0: प्रोलो एफएम 101.2 MHz उज्ज्वल भविष्य को लागी हाम्रो अभियान
1: Sound check. Sony FM. In studio time.
2: It's 6 p.m. We have a good coverage.
3: Time check ko saathma. New Star Digital Color Lab tatha Dwaramai Offset Press. Sonu Dutu Nagar Palika 5 Sonu Kumbu.
4: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
5: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
6: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
7: A complete piping solutions.
8: Kaya Kairan Surugaran Mukhya Mukhya Khabarka Sirsakarubata.
9: पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पौडेल पक्राउ व्यवसायी दीपक भट्टलाई सघाएको आरोप पासपोर्ट छपाई प्रकरणमा दुई नेपाली एजेन्ट सहित 18 जना विरुद्ध मुद्दा दायर
10: रासोपाको महाधिवेशनमा प्रतिनिधि विवाद अलमलमा बन्द सत्र पार्टीभित्र एकतासँगै आम नागरिकका समस्यालाई प्राथमिकतामा राख्नुपर्नेमा प्रतिनिधिको जोड
9: पढाई र रोजगारी बीच तालमेल नहुँदा उच्च शिक्षा का लागि विदेशी ने विद्यार्थी को संख्या बढ़्दो पढ़ाई अनुसारकै रोजगारी को अवसर पाए विदेशी नु पढ़ने बाध्यता धेरै हदसम्म कम हुने
11: पढ़ाई अनुसार को काम ये दुईटा को तारतम्यता मिल्नु अति जरूरी छ यदि त्यस्तो पाए भनेदेखि धेरै हदसम्म विद्यार्थीहरु मैले मेरो पढ़ाई अनुसार को काम यही पाएको छु त्यसकारण म विदेश जान्न भन्नेहरुको संख्या पनि उति नै बढ्थ्यो होला
10: भारतको लखनऊमा आगलागी हुँदा कम्तीमा 15 जनाको ज्यान गयो मृतकका परिवारलाई 2 लाख र घाइतेलाई 50,000 दिने प्रधानमन्त्री मोदीको घोषणा
9: र मेसी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता अस्ट्रियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा फ्रान्स र इराक तथा नर्वे र सेनेगल बीचको खेल चल्दै
12: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ
13: Major appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगाए अन्य घरेलू सामान पर घर ले आता है ना सफाई पानी भरने में ऐसा मलाई सब Major को पानी लगी सके कुछ Major appliances Major को पानी लग सा
14: मोबाइल अपग्रेड में खर्चा करने उनसा घूमना जाना बहुत करने उनसा अब भविष्य का लागि पनि सोच्ने कि
13: NMB Capital को SIP हरेक महीना को सानो लगानी भोलि को ठूलो सम्पत्ति NMB Capital को वेबसाइट वा नजिकै को NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नु होला
10: काया कैरनमा अब खबरको सिलसिला आजका सबै जसो पत्र पत्रिकाले पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पक्राउ परेको विषय त्यसैगरी पासपोर्ट छपाई प्रकरणमा दुई नेपाली एजेन्ट सहित 18 जना विरूद्ध मुद्दा दायर भएका खबरलाई प्राथमिकताका साथ छापेका छन् शुरूमा पूर्व अर्थमन्त्री पौडेल पक्राउ परेको खबर विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोपमा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ पर्नु भएको छ सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई हिजो सुर्खेत विभागबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। भट्टको व्यवसायलाई लाभ पुर्याउने गरी काम गरेको देखिएको छ। त्यो काम गरेको भन्ने विषयमा विभिन्न पक्षको बयानबाट पनि खुल्न आएको छ। अनुसन्धानमा संलग्न एक अधिकारीले भनेका छन् पूर्व अर्थमन्त्री पौडेलले एउटा व्यापारीलाई कुनै एक कम्पनीको शेयर भट्टको कम्पनीलाई सस्तोमा बेच्न दवाब दिएको देखिन्छ। त्यसबापत मलाई के लाभ हुन्छ भन्ने व्यापारीको प्रश्नमा पूर्व अर्थमन्त्री पौडेलले चारवटा फाइदाउने काम गरिदिन्छु भनेका रहेछन्। त्यसमध्ये केही काम पौडेल अर्थमन्त्री भएका बेला गरिएको रहेछ, केही पूरा नभएको भन्ने बयान नै छ। त्यसका आधारमा उहाँमाथि अनुसन्धान गर्न पक्राउ गरिएको हो। अर्थमन्त्री पौडेलले पूर्व अर्थमन्त्री पौडेलले विभिन्न व्यक्तिको नाममा केही सम्पत्ति पार्किङ पनि गरेको हुन सक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीले गरेका छन्। भट्टको कम्पनीलाई सस्तोमा शेयर प्राप्ति, त्यस बापत अर्थमन्त्रीको तहबाट लाभ दिलाउने काम र केही लेनदेन बाँकी नै रहँदा नवयुवाको पछिल्लो आन्दोलन भएको देखिन्छ, ती अधिकारीले भनेका छन्। त्यसका आधारमा उहाँलाई पक्राउ गरी अनुसन्धान पूरा गरिनेछ। पौडेलले एक व्यापारीलाई कम्पनीको शेयर दीपक भट्टको कम्पनीलाई सस्तोमा बेच्न दवाब दिएको आरोप रहेको छ। यो खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच पासपोर्ट छपाई सम्बन्धी ठेक्कामा 10,13,04,61,477 रूपियाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरूद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले 16 जना व्यक्ति र 2 कम्पनीलाई प्रतिवादी बनाएको छ। महानिर्देशक कार्यालयलाई प्रमुख प्रतिवादी बनाएको अख्तियारले राहदानी विभागकै सूचना प्रविधि तर्फका निर्देशक सुनिल कुमार केसी तथा तत्कालीन निर्देशक द्वय शत्रुघ्न प्रसाद शर्मा पोखरेल र रविन्द्र राज भण्डारीलाई पनि प्रतिवादी बनाएको छ। अख्तियारले पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा लगायतमाथि अलग्गै अनुसन्धान हुने जनाएको छ। नयाँ ठेक्का प्रक्रिया गर्दा भ्रष्टाचार जन्य कार्य गराएको हुन सक्ने देखिएको भन्दै अनुसन्धानका क्रममा उहाँलाई म्याद तामेल गरिएको थियो। उहाँसहित त्यसमा संलग्न केही कर्मचारी समेतको हकमा थप अनुसन्धान गर्नुपर्ने र मिसिल खड़ा गर्नुपर्ने देखिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। फरक विषय बर्दात प्रतिवादी र प्रकृति भएका छुट्टै अनुसन्धान अभियोजन गर्ने भन्ने विशेष अदालतको फैसलाको नजिर उल्लेख गर्दै अख्तियारले तत्कालीन परराष्ट्र मन्त्री आरजूबारे अलग अनुसन्धान हुने भनेको हो। हाल पूर्व प्रधानमन्त्री समेत रहेका श्रीमान शेरबहादुर देउवा सहित हङकङमा रहनुभएकी आरजूलाई यसअघि नै अख्तियारले बयानमा बोलाइसकेको छ। 3 दिनभित्र उपस्थित हुन भन्दै गएको मंगलबार उहाँको बुढा नीलकण्ठ स्थित घरमा सूचना नै टाँस भएको थियो, तर आरजू अहिलेसम्म उपस्थित हुनुभएको छैन। यो खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
9: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पहिलो महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाउन नसक्दा हिजो बन्द सत्र शुरू हुन सकेन। सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले महाधिवेशन उद्घाटन सत्रमा पार्टीभित्र गुटबन्दी नभएको र नहुने दावी गरे पनि प्रतिनिधि विभाग टुंगो लाग्न नसक्दा हिजो बिहान 9 बजेदेखि शुरू हुने भनिएको बन्द सत्र आज बिहानसम्मका लागि स्थगित गरिएको हो। महाधिवेशन प्रतिनिधि बन्द सत्र शुरू हुने प्रतीक्षामा दिनभर बसिरहे, तर महाधिवेशन प्रतिनिधिको नामावली रूजु तथा प्रतिनिधि परिचय पत्र छपाई र वितरणमा अपेक्षा भन्दा बढ़ी समय लागेकाले कार्यक्रम सारिएको पार्टी प्रवक्ता मनिष शाहले जानकारी दिनुभयो। प्रतिनिधिहरूको विवरण प्रमाणीकरण र कार्ड तयारी काम नसकिएकाले बन्द सत्र आजबाट शुरू गरिने जानकारी दिँदै वहाँले भन्नुभयो, प्रदेशबाट प्राप्त प्रतिनिधिहरूको नामावली रूजु गर्ने तथा कार्ड छपाई गर्न सोचेभन्दा बढ़ी समय लागेकाले बन्द सत्र हिजो शुरू हुन सकिएन। आन्तरिक विवादका कारण मधेस प्रदेश सहितका केही जिल्लामा अधिवेशन नहुँदा प्रतिनिधि टुंगो लाग्न सकेको छैन। रासोपाले हिजो विधान सहितको सबै प्रतिवेदनबद्ध सत्रमा पेश गर्दै निर्वाचन प्रक्रिया पनि अघि बढ़ाउने जनाएको थियो। बन्द सत्र नभए पनि केन्द्रीय समितिमा पर्न चाहनेले प्रतिनिधि समक्ष उम्मेद्वारी प्रस्तुत गरिरहेका छन्। रासोपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले हतारमा कार्यक्रम सम्पन्न गर्नुभन्दा कुनै प्रतिनिधि नछुट्ने सुनिश्चितताका साथ प्रक्रिया अघि बढ़ाउन खोज्दा बन्द सत्र एक दिन पर सारिएको बताउनुभयो। महाधिवेशन प्रतिनिधिहरूले पार्टीले आम नागरिकका समस्या, रोजगारी, किसानका मुद्दा तथा संगठनात्मक एकतालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। नागरिकमा खबर छ।
8: सरकारले सम्पत्ति शुद्धिकरण निवारणमा गरेको पहल कमजोर बन्दा नेपाललाई एफएटीएफको ग्रेलिस्टबाट निस्कन गाह्रो परेको छ। फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफका अनुसार यसपटक पनि नेपाल ग्रेलिस्टमा यथावत छ। एसिया पेसिफिक ग्रुप एपीजीले नेपालका लागि औलाएका कमी कमजोरीमा सरकारले सुधार गर्न सकिरहेको छैन। पछिल्लो पटक पेरिसमा सम्पन्न एफएटीएफको प्लिनरी तथा वर्किङ ग्रुपको बैठकले नेपाललाई पुनः ग्रेलिस्टमा यथावत राखेको हो। यसअघि एपीजीले तेस्रो पल्ट गरेको मूल्यांकनमा सुधारको चित्तबुद्ध आधार नपाएका कारण नेपाललाई ग्रेलिस्टमा राखेको थियो। उसका अनुसार अहिले पनि ग्रेलिस्टबाट निस्कन नेपालको प्रगति हुने किसिमको सुधार हुन सकिरहेको छैन। पेरिसमा सम्पन्न एफएटीएफको प्लेनरी बैठकले नेपालको प्रगतिलाई अझै पनि रणनीतिक कमजोरी रहेको रूपमा चित्रण गरेको छ। सन् 2025 फेब्रुअरीमा नेपालले एफएटीएफ र एसिया पेसिफिक ग्रुप एपीजीसँग उच्चस्तरीय राजनैतिक प्रतिबद्धता जनाउँदै आफ्ना कमजोरी सुधार गर्ने वाचा गरेको थियो। त्यसै त नेपालले केही कानून सुधार गरे पनि अनुसन्धान र अभियोजनको पाटो अझै कमजोर रहेको एफएटीएफले औल्याएको छ। नेपाललाई ग्रेलिस्ट बाट बाहिर निस्कन एफएटीएफले मुख्य छवटा बुदामा आधारित एक्सन प्लान कार्यान्वयन गर्न निर्देशन दिएको छ। एफएटीएफले जोखिमको बुझाइमा सुधार, जोखिममा आधारित सुपरिवेक्षण, हुण्डी नियन्त्रण, निकायगत क्षमता अभिवृद्धि र समन्वय, अनुसन्धान र अभियोजनमा वृद्धि तथा सम्पत्ति रोक्खा र जफत सम्बन्धी विषयमा कड़ा कार्ययोजना बनाएर कार्यान्वयन गर्न समेत निर्देशन दिएको छ। काया कैरनमा स्नातक तहको तयारीमा रहेका विद्यार्थीका लागि पढ्दै कमाउँदै कति सम्भव छ भन्ने बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो वर्ल्ड कप नि गरौ सेलिब्रेट मेरी सबै जेनेरेसन हिमस्टार टिभी खरीद गर्न पाउनुहोस् 25% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक सर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
1: हिमस्टार फर अ कम्प्लिट होम
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पौडेल पक्राउ, व्यवसायी दीपक भट्टलाई सघाएको आरोप, पासपोर्ट छपाई प्रकरणमा दुई नेपाली एजेन्ट सहित 18 जना विरूद्ध मुद्दा दायर, आरजू लगायतमाथि छुट्टै अनुसन्धान गर्ने निर्णय, राष्ट्रपाको महाधिवेशनमा प्रतिनिधि विवाद, अलमलमा बन्द सत्र, सम्पत्ति शुद्धिकरण निवारणमा नेपाल अझै गिरे लिस्टमै लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। चालू आर्थिक वर्षको 11 महिनामा मुलुक देशको निर्यात व्यापारले ऐतिहासिक कीर्तिमान कायम गरेको छ। अघिल्लो आर्थिक वर्षमा भएको कुल निर्यात भन्दा चालू आर्थिक वर्षको 11 महिनामै निर्यात धेरै भएको हो। भन्सार विभागका अनुसार गएको वर्षभरिको तुलनामा यो जेठसम्म 93 करोड़ 70 लाख भन्दा धेरै मूल्यको वस्तु निर्यात भएको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालले 2 खर्ब 77 अर्ब 96 करोड़ रूपियाँ बराबरको निर्यात गरेको छ। गएको वर्ष जेठसम्म यस्तो निर्यात 2 खर्ब 47 अर्ब 57 करोड़ थियो। चालू आर्थिक वर्षको निर्यात गएको वर्षको जेठसम्मको तुलनामा 12.28% बढ़ेको हो। अर्कोतिर जेठसम्मको निर्यात नै गएको आर्थिक वर्षभरिको निर्यात भन्दा पनि बढ़ी हो। चालू आर्थिक वर्षको जेठसम्म गएको आर्थिक वर्षको त्यही अवधिको तुलनामा 30 अर्ब 39 करोड़ रूपियाँ बढ़ीको वस्तु निर्यात भएको छ। चालू आर्थिक वर्षको असारमा 33 अर्ब बराबरको वस्तु निर्यात भए देशको कुल निकासी 3 खर्ब पुग्ने देखिन्छ। जेठ महिनामा भने 29 अर्ब 45 लाख रूपियाँको निर्यात भएको छ। 3 खर्ब निकासी लक्ष्य पुर्याउन अघिल्लो महिना भन्दा बढ़ी निर्यात हुनुपर्नेछ। चिया निर्यातमा भारतमा गरिएको अवरोधले निर्यातमा ठूलो असर पर्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा चिया उद्योग संचालक हेमराज ढकाल बताउनुहुन्छ। भन्सार विभागका अनुसार नेपालबाट निकासी भएका प्रमुख वस्तुहरूमा सोयाबीन तेल, अलैंची, जूट तथा जूटका सामानहरू रहेका छन्। यसै गरी उनी, गलैंचा, तयारी पोशाक, पाम तेल, सूर्यमुखी तेल, उनी फेल्टका उत्पादन, जूस, चिया, फलाम तथा फलामका उत्पादनहरू, प्लाईवुड, पस्पिना, सल, पिना, चाउचाउ, जुत्ता, चप्पल, कत्था, सिमेन्ट, कपड़ा, कुकुर बिरालोको आहारा, जड़ीबुटी र नेपाली हाते कागज प्रमुख रूपमा रहेका छन्। कारोबारमा खबर छ।
2: कक्षा 12 को नतिजा पछि हरेक वर्ष लाखौं विद्यार्थी उच्च शिक्षा र रोजगारी भविष्यको बाटो रोज्ने मोडमा पुग्छन्। पछिल्ला वर्षहरूमा अध्ययनका लागि विदेश जाने युवाको संख्या बढ़दै गएको छ भने नेपालमै बसेर पढ़ाईसँगै सिप विकास र आमदानी गर्ने अवसर बारे पनि बहस बढ़न थालेको छ। यस वर्ष झण्डै 3,32,000 विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये झण्डै 1,00,000 विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाने अनुमान विज्ञले गरेका छन्। नेपालमै रहने विद्यार्थीका लागि पढ़ाईसँगै काम गर्ने अवसर भने पर्याप्त छैन। साथी महेश ले शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग कक्षा 12 उत्तीर्ण गरी स्नातक तहको तयारीमा रहेका विद्यार्थीका लागि पढ्दै कमाउँदै गर्ने वातावरण कतिको आवश्यक छ भन्ने विषयमा कुराकानी गर्नुभएको छ।
4: एकदमै महत्वपूर्ण छ। विद्यार्थीहरू बाहिर विदेशतिर जान किन चाहन्छन् भनेर हामीले अध्ययनहरू गरिरहँदा, हामीले खोजिरहँदा के पाएका छौं भने विदेशतिरका युनिभर्सिटीहरूमा हप्तामा 3 दिन 4 दिन काम गर्न पाउने, 3 दिन पढ्न जानुपर्ने, यसरी काम गर्ने वातावरण बनाइदिएका छन् त्यहाँ। त्यसकारण त्यहाँ कमाई पनि हुने, पढ्न पनि पाउने।
5: केही शैक्षिक संस्थाहरूले चाहिँ विद्यार्थीलाई जे विषय उहाँहरूले पढ़िरहनु भएको छ त्यो विषयमा नै विभिन्न प्रकारका अवसरहरू दिने, त्यो पढ्दै कमाउँदै भन्ने एउटा भाष्य चाहिँ त्यसको लागि निर्माण गरिएको छ। यो अवधारणा चाहिँ अहिलेको समयमा कतिको आवश्यक र सान्दर्भिक छ?
4: यो एकदमै सान्दर्भिक छ। कमाउँदै पढ्दै गर्दा उसलाई पढ्न पनि आर्थिक सहायता हुने, घर व्यवहार हेर्न पनि सजिलो हुने, आफ्नो व्यक्तिगत खर्चहरू निकाल्न पनि सजिलो हुने हुनाले पढ्दै कमाउँदै गर्ने काम एकदमै राम्रो हो। अनि कतिपय कलेजहरूले उद्योग प्रतिष्ठानहरूसँग एमओयु गरेर अनि त्यहाँ चाहिने विद्यार्थीहरूलाई रिकमेन्डेसन गरिदिने, सिफारिस गरिदिने, त्यहाँ एमओयु मार्फत राम्रो विद्यार्थीहरू छन् भनेर पठाइदिने, यस्ता यस्ता कामहरू गरिरहनु भएको छ। नगर्ने मात्रमै

0: थोरै मात्रामा कलेजहरूले त्यो सुरु गर्नुभएको छ, त्यो गरेको प्रयास एकदमै सराहनीय प्रयास हो।
1: एउटा विद्यार्थीको लागि पढेको विषय जे हो र त्यहीसँग मेल खाने चाहिँ काम कतिको महत्वपूर्ण हुन्छ?
0: पढेकै विषय अनुसारको कामको त धेरै महत्व हुन्छ, अथवा काम अनुसारको पढाइ अथवा पढाइ अनुसारको काम, यी दुईटाको तादात्म्यता मिल्नु अति जरुरी छ। होइन भने कामले पढाइलाई डिस्टर्ब गर्छ, पढाइले कामलाई डिस्टर्ब गर्छ, न त्यो काम राम्रो हुन्छ न त्यो पढाइ राम्रो हुन्छ। त्यो लाइन एउटै खालको भयो भनेदेखि विद्यार्थीलाई एकदमै सहज रूपले जीवन जिउनलाई एकदम सहज हुन्छ। विद्यार्थीहरूले यदि त्यस्तो पाए भनेदेखि धेरै हदसम्म विद्यार्थीहरू मैले मेरो पढाइ अनुसारको काम यहीँ पाएको छु त्यसकारण म विदेश जान्न भन्नेहरूको संख्या पनि उति नै बढ्थ्यो होला,
1: सन्तुष्टि मिल्थ्यो होला। पढ्दै कमाउँदै अभ्यासलाई चाहिँ कसरी प्रभावकारी बनाउन सकिन्छ?
0: कलेजले आफैले रोजगारी सृजना गर्ने एउटा कुरा भयो, तर रोजगारी खोजिदिने, नेटवर्किङ गरिदिने, एमओयू गराइदिने, इन्टर्नसिपको लागि अरूसँग सम्झौता गर्ने, अनि त्यस पछाडि काम खोज्ने तरिकाहरू सिकाइदिने, भनौँ न कलेजले आफैले जब सेल अथवा इम्प्लोयमेन्ट सेल, जब प्लेसमेन्ट सेल जस्ता युनिटहरू खडा गरेर त्यही एउटा युनिट एउटा कलेजको एउटा शाखाले नेटवर्किङ गराइदिनेतिर काम गर्न सक्यो, इन्टर्नसिप गराइदिनेतिर काम गर्न सक्यो, सीभी लेख्ने तरिका सिकाइदिन सक्यो, जबको लागि इन्टरभ्यू दिने तरिकाहरू सिकाइदिन सक्यो, कहाँ कहाँ जबहरू खुलेका छन् देखाइदिन सक्यो। उदाहरणका लागि श्रम संसार, त्यो श्रम संसार पोर्टल यस्तो छ, यो पोर्टलमा यसरी जब खोलेको छ, तिम्रो लागि उपयुक्त जब यो हुन सक्छ, ल यसमा अप्लाई गरिहाल भनेर भनिदिन सक्छ। त्यो भयो भने मलाई लाग्छ आधा आधी विद्यार्थी, जति विद्यार्थीहरू यहाँ पढ्नुहुन्छ तीमध्ये आधा आधी विद्यार्थीहरू त काम पनि गर्न पाउनुहुन्छ, पढ्न पनि पाउनुहुन्छ।
1: विद्यार्थीलाई चाहिँ यो पढाइमा असर नपर्ने गरी विभिन्न कामहरूमा चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ?
0: कलेजका पाठ्यक्रमहरू पनि त्यही अनुसार परिवर्तन गर्नुपर्ने, समय त्यही अनुसार परिवर्तन गर्नुपर्ने, परीक्षा प्रणाली त्यही अनुसार परिवर्तन गर्ने, पढेर आएपछि कामलाई पनि सपोर्ट गर्ने, काममा इन्गेज छ भने त्यसले उता पढाइलाई पनि सपोर्ट गर्ने। 753 पालिकाहरूमा रोजगार सेवा केन्द्र, रोजगार सेवा केन्द्रको टीओआर जिम्मेवारी नै रोजगारी सिर्जना, रोजगारी खोज्ने, तथ्याङ्क संकलन गर्ने बेरोजगारहरूको यस्ता यस्ता उसको टीओआर हुन्। स्थानीय पालिकाले यी सबै कामहरू अहिले हामीले जे जति कुराहरू गर्यौं एउटा वृहत नीति बनाइदिने काम त अब सरकारले गर्ने हो, बाँकी ती सबै कुराहरू इम्प्लिमेन्ट गर्ने, आफ्नो स्थानीय तहका नीति निर्माण गर्ने र त्यो कामै गर्ने, सेवा नै उपलब्ध गराइदिने काम रोजगार सेवा केन्द्रले गर्छ।
2: शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग नेपालमा पढ्दै कमाउँदैको अभ्यास र अवसरको बारेमा गरिएका विस्तृत कुराकानी बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
4: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
5: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
6: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। कुकुर, बिराला, बाँदर जस्ता जनावरले टोकेपछि रेबिज विरूद्धको खोप लगाउन अस्पताल धाउने बिरामी बढ़ेका छन्। तर सुकराज ट्रपिकल तथा सर्वारोग अस्पताल टेको बाहेक सरकारी अस्पतालमा यो खोप दुई महिनादेखि अभाव छ। यति मात्रै होइन, गर्मी र वर्खा लागेसँगै सर्पको जोखिम बढ़िरहेका बेला देशभरका प्रादेशिक र जिल्ला अस्पतालमा सर्पदंशको भ्याक्सिन एन्टीस्नेक भेनम पनि हाहाकार भएको छ। जबकि रेबिज लागेको जनावर र सर्पले टोक्दा जति सक्दो छिटो खोप नलगाए बिरामीको ज्यान जान्छ। उपत्यका बाहिरका धेरै सरकारी अस्पतालले रेबिज विरूद्धको भ्याक्सिन छैन भनेर टेको अस्पतालमा रेफर गरिरहेका छन्। यो अस्पतालका वरिष्ठ सर्वारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार गएको वैशाखदेखि नै यस्तो अवस्था देखिएको छ। सर्पदंशको भ्याक्सिनको पनि हाहाकार हुन थालेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागसँग अहिले एन्टीस्नेक भेनम 1000 भायल मात्रै स्टक छ। टेको बाहेक सरकारी अस्पतालमा रेबिज विरूद्धको छैन खोप, सर्पदंशको भ्याक्सिन पनि हाहाकार शीर्षकको खबर नयाँ पत्रिकामा छ।
2: अब विदेशको खबर। भारत उत्तर प्रदेशको लखनऊको अलीगंज क्षेत्रमा हिजो एक कोचिङ इन्स्टिच्यूटमा आगलागी हुँदा कम्तीमा 15 जनाले ज्यान गुमाएका छन्। डाक्टरहरूका अनुसार घटनामा धेरै जसोको धुवाले निसासिएर श्वासप्रश्वासमा समस्या आई ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईले जनाएको छ। किङ जर्ज मेडिकल युनिभर्सिटीका मेडिकल सुपरिन्टेण्डेण्ट प्रेमराज सिंहका अनुसार अस्पताल ल्याउँदा नै 15 जनाको ज्यान गइसकेको थियो। अन्य 8 जनालाई पनि गम्भीर अवस्थामा अस्पताल पुर्याइएको छ। आगलागीबाट भवनमा भएको लाइब्रेरी र कम्प्यूटर ट्रेनिङ इन्स्टिच्यूटमा क्षति पुगेको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेको परिवारलाई आर्थिक सहायताको घोषणा गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयले विज्ञप्तीमा प्रधानमन्त्रीको राष्ट्रिय राहत कोषबाट ज्यान गुमाएकाको हरेक परिवारलाई 2 लाख र घाइतेलाई जनै 50,000 भारुगिरी उल्लेख छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि घटनास्थलको अवलोकन गर्नुभएको छ।
7: अब खेल खबर। साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप फुटबलको अन्तिम 32 प्रवेश गरेको छ। समूह जे अन्तर्गत डलासमा गैराती भएको खेलमा अस्ट्रियालाई 2 गोलले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले 2 गोल गरे। यो सँगै विश्वकप इतिहासमा उनले सर्वाधिक गोल गर्ने खेलाड़ीको कीर्तिमान पनि बनाएका छन्। 39 वर्ष पुग्न लागेका मेसीले विश्वकप फुटबलमा आफ्नो गोल संख्या 18 पुर्याएका यससँगै उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाव क्लोजेको 16 गोलको कीर्तिमानलाई पछि पारेका छन्। मेसीले खेलको 38 मिनटमा पहिलो गोल गरेका थिए। खेलको इन्जुरी समयमा उनले अर्को गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे। खेलको शुरूमै मेसीले कीर्तिमान बनाउने अवसर गुमाएका थिए। 8 मिनटमा अस्ट्रियाका स्टेफन पोर्चले फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएका थिए, तर मेसीको प्रहार पोस्ट बाहिर गएको थियो। यसअघि अल्जेरिया विरूद्धको खेलमा ह्याट्रिक गरेका मेसीले 2 खेलमा 5 गोल गरिसकेका छन्। सन् 2006 पहिलो पटक विश्वकप खेलेका मेसी अहिले आफ्नो 6ौं विश्वकप खेलिरहेका छन्। अर्जेन्टिनाका लागि उनले 201 खेलमा 121 गोल गरिसकेका छन्। विश्वकप इतिहासमा मेसी पछि मिरोस्लाव क्लोज 16 गोल सहित दोस्रो स्थानमा छन्।
2: अहिले चलिरहेको खेलको खबरमा, विश्वकप फुटबलमा फ्रान्स र इराक बीचको खेल भइरहेको छ भने त्यस्तै अर्को खेल नर्वे र सेनेगल बीच पनि भइरहेको छ। फ्रान्स र इराक बीचको खेल 85 मिनटमा चलिरहेको छ र यो समयसम्म फ्रान्सले 3 गोलको अग्रता बनाएको छ। पहिलो हाफ लगत्तै मौसम खराब हुँदा फ्रान्स र इराक बीचको खेल केही बेर रोकिएको थियो। पहिलो हाफ सकिँदा फ्रान्सले 1 गोलको अग्रता बनायो। उसका कप्तान किलियन एम्बाप्पेले खेलको 14 मिनटमा गोल गरेसँगै अग्रता लिएको हो। त्यस्तै दोस्रो हाफको 94 मिनटमा पनि एम्बाप्पेले अर्को गोल थपेका छन्। उनले यो खेलमा अहिलेसम्म 2 गोल गरेका छन्। त्यस्तै अर्को 1 गोल 66 मिनटमा भएको छ। नर्वे र सेनेगल बीचको खेल अहिले चलिरहँदा खेलको 40 मिनटसम्म दुवै टोलीले गोल गर्न सकेका छैनन्। अब केही खबर संक्षेपमा। पश्चिम तराईमा अत्याधिक गर्मी बढ़ेर जनजीवन कष्टकर बनेको छ। अत्याधिक गर्मीले विद्यार्थीलाई विद्यालय जान पनि गाह्रो भएपछि कैलाली र कञ्चनपुरका विभिन्न पालिकाले विद्यालयमा विदा दिएका छन्। धनगढ़ी उपमहानगरले उपमहानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा आजदेखि 12 गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै गरी कञ्चनपुरको बेतकोट नगरपालिकाले पनि नगरभित्रका सबै विद्यालयमा 12 गतिसम्म बन्द गर्ने निर्णय गरेको छ। टन्टलापुर घाममा बाहिर ननिस्कन प्रशस्त पानी खान विज्ञले सुझाव दिएका छन्।
7: मनसून प्रवेश भएको क्षेत्रमा गैराती ठूलो वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गैराती सबैभन्दा धेरै गण्डकी प्रदेशको लमजुङ स्याङ्जा कास्कीमा पानी परेको छ। हिजो कोशी बागमती मधेश प्रदेशको सबै तथा गण्डकी प्रदेशका धेरै जसो र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसून प्रवेश भएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थले केही ठाउँमा ठूलो वर्षासहित पूर्वदेखि गण्डकी प्रदेशसम्म वर्षा भएको जानकारी दिनुभयो। आज कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
2: र बाँकेको राप्ती सोनारी गाउँपालिका एक कुसुम क्षेत्रमा पुरातत्व विभागले गरेको खोज तथा अनुसन्धानको क्रममा अत्यन्तै प्राचीन पाषाण औजार फेला परेका छन्। प्रारम्भिक अध्ययनले त्यस क्षेत्रमा प्रागैतिहासिक मानव सभ्यताको महत्वपूर्ण आवास स्थल रहेको संकेत गरेको खबर गोर्खापत्र दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
7: नभए एक पीर भए सय पीर।
2: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौ। आजका मुख्य खबर फेरि एकपटक।
7: पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पौडेल पक्राउ व्यवसायी दीपक भट्टलाई सघाएको आरोप। पासपोर्ट छपाई प्रकरणमा दुई नेपाली एजेन्ट सहित 18 जना विरूद्ध मुद्दा दायर।
2: राष्ट्रपाको महाधिवेशनमा प्रतिनिधि विवाद अलमलमा बन्द सत्र। पार्टीभित्र एकतासँगै आम नागरिकका समस्यालाई प्राथमिकतामा राख्नुपर्नेमा प्रतिनिधिको जोड।
7: पढ़ाई र रोजगारी बीच तालमेल नहुँदा उच्च शिक्षाका लागि विदेशी विद्यार्थीको संख्या बढ़दो। पढ़ाई अनुसारकै रोजगारीको अवसर पाए विदेशी नुपर्ने बाध्यता धेरै हदसम्म कम हुने।
2: भारतको लखनऊमा आगलागी हुँदा कम्तीमा 15 जनाको ज्यान गयो। मृतकका परिवारलाई 2 लाख र घाइतेलाई 50,000 दिने प्रधानमन्त्री मोदीको घोषणा।
7: र मेसी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता। अस्ट्रियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा। फ्रान्स र इराक तथा नर्वे र सेनेगल बीचको खेल चल्दै।
2: र अन्त्यमा आजको कार्टुन। गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन। कार्टुन एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि पार्टी अप्ठ्यारो अवस्थामा रहेको र केही नेताहरू पुनर्गठनमा लागेको आशय व्यक्त गरेकै बेला हिजो मात्रै एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषयसँग सम्बन्धित छ। यहाँ एमालेको कार्यालयबाट दुईजना नेता जस्ता देखिने व्यक्ति बाहिर निस्कने क्रममा छन्। उनीहरू हताश हताश अवस्थामा कुराकानी गर्दैछन् अनि एकजनाले भन्दैछ, काका पक्राउ पर्नुभयो भनेको बाले दङ्ग पर्दै आक्रोश व्यक्त गर्नुभयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
8: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हो। ल सुन बहिनी, सुरु दुखुम्बा नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खुजु त्यही तयार। लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी। हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखकुण्ड नगरपालिका 5 कोलेरी सुनु।

0: फेरि अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ र त्यसैको सन्दर्भमा र गुणस्तरीय शिक्षामा भएका प्रगतिहरू यसबाट पारेका प्रभाव र आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा हामी कुराकानी गर्छौं। शुरूमा चाहिँ यो गुणस्तरीय बाल शिक्षा किन आवश्यक छ हैन त्यसको लागि तपाईहरूले कस्तो प्रयत्न गरिरहनु भएको छ?
1: हामी त अब धेरै वर्ष भइसक्यो, लगभग 10 वर्ष नै। पहिला चाहिँ हामी प्राथमिक बाल शिक्षा एकदमै इम्पोर्टेन्ट छ भनेर हामीले प्राइमरी लेभलको काम गर्थ्यौं, किनभने माथिको सट्टा तल नै काम गर्नुपर्छ भन्ने हाम्रो दृढ विश्वास थियो। तर काम गर्दै आउँदाखेरि के देखियो भने र रिसर्चले पनि के देखायो भने बच्चाहरूको मस्तिष्क त सानै उमेरमा एकदम चलायमान हुँदो रहेछ। उनीहरूलाई सानैमा राम्रोसँग सिकाउन सक्यो, उनीहरूलाई राम्रो वातावरण दियो भने त यिनीहरूको जीवनभरको लागि उनीहरूको लागि यो खुराक बन्नेछ र उनीहरू साथी बनाउन सक्ने, मिलेर काम गर्ने, सबै कुरामा क्युरियस हुने, सबै सिपहरू विकास हुने, हुँदा हुँदा स्वास्थ्य पनि राम्रो हुने रहेछ बाल्यकाल राम्रो भयो भने होइन। त्यो देखिसकेपछि र धेरै धेरै रिसर्चले त्यो पुष्टि गरिसकेपछि हामीले अब त भएन, हामी त बाल्यकालमै जानु पर्यो भनेर हामीले ईसीडीमा काम गर्न थाल्यौं। तर साँच्चीकै त अहिले त प्रेग्नेन्सीदेखि नै काम गर्नुपर्छ होइन, तर एटलिस्ट अब ईसीडी अनि ईसीडीको लागि हामीले धेरै धेरै काम गरेपछि एउटा गजबको प्रोग्राम बनाएको छौँ जसलाई चाहिँ नि 11 अति आवश्यक बाल केन्द्रित शिक्षाको विधिहरू भनेर एउटा शिक्षकले कक्षामा गएपछि यो सबै 11 कुरा गर्नुपर्छ भन्ने कुरा हामीले प्रतिपादन नै गरेको भन्नु पर्यो, सबै इन्फर्मेसनहरू लिएर त्यो कुरा कसरी हुन्छ भन्ने पनि यो सम्मेलनमा बुझाइन्छ। के छ भने सबैले भन्छन् गुणस्तरीय बाल शिक्षा चाहिन्छ, गुणस्तरीय बाल शिक्षा चाहिन्छ, तर यो कसरी गर्ने भन्ने चाहिँ त्यति कुराहरू मिलिसकेका छैन। जतातिरबाट हेर्दाखेरि पनि यो चाहिँ मस्तिष्ककै खेल हो, बच्चा एकदम रिल्याक्स हुनुपर्छ, ऊ एकदम उसलाई अप्ठ्यारो छ, उसलाई संकोचित मानेको छ, ऊ डराएको छ, ऊ त्रासमा छ भने उसले कहिले पनि सिक्न सक्दैन। यो कुरा नै हामीले बुझेको हुँदैन, एकजना हप्काइदिउ न, हप्काएपछि त त्यति भइहाल्छ नि भन्ने होइन। तर त्यो बच्चा रोइरहेको छ कि रिसाइरहेको छ कि के भइरहेको छ, उसले चित्त बुझेको छैन भनेर ऊ बदमास हुनलाई त्यो गरेको होइन कि, उसलाई केही भनेर त्यो गरिरहेको छ। सो त्यो कुरा हामीले बुझ्न सक्यौँ र उसलाई त्यही अनुसार अगाडि लग्न सक्यौँ भने त्यो राम्रो हुन्छ। र यो चाहिँ नि अब हुन त यत्रो शताब्दीदेखि नै जीवन होइन चलिरहेको छ र मान्छेहरूले बाबुआमा भएका छन् र चलाइरहेका छन्, तर अभिभावकत्वको लागि त ट्रेनिङ त छैन नि
0: होइन।
1: र सानसाना बाल बालिकाको लागि शिक्षकको पनि त्यति राम्रो ट्रेनिङ छैन। सो यो सबभन्दा एकदम इम्पोर्टेन्ट उमेरको बच्चाहरूलाई नै हामीले जानेको छौं भनेर काम गर्दाखेरि बिग्रियो भने यसको खति चाहिँ एकदम ठूलो हुन्छ भनेर हामीले यो अघि तपाईँले भन्नुभयो अन्तर्राष्ट्रिय सम्मेलन 12, 19, 24 हामीले गर्यौं र त्योभन्दा पहिला 2003 पनि हामीले सम्मेलन गरिसकेको छ। यो सबै यो हाम्रो काठमाडौँ र हाम्रो यो सेन्टरको केन्द्रित भयो होइन, यहाँ मात्रै सम्मेलन गरेर हामी सबै देशभरि नै यो कुरा कसरी फैलाउने जस्तो लाग्यो हामीलाई होइन। यहाँ मात्रै गरेर त पुगेन, यहाँ आउने मान्छेहरू खुसी हुन्छन्, एकदम राम्रो कन्फिडेन्स हुन्छ, हामीले विदेशबाट पनि मान्छेहरू ल्याउन सक्छौँ, यहाँ आएका पनि छौँ र ट्रेनिङहरू राम्रो हुन्छ, वर्कसप्सहरू हुन्छ, एकदम पेपर्सहरू राम्रो प्रेजेन्ट हुन्छ, तर सीमित मान्छेले मात्रै यसको पहुँच पाउँछन्। यसलाई कसरी चेन्ज गर्ने त भन्ने अब रात बङ्गाल पनि अब 25 हुन लागिसक्यो हाम्रो संस्था पनि होइन, अब गरेको काम एकदम सिरियसली गर्नु पर्यो र दिगो विचार गरेर गर्नु पर्यो भनेर भन्दाखेरि अनि यो एउटा सम्मेलन हामीले प्रदेश मा लग्दाखेरि यो एउटा हुन्छ भन्नु पर्यो. अब पाँचवटा प्रदेशपछि हामी फेरि सेन्टरमा फेरि एउटा इन्टरनेसनल कन्फरेन्स गर्छौँ र त्यहाँबाट सिकेको कुराले फेरि प्रदेशहरूमा लग्छौँ.
0: किन हजुर अब बागमती प्रदेशमा गर्दाखेरि अब तपाईँको अन्तर्राष्ट्रिय सम्मेलन गर्दाको अनुभव र प्रादेशिक सम्मेलनको कस्तो अनुभव भयो, कस्तो सिकाइ भयो होइन? अब फेरि पर्सि गण्डकीमा हुँदैछ अनि त्यसको लागि के कस्ता तयारीहरू छन्?
1: बागमती प्रदेशमा हामीले हेटौँडामा कन्फरेन्स गऱ्यौँ. एकदमै 350 जना पार्टिसिपेन्ट्सहरू आउनु भएको थियो होइन, अनि इसिडीको टिचर्सहरू अनि मेयर साहबहरू र शिक्षाविदहरू प्रिन्सिपल्सहरू कुनै कुनै त प्यारेन्ट्सहरू पनि हुनुहुन्थ्यो. र यो चाहिँ एकदम एउटा अन्तर्राष्ट्रिय स्तरकै माहौल जस्तो भयो कि. ठ्याक्क टाइममा प्रोग्राम सुरु हुने, प्रोग्राम पनि एकदम राम्रो, वर्कसप्सहरू पनि प्यारलली 5-6 वर्कसप्स मान्छेहरू चुज गरेको वर्कसप्समा लानु पाउने, अनि त्यसपछि अनि यो प्लेनरीमा पनि एकदम राम्रो इन्ट्रेस्टिङ प्लेनरीहरू त्यो, अनि अनि उहाँहरूले भन्नुभयो एकदम राम्रो भयो, एकदम खुसी लाग्यो भनेर उहाँहरूको रिस्पोन्स त्यस्तो थियो होइन. त्यो भएपछि हामी एकदम उत्साहित भयौँ. तर यसमा नि हाम्रो एउटा सानो कुराले खड्किन्छ जस्तो छ, के हुन्छ थाहा छैन. अब अहिले 5 दिन हजुर 5 दिनमा त्यो स्कुल भयो नि राम्रो जाँदाखेरि, अनि फ्राइडे चाहिँ एकदमै प्रेसियस भयो कि. फ्राइडे हाम्रो 2 बजेदेखि 5 बजेसम्म हाम्रो इनोग्रेसन छ, अनि स्याटरडे चाहिँ कन्फरेन्स छ. हामीले जहिले पनि त्यसरी नै गर्थ्यौँ, अनि फ्राइडे हाफ छुट्टी जस्तो हुन्थ्यो, अनि फ्राइडे स्याटरडे गर्थ्यौँ. तर यसपालि चाहिँ नि ल अब हाम्रो त 5 दिन मात्रै स्कुल छ, अब फ्राइडे कसरी छोड्ने भन्ने अलिअलि कुराहरू आइरहेको छ. तर अब मान्छेहरूले यो चाहिँ एउटा एकदम इम्पोर्टेन्ट हो, हामीले यहाँ पोखरामा नआएको भए यस्तो खालको इन्फर्मेसन लिनलाई, यस्तो खालको वर्कसपको माहौल पाउनलाई त बाहिर नै जानु पर्थ्यो भनेर मान्छेहरूले केही मिलाएर आउनु भयो भने एकदम राम्रो हुन्छ. अब हामीले पनि यो डिसिसन गभर्मेन्टको डिसिसन भन्दा अगाडि नै यो प्लान गरेको हो होइन. अब अर्को हाम्रो अरू ठाउँमा जाँदाखेरि, अरू प्रदेशहरूमा जाँदाखेरि यसपालिको सिकाइ हाम्रो गण्डकी अञ्चलको सिकाइबाट हामीले त्यसमा पनि चेन्ज गर्छौँ होला र एकदमै एक्साइटिङ हुन्छ. जस्तो हामीले अस्ति हेटौँडामा गरेको थियौँ बागमती प्रोभिन्सको लागि, त्यही नै कार्यक्रमहरू हामीले यहाँ लगिरहेछौँ. त्यही भएर पनि हामीले प्रादेशिक कार्यक्रम चाहिँ एउटै हो, जुन एउटा ठाउँमा गयो त्यही नै अर्को ठाउँमा त्यही 7 चोटि त्यही कुरा नै रिपिट हुन्छ र त्यही भएर हामीले एउटा प्रोभिन्सको पार्टिसिपेन्ट्सहरू अर्कोमा नजाने, तर छुटेको छ भने चाहिँ गए हुन्छ भनेर भनेको छौँ. त्यसरी चल्छ. त्यही अलिकति खड्केको चाहिँ त्यो कुरा हामीले यसलाई कसरी सल्भ गर्ने होला भनेर हामीले विचार गरिरहेछौँ. र अब साँच्चै के हो भने त मान्छेहरूले इनोग्रेसनमा नआइकन स्याटरडेमा आउनुभए पनि हुन्छ. त्यस्तै अप्ठ्यारो भयो भने स्कुल छोड्नै सकेन भने बच्चालाई एकदम अप्ठ्यारो पारेर पनि जानु भएन होइन. अनि शनिबार चाहिँ दिनभरि नै कार्यक्रम हुन्छ. मेन कार्यक्रम त शनिबार नै हो, इनोग्रेसन पनि एकदम रमाइलो के सिकिन्छ, तर त्योभन्दा पनि मेन कार्यक्रम शनिबारमा चाहिँ नछुटाउनुहोस् भनेर मलाई भन्नु मन लागिरहेको छ सबैजना.
0: हजुर अब जस्तो यसमा हुने छलफलहरू यहाँले भन्नुभयो, विशेष गरेर अब प्रदेश स्तरमा स्थानीय पालिकाका प्रतिनिधिहरू, शिक्षकहरू, अभिभावकहरू त्यो सबै आउँदाखेरि, अहिले त अब सबै अधिकार पालिकालाई दिएको छ नि त शिक्षाको गुणस्तर सुधारका लागि, त्यसमा चाहिँ उहाँहरूका लागि चाहिँ कस्तो खालको छलफल हुन्छ?
1: अब
0: उद्घाटनमा त हुने भइहाल्यो,
1: अरू बेलामा चाहिँ नि हाम्रो प्लेनरी भनेर मेन हलमा प्रोग्राम भइरहन्छ दिनभरि नै. एउटा प्रोग्राम पछि अर्को प्रोग्राम होइन, यो अर्ली चाइल्डहुड एजुकेसनकै बारेमा र एक एउटा सेसन चाहिँ नि हामीले मेयरहरूको लागि राखेको छौँ. मेयरहरूले चाहिँ नि हाम्रो अहिलेको प्रोग्राम कस्तो भयो भने मेयरहरूले यो बारेमा सुनेर हो यो त एकदमै इन्ट्रेस्टिङ रहेछ, म त मेरो म्युनिसिपालिटीमा पनि यो ल्याउँछु भनेर रातो बङ्गलालाई सम्पर्क गरेपछि अनि हामीले एउटा कस्ट सेयरिङ प्रोग्राम गर्छौँ. तपाईँहरू पनि यति हाल्नुहोस्, यस्तो यस्तो गर्नुपर्छ, हामी पनि यति सपोर्ट गर्छौँ अनि यो प्रोग्राम गर्ने भनेर हामीले मिलाउँछौँ होइन. र अहिले कागेश्वरी, तारकेश्वर, गोर्खाको भीमसिन पालिका, त्यो थुप्रै 6-7 पालिकाहरू, गाउँपालिका र नगरपालिकामा यो कामहरू भइरहेको छ. त्यही भएर हामीले अस्ति हेटौँडामा आउँदाखेरि पनि हाम्रो सानो एउटा मेयरहरूसँगको पनि छलफल थियो. त्यही नै हामीले यसपालि पनि कायम राख्छौं र उहाँहरूलाई चाहिँ हामीले के भन्न खोजेको भने तपाईँ एउटा पोलिटिसियन हो र तपाईँले आफ्नो कम्युनिटीको लागि केही सेवा दिनुहुन्छ भने योभन्दा इम्पोर्टेन्ट सेवाहरू केही हुँदैन. बच्चाहरूको फ्युचर राम्रो बनाउनु भन्दा अरू केही राम्रो हुँदैन. त्यही गरी यो कुरा एकदम राम्रोसँग तपाईँहरूले सुन्नुभयो भने र बुझ्नुहुन्छ र त्यसपछि तपाईँहरू पनि एकदम आतुर हुनुहुन्छ पार्टनरसिप गर्नलाई भन्ने खालको हेतुले हामीले यो काम गरेको हो.
0: हजुर, अब त्यो भनौँ न अन्तर्राष्ट्रिय सम्मेलनहरू गरिरहँदाखेरि अब काठमाडौँमा सबै कुरा सहज हुन्थ्यो होला.
1: हजुर,
0: तपाईँलाई भनौँ प्रदेशमा गर्दाखेरि चाहिँ कतिको सहयोग भएको छ, कतिको सहयोगहरू?
1: अब एक प्रकारले हामीले अब खोजी सजिलो ठाउँमा गइरहेछौँ नि त.
0: हजुर,
1: एटोडामा गयौँ, राम्रै थियो. हाम्रो स्कुलसँग पार्टनर गऱ्यौँ, त्यहाँ पनि राम्रो थियो होइन. र अब अहिले पोखरामा पनि गण्डकीमा पनि अब यहाँ त राम्रै बस्ने ठाउँहरू भएको होइन स्थिति हो नि त. र यहाँ स्कुल हामी कुमुदिनी होम्स भन्ने स्कुलसँग कोलाबरेट गर्दैछौँ र उहाँहरूले पनि धेरै सपोर्ट गर्दै हुनुहुन्छ. सकेसम्म सजिलो पारिदिँदै हुनुहुन्छ होइन. प्रोग्राम पनि लामो छैन, आखिरमा एउटा बेलुका र भोलिपल्ट दिनभरिमा त प्रोग्राम सिद्धिहाल्छ. उहाँहरूलाई पनि त्यति बर्डन त हुँदैन, जे पनि आफ्नो स्पेस दिनु पर्यो, सबै कुरा गर्नु पर्यो. र हाम्रो ग्रुपले गएर पोखरामा गएर हेरेर कहाँ ठिक छ, कसरी कहाँ चाहिँ सहज छ भनेर हेरेर यो तय गरेको. र अब हाम्रो बजेट पनि एकदम सानो छ, त्यही भएर हामी त अब त्यहाँ गएर तारे होटल यताउति होइन कि. हामी ठिक्कको होटलमा जहाँ चाहिँ नि अब सजिलोसँग सुत्न सकियोस् त्यति नै हामीले खोज्छौँ. र सफा सुग्घर खाना त्यस्तो हाई फाई होइन खोजेर. अनि हाम्रो पार्टिसिपेन्ट हाम्रो 100 जति हामीले गभर्मेन्टको पार्टिसिपेन्ट्सलाई सपोर्ट गराएछौँ. त्यसमाथि हाम्रो आफ्नो प्रोग्रामबाट पनि हरेक त्यहाँको जिल्लाहरूबाट एक एकजना गर्दाखेरि कति त्यहाँ हुनुहुन्छ त्यो भन्छ. अनि त्यसपछि प्राइभेट स्कुल्सकोहरूले चाहिँ उहाँहरूले 1500 तिरेर आउनुहुन्छ यो प्रोग्रामको लागि. त्यसरी हामीले छुट्याएको छौँ. अब हामीलाई गभर्मेन्ट स्कुलको लागि पनि स्पोन्सर गरिदिने मान्छे भएको भए हुन्थ्यो, तर हामी आफ्नै काममा एकदमै बिजी भयो. त्यो स्पोन्सरसिपहरू खोज्ने ओर्ने त्यति भ्याएन. सो अबदेखि आउने 5 प्रदेशमा हुने यो कुराहरूमा चाहिँ एउटा खाका राम्रैसँग पहिला बनाउने, हाम्रो यति बजेट हो, यस्तो हेल्प हामीलाई चाहिन्छ भनेर 5 पनि खोज्ने. आखिरमा यो काममा उहाँहरूले सहकार्य गर्नुभयो भने त उहाँहरूलाई पनि ठुलो लाभ हुन्छ नि त होइन. सो त्यसरी हामीले
0: सहभागी हुन चाहनेहरूले अब भनौँ न आफ्नो तरिकाले स्रोतहरू खोजेर आउँदा पनि त हुन्छ. त्यो पनि धेरै उदाहरणहरू अघिल्ला सम्मेलनहरूमा
1: चल्नुभएको
0: छ. अब यो सम्मेलन सकिसकेपछि पनि अब भनौँ न हेटौँडाबाट केही कुराहरू आउँछ होला, पोखराबाट केही कुराहरू आउँछ होला, अनि त्यसलाई तपाईँहरू कसरी विश्लेषण गर्नुहुन्छ होइन? छलफल चाहिँ अन्तर्राष्ट्रिय सम्मेलन चाहिँ कस्तो खालको हुन्छ? अब
1: हजुर, अब त्यो हामीले सपना देख्छौँ होइन, कसरी गर्ने सपना मात्रै होइन, त्यसलाई साकार पार्नुपर्छ. हाम्रो यसरी यो प्रोभिन्सियल एक्सपिरियन्सबाट त हामी एकदम धनी हुन्छौँ, कसै कुरा हामीले सिक्छौँ होइन. र त्यहाँको अप्ठ्याराको बावजुद कसरी काम गरिरहेछन् सबैजनाहरू, कसरी गर्ने भन्ने खालको कुरा पनि एउटा सिकाइ हुन्छ भने हामीले भनेको यसरी नै होइन कि, यसरी पनि गर्न सकिन्छ, यसरी पनि गर्छ. हामीले पनि अप्सन्सहरू त्यहाँ पाउँछौँ. अब अहिले चाहिँ नि यो पहिलो राउन्डमा चाहिँ धेरै जस्तो हामीले दिने नै छ, किनभने हामीले यो कुरा सिक्यौँ अन्तर्राष्ट्रिय कन्फरेन्सबाट. ल अब तपाईँहरूलाई यो दिने अन्तर्राष्ट्रिय कन्फरेन्सबाट मात्रै होइन, राजमंगला फाउन्डेसनले यत्रो वर्ष काम गरेको त्यो प्रस्तुति पनि हो होइन. र अब पछि चाहिँ नि हामीले प्रोभिन्सियल लेभलमा पनि उहाँहरूलाई नै पेपर प्रेजेन्ट गर्न दिने, उहाँहरूलाई नै वर्कसप गर्न दिने, बरु उहाँहरूलाई सपोर्ट गर्ने. मैले यो कुरामा यसरी वर्कसप गर्न खोजेको छु, मलाई सपोर्ट गर्ने. अब होला वर्कसपै गर्न उहाँले सक्नु भएन भने ल 3-4 मिलेर आफ्नो प्रस्तुति गर्नुहोस् न त, एउटा तपाईँहरूलाई एउटा स्पेस दिउँला भन्ने खालको कुराहरू पनि हामी त्यो गर्न हामी आतुर छौँ कि. एक राउन्ड चाकेपछि हाम्रो त यो पार्टिसिपेन्ट्सहरू त एक प्रकारले हाम्रो त मेम्बर्सहरू नै हुनुहुन्छ नि. उहाँहरू त फोन नम्बर हुन्छ, सबै कुरा हुन्छ हामीसँग होइन. अनि त्यसपछि तपाईँहरू के सिक्नुभयो त, यहाँबाट के सिक्नुभयो, अरू कतै जानुभयो कि, के सिक्नुभयो, तपाईँले अरूलाई के सिकाउने, तपाईँलाई के अप्ठ्यारो भयो भन्ने खालको हाम्रो चाहिँ यसकै कमी हो कि. किनभने कन्फरेन्स आउँछ, गयो अनि फर्क्यो अनि सिद्धियो होइन. तर हो यो कन्फरेन्स रहेछ जुन म यो उसमा प्रोभिन्सियलमा गएँ अब त म यसपालि त जान्छु यो नेसनल इन्टरनेसनल कन्फरेन्समा जान्छु भन्ने होला होइन म इन्टरनेसनल कन्फरेन्समा जान्न यो प्रोभिन्सियलमा नेक्स्ट टाइम म प्रोभिन्सियलमा म पनि प्रेजेन्ट गर्छु मैले पनि केही बोल्छु हामी तीनजना स्कुल मिलेर एउटा प्यानल बनाएर हामी कुरा गर्ने त्यसको बारेमा भन्ने खालको कुराहरू ओपन हुन्छ र सबैलाई यो लिडरसिप र कसरी बोल्ने कसरी प्रस्तुति गर्ने के कुरा चाहिँ हामीसँग सिक्ने भन्ने कुराहरू धेरै कुराहरू यसले खोलिदिन्छ र त्यो चाहिँ एकदमै एक्साइटिङ हुने जान्छ
0: हजुर सम्मेलनहरूमा सुन्दाखेरि त्यहाँ भएको छलफलहरू यहाँले गरिरहनु भएको अभ्यास हेर्दाखेरि गुणस्तरीय शिक्षाका लागि नयाँ नयाँ अभ्यासहरू होइन व्यावहारिक ज्ञानहरू त्यो प्रशस्त दिएको छ तर नेपालको परीक्षा प्रणाली अब भोलि त्यो अभ्यास गरेर जाने विद्यार्थीहरू र त्यो अभ्यास नपाउने विद्यार्थीहरू यो परीक्षा प्रणालीले चाहिँ कतिको त्यो भनौँ त्यो खालको बनिएको छ गुणस्तरीय शिक्षालाई हामी विकास गर्दै जाउँला तर परीक्षा प्रणाली चाहिँ फेरि पुरातनवादी नै रहिरह्यो भने कस्तो अभ्यास
1: त्यो त एकदमै हुँदैन होइन
0: हजुर
1: किनभने अब त धेरै मान्छेहरूलाई थाहा पनि हुन्छ जस्तो भनौँ न तपाईँले यो अर्गनाइजेसन आफै एक्लै चलाउन सक्नुहुन्छ होइन तपाईँलाई को चाहिन्छ त तपाईँहरू पाँच छजना त अनिवार्य छ नि त अनि एज अ टिम तपाईँले गर्नुहुन्छ तपाईँको आफ्नो स्किल छ अर्कोजनाको आफ्नो अर्को आफ्नो होइन त्यस्तै गरेर कुनै पनि बच्चाले एउटा प्रोजेक्ट गर्छ क्लासमा प्रोजेक्टमा गर्दाखेरि उनीहरू सबैजना मिलेर काम गर्छन् मिलेर होइन त्यो मिल्न पाउने वातावरण शिक्षकले बनाइदिनु पर्यो होइन र उनीहरूले त्यो मिलेपछि त उनीहरूको त ब्रेनमै एकदम अर्कै अर्कै अर्कै हर्मोन्सहरू आएर उनीहरूलाई एकदम रमाइलो रिवार्ड सिस्टम नै त्यो हुन्छ उनीहरूको होइन सो रिवार्ड दिनु पर्दैन बच्चाले आफै गरेको कामबाट खुसी भएर त्यही नै हो इन्टर्नल रिवार्ड सबभन्दा ठुलो भन्छन् होइन अब हाम्रो गभर्मेन्टले पनि जाँच दिनुहुन्न त भन्नुभएको छ प्राइमरीसम्म जाँच दिनुहुन्न भन्नुभएको छ तर यो कुरा कतिको बुझेको छ नि त नम्बर वान कन्टिन्युस असेसमेन्ट भनेको कुरा जब सक्सेसफुल हुन्छ तब टिचिङमा चेन्ज भएको छ होइन टिचिङमै टिचरले अगाडि बसेर भट्टायो भने त कन्टिन्युस असेसमेन्ट त हुँदै हुँदैन किनभने कन्टिन्युस असेसमेन्ट भनेको टिचरले ल तिमीहरू यो काम गर है यो काम मैले तिमीलाई बुझाइदिएको छु ल तिमीहरू आफ्नो आफ्नो काम गर्न थाल त भनेर टिचरले त्यो मटेरियल दिएर के दिएर काम गराउने बच्चालाई अनि त्यसपछि टिचर सबैतिर घुम्ने अब उसले त बुझेरै काम गराएछ मजाले गराएछ ल तिमीले उसलाई पनि सिकाइदेऊ त एउटा अर्कोले ए यो बुझेनौ ल भनेर टिचरले आफै पनि सिकाउने नभए साथीहरूले पनि उसलाई सिकाइदिन्छ होइन त्यही क्रममा अनि अब लेखिन्छ गभर्मेन्टले पोर्टफोलियो बनाऊ के बनाऊ त त्योभन्दा बढी त त्यहाँ एक्सप्लेन गरेकै छैन के हो त पोर्टफोलियो होइन सो यो एकदमै गहिरेर बुझ्यो भने यो त एउटा पीएचडी नै गर्नुपर्ने जस्तो कि कसरी गर्ने बच्चाको मुख हेरेर ऊ त एकदम स्याड देख्यो नि त ऊ त्यो कुरा बुझेनछ यो कुरा त भनेर टिचरले ठ्याक्क बुझेर उसलाई त्यही बेलामै सोध्यो भने त ठ्याक्क उसको प्रब्लम सल्भ भइहाल्यो नि तर टिचर त आफ्नै अगाडि बसेर व्यस्त छ त्यो उसले बच्चालाई त कहिले पनि कनेक्ट गर्नै सकिरहेको हुँदैन अनि गभर्मेन्टले र अहिले यो उहरूमा देखिन्छ यसरी गर्ने हो कन्टिन्युस असेसमेन्ट भन्दा कतिजना एकदम पण्डितहरू छन् असेसमेन्ट गर्नलाई होइन अनि त्यो पनि असेसमेन्टकै कुरा कि टिचरले यसरी सिकाउँछ भएन भने अनि यसरी गर्छ बच्चालाई असेस गर्छ अनि फेरि सिकाउँछ अनि गर्छ कहिले पाउँछ टिचरले त्यो काम त्यो गर्ने मान्छे हुनुहुन्छ नि जो चाहिँ यसो यसो गर्नु उहाँलाई नै राखेर सिकाऊ भन्नु पर्यो कि एक क्लासमा जाऊ भनेर तपाईँ छ महिनासम्म क्लासमा बस्नुहोस् अब दुई क्लास हो कि तिन क्लास हो कि पाँच क्लास हो तपाईँले आफ्नो सब्जेक्टहरू के पढाउनुहोस् र यो कन्टिन्युस असेसमेन्टको तपाईँले गर्नुहोस् अनि हामीलाई सिकाउनुहोस् त्यसपछि होइन किनभने आफूले नगरिकन त्यो भन्नलाई सजिलो हुन्छ कि त्यो भनौँ न त्यो जुत्ता लगाउने मान्छेलाई मात्रै कहाँ घाउ भएको छ त्यो जुत्ताले बनाएछ भने थाहा हुन्छ नि अरूलाई त थाहा हुन्न त्यो जुत्तै लाउनु पर्यो त्यो कहाँनिर किल्ला छ इतिर भन्ने हेर्नलाई होइन सो त्यो हो कि अहिलेको एकदम जल्दो बल्दो कुरा चाहिँ अनि हामीले यो सम्मेलनमा पनि किन भनेर सबैले भन्छन् तर कसरी भनेर कसैले पनि भन्न सक्दैनन् कि यो बच्चालाई खेल अब कति पेसेन्स चाहिन्छ, यो दुईजना बच्चाहरू खेलिरहेछ कि गफ गरिरहेछ, उनीहरूलाई सरी बसेर सुन्ने, कस्तो कस्तो उनीहरूले एक्सचेन्ज गरन्, के कुरा सिकारेछन् त्यो किताबबाट, त्यही कुराहरू पनि उनीहरूले युज गरिरहेछन् कि घरमा सिकेको कुरा युज गरिरहेछन् कि के कुरा उनीहरूलाई रमाइलो लाग्छ भन्ने खालको कुरा पनि सुनिदिनु पर्यो र उनीहरूलाई त्यतिमै पनि इन्जोय गरिदिनु पर्यो होइन. तर हाम्रो यो रेजा लाउने काम र बच्चालाई असेसमेन्ट गर्ने कामले टिचर यस्तो थकित हुन्छ कि उसले बच्चालाई इन्जोय गर्नै सक्दैन. त्यही नै हो हाम्रो अर्को मेजर प्रब्लम के. सो सानो बच्चा फेरि अहिले हामीले काम गर्दाखेरि त पैसाको लागि नम्बर वान जाँच दिने, जाँच दियो भने अनि प्यारेन्ट्सले पैसा तिर्छन्, गभर्मेन्ट स्कुलमा पनि फी तिर्छन् होइन. अनि हामीले ट्रेनिङ गरेर आउँछौँ यसो यसो गर्दै सिकाउनु भन्दा होइन होइन म त गर्न आउनु पाउँदैन, किनभने मेरो क्वेसन पेपर बनाउनु पर्छ, बच्चाको जाँच त के जाँच, खेल न यो खेल न होइन. अनि ल तिमीले ल कह गब कति जाने ल मलाई भन त, तिमी जाने कि तिमीले के लेख्न सक्छौ, सक्छ सक्दैन होइन, सक्दैन भने सिकाउनै सक्छ भन्ने च्याबास भन्ने, त्यही त हो नि उसको असेसमेन्ट. अनि अहिले डाइसहरू दियो के दियो उसले त्यो खेल्छ होइन, दुई यसरी पल्ट्यो भने दुई उसले चिन्छ कि चिन्दैन होइन, र उसले दुई र एक छ भने त्यहाँ गेडा दुईटा गेडा र एउटा गेडा राखेर अनि भन्न सक्छ कि सक्दैन होइन. यति सिम्पल र यति इफेक्टिभ कुराहरू छन् त्यो नै हामीले बुझ्नुपर्छ. त्यसको लागि एकदम ठुलो पेसेन्स चाहिन्छ. त्यो पेसेन्स अब हाम्रो युजली अब अहिलेको एउटा नयाँ कुरा भन्छु, एउटा रिसर्च आइरहेछ जहाँ चाहिँ नि अहिलेसम्म चाहिँ संसारभरि नै प्यारेन्टिङमा चाहिँ आमाले गर्छ, किनभने आमाले पेट बोक्छ, उसले बच्चा पाउँछ, उसले बुक खान्छ, सबै कुरा आमाले होइन, बाउले अलिअलि हेल्प गर्छ. तर प्यारेन्ट भएपछि बाउको त ब्रेन नै चेन्ज हुँदो रहेछ भन्ने रिसर्च आइरहेछ. यति उसले त्यो इन्भल्भ हुन थाल्छ बच्चामा. अब अफकोर्स हाम्रो जस्तो सोसाइटीमा धेरै कम होला, अनि बाहिरतिर पनि अब पहिला अब हाम्रै जेनेरेसनकोहरूले पनि कम गर्थ्यो होला, तर अबको बच्चाहरूले अब मिलेनियलहरू अहिलेको भन्ने चाहिँ एकदम धेरै बच्चाहरूलाई हेर्छन् कि, एकदम मिनिङफुली हेर्छन् बाउहरूले. त्यसो गर्दाखेरि उनीहरूको त ब्रेन नै एडजस्ट भइरहेछ अरे बच्चाको लागि भनेर हिजो भर्खर मैले सुनेको एउटा गजबको रिसर्च होइन. सो त्यो हुँदाखेरि अनि बाउले हेरेको बच्चाहरू एकदमै कन्फिडेन्ट हुने, रमाइलो गर्नुपर्ने, त्यस्तो के त्यो पनि छ है. अब नेपालमा पनि त कति त अब त बाध्यताले पनि बाउले पनि उत्तिकै हेर्नुपर्छ भने न्युक्लियर फ्यामिलीबाट त आफू मात्रै नहेरेर त भएन होइन, पुर्याउने के गर्ने. तर त्यसमा पनि अझ मिनिङफुली काम गर्यो भने र यसको ऊ चाहिँ के हो भने हाम्रो सिकाइ चाहिँ नि प्यारेन्टिङ गर्दाखेरि आमालाई मात्रै बोलाउने होइन, बुवालाई पनि बोलाउनु पर्यो. उसले पनि त अनि ऊ पो रमाइलो मान्छ नि, ऊ पनि त एउटा हकदार हो नि. पछि बच्चा ठुलो भएपछि मैले पनि त तँलाई हुर्काएको हो नि भन्ने खालको त्यो उसले भन्नै पर्दैन, कि बच्चाले थाहा पाइहाल्छ मेरो बुवाले यस्तो यस्तो गर्यो भनेर होइन. त्यस्तो खालको सूक्ष्म रूपको कुराहरू र सोसाइटीलाई चेन्ज गर्ने कुराहरू पनि हामीले बुझेर यो कन्फरेन्समा अब यो आउँछ कि आउँदैन, अभियसली मैले बोल्दाखेरि त अलिकति भनिहाल्छु होइन. तर अनि यो प्यारेन्टिङ अब मैले अस्तिदेखि भन्थेँ यो महिलाको लागि सशक्तिकरणहरू गर्दाखेरि खालि महिलाहरू मात्रै राख्ने के. अनि मैले भन्थेँ किन हुन त म त्यो फिल्डमा काम गरेको होइन, यु किप बोथ. अनि उसले पनि बुझ्छ नि उसको पोइन्ट अफ भ्यूबाट रियलाइज गर्छ नि, अनि सजिलो हुन्छ, सहज हुन्छ. घरमा जाँदाखेरि अनि मैले मात्रै पैसा कमाउने तिमीलाई नदिने भन्ने कुराहरू पनि त हस्बेन्डलाई त पच्दैन नि त. हस्बेन्डले बुझेर ल ए तिम्रै रहेछ, तिमी नै कमाऊ त, तिमीलाई मन लाग्यो भने घरको केही खर्च गर, नभए यो तिम्रै हो भन्ने उसले अग्री गरेर गर्न सक्यो भने त्यो त सबभन्दा बेस्ट हो नि त होइन. त्यस्तै गरेर अब अहिले हामीले प्यारेन्टिङमा हुन त अलिअलि त सुरु भइरहेछ, तर मेल प्यारेन्ट्सहरूलाई पनि एकदमै अनिवार्य गर्ने बेला आयो जस्तो लाग्यो.
0: हजुर, भनेपछि त्यो अभिभावक अन्तर्गतको छलफलमा यो कुरा नै हुन्छ त्यहाँ.
1: हजुर हजुर हजुर
0: हजुर, यहाँलाई धेरै धेरै धन्यवाद छ. मैले नसोधेको भन्नै पर्ने केही कुराहरू छुट्यो कि,
1: हामी कति लामो कुरा गर्छ नि थाहा नै नपाइकन. तपाईँसँग कुरा गर्दा एकदम रमाइलो हुन्छ दिपकजी. भन्नुपर्ने त त्यही हो, अब कन्फरेन्स हुँदैछ, म गतेहरू भनिदिन्छु होइन कहिले हुन्छ भनेर. हामीले यो 12 र 13 गते शुक्रबार र शनिबार असारको 12 र 13 अंग्रेजीमा 26 र 27 जून 2026 मा यो कन्फरेन्स हुँदैछ. यो चाहिँ कुमुदिनी होम्स भन्ने स्कूलमा पोखरामा गण्डकी अञ्चलको पोखरा पोखरा त आउनु पनि पर्यो र भएर पनि हुन्छ होइन. सो हाम्रो पार्टिसिपेन्ट्स हुनेवाला पार्टिसिपेन्ट्सहरू यो सबै त्यो गण्डकी अञ्चलको जिल्लामा भएका अर्ली चाइल्डहुडमा इन्ट्रेस्ट भएका अब त मैले भनेपछि त बाउहरू पनि आउनु पर्यो कन्फरेन्समा होइन. आइदिनुहोस् रमाइलो गरिदिनुहोस् पोखरा पनि घुम्नुहोस् अनि हाम्रो कन्फरेन्स पनि सफल पारिदिनुहोस् र आफूले नै धेरै कुराहरू लिएर जानुहोस् र कन्ट्रिब्युट पनि गर्नुहोस् भन्न चाहन्छु.
0: हस् यहाँलाई धेरै धेरै धन्यवाद छ. उहाँ हुनुहुन्थ्यो रातो बंगला फाउन्डेशनका अध्यक्ष एवं शिक्षाविद शान्ता दीक्षित. उहाँसँग हामीले रातो बंगला फाउन्डेशनले गुणस्तरीय शिक्षाका लागि गरिरहेको कामको बारेमा कुरा गर्यौं र गुणस्तरीय बाल शिक्षा किन र कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा जुन सम्मेलन प्रदेश स्तरीय सम्मेलन भइरहेको छ त्यो सम्मेलनको बारेमा पनि हामीले जानकारी गरायौं र पोखरामा हुने गइरहेको यो सम्मेलनको सन्दर्भ पारेर हामीले छलफल गरेका हौं र सम्मेलनको सफलताको पनि कामना गर्दै र यहाँहरूको सहभागिता र यो सम्मेलनबाट पक्कै पनि हामी जस्ता बाबुहरूले पनि धेरै कुरा सिक्न सक्छौ र हाम्रो सोच व्यवहार र अहिलेको हाम्रो पद्धतिहरूलाई परिवर्तन गर्दै हामीले गुणस्तरीय शिक्षा हाम्रा बालबालिकालाई दिने अवसर वातावरणहरू सिर्जना गर्दै जान सक्छौ भन्ने लाग्दछ. र यही निष्कर्ष सँगसँगै कार्यक्रम साझा नेपालको निर्धारित समय सकिसकेको छ. प्राविधिक कक्षबाट साथ दिनुहुने राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म दीपक आचार्य पनि कार्यक्रम साझा नेपालबाट

0: सप्ताहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रति

को फोटो सवारी दर्ता र मानपत्र को फोटो कपी सवारी साधन को इंजिन नंबर र चेसिस नंबर देखिने गरी को फोटो सवारी साधन को पूर्ण भाग देखिने गरी को फोटो संलग्न राख्नु पर्ने छ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: सवारी साधन को इंजिन और तेजी रूप करने संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन नयाँ खरीद गर्दा नामसारी गर्दा सवारी साधन को इंजिन र चेसिस को अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरीद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।
2: सड़क प्रयोग गर्दा ध्यान दिउ,
3: सड़क सीमा अतिक्रमण नगरौं,
4: सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं,
5: सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ,
6: सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउँ,
7: सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं,
8: सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं,
9: सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं,
10: जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं,
11: सड़कको तत्काल मर्मतमार गर्ने गरौं,
12: यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
13: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
14: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
15: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं,
16: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं,
17: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गराउं,
18: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं,
19: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ,
2: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ,
3: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ,
20: वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
13: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
21: यौन हिंसाबाट बचौ र बचाऊ,
22: यौनसन्य हिंसा सामाजिक अपराध हो,
23: बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्,
24: हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ,
25: अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ,
26: बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ,
27: त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं,
28: बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
13: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आज सम्पर्क गर्नुहोस् फोन नम्बर 01-45-59-512 01-45-82-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: सूचना सूचना सूचना यदि तपाईँको बच्चामा जन्मसाथ पैताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्सीबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अङ्कमा 9852055768 निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गाह्रोमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रिपूर्वक दरखास्त आह्वान गरिन्छ पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या 1 प्राप्त किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कार्य परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 9851873 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851773381 श्री गार्मा माध्यमिक विद्यालय सोलु तुटकुण्ड नगरपालिका साथ सोलुखुम्बु।

0: शैक्षिक औचित्य सम्बन्धी सूचना। गार्मा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलु दुकुन्द नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रित पूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पद शिक्षक श्रेणी प्रथम तृतीय पदको तिथि अस्थायी करार पद संख्या 2 जना आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यमिक गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भए 40 वर्ष मुनाकीको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयमा माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बनोसी तलब भत्ता उपलब्ध गराइनेछ। दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते सम्पूर्ण मिति असार 12 गते विद्यालय समय भित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सो भन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि 2-2 प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
1: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नेछ। बोर्ड निवेदन 10 श्री गर्मा माध्यमिक विद्यालयको नाममा वास्तु वाणिज्य बैंक सल्लेरीमा रहेको सही नम्बर 20301-92-00-1 जम्मा गरी सुको सकले ब्रोजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-42-89-76-53 र 98-41-38-96-20।
1: विनोदसिंह तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुनु दिक्सिङ नगरपालिका साथ सुनिखुम्बु।
0: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै योग्य दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याद यही पीठ 17 गतेदेखि असार 15 गतेसम्म कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 33 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ 98-41-63-5330 98-42-84-87-75 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस कल्लेरी सोलुखुम्बु।

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना
1: सम्पूर्ण
2: विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583326, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504030।
2: समय नै महसुस दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिसन।

0: सूचना सूचना सूचना सुरुङ जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा साधन क्षेत्र में घाँसपात काट्न गाई बस्तु चलाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुनिल झिम्बेसी उपभोक्ता समिति सुनिखुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 र 98163434।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ। म महेश गेवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटा बारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। कक्षा 12 को नतीजा पछि हरेक वर्ष लाखौं विद्यार्थी उच्च शिक्षा, रोजगारी र भविष्यको बाटो रोज्ने मोडमा पुग्छन्। पछिल्ला वर्षहरूमा अध्ययनका लागि विदेश जाने युवाको संख्या बढ्दो छ भने अर्कोतर्फ नेपालमै बसेर पढ़ाईसँगै सिप विकास गर्ने, काम गर्ने र आमदानी गर्ने अवसर बारे पनि बहस बढ्न थालेको छ। विकसित देशहरूमा विद्यार्थीले पढ्दै कमाउने संस्कृति स्थापित भइसकेको अवस्थामा नेपालमा भने यस्तो अभ्यास अझै सीमित छ। उच्च शिक्षालाई श्रम बजारसँग कसरी जोड्ने, विद्यार्थीलाई आत्मनिर्भर कसरी बनाउने, सिपमूलक शिक्षा र इन्टर्नशिपको भूमिका के हुन सक्छ तथा डिजिटल युगले सिर्जना गरेका नयाँ अवसरहरूलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने प्रश्नहरू अहिले निकै सान्दर्भिक बनेका छन्। आजको देश परदेशमा हामी पढ्दै कमाउँदै संस्कृतिको आवश्यकता, विद्यार्थीका लागि उपलब्ध अवसर, उच्च शिक्षा र रोजगारी बीचको सम्बन्ध, विदेश पलायनका चुनौती तथा अबको नीतिगत सुधारका विषयमा शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग कुराकानी गर्छौं। तपाईलाई कार्यक्रममा स्वागत छ।
1: हजुर, धन्यवाद। नमस्कार।
0: आरामै हुनुहुन्छ?
1: हजुर, आरामै छु। हजुर,
0: तपाईँले यो भर्खरै आफ्नो टेबल अगाडि, आफूले काम गरेको टेबल अगाडि भर्खर यो 12 कक्षाको नतिजा 4 दिन अगाडि जुन प्रकाशित भयो त्यसको अलिकति मूल्याङ्कन विश्लेषण गरिरहनु भएको छ, हेरिरहनु भएको छ। यो 3,32,33,000 विद्यार्थी यसपालि ग्रेडेड हुनुभयो। अब यो 3,32,000 जति पनि संख्यामा विद्यार्थीहरू ग्रेडेड हुनुभएको छ, अब ती विद्यार्थीहरू चाहिँ कति नेपालमै उच्च शिक्षा पढ्न बस्नुहोला, कति विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने तयारीमा हुनुहोला, अथवा त्यो संख्या चाहिँ कति जाला, यो अनुमानबाटै कुराकानी शुरू गरौं।
1: अहिलेको यो प्लस टूको परीक्षाको नतिजाले के देखायो भने 3,32,241 जना नियति सहभागी छन् र आंशिकतर्फ 85,929 जना विद्यार्थीहरू सहभागी थिए। टोटल 4,18,170 जना विद्यार्थीहरू आंशिक र नियमित गरेर सहभागी थिए। त्यसमध्ये नियमिततर्फ 2,31,770 जना ग्रेडेड भएका छन्। अब हामीले साधारण बुझ्ने भाषामा पास भएका छन्, यसको अर्थ लगभग 70% हुन्छ। अरू 1,00,000+ विद्यार्थीहरू नन ग्रेडेसन अथवा अब यसलाई हामीले बुझ्ने भाषा फेल भनेर बुझिन्छ। त्यस्तै नियमित तर्फको यो भयो। आंशिक तर्फको 85,929 जना मध्ये 36,420 जना चाहिँ ग्रेडेड छन्। अब यी टोटल गर्दा आंशिक र नियमित गर्दा 2,68,190 जना विद्यार्थीहरू ग्रेडेड भएका छन् अर्थात पास भएका छन्। अब यहाँको प्रश्न, त्यसमध्ये कति विद्यार्थीहरू बाहिर जालान्, कति विद्यार्थीहरू यहीँ काम गर्लान् अथवा नियमित फर्दर यस अगाडि पढ्लान् भन्ने जुन प्रश्न हो, यसभन्दा पछि अघिल्लो वर्षहरूको आँकडा हेर्ने हो भने जस्तो 1,12,000-14,000 विद्यार्थी गत वर्ष, त्यसभन्दा अगाडि पनि 1,17,000 जति विद्यार्थी, त्यहाँभन्दा अगाडि 1,10,000 विद्यार्थीले एनओसी नो अब्जेक्सन लेटर लिएको हुनाले त्यसै अनुभवका आधारमा, त्यही तथ्याङ्कका आधारमा अहिले के भन्न सकिन्छ भने यी मध्ये लगभग 1,00,000 विद्यार्थीहरू चाहिँ बाहिर जान्छन् र बाँकी रहेका विद्यार्थीहरू यहाँ रहन्छन् बाँकी विद्यार्थीहरू भन्ने चाहिँ त्यो तथ्याङ्कका आधारमा अनुमान गर्न सकिन्छ।
0: भनेपछि 2,32,000 विद्यार्थी जो नेपालमै बसेर, हामीले अनुमान गर्यो जुन नेपालमै बसेर उच्च शिक्षा गर्नुहोला अथवा नगर्नुहोला, उहाँहरू सबैले नेपालमै रोजगारी पाउनुहुन्छ कि पाउनुहुँदैन?
1: पाउनुहुन्न। सबै विद्यार्थीहरूले रोजगारी पाउने भएको कारण बस्ने होइनन्, उहाँहरूका विभिन्न कारणले चाहिँ यहीँ बस्नुपर्ने। कतिपयलाई म बाहिर पढ्दिनँ, म त यहीँ पढ्छु, जे छ यहीँ देशमै पढ्छु भन्ने हुन्छ कतिपयको। कतिपयको बाहिर जाने त्यो आर्थिक हैसियत हुँदैन, नेटवर्क हुँदैन, सम्पर्क हुँदैन, कहाँ खोज्ने, कहाँ स्कलरसिप खोज्ने, कहाँ युनिभर्सिटी खोज्ने, के गर्ने त्यो जानकारी हुँदैन। अनि अलि विगत ठाउँहरुमा त्यस खालको कम्प्युटरबाट खोजेर ल्यापटपबाट खोजेर अथवा मोबाइलबाट खोजेर त्यो खालको त्यो झन्झट र छिर्ने त्यो खालको जानकारी नहुन सक्छ अनि अब आर्थिक अवस्था नहुन सक्छ अथवा घरमा बस्नुपर्ने स्थिति घर हेर्नुपर्ने परिवार हेर्नुपर्ने स्थिति हुन सक्छ अथवा घरमा बुवा आमाले कहीँ नजा यही बसेर पढ भनेर उहाँहरूले भनेको हुन सक्नुहुन्छ यी विविध कारणले अब कतिपयले काम पनि गर्छु म पढ्छु पनि भन्ने हुन्छ तर त्यो साह्रै नगन्ने मात्रामा छ यति नै भनेर तथ्याङ्क त छैन तर के भने त्यो भनेको काम गर्दै पढ्दै गर्नको लागि म यहाँ बसेको भन्ने चाहिँ साह्रै नगन्ने मात्रामा हो
0: त्यसमा पनि अब विद्यार्थीको त अपलिफ्ट भयो एउटा खुड्किलाई उहाँहरूले पार गरिसक्नुभयो जुन उहाँहरू चाहिँ आश्रित हुनुहुन्थ्यो अथवा परिवारमा भर पर्नु पर्ने अवस्था थियो त्योबाट एक चरण माथि उठेर अब आत्मनिर्भर बन्ने चरणमा प्रवेश गर्दै हुनुहुन्छ बाह्र कक्षा पास गरिसकेपछि भइसकेपछि अब यो अवस्थाका विद्यार्थीहरूलाई विशेष गरी पढ्दै पढाइ सँगसँगै कमाई गर्ने वातावरण चाहिँ कतिको आवश्यक अथवा महत्वपूर्ण हो
1: एकदमै महत्वपूर्ण छ विद्यार्थीहरू बाहिर विदेशतिर जान किन चाहन्छन् भनेर हामीले अध्ययनहरू गरिरहँदा हामीले खोजिरहँदा के पाएका छौँ भने विदेशतिर का युनिभर्सिटीहरूमा हप्तामा तीन दिन चार दिन काम गर्न पाउने तीन दिन पढ्न जानुपर्ने यसरी काम गर्ने वातावरण बनाइदिएका छन् त्यहाँ त्यसकारण त्यहाँ कमाई पनि हुने पढ्न पनि पाउने दुईटै काम हुने आमदानी पनि हुने भएपछि उनीहरूको एकदमै त्यसले पढ्ने एउटा सबल वातावरण तयार गरेको छ त्यसकारण पनि उहाँहरू विदेश जान बढी लालायित हुनुहुन्छ अब हाम्रो देशको हकमा भन्ने हो भने त्यसरी पढ्दै काम गर्दै गर्ने खालको हामीसँग त्यति अब यो कल्चर पनि नबसिसकेको होला अर्को कुरा पढ्ने र काम गर्ने अब त्यो टाइम टेबल पनि नमिल्ने हुन्छ कतिपयमा अब दिउँसोको क्लासहरू भयो भने अब हाम्रो कामहरू प्रायः दिउँसो हुन्छन् दिउँसोकै क्लास हुँदा त्यो काम गर्ने वातावरण हुँदैन अर्कोतर्फमा हाम्रो परीक्षाहरू हाम्रो पढाइ हाम्रो शिक्षा एकदमै बढी परीक्षा केन्द्रित भएको कारण पढ्न दिउँसो पढ्न गएर मात्रै नहुने त्यो परीक्षाको लागि तयारी पनि गर्नुपर्ने घोक्नै पर्ने रट्नै पर्ने यस्तो खालको हुँदा उहाँहरूले बिहानमा पढाइ भएर दिउँसो काम गर्न पाउने समय छ भने पनि अनुभवका आधारमा परीक्षामा सामेल हुने खालको वातावरण हामीसँग छैन शैक्षिक पद्धति त्यो खालको छैन अनुभवको आधारमा परीक्षामा लेख्न मिल्ने आफ्नो कामका आधारमा परीक्षामा लेख्न मिल्ने खालको हामीसँग छैन कामको हामीसँग त्यो मार्किङ हुँदैन त्यसकारण परीक्षाकै लागि भनेर पढ्नुपर्ने हुँदा उहाँहरूले दिउँसो फुर्सदै भए पनि फेरि काम गर्न जानुभन्दा त्यही बिहान क्लासमा कलेजमा पढेका कुराहरू फेरि त्यही घोकेर बस्नुपर्ने होमवर्क गर्नुपर्ने यस्तो खालको छ जो जोले पढ्दै काम गर्दै गर्नुभएको छ एकदमै नगण्य छ त्यो थोरै छन् अब कति भन्ने तथ्याङ्क छैन तर हामीले सामान्य देखिराखेको के हो भने धेरै छैनन् ती धेरै नभएकाहरूको हकमा उहाँहरू कि पढ्न आउनु भएको छ भने के भन्छ काम गर्न दिउँसो काम गर्नु भएको छ भने उहाँको पढाइ डिस्टर्ब भएको छ किनभने कामले पढाइलाई सपोर्ट गरेका छैन है अनि पढाइ डिस्टर्ब हुन्छ भनेर पनि उहाँहरू काम गर्नुतिर लाग्नुहुन्न है कामले पढाइलाई सपोर्ट गर्ने हो भने काम गर्ने विद्यार्थीहरू मजाले विद्यार्थी पढ्ने विद्यार्थीहरू काम पनि गर्नुहुन्थ्यो कि अहिले हामी काम गर्नबाट हाम्रो शिक्षा पद्धतिले नै विद्यार्थीलाई काम गर्नबाट रोकेको छ खास भन्दा
0: यो तालमेलकै कुराकानी गर्दाखेरि विद्यार्थीले पढ्ने विषय विद्यार्थीले आफ्नो रुचि अनुसारको विषय छान्नुहुन्छ एउटा कुरा तर कामको क्षेत्र हेर्दाखेरि उहाँहरूले आफूले जे पढ्नु भएको छ नि अहिलेको समयमा चाहिँ काम चलाउनुको लागि भनौँ अथवा केही समयको लागि अलिकति यो ब्याक सपोर्टको लागि चाहिँ जे भेटिन्छ जस्तो काम भेटिन्छ त्यो काम गर्ने र सँगसँगै आफ्नो पढाइलाई पनि अघि बढाउने गरिरहनु भएको छ एउटा विद्यार्थीको लागि पढेको विषय जे हो र त्यहीसँग मेल खाने चाहिँ काम कतिको महत्वपूर्ण हुन्छ
1: पढेकै विषय अनुसारको कामको त धेरै महत्व हुन्छ अथवा काम अनुसारको पढाइ अथवा पढाइ अनुसारको काम यी दुईटाको तादात्म्यता मिल्नु अति जरुरी छ होइन भने कामले पढाइलाई डिस्टर्ब गर्छ यदि त्यो मिलेन भने कामले पढाइलाई डिस्टर्ब गर्छ पढाइले कामलाई डिस्टर्ब गर्छ न त्यो काम राम्रो हुन्छ न त्यो पढाइ राम्रो हुन्छ त्यसकारण पढाइ र कामका विषयवस्तुहरू त्यो त्यो त्यो लाइन एउटै खालको भयो भनेदेखि विद्यार्थीलाई एकदमै सहज रूपले जिन्दगी जिउन जिन्दगी जीवन जिउनलाई एकदम सहज हुन्छ यद्यपि यस्तो सम्भावना पनि एकदमै कम छ हैन अब व्यवहारिक रूपमा चाहिँ असाध्यै कम छ सुरुमा जे पाइन्छ एउटा अलिअलि आम्दानी हुने खालको काम पाएदेखि म गरिहाल्छु भन्नेबाट जिन्दगी सुरु गर्नुपर्छ काम सुरु गर्नुपर्छ अनि जे पाइन्छ भनेर भन्दा कमर्स पढेको विद्यार्थी छ म्यानेजमेन्ट पढेको विद्यार्थी छ भने ऊ चाहिँ अब अर्कै यसो रिसेप्सनमा बसेर काम गरिराखेको हुन्छन् होटल म्यानेजमेन्ट पढिराखेका विद्यार्थीहरू छन् उनीहरूले होटलमै काम गर्न पाए भनेको अथवा होटलको म्यानेजमेन्टसँग सम्बन्धित कामहरू गर्न पाए भनेको हुन्छ अब उनीहरू गएर मार्केट सेल्स पर्सनको रूपमा काम गरिरहेका है मलहरूतिर काम गरिरहेका छन् त्यो तालमेलै मिल्दैन अथवा पढाउनतिर लागिरहेका हुन्छन् बिहान कलेज गयो भने दिउँसो पढाउने स्कुल पढाउने अनि त्यो तालमेल मिल्दैन होटल म्यानेजमेन्ट पढिरहेको छ आएर स्कुलमा आएर सामाजिक विषय अथवा अङ्ग्रेजी विषय पढाएर बसिरहेका हुन्छन् अनि त्यो तालमेल नमिलेपछि अङ्ग्रेजी विषयलाई पनि उनको पढाइले काम गरेन होटल म्यानेजमेन्टको पढाइलाई पनि उनको कामले सपोर्ट गरेन कि यो काम र शिक्षाको तारतम्य मिल्नु भनेको एकदम ठूलो कुरा हो सकेसम्म मिलाउनुपर्छ मिलायो भने जीवन सहज हुन्छ विद्यार्थीहरूले यदि त्यस्तो पाए भनेदेखि धेरै हदसम्म विद्यार्थीहरू मैले मेरो पढाइ अनुसारको काम यहीँ पाएको छु त्यसकारण म विदेश जान्न भन्नेहरूको संख्या पनि उति नै बढ्थ्यो होला
2: सन्तुष्टि
1: मिल्थ्यो होला
2: हजुर यो अलिक पहिले के भनिन्थ्यो भने समाजमा अब 24 वर्षसम्म स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेर अनि बल्ल जागिर खाउँला भन्ने एउटा हाम्रो त्यो स्टेरियोटाइपको सोच मान्यता थियो अहिलेको समयमा त्यो पाइन्छ कि त्यो अलिकति फेरिया छ
1: होइन अहिले अलिकति अलिक फेरिएको जस्तो लाग्छ मलाई कि अब सामान्यतया 25 वर्षसम्ममा अध्ययनहरू पूरा गरिसक्ने त्यस पछाडि घर गृहस्थी गर्ने त्यस पछाडि के गर्ने अनि त्यस पछाडि बुढौलीतिर लाग्ने भन्ने खालको एउटा हाम्रो त्यो हाम्रो त्यो मान्यता हो हाम्रो संस्कृतिमा त्यो थियो तर अब त्यो कुनै बेला प्रतिपादन गरेको संस्कृति हो त्यो सबै युगमा त्यही संस्कृति त्यही मान्यता काम नलाग्न सक्छ अहिले त्यस्तो छैन अब 25 वर्षसम्म पढेर बस्नुभन्दा विद्यार्थीहरू 16 वर्षमा बरु छिटो छिटो पासपोर्ट निकाल्यो नागरिकता बनायो पासपोर्ट निकाल्यो काम गर्नुतिर कसिहाल्नुपर्ने आफ्नो अहिलेको स्थिति यो छ नि 25 वर्ष पूर्ण गाह्रो छ अनि काम खोज्नतिर लागिहाल्ने बल्ल बल्ल बल्ल बल्ल पढ्छु भन्यो भने म विदेश जान्छु र पढ्छु किनभने त्यहाँ काम गर्न पाइन्छ भने फेरि कामलाई नै प्राथमिकता दिएर पढ्नतिर लाग्नुपर्ने अनि यहाँ बस्नेहरूले पनि सकेसम्म काम पाए हुन्थ्यो भनेर खोजिरहने भनेपछि त्यो 25 वर्षको जुन मान्यता हो

0: कारण त्यो मान्यताले अहिले अब काम गर्दैन।
1: हजुर, यो पछिल्लो समय केही शैक्षिक संस्थाहरूले चाहिँ विद्यार्थीलाई हामीले गरेकै कुराकानीमा जोड दिँदाखेरि जे विषय उहाँहरूले पढिरहनु भएको छ त्यो विषयमा नै विभिन्न प्रकारका अवसरहरू दिने, इन्टर्नसिपका अवसर दिने अथवा रिसर्च पेपरमा विद्यार्थीहरूले लगाउने लगायतका, एक हिसाबले भन्दाखेरि अर्न भ्याल्यु लर्न भन्छ, त्यो पढ्दै कमाउँदै भनेर भन्ने एउटा भाषा चाहिँ त्यसको लागि निर्माण गरिएको छ। यो अवधारणा चाहिँ अहिलेको समयमा कतिको आवश्यक र सान्दर्भिक छ?
0: यो एकदमै सान्दर्भिक छ, पढ्दै कमाउँदै भन्ने अवधारणा र यो कार्यक्रमलाई पनि अगाडि बढाउनु पर्ने, किनभने समयको माग हो, यो पढ्दै कमाउँदै गर्नुपर्छ अबको जमानामा भन्ने चाहिँ यो समयको माग हो। पढिसकेर कमाउने भन्नतिर लाग्दा समय ढिलो भइसकेको हुँदो रहेछ, त्यही पढ्नलाई पनि सपोर्ट नहुँदो, आर्थिक सहायता नहुने एउटा विद्यार्थी 24 वर्ष 25 वर्षसम्म पढ़िरहने विद्यार्थी ऊ नितान्त ऊ आफू व्यक्ति मात्रै हुँदैन, उसले परिवार ऊ परिवारसँग पनि हुन्छ, ऊ समाजसँग पनि हुन्छ, उसको आफ्नै जिम्मेवारीहरू पनि हुन्छन्, उसको आफ्नो व्यक्तिगत खर्चहरू पनि हुन्छन्, अनि यी सबैको लागि उसले कमाउनु पर्ने बाध्यता हुन्छ, अनि कमाउँदै पढ्दै गर्दा उसलाई पढ्न पनि आर्थिक सहायता हुने, अरू घर घर व्यवहार हेर्न पनि सजिलो हुने, आफ्नो व्यक्तिगत खर्चहरू निकाल्न पनि सजिलो हुने हुनाले पढ्दै कमाउँदै गर्ने यो काम एकदमै राम्रो हो र कतिपय कलेजहरूले इन्स्टिच्युटहरूले पढ्दै कमाउँदै गर्ने वातावरण तयार गर्नुभएको छ। जस्तै के देखिन्छ भने उहाँहरूले आफ्नै कलेजमा कामहरू सिर्जना गरिदिने, कामहरू खोजिदिने, आफ्नै कलेजमा कुनै कृषितिर लगाइदिने अथवा कलेजमा कुनै कृषिका क्रियाकलापहरू सञ्चालन गर्ने, अनि त्यसैमा विद्यार्थीलाई संलग्न गराउने, अलिअलि पैसा पनि दिने, अनि कतिपय कलेजहरूले उद्योग प्रतिष्ठानहरूसँग एमओयू गरेर अनि त्यहाँ चाहिने विद्यार्थीहरूलाई रिकमेन्डेसन गरिदिने, सिफारिस गरिदिने, त्यहाँ एमओयू मार्फत ल हाम्रो विद्यार्थीहरू छन् भनेर पठाइदिने, यस्ता यस्ता कामहरू गरिरहनु भएको छ। नगर्ने मात्रामा, एकदम थोरै मात्रामा कलेजहरूले त्यो सुरु गर्नुभएको छ। त्यो गरेको प्रयास एकदमै सराहनीय प्रयास हो है, यो किनभने अहिले विद्यार्थीहरू अब सबै पढेर सकिसकेपछि काम गर्ने भन्ने मानसिकतामा एकदम गाह्रो छ, उहाँहरू छिटो छिटो गरेर कामको दुनिया, पढाइको दुनियाँमा प्रवेश गर्नुभन्दा कामको दुनियाँमा प्रवेश गर्ने, श्रम बजारमा प्रवेश गर्न चाहनुहुन्छ छिटो। पढाइ त के को लागि चाहिएको छ भने काम गर्नको लागि पढाइको सर्टिफिकेट चाहिने, त्यो नभए कामै नपाइने, भएपछि सर्टिफिकेट पाउनलाई पनि पढ्न जानुपर्ने बाध्यता छ है, पढाइ छोड्नु पनि सक्नुहुन्न, छोड्दिन मिल्ने भए उहाँहरूले पढाइ छोडेर कामैतिर लाग्नुहुन्थ्यो, थोरै मात्र विद्यार्थीहरू नितान्त पढ्नु भनेर लाग्नुहुन्थ्यो होला होइन। त्यसकारण काम महत्वपूर्ण हुँदै आएको छ अहिले पढाइभन्दा, यो यस अर्थमा यसरी प्रयास गरिरहनु भएका, पढ्दै कमाउँदै गर्ने वातावरण सिर्जना गर्ने जुन प्रयास गरिरहनु भएका कलेजहरू शैक्षिक संस्थाहरू हुनुहुन्छ, उहाँहरूको पहल एकदमै सराहनीय र यो पहल अरूले पनि सिक्नु जरुरी छ। यद्यपि यो पहल उहाँहरूले एउटा शैक्षिक संस्था भएको हिसाबले, शैक्षिक संस्था भनेको तालिम प्रदायक संस्था होइन, शैक्षिक संस्था भनेको शैक्षिक संस्था हो, यो ज्ञान उत्पादन गर्ने संस्था हो, काम लगाउँछ भने पनि कामबाट ज्ञान सिर्जना गर्ने संस्था हो है। त्यसर्थ शैक्षिक संस्थाहरूले आफ्नै संस्थाभित्र, आफ्नै इन्स्टिच्युटभित्र कामहरू सिर्जना गरेर त्यति धेरै काम सिर्जना त्यहाँ हुँदैनन्, त्यहाँभित्र काम सिर्जना गरेर त्यो साध्य पनि हुँदैन, तर उहाँहरूले रेफरलको पद्धति अप्नाउन सक्नुहुन्छ, रेफरल सिफारिस गर्ने पद्धति अप्नाउन सक्नुहुन्छ। यसमा थप अहिले उहाँहरूले गरिराखेकोमा थप कुराहरू, उहाँहरूले आफ्नो कलेजको पढाउने समय परिवर्तन गर्न सक्नुहुन्छ ताकि काम गर्न पाउन्, आफैले काम दिनुभन्दा पनि काम गर्ने वातावरण सिर्जना गरिदियो भने बाहिर कतै न कतै काम गरिरहन्छन् र कलेजमा आएर पढ्छन्, त्यो गर्न सक्नुहुन्छ, काम खोजिदिन सक्नुहुन्छ, अन्त कतै सम्पर्क गराइदिन सक्नुहुन्छ, नेटवर्किङ गराइदिन सक्नुहुन्छ है, इन्टर्नको लागि कुनै उद्योग प्रतिष्ठानहरूसँग समझदारी गर्न सक्नुहुन्छ ताकि उहाँहरूले विद्यार्थीले आफ्नो पढ्दै गर्दा उता इन्टर्नसिप पनि सकिसक्ने र त्यतिन्जेलसम्म पढेर सक्दा काम पनि सिकेर निस्कने गर्न सक्नुहुन्छ। त्यसकारण शैक्षिक संस्थाहरूले आफैले काम सिर्जना गर्ने त पहल त एकदमै राम्रो हो।

0: होइन अलिअलि काम आफूले पनि सिर्जना गर्न सक्नुहुन्छ, थोरै थोरै काम युनिभर्सिटीहरूमा यो सम्भव छ। युनिभर्सिटी भनेको नितान्त रिसर्च इन्स्टिच्युट हुन्, त्यहाँ रिसर्चका प्रोजेक्टहरू ल्याउने र रिसर्चमा आएका फन्डिङहरू त्यहीँका विद्यार्थीहरूलाई त्यही रिसर्चमा इन्गेज गराएर अनि उहाँहरूलाई रिसर्चको पैसा पनि दिने, रिसर्चको स्किल पनि त्यही रिसर्चमा को फन्डिङबाट स्किल सिकाउने, त्यही रिसर्चमा इन्गेज गराउने अनि त्यसैसँग सम्बन्धित सैद्धान्तिक कुराहरू सिकाउने गर्यो भने युनिभर्सिटीहरूमा एकदमै राम्रो हुन्छ। कलेजहरूलाई चाहिँ अलि सकस हुन्छ तर प्रयास चाहिँ प्रयास गर्नुपर्छ, किनभने अब अहिलेको समयमा विद्यार्थीहरू हरेक विद्यार्थीहरूले मागेको पढाइभन्दा पनि बढी काम छ अनि त्यसैलाई सम्बोधन गर्न सक्नुभयो भने आफ्नो आफ्नो हैसियत अनुसार आफ्नो आफ्नो रणनीति अनुसार सम्बोधन गर्न सक्दा राम्रै हुन्छ।
1: अहिले 3,32,000 विद्यार्थी ग्रेजुएट हुनुभयो, पास हुनुभयो, अब त्यसमा आधा त सरकारी विद्यालयबाट उत्रिनु हुनुभएको छ होला होइन। अब जति पनि हामीले यो कामसँगै पढाइको कुरालाई जोडिरहेका छौँ त्यो भनेको सिमेट ठाउँमा उपत्यका काठमाडौँ उपत्यकामा भनौँ अथवा ठूला शहर बुटवल काठमाडौँ विराटनगर लगायतका ठूला शहरमा मात्रै सीमित छन् होला। एउटा अनुमान गर्दाखेरि यो पहलले चाहिँ कति विद्यार्थीलाई समेट्छ होला, 1,000, 2,000, 3,000 कतिलाई?
0: ठ्याक्कै यति संख्या भनेर त नभनौ होइन, त्यो कति हुन्छ हुन्छ, तर यो यसरी काम गर्दै सिक्दै गर्ने शैक्षिक संस्थाहरूले आफैले काम दिएर गर्दा एकदमै थोरै हुन्छ, थोरै विद्यार्थीलाई मात्रै सम्बोधन हुन्छ। तर यसले ट्रेन सेट गराउँछ, उदाहरण सिर्जना गर्छ कि अरूका लागि ए काम गर्दै पढ्दै पनि गर्न गराउन मिल्दो रहेछ भन्ने उदाहरण सेट हुन्छ। त्यो त्यो मुख्य कुरा हो। सयजनालाई मात्रै भनौँ न, देशभरिका शैक्षिक संस्थाहरू कलेजहरूमध्ये जम्मा 200 विद्यार्थीहरूले मात्रै यो सुविधा पाएको रहेछन् भने पनि त्यो 200 विद्यार्थीले पाएको जुन काम गर्दै सिक्दै गर्ने जुन सुविधा छ, कलेजले आफैले सिर्जना गरेको काम रोजगारी छ, त्यसले उदाहरण एउटा नमुना प्रस्तुत गर्छ अनि त्यो नमुनालाई हेरेर अरू कलेजहरूले पनि त्यसरी नै सिक्छन्। त्यो चाहिँ महत्वपूर्ण हुन्छ, 200 भन्ने महत्वपूर्ण होइन,
1: पर्याप्त नभए पनि
0: त्यसले देखाउने जुन बाटो हो, मार्गनिर्देशन हो, त्यसले देखाउने एउटा ट्रेन्ड हो, त्यो चाहिँ महत्वपूर्ण हुने भएको हुनाले थोरै भए पनि यो एकदम गहकिलो हुन्छ। अब अर्को कुरा, कलेजले आफूले रोजगारी सिर्जना गर्ने एउटा कुरा भयो, तर रोजगारी खोजिदिने, नेटवर्किङ गरिदिने, एमओयू गराइदिने, इन्टर्नसिपका लागि अरूसँग सम्झौता गर्ने अनि त्यस पछाडि काम खोज्ने तरिकाहरू सिकाइदिने, भनौँ न कलेजले आफैले जब सेल अथवा इम्प्लोइमेन्ट सेल, जब प्लेसमेन्ट सेल जस्ता युनिटहरू खडा गरेर त्यही एउटा युनिट एउटा शाखाले, कलेजको एउटा शाखाले नेटवर्किङ गराइदिनेतिर काम गर्न सक्यो, इन्टर्नसिप गराइदिनेतिर काम गर्न सक्यो, होइन जबको लागि सिभी लेख्ने तरिका सिकाइदिन सक्यो, जबको लागि इन्टरभ्यू दिने तरिकाहरू सिकाइदिन सक्यो, कहाँ कहाँ जबहरू खुलेका छन् देखाइदिन सक्यो। उदाहरणका लागि श्रम संसार भन्ने पोर्टल छ, श्रमसँग सम्बन्धित रोजगारीको पोर्टल हो त्यो, श्रम मन्त्रालयले बनाएको त्यो श्रम संसार पोर्टल यस्तो छ, यो पोर्टलमा यसरी जब खोलेको छ, तिम्रो लागि उपयुक्त जब यो हुनसक्छ, ल यसमा अप्लाई गरिहाल भनेर भनिदिन सक्छ। मेरो jobs.com लगायतका jobsnepal.com विभिन्न खालका यो जब्स पोर्टलहरू छन्, तिनमा जब खोज्न लगाउने, अप्लाई गर्न लगाउने, नमिलेको कुराहरू सिकाइदिन लगाउने गर्यो भने विद्यार्थीहरूले काम पाउँछन्। त्यो भयो भने मलाई लाग्छ आधा आधी विद्यार्थी, जति विद्यार्थीहरू यहाँ पढ्नुहुन्छ तीमध्ये आधा आधी विद्यार्थीहरू त काम पनि गर्न पाउनुहुन्छ, पढ्न पनि पाउनुहुन्छ, बाँकी विद्यार्थीहरू सबैलाई फेरि काम पनि गर्छु पढ्छु पनि भन्ने नहुन सक्छ, कोही चाहिँ म पढ्छु मात्रै सकेर अनि बल्ल काम गर्छु भन्न थाल्नुहुन्छ। त्यसकारण यसले ठूलो माग, विद्यार्थीहरूको आजको ठूलो मागलाई सम्बोधन गर्छ।
1: अब यसमा भर्खर तपाईँले भनेको कुरा अनुसार विश्वविद्यालय अथवा कलेजले चाहिँ विद्यार्थीलाई रोजगारीसँग जोड दिनुको लागि, त्यो लिङ्क गर्नको लागि चाहिँ अब तपाईँले यही क्षेत्रमा रिसर्च पनि गरिरहनु भएको छ, कतिको भूमिका खेलिरहनु भएको छ जस्तो लाग्छ अहिलेको समयमा?
0: धेरै कलेज धेरै युनिभर्सिटीले यस्तो गर्नुभएको छैन, किनभने उहाँहरूको एउटा निश्चित पाठ्यक्रम छ, पाठ्यक्रम सक्नुपर्ने बेलामा त्यो त्यो समयावधि छ, त्यो समयभित्र पाठ्यक्रम सक्नुपर्छ। अनि उहाँहरूलाई पनि के ठूलो चिन्ता के छ भने निश्चित प्रतिशत ल्याउनुपर्छ, विद्यार्थीले प्रतिशत राम्रो ल्याएनन्, ग्रेड राम्रो ल्याएनन् भने त्यो विद्यार्थीको जीवन पनि जोखिममा पर्छ, पछि करियर नै जोखिममा पर्छ है। प्रतिशत राम्रो आएन भने त करियर जोखिममा पर्छ, कतिपय कलेजहरूमा युनिभर्सिटीहरूमा भर्ना नै पाउँदैन, प्रतिशत राम्रो नआएको मार्क्स राम्रो नआएको विद्यार्थी भर्ना नै पाउँदैन अनि मार्क्स राम्रो ल्याएन रे भन्यो भने त्यो कलेजको युनिभर्सिटीको पनि इमेज बिग्रन्छ पछि फेरि अरू विद्यार्थी भर्ना गर्न भर्ना हुन नआउलान् भन्ने डर यसै पनि विद्यार्थीको संख्या घट्दै गएको होइन संख्या प्रत्येक वर्ष घट्दै गएको स्थितिमा कलेजहरूमा स्कुल कलेजहरूमा युनिभर्सिटीहरूमा विद्यार्थीको संख्या कम हुँदै हुँदै हुँदै गएकोमा उहाँहरूलाई विद्यार्थी पुर्याउनु पर्ने चाप छ अब विद्यार्थीलाई कामतिर पनि लगाइदिने अनि यता यो पढाउने पनि गर्दाखेरि काममा जाँदा यता पढाइ बिग्रन्छ किनभने हाम्रो परिवेशमा कामले पढाइलाई सपोर्ट गर्ने परिवेश हाम्रो छैन नभएपछि काममा जान थालेपछि पढाइ बिग्रन्छ पढाइमा राम्रो मार्क्स ल्याएन भने त्यो आफ्नो युनिभर्सिटीको आफ्नो कलेजको पनि इमेज जाने भयो विद्यार्थीको पनि करियर ध्वस्त हुने भयो है कतिपय अवस्थामा भर्नै हुन नपाउने स्थिति हुन्छ कलेजहरूमा युनिभर्सिटीहरूमा भर्ना हुनै पाउँदैन जागिरमा पनि त्यही कति कुन पर्सेन्ट आएको कति पर्सेन्ट आएको छ पर्सेन्टका आधारमा धेरै पर्सेन्ट आउनेहरूलाई जागिरमा छिटो लिने सम्भावना हुन्छ काममा छिटो लिने सम्भावना हुन्छ भनेपछि त्यो पर्सेन्टलाई अथवा मार्क्स जुन प्राप्ताङ्क छ त्यो प्राप्ताङ्कलाई रिस्कमा राखिराखिकन आफ्नो इमेजलाई रिस्कमा राखिराखिकन अनि विद्यार्थीको करियरलाई रिस्कमा राखिराखिकन कलेज युनिभर्सिटीहरूले त्यो जागिर खोज्ने खोजाइदिने लगाइदिनेतिर त्यत्रो रिस्क लिन चाहिँ चाहनुहुन्न है यद्यपि अब जति कलेजहरूले जति शैक्षिक संस्थाहरूले यो यो काम गर्नुभएको छ केही शैक्षिक संस्थाहरूले गर्नुभएको छ जब प्लेसमेन्ट राखेर अनि उहाँहरूलाई काम खोजिदिने एमओयू गराइदिने यस्ता यस्ताहरू गर्नुभएको छ अलिअलि आफ्नै कलेजमा पनि कामको सिर्जना गरिदिने गर्नुभएको छ त्यो त्यो त्यो प्रयास चाहिँ राम्रो हो तर त्यसको पछाडि रिस्कहरू उत्तिकै छन् धेरै कलेजले यो रिस्क लिन चाहनुहुन्न
2: कार्यक्रम देश परदेशमा हामी पढ्दै कमाउँदै संस्कृतिको आवश्यकता विद्यार्थीका लागि उपलब्ध अवसर उच्च शिक्षा र रोजगारी बीचको सम्बन्ध विदेश पलायनका चुनौती तथा अबको नीतिगत सुधारका विषयमा शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग कुराकानी गरिरहेका छौ उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
3: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
4: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला
5: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
4: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
6: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ

0: सुनि ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी पढ्दै कमाउँदै संस्कृतिको आवश्यकता, विद्यार्थीका लागि उपलब्ध अवसर, उच्च शिक्षा र रोजगारी बीचको सम्बन्ध, विदेश पलायनका चुनौती तथा अबको नीतिगत सुधारका विषयमा शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं।
2: नेपालको रोजगारी क्षेत्रको बढी हिस्सा ओगटेको भनेको निजी क्षेत्र भनेर हामीले पटक पटक भन्दै आएका छौँ। कुनै विद्यालय अथवा शैक्षिक संस्थाले निजी क्षेत्रसँग समन्वय गर्यो अथवा लिङ्क गर्न सक्यो भने चाहिँ त्यसबाट चाहिँ कतिको लाभ लिन सकिन्छ?
3: अत्यधिक लाभ लिन सकिन्छ। यो चाहिँ यही नै हो रिफरल भनेको, यही नै हो एमओयू भनेको, होइन समझदारी गर्ने, सहकारी गर्ने भनेको यही नै हो। अहिलेको हाम्रो शिक्षा पद्धति मा अघि नै मैले भने नि शिक्षा पद्धति हाम्रो कस्तो छ भने कामले पढाइलाई सपोर्ट गर्दैन। काम नितान्त एकातिरको, पढाइ नितान्त अर्कोतिरको हुन्छ। अनि पढाइ बिग्रन्छ भनेर काममा लगाउन लाग्न पनि गाह्रो, विद्यार्थीलाई कसैले सिफारिस गर्न पनि गाह्रो, त्यसकारण यस्तो स्थिति छ। तर कलेज युनिभर्सिटीहरूले दुई वर्ष, कम्तीमा दुई वर्ष त आफूसँग बसेको हुन्छ विद्यार्थी, होइन? युनिभर्सिटी पनि त्यहीँ छ भनेदेखि त पाँच छ वर्ष, छ सात वर्ष, सात आठ वर्षसम्म आफूसँग भइराखेको हुन्छ विद्यार्थी। ऊ विद्यार्थीको स्किल के हो त्यो युनिभर्सिटी कलेजलाई थाहा हुन्छ, विद्यार्थीको इन्ट्रेस्ट के छ थाहा हुन्छ, उसको झुकाव कतातिर छ, उसले भविष्यमा के राम्रो गर्न सक्छ भन्ने कुरा कलेज युनिभर्सिटी पत्ता लगाउनु थाहा हुन्छ। छैन भने पत्ता पनि लगाउनुपर्छ, होइन? विद्यार्थीको आफ्नो झुकाव के छ, उसले केमा राम्रो गर्न सक्छ, अनि उसको स्किल, उसको इन्ट्रेस्ट अनुसारका कार्यक्षेत्रहरू कहाँ छन् होला भनेर खोजिदिन पनि सक्छ क्या युनिभर्सिटीले, त्यो खोजिदिन पनि सक्छ कलेजले, त्यो खोजिदिन सक्छ है। मार्केटिङ भनेर पढेको छ विद्यार्थी छ भने मार्केटिङको क्षेत्र कहाँ कहाँ हो, उसले कहाँ खोज्ने हो, त जतापा त्यति खोज्दै अन्धाधुन्ध खोज्दै हिँड्दाखेरि विद्यार्थी रणभुल्लो पर्छ, अनि त्यो एकदमै मेसो मेलो नपाएर उसले त्यो खोज्ने प्रक्रिया नै छोडेर अनि त्यस पछाडि विदेश हिँड्छ, होइन? भनेपछि उसलाई सहज बनाइदिने काम, कोही विद्यार्थीको होटल म्यानेजमेन्टको छ भने होटल म्यानेजमेन्ट पढेको विद्यार्थीले तिमीले होटल म्यानेजमेन्टको यहाँबाट सुरु गर्नुपर्छ, तिमीले होटल म्यानेजमेन्टको लागि तिम्रो जबको लागि अब यहाँ सम्पर्क गर्नु भनेर देखाइदिन सकिन्छ है। अनि सोसल वर्क पढिराखेको विद्यार्थी हुनुहुन्छ भनेदेखि सोसल वर्कको लागि तिम्रो लागि उपयुक्त रोजगारी दिने संस्थाहरू यी हुन् भनेर सम्पर्क गराइदिन त सक्छ नि त युनिभर्सिटीले। तिम्रो लागि इन्टर्न गर्ने, तिम्रो इन्ट्रेस्ट सोसल वर्कमा रहेछ, तिमीले पढिरहेको विषय यो छ, तिमीले इन्टर्न गर्न सक्ने संस्थाहरू यी हुन् भनेर देखाइदिन सक्छ, इन्टर्नमा पठाइदिन सक्छ, होइन? उहाँहरूसँग कुनै रोजगारी छ भनेदेखि हामीसँग यो यो खालका, यो यो सिट भएका यस्तो यस्तो विद्यार्थीहरू छन् भनेर त्यो एउटा सामान्य भनौँ न रोस्टर मात्रै पनि पठाइदिन सक्छ सोसल वर्कका एनजिओ आइएनजिओहरूतिर रोस्टर पठाइदिन सक्छ, हाम्रा यति यति विद्यार्थीहरू यस्तो यस्तो स्थितिका छन् तपाईँहरूलाई काम लाग्न सक्छ भनेर पठाइदिन सक्छ, होइन? उहाँहरूकोमा खुलेको छ भने ल त्यहाँ खुलेको छ अप्लाई गर भनेर भनिदिन सक्छ। त्यसकारण कलेज युनिभर्सिटीहरूले यो खालको कोर्डिनेसन गरिदिन सक्छन्, लिङ्क गराइदिन सक्छन् क्या, रोजगारीसँग लिङ्क गराउन भने मजाले सक्छन्। आफैले सिर्जना गर्न पो, त्यो सिर्जना गर्ने नै उद्देश्यले खोलिएको संस्था होइन, रोजगारीको उद्देश्यले खोलिएको संस्था होइन, तर रोजगारीसँग लिङ्क गराइदिने विद्यार्थीको हितको लागि, करियरको लागि, होइन? यमयू गराइदिने, इन्टर्नसिप गराइदिने, त्यसको लागि आवश्यक तालिम चाहिएको छ भने तिमीले यो तालिम यहाँ गर गर है भनेर देखाइदिन सक्ने, यहाँनिर रोजगारी खुलेको छ ल हेर त अप्लाई गर त भनिदिन सक्ने, यो त पढेर परीक्षा दिएर सकेपछि पनि गर्न सक्छ नि त, कलेजभित्र रहन्जेल मात्र गर्नुपर्छ भन्ने छैन। कलेज निस्केर गइसकेपछि पनि आफ्नो विद्यार्थीहरूलाई आफ्नै सम्पर्कमा राखेर, आफ्नै राडारभित्र राखेर यी कामहरू गरिराखेको हुन्छ कि, यो चाहिँ कलेज युनिभर्सिटीले गर्यो भने युवाहरूलाई रोजगारी प्राप्त गर्न, आफ्नो कलेज युनिभर्सिटीले गर्न सक्ने सबैभन्दा उत्तम काम यो हुन सक्छ।
2: विदेशमा चाहिँ विद्यालय हप्तामा तीन चार दिन संचालन हुने त्यो दिनमा चाहिँ विद्यार्थीहरू अनिवार्य पढ्न जानुपर्छ र त्यो बाहेकका अरू दिनमा दुई दिन चार दिन चाहिँ उहाँहरूले आफ्नो पढाइ अनुसारकै रोजगारीमा काम गर्ने अवसर चाहिँ मिलाइएको हुन्छ भन्ने कुरा तपाईँले बताइरहनु भएको थियो कि नेताहरूले पनि अब विद्यालय दुई तीन दिन खोले पुग्छ अरू चाहिँ सिप सिकाएर उहाँहरूलाई चाहिँ पैसा कमाउने बाटोतिर लगाउनु पर्छ भन्ने कुराहरू पनि उठिया छन् पछिल्लो समय. हामीले त्यो अलिकति यो जुन पढ्दै कमाउँदै कल्चरले गर्दाखेरि संस्कृतिले गर्दाखेरि त्यो सिक्न त सिक्यौँ तर तरिका चाहिँ अलिकति जानेनौ भनेर चाहिँ बुझ्नु पर्यो.
3: भोलि हामीले सिक्यौं सैद्धान्तिक ज्ञानहरू सिक्यौं, सैद्धान्तिक ज्ञानहरू छ विद्यार्थीमा, तर काम गर्ने क्षेत्रमा अब शिक्षाको दुनियाँ, ज्ञान आर्जन गर्ने शिक्षाको दुनियाँ एउटा भयो, त्यस पछाडि कामको दुनियाँमा छिर्नुपर्छ, लेबर मार्केटमा छिर्नुपर्छ, श्रम बजारमा जानुपर्छ. श्रम बजारमा जाँदा उसँग पढेको ज्ञानले कामै नगर्ने होइन, अनि जिरोबाट सुरु गर्नुपर्ने. त्यत्रो वर्ष, चौध वर्षसम्म क्लास वानमा पढ्यो, टूमा पढ्यो गरेर होइन मास्टर्ससम्म पढिसक्दा त उसले सत्र वर्ष पढिसके हुन्छ नि. सत्र वर्ष लगानी गरिसकेपछि त अठार वर्षमा कामको दुनियाँमा प्रवेश गर्दा त केही त सपोर्ट हुनु पर्थ्यो नि. त्यस्तो सपोर्ट हुने चाहिँ एकदमै कम सपोर्ट हुन्छ क्या, भनौँ न न्युमेरेसी गणितीय सिप सपोर्ट गर्छ, लिटरेसी साक्षरताको सपोर्ट हुन्छ, अनि अरू त कोही कतातिर दौडाउनु पर्ने, कोही कतातिर कमर्स पढेको छ भने अर्को विषयतिर लाग्नुपर्ने, लिटरेचर पढेको विद्यार्थी छ भने यतातिर मार्केटिङतिर लाग्नुपर्ने, अब कता हो कता क्या, अब जे पाउँछ त्यही गर्ने होइन. यस्तो स्थिति छ. सैद्धान्तिक रूपमा त कलेजहरूले दिएका ज्ञानहरू एकदमै राम्रा छन् होइन, अहिले पनि गरिराखेका ज्ञानहरू, कलेज युनिभर्सिटीले दिने ज्ञानहरू राम्रा छन्. यति हो, त्यो ज्ञानले मात्रै कुनै बेला विगतमा कुनै बेला हाम्रो परम्परागत रूपमा कुनै बेला काम गर्थे, पढेर जानेपछि त्यसले जीवन जिउन मजाले सजिलो हुन्थ्यो. अब अहिलेको त्यो परिवेश नै परिवर्तन भएको हुनाले कामको दुनियाँमा चाहिँ त्यो सैद्धान्तिक ज्ञानले मात्रै काम गर्दैन. सैद्धान्तिक ज्ञान प्लस सिप प्लस नेटवर्किङ खोज्ने के, खोज्ने ठाउँ पत्ता लगाउने, यो सिप है, अनि यो 21st सेन्चुरीका सिपहरू, यस्ता सिपहरूले पनि आफू सुसज्जित भइसकेपछि अनि ज्ञान पनि हुन्छ, त्यो सिप पनि हुन्छ, खोज्ने तरिका नि हुन्छ, सम्पर्क पनि हुन्छ, अनि उनीहरू काम खोज्न नि सक्छन्. आफै उद्यमशील हुन्छु भने पनि आफै उद्यमशील भएर सानसानो कामबाट सुरु, उद्यमबाट सुरु गर्न पनि सक्छन् है. त्यस्तो छ. अब पढ्दै कमाउँदै गर्ने हकमा भर्खर यो अवधारणा आएको हुनाले पढ्दै पनि काम गर्दै पनि गर्न सकिँदो रहेछ, यो गर्नुपर्छ अब भन्ने त बन्यो होइन. तर त्यसको लागि धेरै संरचनाहरूमा परिवर्तन हुनु जरुरी छ. उदाहरणका लागि हाम्रो पढाइको समयमा परिवर्तन हुन्छ, पढाइको समय र कामको समय एकैचोटि हुनु भएन. अर्को कुरा, हाम्रो परीक्षा प्रणालीमा पनि सुधार हुनुपर्ने हुन्छ. हाम्रो परीक्षा प्रणालीले कामलाई सपोर्ट गर्दैन, कामले सपोर्ट गर्ने खालको परीक्षा छैन. बोक्नुपर्ने, रट्नुपर्ने, लेख्नुपर्ने, किताबमा लेखेको कुरा लेख्नुपर्ने होइन, कामको दुनियाँमा वा काम गरेर अनुभव गरेको कुरा लेख्ने ठाउँ नहुने, त्यस्तो खालको छ. परीक्षा प्रणालीमा पनि केही सुधार गर्नुपर्छ, ताकि म पढे पनि मैले लेख्ने कुरा त्यही हो, काम गर्न गए पनि मेरो काम गरेको आधारमा चाहिँ म लेख्न सक्छु भन्ने भयो भने त मान्छे काम गर्दा मलाई पढाइमा डिस्टर्ब हुँदैन भन्ने हुन्छ नि. यसरी विभिन्न सिद्धान्त त हामी अब त्यसभित्र पढ्दै कमाउँदै गर्ने क्षेत्रतिर प्रवेश गर्यौं होइन, तर त्यसका लागि चाहिने संरचनाहरू, यी बेसिक संरचनाहरू चाहिँ पुरा गर्न बाँकी नै छ.
2: अस्ति भर्खर एउटा रोचक प्रसङ्ग मेरो यो सामाजिक सञ्जालले हेर्दै गर्दाखेरि के आयो भन्दाखेरि, त्यो यति जीपीए आयो उति जीपीए आयो भनेर अभिभावकहरूले राखिरहनु भएको थियो, बधाई पनि दिइरहनु भएको थियो होइन. जीपीए चाहिँ धेरै आयो तर उहाँ एउटाले गुनासो पनि गर्नुभएको थियो त्यहाँ, अब यति धेरै जीपीए ल्यायो तर के गर्ने, ग्यास बाल्न जानेन भनेर गुनासो गर्नुभएको थियो. व्यावहारिक शिक्षाको चाहिँ कमी देखियो, त्यो समस्या चाहिँ अहिलेका विद्यार्थीहरूमा धेरै छ भन्ने गुनासो पनि अर्कोतर्फबाट सुनिन्छ.
3: अहिलेका विद्यार्थीमा व्यावहारिक शिक्षाको कमी भन्ने मात्रै पनि होइन, पहिलाको शिक्षामा पनि व्यावहारिक शिक्षाको कमी नै हुन्थ्यो होला होइन. किनभने शिक्षा काम एकातिर, आफ्नो घरायसी कामहरू एक थरी हुन्छ, पढ्नुपर्ने विषयवस्तुहरू अर्को थरी हुन्छ, सबै कुरा त्यो शिक्षाले सम्बोधन गर्ने भन्ने पनि हुँदैन होइन. तर के हो भने त्यहाँ आएको जुन तपाईँले सामाजिक सञ्जालमा हेरेको कमेन्ट त्यो गलत पनि होइन है, त्यो सही कुरा. किन भन्दा पढाइ सकेर पनि सामान्यभन्दा सामान्य कुरा पनि नजान्ने भनेको, पढ्ने भनेपछि पढ्नेमा मात्रै लागिरहने, उसले अरू कुराहरू सिक्ने खालको त्यो वातावरण पनि पाएन होइन, अरू कुराहरू सिक्नलाई त्यो पढाइले सपोर्ट पनि गरेन, अरू कुरा सिक्नलाई त्यो पढाइले रोक्छ क्या भनेको। उदाहरणको लागि ल हेर्नुहोस् न, एउटा स्कुलको एउटा उदाहरण लिउँ, नौ कक्षाको अथवा दस कक्षाको विद्यार्थी, उसले बिहान एउटा स्कुलमा जानको लागि बिहान नौ बजे स्कुल खुल्छ, नौ बजे स्कुल खुल्नलाई आठ बजे खाना खाएर निस्कनु पर्यो, आठ बजेदेखि चार बजे स्कुल सकिन्छ, साढे चारमा घर आइपुग्छ भने दिनको आठ बजेदेखि साढे चार बजेसम्मको लागि त त्यो सैद्धान्तिक ज्ञानहरू स्कुल कलेज स्कुलको ज्ञान किताबी ज्ञान लिनको लागि समय खर्च गर्यो नि भनेको तीन भागको एक भाग, एक तिहाई जिन्दगीको एक तिहाई अथवा आफ्नो समयको एक तिहाई समय त्यहाँ दिइसकेको छ क्या। अब फेरि होमवर्क पनि हुन्छ घरमा आएर त्यहीको लागि सपोर्ट, त्यही एक तिहाईमा फेरि थप्ने है, अनि गर्दै गर्दै जाँदाखेरि घरको कुरा त सिक्नै पाउँदैन, अनि घरको कुरा सिक्न लगायो भनेदेखि त्यो होमवर्क गर्न पाउँदैन अनि उसैलाई डिस्टर्ब हुन्छ। भनेको हाम्रो पढाइ कस्तो भयो भने ऊ त एउटा समय दिइसकेपछि त बाँकी समय उसको आफ्नो हुनु पर्थ्यो नि, विद्यार्थीले आफ्नो समय घरको लागि आफ्नो लागि विभिन्न खालको हुन्थ्यो, त्यस्तो छैन क्या। बाँकी समय पनि होमवर्क नै भनेर लगाएछ है, होमवर्क दिन्छौँ, होमवर्क गर्नु पर्यो, त्यो सक्नु पर्यो, परीक्षा भने परीक्षाको तयारी गर्ने भन्यो, फेरि त्यही पढ्नु पर्यो भनेको एक तिहाई समय त स्कुलमै जान्छ, बाँकी एक तिहाई पनि फेरि त्यसैको लागि तयारी गर्दा त्यही पढ्दाखेरि यहीँ जान्छ होइन, अनि अरू कुरामा इन्गेज हुनै नपाउने, विवाह वर्तन छ भने पनि जान नपाउने होइन, कहीँ केही फङ्सन घरमा श्राद्ध होला, श्राद्धमा बस्न पाउने, अनि कहाँबाट सिक्छ त, श्राद्धमा के गर्नुपर्ने हो, विवाहमा के कुरो के सामान जुटाउनु पर्ने हो भन्ने कुरै सिक्न पाउँदैन। त्यो सिक्नलाई पनि जसमा पढाइले डिस्टर्ब गरेको है, पढेर यताको कुरा सिक्नुभन्दा यताको कुरा सिक्नै नपाउने खालको पढाइ हाम्रो त्यो त्यो खालको शैक्षिक पद्धति छ क्या। विदेशतिर स्कुल लेभलमा दिउँसो क्लासमा गएर पढिसकेपछि त्यो त्यो त्यो झोला नै त्यहीँ थन्क्याएर आउने हो, घरमा आइसक्यो घरको उसको आफ्नो जिन्दगीलाई डिस्टर्ब गर्दैन पढाइ, त्यसको लागि त एउटा निश्चित समय दिइसक्यो त, आठ घन्टा दिइसक्यो होइन, चौबिस घन्टामा आठ घन्टा दिनु पर्यो, आठ घन्टा सुत्नु पर्यो, अनि आफ्नो लागि खोइ त हो त्यस्तो हुन्छ। त्यसकारण यो तपाईँले जुन सामाजिक सञ्जालमा देखेको भन्ने कुरा चाहिँ गलत होइन, यद्यपि अब त्यति धेरै कमेन्ट गरेर नेगेटिभ नै भइहाल्नु पर्दैन।
4: अर्को अभिभावकको पाटो पनि म जोडिहाल्छु, आफ्ना केटाकेटीहरूले चाहिँ अभिभावकले धेरै पुलपुल ल्याए, त्यही भएर उनीहरूले सिक्नुपर्ने जति ज्ञान सिक्न नसकेका हुन् पनि भन्छन्,
3: बढी पुलपुल ल्याएर नसिकेको भने पुलपुल ल्याउँदै सिकाउँदै गरे पनि त हुन्छ नि, पुलपुलले नै सिक्दै गरे पनि त हुन्छ नि होइन, त्यसो भए त्यो चाहिँ त हो जस्तो मलाई कति पनि लाग्दैन। तर एउटा चाहिँ मैले आफूले देखेको के भने, अभिभावकहरूले पनि आफ्ना छोराछोरीलाई काममा लगाइरहनुपर्छ क्या, अब ऊ पढ्दैछ, यो त सानै छ, यसले त जान्दैन अथवा यसले बिगार्ला भनेर काम गर्न नदिएर हुँदैन। जस्तो बच्चालाई, सानो बच्चाको कुरा गरौँ, खाना खाना भर्खर भर्खर खाना सिकेको बच्चाले स्वतः पोख्छ, त्यो प्लेटमा लिएर पोख्दै भात खाँदै गर्छु भन्ने बच्चालाई तपाईँले आफै खुवाउनु भयो र उसले पोख्छ भनेर खाना दिनु भने उसले खाने अवसर पाएन, कहीँ विवाह वर्तनमा सामेल गराइदिनु भयो भने त्यो बच्चाले सामेल भएर सिक्ने अवसर पाएन होइन, जाहिर खोज्ने क्रममा पनि तपाईँ आफै भन्दै हिँड्नुभयो, मान्छेहरूलाई भन्दै हिँड्नुभयो भने उसले आफैले खोज्ने अवसर पाएन, त्यस कारण त्यो अवसर त दिनुपर्छ, रोक्नु हुँदैन।
4: अबको समयमा चाहिँ नेपालमै अलिकति विद्यार्थीहरूलाई पनि सहज तरिकाले सोचे जस्तो आमदानीमा जोड्न र सँगसँगै काम लगाउन चाहिँ कुन कुन क्षेत्रमा अलिकति भनौँ न तुलनात्मक हिसाबले राम्रो अवसरहरू हुन सक्छन्?
3: एक त आइटीको क्षेत्र छ, अहिले आइटीको क्षेत्र एकदमै अब यो बढ्दै गएको क्षेत्र छ, यसका सम्भावनाहरू एकदमै धेरै छन्। अनि हाम्रो जस्तो परिवेशमा जहाँ हामी एकदमै पहाडी भेगमा छौँ, नितान्त पहाडहरू नै बढी भएको, उत्पादन अलिक कम हुने अथवा हाम्रो पहाडमा हिमालमा उत्पादनै के हुने भन्ने कुरा पनि हामीलाई थाहा नभइसक्यो, उत्पादन हुने चिजहरू त होला नि त होइन, पहाडमा धान रोपौँ, मकै खेत पो हुन छोड्यो कम भयो है, तोरी हुन छोड्यो कम भयो, तर पहाडमै हुने यही खालको वातावरण हुने अरू उत्पादन छन् होला, त्यो हामीले खोज्न त्यो पहिचानै गर्न सकिएको छैन। यस्तो अवस्थामा हाम्रो अर्को अवसर के हुँदै आयो भने, यहीँ बसेर यहीँको अब आइटीकै सेवामूलक कामहरूमा चाहिँ यहीँ संलग्न पनि हुन सक्ने, सबैको घरमा सबैको सबै व्यक्तिको जीवनमा आइटीको हरेकसँग इक्विपमेन्ट चाहियो होइन, हरेकसँग मोबाइल चाहियो, हरेकसँग यो अरू टेलिभिजनहरू पनि हुनुपर्ने भयो, हरेकसँग यो भएको हुनाले अनि प्रोग्रामिङहरू चाहियो, कम्प्युटरमा हरेक खालका प्रोग्रामिङहरू हुन्छन्, सफ्टवेयरहरू हुन्छन्, यसको लागि ह्युमन रिसोर्स चाहिन्छ। त्यो ह्युमन रिसोर्स हामीले धेरै अब बाहिरकोले बनाइदिएको छन् र त्यही हामीले प्रयोग गरिरहेका छौँ। त्यस्ता सफ्टवेयरहरू बनाउने र आइटीका आइटीमा प्रोडक्सन गर्ने काम त हाम्रा विद्यार्थीहरूले नि यहीँ गर्न सक्छन्, हाम्रो युवाहरूले गर्न सक्छन्। त्यसकारण हाम्रो लागि यो उपयुक्त वातावरण छ। त्यति मात्र होइन, हाम्रा विद्यार्थीहरूले हाम्रा ह्युमन रिसोर्सले आफैले आइटीका विभिन्न उत्पादनहरू बनाएर, सफ्टवेयर बनाएर, प्रोग्रामिङहरू बनाएर बाहिर बेच्न सक्छन् है। अनि हाम्रो जस्तो टेरेन भएको, हाम्रो जस्तो भौगोलिक अवस्था भएको ठाउँमा इन्टरनेटको सुविधा राम्रो बनाइदिने कामको जुन इन्फ्रास्ट्रक्चर पूर्वाधार बनाइदिने काम सरकारले गर्ने र ह्युमन रिसोर्सलाई अलिक बढी प्रमोट गर्ने, मोटिभेट गर्ने हो भने डाँडा डाँडा थुम्का थुम्कामा बसेर राम्रो इन्टरनेट छ भने त्यहीँ बसेर विदेशको कामहरू यहीँ बसेर गर्न सक्छन्, डलर कमाउन सक्छन्, यहीँ बसेर कमाइराखेको छन्। त्यो एकदम अनुमान र एकदम कल्पना होइन, यहीँ बसेर हजारौँ डलर, लाखौँ डलर कमाउने साथीहरू हुनुहुन्छ। भनेदेखि त्यतैतिर प्रमोट गर्यो भने हाम्रो पहाडी इलाका, हाम्रोमा धेरै उत्पादन हुँदैन, यस्तो छ उस्तो छ भन्ने पर्दैन, हामी यहीँ बसेर बाहिरतिर सब के भन्छ निर्यात गर्न सक्छौँ, कि सेवा निर्यात गर्न सक्छौँ, गरिराखेका छन्। त्यो क्रम बढ्दै पनि छ। सरकारले जुन ल्याएको आइटीको क्षेत्रलाई अलिक बढी प्रमोट गर्ने भनेर ल्याएको कार्यक्रम छ, त्यो चाहिँ राम्रो राम्रो छ है, यसलाई अगाडि बढाउने क्षेत्र छ। अब अर्को टुरिज्ममा त्यस्तै हुन्छ, टुरिज्ममा पनि उस्तै छ है, किनभने हाम्रो देश टुरिज्मको लागि एकदमै एकदमै उपयुक्त ठाउँ छ। अब हाम्रो प्रकृतिले उपयुक्त ठाउँ दिएको छ, तर व्यवस्थापकीय दृष्टिबाट हामीले चाहिँ पर्यटकका लागि उपयुक्त बनाउन सकेको छैनौँ। त्यो व्यवस्थापकीय पाटो सिकाउने अनि टुरिज्मका सिपहरू सिकाउने होइन, यस्ता कामहरू गर्न सक्यो भने युवाहरूलाई यहीँ रोजगारी हुन्छ। हिमालमा हिउँ रहँदा पनि हिउँ हेर्न आउनेहरू हुन्छन्, हिमालमा हिउँ पग्लाँदै गएर सकिएर कालो हिउँ भयो, पहाड भयो भने पनि यहाँ हिउँ थियो अहिले यस्तो भयो भनेर फेरि त्यही हेर्न पनि टुरिस्टहरू आउँछन् होइन। हाम्रो प्रकृतिले त्यो देन छ हामीसँग, यसको लागि चाहिँ आइटी अनि त्यस पछाडि टुरिज्म एकदमै राम्रा क्षेत्रहरू हुन्। र अर्को कुरा, अहिले कृषिमा लाग्ने जनसङ्ख्या एकदमै कम हुँदै गएको छ, तर के हो भन्दा कृषिलाई व्यवसायीकरण, आधुनिकीकरण र मेकनाइजेसन यान्त्रिकरण गर्न नसकेको कारण कृषिमा संलग्न हुने जुन भोल्युम हो त्यो कम भएको हो कि। हाम्रो यतिको पृष्ठभूमि, हाम्रो यतिको जग्गा जमिन भएको, किनभने हाम्रोमा एउटा थोरै भए पनि, दुई आना मात्रै भए पनि जग्गा नभएका व्यक्तिहरू चाहिँ असाध्यै कम छन्, धेरै छैन, विदेशमा धेरै हुन्छन्। हामीसँग त्यो सुविधा छ, हरेकको अलिअलि अलिअलि अलिअलि जग्गा छ कि, त्यही जग्गाको सदुपयोग कसरी गर्ने हो भन्ने कुरा चाहिँ हामीलाई थाहा नभएको हो। र थोरै श्रमबाट धेरै आमदानी कसरी लिन सकिन्छ भन्ने ज्ञान नभएको त सिकाउने पनि कोही छैनन् होइन। त्यसकारण तेस्रो भनेको त कृषि नै हो, फेरि कृषिलाई आधुनिकीकरण गर्यो भने त यहीँबाट उत्पादन त्यसैमा संलग्न हुन सकिन्छ नि त, आमदानी त्यहीँबाट गर्न सकिन्छ। कृषिलाई आधुनिकीकरण गर्ने, कृषिलाई व्यवसायीकरण गर्ने, त्यसलाई मेकनाइजेसन यान्त्रिकीकरण, अहिले त हामीले आफ्नै हातले खन्दै हातले बनाउँदै जोत्दै यस्तो काम गरिरहेछौँ, यन्त्रले मसिनले गर्छन् धेरै काम। कृषिमा मसिनको प्रयोग गर्न थालियो भनेदेखि त्यहाँबाट धेरै मुनाफा हुन्छ, थोरै श्रमबाट मेसिनको सहयोगमा थोरै श्रमबाट धेरै उत्पादन हुन्छ र त्यसलाई मार्केटिङ गर्न सक्यो भनेदेखि अनि यहाँ मुनाफा हुन्छ भनेपछि त मुनाफा देखेपछि त आउँछ त मान्छे, यसै पनि संलग्न हुन्छ, त्यहाँ काम गर भन्नै पर्दैन है। कृषि पनि अर्को हो।
5: सरकारको कुराकानी पनि गरौँ, सरकारले चाहिँ विशेष गरी विद्यार्थी मैत्री रोजगारीका कुराहरू भनौँ, अरू भनौँ न यो इन्टर्नसिपदेखि लिएर स्टार्टअपका कार्यक्रमहरूलाई चाहिँ अब कसरी प्राथमिकता दिनुपर्छ।
3: सरकारले के गर्ने हो भने, एउटा त विद्यार्थीहरूले यहीँ गर्न खोजेका, एउटा त उनीहरूलाई इन्टर्नसिपमा राम्रोसँग इन्गेज गराउने, यो इन्टर्नसिप चाहिँ कम्पलसरी गराए पनि हुन्छ कि, सबै विषयमा इन्टर्नसिप कम्पलसरी गराउने। अब इन्टर्नसिपको कम्पलसरी गराइसकेपछि उनीहरूले पाँच छ महिना कम्पलसरी गरिसकेपछि उनीहरूले केही न केही त सिक्छन् त्यहाँभित्र, इन्टर्नसिपबाट केही न केही सिक्छन्, भलन्टियरी कामलाई गराउने, जस्तो यो मेडिकल लाइनतिर पढेर सकेपछि दुई वर्ष काम गर्नै पर्ने अब त्यो पनि दुर्गममा गएर भन्ने छ नि सेवा गर्नुपर्ने है त्यो भनेको काम पनि सिक्यो पढेर मात्रै सकेन काम पनि सिक्यो त्यस्तै खालको इन्टर्नसिप चाहिँ एउटा हुन्छ अर्को इन्टर्नसिप मात्रै होइन सरकारले प्रतिष्ठानहरू उद्योग प्रतिष्ठानहरूलाई पनि इन्टर्नसिपमा आएका विद्यार्थीहरूलाई सिकाउनुपर्छ भन्ने खालको त्यो खालको एउटा बाध्यात्मक व्यवस्था सिकाउनुपर्छ अहिले के छ भने अहिले विद्यार्थीले इन्टर्नसिपमा गइसके पनि अब त्यो उद्योग प्रतिष्ठानहरूले के काम लगाउने हो भन्दा कतै सामान पुर्याएर ल्याइदेऊ भन्ने होइन सामान लिन पठाउने बजारबाट किन्न पठाउने त्यो खास सिक्ने वातावरणको लागि भन्दा पनि उसको लेभलले सिक्ने भन्दा पनि साना साना साना साना आफूलाई सहयोग हुने खालका कहीँ व्यक्तिगत कामहरू लगाइदिने त्यस्तो गरेको छन् होइन उनीहरूलाई सिकाउनुपर्छ भन्ने खालको छैन क्या त्यसलाई पनि कम्पलसरी बनाउनुपर्छ त्यो सरकारले को नियन्त्रणभित्र राखेर त्यो सरकारले नै निर्देशन गरेर होइन इन्टर्नसिप अर्को प्रावधान के हुन्छ भने विद्यार्थीहरूलाई अथवा उद्योग प्रतिष्ठानहरूलाई निश्चित प्रतिशत आफ्नो ह्युमन रिसोर्सको निश्चित प्रतिशत चाहिँ विद्यार्थीहरूबाट इन्टर्न अथवा भलन्टियरको रूपमै राख्नै पर्ने निश्चित प्रतिशत त्यसरी नियम बनाएर त्यसरी गरायो भने ती विद्यार्थीहरू त कामबाट सकिसकेपछि त काम सिकेर निस्कन्छन् नि अनि उनीहरू रोजगारीमा जान सक्छन् होइन सरकारले गर्न सक्ने कामहरू भनेका यी हुन् सरकारले गर्न सक्ने काम भनेको काम गर्दै पढ्दै गर्ने वातावरणको लागि कलेजका पाठ्यक्रमहरू पनि त्यही अनुसार परिवर्तन गर्नुपर्ने समय त्यही अनुसार परिवर्तन गर्नुपर्ने परीक्षा प्रणाली त्यही अनुसार परिवर्तन गर्ने अरू धेरै गर्नु पर्दैन कामको अनुभवले पढाइलाई सपोर्ट गर्ने खालको परीक्षा प्रणाली के
2: दुवैतिर फाइदा
3: हुने पढेर आएपछि कामलाई पनि सपोर्ट गर्ने काममा इन्गेज छ भने त्यसले उता पढाइलाई पनि सपोर्ट गर्ने अनि मार्किङ गर्दा पनि काम गरेको छ भने त्यसको लागि छुट्टै मार्किङ गर्ने परीक्षाको मार्क त दिन सकियो नि त स्कोर दिन सकिन्छ यस्ता कामहरू सरकारले नियम बनाएर गरे मात्रै हुन्छ नत्र भने त कसैले म गर्छु भन्यो भने आफू एउटा कलेजले मात्रै गर्छ एउटा युनिभर्सिटीले मात्रै गर्छ अरूले
2: तान्न
3: मात्रै हुन्छ त्यसकारण सरकारले नै एउटा सिस्टम बनाइदियो भने त्यही सिस्टमभित्र त अरू सबैले गर्छन् अनि विद्यार्थीहरू लाभान्वित हुन्छन्
2: स्थानीय तहले चाहिँ के गर्न सक्छ यसमा
3: स्थानीय तहमा रोजगार सेवा केन्द्र छ प्रत्येक स्थानीय तहमा छ 753 पालिकाहरूमा रोजगार सेवा केन्द्र र रोजगार संयोजक हुनुहुन्छ त्यहाँ एकजना अनि उहाँको मातहतमा दुईजना तीनजना अरू कर्मचारी साथीहरू हुनुहुन्छ है त्यो त्यो त्यो युनिट रोजगार सेवा केन्द्रको टिओआर जिम्मेवारी नै रोजगारी सिर्जना रोजगारी खोज्ने होइन तथ्याङ्क संकलन गर्ने बेरोजगारहरूको यस्ता उसको टिओआर हुन् भने स्थानीय पालिकाले यी सबै कामहरू अहिले हामीले जे जति कुराहरू गर्यौं एउटा वृहत नीति बनाइदिने काम त अब सरकारले गर्ने भयो बाँकी ती सबै कुराहरू इम्प्लिमेन्ट गर्ने आफ्नो स्थानीय तहका नीति निर्माण गर्ने र त्यो कामै गर्ने सेवा नै उपलब्ध गराइदिने काम रोजगार सेवा केन्द्रले गर्छ स्थानीय पालिकाले गर्छ जस्तै आफ्नो पालिकाभित्र रहेका सिपयुक्त व्यक्तिहरू श्रमिकहरू कति छन् अथवा विद्यार्थीहरू भनौँ न है स्टाटा जानेका एसपीएसएस जानेका व्यक्तिहरू कति छन् को को छन् भनेर त त्यो त सूची तयार गर्न त सक्छ नि अनि त्यो एसपीएसएस स्टाटा जानेको त्यो सफ्टवेयर जानेको व्यक्ति काम लाग्ने अथवा उसले रोजगारी पाउने अरू उद्यमहरू के भन्छ उद्योगहरू प्रतिष्ठानहरू रोजगारी दिने ठाउँहरू भनौँ न होइन रिसर्च अर्गनाइजेसन होला अथवा केही होला यी कहाँ कहाँ छन् यसको सूचीकरण गरिदियो भने कसै अनि त्यस पछाडि उसले एउटा सफ्टवेयर पनि त बनाउन सक्छ नि होइन बुढानेलकाठ नगरपालिकाले श्रमिकहरूको सिप सहितको सूची तयार गरेको छ होइन घरेलु श्रमिकको पनि एउटा सूची बनाउने अनि उनीहरूले कहाँ कहाँ के छन् भनेर सूची बनाएको छ यस्ता कामहरू सबै पालिकाले गर्न सक्छन् क्या अनि सिप सहितको एउटा खण्डीकृत तथ्याङ्क राख्न सक्यो भने अनि त्यो इम्प्लोयरहरूसँग श्रमिकलाई होइन अहिले हामी विद्यार्थीलाई श्रमिकै भनौँ क्या है सफ्टवेयर बनाउन जानेको पनि उस सफ्टवेयरको श्रमिक प्रोफेसनल भनौँ न अब श्रमिकभन्दा अलि उसलाई प्रोफेसनलहरू उनीहरूलाई इम्प्लोयरसँग लिङ्क गराइदिन सक्छ त्यो पालिकाले गर्न सक्छ कहाँ रोजगारी खोजेको छ त्यो पालिकाले गर्न सक्छ अहिले जुन हाम्रो कलेजहरूले केही कलेजहरू केही युनिभर्सिटीहरूले गर्नुभएको छ नि रोजगारसँग जोड्ने यस्तो यस्तो प्रक्रिया गर्नुभएको छ नि यी सबै काम गर्ने जिम्मेवारी वास्तवमा त्यो पालिकाको रोजगार सेवा केन्द्रको विद्यार्थीहरूको लागि कुन विद्यार्थीको के सिप छ त्यो सिप पनि बनाउने कुन विद्यार्थी कहाँ उसको अनुभव के छ त्यो पनि संकलन गर्ने, उसका बायोडाटा सिभीहरू बनाउने अनि उसलाई तालिम दिने काम पनि, कामसँग सम्बन्धित तालिम पनि उसैले दिन सक्छ, उसको जिम्मेवारी नै हुन्छ। अनि रोजगार दिन सक्ने ठाउँहरू खोजिदिने, एनजिओ आइएनजिओ निजी क्षेत्रका होइन उद्योगहरू, कल कारखानाहरू, सरकारी ठाउँहरूमा कहाँ कहाँ छन् त्यो खोजिदिने, हेरिदिने काम, त्यो सबै त्यो लिङ्क गराइदिने कामै रोजगार सेवा केन्द्रले गर्न सक्छ कि। विदेश जानेहरूको हकमा पनि त्यही गर्न सक्छ, त्यसकारण पालिकाको यसमा ठुलो भूमिका हुन्छ।
5: अन्तिममा चिरञ्जीव सर, अब कक्षा पार उत्तीर्ण गरेकादेखि लिएर अरू ती तहका भनौँ विद्यार्थीदेखि लिएर अरू युवा जति पनि हुनुहुन्छ जसले चाहिँ मैले पढ्दै कमाउँदै गर्न पाए हुन्थ्यो भन्ने उहाँको सोच छ, उहाँ त्यो वर्गका युवाहरूलाई चाहिँ समग्रमा के सन्देश दिनुहुन्छ?
3: कक्षा बाह्र पास हुनुभएका सबै भाइ बहिनीहरूलाई हार्दिक बधाई छ, तपाईँहरूले जीवनको एउटा खड्किलो पार गरिसक्नुभयो। यो खड्किलो पार गर्नु भनेको तपाईँहरूले धेरै आधारभूत ज्ञानहरू लिइसक्नुभयो, आधारभूत सिपहरू लिइसक्नु भएको छ, अब तपाईँहरू कामको क्षेत्रमा प्रवेश गर्ने बेला भएको छ, पढाइ पनि फेरि गर्नुपर्छ, ब्याचलर सक्नुपर्ने, डिग्री सक्नुपर्ने पाटो पनि छ, सँगसँगै काम गर्नुपर्ने बाध्यता पनि छ। यहाँहरूलाई मेरो सुझाव, पढ्न पनि पढ्नुहोस्, सँगसँगै जहाँ पाइन्छ, जहाँ उपलब्ध छ, तपाईँको घर नजिक छ भने ठिकै छ, अलि टाढा छ भने ठिकै छ, युनिभर्सिटीले कलेजले आफ्नो कलेजले दिन्छ भने ठिकै छ, जहाँ पाइन्छ सिप सिक्नुहोस्। कसैसँग सिख व्यक्तिसँग दिनभरि काम गर्नसँग हिँडेर सिक्न सक्नुहुन्छ भने पनि सिप सिक्नुहोस्। पढेर मात्रै रोजगारी पाउने सम्भावना कम छ कहीँ पनि, तपाईँ सिप सिक्नुभयो भने तपाईँ जहाँ जानुभयो भने पनि रोजगारी पाउनुहुन्छ। कामको दुनियाँ र पढाइको दुनियाँ नितान्त फरक छ हाम्रो। यहाँहरू कामको दुनियाँमा प्रवेश गर्नको लागि इन्टर्न गर्छु अथवा भलुन्टियर, म स्वयंसेवीको रूपमा केही महिना म काम गर्छु भन्ने तयार हुनुहोस्। त्यो काम भनेको यहाँले यतिकै गर्ने भनेको होइन, त्यस बापत के पाउने त भन्दा त्यस बापत तपाईँले कामको बारेमा धेरै ज्ञानहरू सिक्नुहुन्छ, त्यो पछिल्लो काम लाग्छ।
5: हुन्छ सर, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
3: धन्यवाद।
5: उहाँ हुनुहुन्थ्यो शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बराल। आजको देश परदेश तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौ। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@unn.com.np मार्फत आफ्नो समस्या, प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छान्न सक्नुहुन्छ। हामी तपाईका गुनासा, सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौ र तपाईलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौ। तपाईको परदेशको भोगाई उज्यालो अनलाइनमा पनि प्रकाशित गर्छौं। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गिवाली पनि विदा माग्छु। नमस्कार।

0: स्टेडियम आयो अब एक्साइटमेंट सिनेमा मात्र होइन घर भित्र महसुस हुन्छ
1: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् अपग्रेड गर्नुहोस् टुगेदर विथ सैमसंग मिनी एलईडी टीवी सैमसंग विजन एआई टीवी मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 मा र 12 महिनासम्मको नेट टीवी प्याकेज सँगै निशुल्क व्हाट्सएप लाइभ सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
2: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
3: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
4: 9 42 8888
5: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं शर्त तथा बन्देजहरू लागू हुनेछ नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासोपा महाधिवेशनको बन्द सत्र अझै शुरू हुन सकेन, आज बिहान परिचय पत्र वितरण गरी शुरू गर्ने तयारी। विष्णु पौडेल पक्राउको विषयमा एमालेले राजनीतिक प्रतिवाद गर्ने, सरकारले न्यायको प्रक्रिया विपरीत काम गरेको दावी। चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कार्यदल गठन, कार्यदललाई 2 हप्ताको समय। कतारमा ग्यास प्लान्ट विस्फोट हुँदा 13 जनाको ज्यान गयो, 66 जना घाइते, घाइतेको उपचार चल्दै। साबिक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स र नर्वे विश्वकप फुटबलको नकआउट चरणमा जोर्डन र अल्जेरिया बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा चलिरहेको पहिलो राष्ट्रिय महाधिवेशनको बन्द सत्र अझै शुरू हुन सकेको छैन। पार्टीका प्रवक्ता मनिष झाका अनुसार आज बिहान परिचय पत्र वितरणसँगै बन्द सत्र शुरू गर्ने तयारी भइरहेको छ। उहाँले महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजू गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाई गर्ने कार्य नसकिएकोले महाधिवेशनको बन्द सत्र हिजो शुरू हुन नसकेको बताउनुभयो। बन्द सत्र प्राविधिक कारणले ढिलाइ भएको उहाँको भनाई छ। 7 प्रदेश र समायोजन एवं प्रवासको कार्ड फरक फरक ठाउँबाट सहज रूपमा वितरण गरिने पार्टीले जनाएको छ। रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्द सत्रको शुरूमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ, त्यसमा छलफल हुनेछ। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ। कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुनेछ। त्यसपछि विधानमाथिको छलफल र त्यसलाई अनुमोदन, विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनैतिक प्रतिवेदन पेश तथा छलफल र अनुमोदन गरिनेछ। अस्ति आइतबार दिउँसो पार्टीको महाधिवेशन उद्घाटन गरिएको थियो। नेकपा एमाले पार्टीका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषयमा राजनीतिक प्रतिवाद गर्ने भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई हिजो बेलुका सुर्खेतबाट पक्राउ गरिएको हो। पौडेल पक्राउ परे लगत्तै एमाले विज्ञप्ति निकालेर विरोध सहित यसको राजनीतिक प्रतिवाद गर्ने जनाएको छ। एमाले पौडेलको पक्राउ सरकारको सस्तो लोकप्रियता र स्टन भनेको छ। पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पौडेलको गिरफ्तारीलाई गैर कानूनी, बदनियतपूर्ण र राजनीतिक प्रतिशोधबाट प्रेरित कदमका रूपमा उल्लेख गरिएको छ। साथै एमाले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको दावी गर्दै विपक्षी दलका नेतामाथि लक्षित प्रतिशोधपूर्ण गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ। त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले पौडेलको पक्राउलाई न्यायको प्रक्रिया विपरीत भएको दावी गर्नुभएको छ। सरकारले नेपालबाट भारतमा हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्नको लागि कार्यदल गठन गरेको छ। चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी 2 हप्ताभित्र तत्कालीन, मध्यमकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिएको प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। यसअघि हिजो भारतको नयाँ नियमका कारण नेपाली चिया निर्यात ठप्प भएको बारे उद्योगीहरूले सरकारको ध्यान आकर्षण गराएका थिए। सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको नेतृत्वमा उद्योगी र किसानले प्रधानमन्त्री कार्यालय, कृषि र उद्योग मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्। दाहालका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। कार्यदलको सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका उपसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव, कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव, भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नाप्तोल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार पारवहन भारत शाखाका उपसचिव सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सदस्य सचिव हुनुहुन्छ। भारतको टी बोर्ड अफ इण्डियाबाट केही समय अघि भारतमा आयात हुने चियाका सबै कन्साइनमेन्टको अनिवार्य गुणस्तर परीक्षण गर्ने प्रावधान, प्रयोगशाला शुल्क र प्रयोगशाला परीक्षण प्रतिवेदन नआएसम्म सामान गोदाममा अनिवार्य भण्डारण गर्नुपर्ने लगायत प्रावधान उल्लेख छन्। यो प्रावधानले साना तथा मझौला स्तरको नेपाली चिया किसान र निर्यातकर्तालाई भारततर्फ चिया निकासीमा कठिनाई भएको र भन्सार बिन्दुहरूमा लामो समयसम्म मालवाहक गाड़ी रोकिनुपर्ने हुँदा चियाको ताजापन र गुणस्तरमा ह्रास आउने र व्यापारको लागत पनि बढ़दै गएको अवस्था छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जेनभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज कोशी प्रदेशको पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा पनि आज मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अहिले मनसूनी वायुसँगै पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। मनसून प्रवेश भएका केही क्षेत्रमा गैराती पनि पानी परेको थियो। गैराती सबैभन्दा धेरै गण्डकी प्रदेशको लमजिङ, स्याङ्जा, कास्कीमा पानी पर्यो। मनसून कोशीसहित मधेस र बागमती प्रदेशको सबै तथा गण्डकी प्रदेशको धेरै जसो र लुम्बिनी प्रदेशको केही क्षेत्रमा फैलिएको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशको तराई भागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। भक्तपुरको भक्तपुर नगरपालिका एक नगरकोटमा गैराती सामान्य विवादको क्रममा झैझगड़ा हुँदा धारिलो हतियार प्रहारबाट एक युवकको ज्यान गएको छ। महोत्तरीको मिथिला नगरपालिका 9 घर भई अहिले नगरकोट मोड़ बस्ने 28 वर्षीय आकाश रसाईलीको हत्या भएको हो। घटनामा गम्भीर घाइते भएका रसाईलीलाई उपचारका लागि केएमसी अस्पताल लगिएकोमा उपचारकै क्रममा आज बिहान ज्यान गएको भक्तपुर प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा उदयपुर घर भई अहिले भक्तपुर सल्लाहगारी बस्ने आयुष कार्की, झापा घर भई अहिले सल्लाहगारी नै बस्ने दोर्जी शेर्पा र गुल्मीको तमदास घर भई अहिले सल्लाहगारी बस्ने रमेश कुँवरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। कतारको रास लफान औद्योगिक क्षेत्र बारजाम ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा 13 जनाको ज्यान गएको छ। 66 जना घाइते भएका छन्। दुर्घटनामा भारतीय 12 जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ। 1 जना पाकिस्तानका नागरिक रहेका छन्। केन्द्रमा आइतबार राति विस्फोट हुँदा आगलागी भएको थियो। रास लफान क्षेत्रमा नेपाली, भारतीय, बंगलादेशी, केन्या, घाना लगायत देशका श्रमिकले काम गर्दै आइरहेका छन्। केही नेपाली पनि घाइते भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घाइतेको स्थानीय अस्पताल उपचार भइरहेको छ। थप विवरण खुल्न सकेको छैन। कतारका ऊर्जा मन्त्री साद सेरिदा अल काबीले विस्फोटले देशको निर्यातमा कुनै असर नगर्ने बताउनु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरू गरिएको छ। अब खेल खबर। साबिक उपविजेता फ्रान्स फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। फिया देफिलिया स्टेडियममा आज बिहान भएको खेलमा फ्रान्सले इराकलाई 3 गोलले हरायो। यो खेलमा कप्तान किलियन एम्बाप्पेले 2 गोल गरे। उनले खेलको 14 र 54 मिनटमा गोल गरेका हुन्। पहिलो आप लगत्तै ठूलो पानी परेपछि खेल झण्डै 2 घण्टा रोकिएको थियो। दोस्रो आपको 66 मिनटमा उस्मान डेम्बेलेले गोल थपेसँगै फ्रान्स 3 गोलले अग्रता बनाउँदै विजयी भएको हो। त्यसपछि खेलमा थप गोल हुन सकेन। यो फ्रान्सको दोस्रो जित हो। यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई 3-1 गोलले पराजित गरेको थियो। फ्रान्स 2 खेलमा 6 अंक बनाएर नकआउट चरणमा पुगेको हो। यस्तै नर्वे फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। नर्वेले आज बिहान भएको खेलमा सेनेगललाई 3-2 गोलले हराउँदै 28 वर्षपछि नकआउट चरणमा पुगेको हो। अमेरिकाको न्यूजर्सी स्टेडियममा भएको खेलमा नर्वेका एर्लिङ हालान्डले 2 तथा मार्कस पेडरसनले 1 गोल गरे। मार्कसले 43 मिनटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। हालान्डले खेलको 48 र 58 मिनटमा गोल गरे। सेनेगलका इस्माइल असारले 53 र खेलको अन्तिम समयमा गरी दुई गोल फर्काए। यो जितपछि नर्वे 6 अंकसहित समूह आएको दोस्रो स्थानमा छ। समान 6 अंक रहेको फ्रान्स गोल अन्तरको आधारमा शीर्ष स्थानमा रहेको छ। नर्वे र फ्रान्स नकआउट चरणमा पुगिसकेका छन्। दुवै खेलमा पराजित सेनेगल र इराक यो सम्झना अंकविहीन अवस्थामा छन्। त्यस्तै गैराति भएको खेलमा साविक विजेता अर्जेन्टिनाले अस्ट्रियालाई दुई गोलले पराजित गर्दै नकआउट चरणमा पुगिसकेको छ। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले दुई गोल गरे। यो सँगै विश्वकप इतिहासमा उनले सर्वाधिक गोल गर्ने खेलाड़ीको कीर्तिमान बनाएका छन्। मेस्सीले विश्वकप फुटबलमा आफ्नो गोल संख्या 18 पुर्याएका छन्। विश्वकप फुटबलमा अहिले जोर्डन र अल्जेरिया बीचको खेल भइरहेको छ। जोर्डन र अल्जेरिया बीचको खेल अहिले 24 मिनटमा चलिरहेको छ र दुवै तर्फबाट गोल हुन सकेको छैन। चार बजे भित्रका खबर शुरू गर्न अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा राष्ट्रिय महाधिवेशनको बन्द सत्र अझै शुरू हुन सकेन। आज बिहान परिचय पत्र वितरण गरी शुरू गर्ने तयारी। विष्णु पौडेल पक्राउको विषयमा एमाले राजनैतिक प्रतिवाद गर्ने, सरकारले न्यायको प्रक्रिया विपरीत काम गरेको दावी। चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कार्यदल गठन, कार्यदललाई दुई हप्ताको समय। कतारमा ग्यास प्लान्ट विस्फोट हुँदा 13 जनाको ज्यान गयो, 66 जना घाइते, घाइतेको उपचार चल्दै। र साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स र नर्वे विश्वकप फुटबलको नकआउट चरणमा जोर्डन र अल्जेरिया बीचको खेल चल्दै।
4: नेपाल ब्यांक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्यांकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
2: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: Tanabe Italis, Unantis, Chamana, Ekasi. Website, julie.com.np.
4: सुनता मेरो कपडा प्याकिङ गर्दिउँ त सञ्जीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
5: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्क

पूर्व बुंगमतीमा पिउनो बेच्छा पूजा भइरहेको छ। मच्छिन्द्रनाथलाई पाटनबाट बुंगमती लगिएको चौथो दिनमा काठमाडौँ उपत्यकाका भक्तजनहरू बुंगमती भेट्न जाने चलनलाई बिचा पूजा भनिन्छ। मच्छिन्द्रनाथलाई राखिएको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड़ लागेको छ। मच्छिन्द्रनाथलाई बुंगमती लगेपछि कुनै विघ्नबाट वा दुर्घटना भएन भनी जाँच्न र दर्शन गर्न भक्तजन पुग्ने गरेका छन्। यो जात्रा विधिवत रूपमा यस वर्ष सकिएको संकेतका रूपमा यो धार्मिक प्रक्रिया गरिने पुजारीहरू बताउँछन्। पानेजू संघका पुजारीहरूले नै मच्छिन्द्रनाथको नियमित हेरचाह र पूजा गर्छन्। अब मच्छिन्द्रनाथलाई अर्को वर्ष 12 वर्ष मेला अन्तर्गत बुंगमतीमै रथ बनाएर त्यहीँबाट रथयात्रा गरेर ल्याइनेछ। काठमाडौँ किर्तिपुरमा लागू पदार्थ दुर्व्यसनमा फँसेका युवाहरूको अवस्था रोकथाम उपचार तथा पुनर्स्थापना सम्बन्धी छलफल भएको छ। किर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले लागू पदार्थ दुर्व्यसनमा फँसेका युवाहरूको अवस्था रोकथाम उपचार तथा पुनर्स्थापना सम्बन्धी सरकारवाला पक्षसँग हिजो छलफल गर्नुभएको हो। छलफल बैठकमा किर्तिपुरमा फैलिरहेको लागू पदार्थ दुर्व्यसनलाई न्यूनीकरण गर्न विशेष अभियान सञ्चालन गर्ने त्यसका लागि सरकारवालाको सहभागितामा आवश्यक समिति गठन गरी योजनाबद्ध रूपमा काम अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गरिएको छ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 30 झण्डै 200 ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। ज्येष्ठ नागरिकको योगदानको सम्मान प्रदान गर्दै काठमाडौँको वडा 30 हिजो 198 सम्मान गरेको हो। कार्यक्रमको अध्यक्षता वरिष्ठ ज्येष्ठ नागरिक मध्येबाट त्रिभुवन विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्राध्यापक डाक्टर पार्थिवेश्वर तिमिर सिन्हालाई गराइएको थियो। वडा सचिव देवराज जोशीका अनुसार 106 महिला र 92 पुरूष गरी 198 सम्मान गरिएको हो। सम्मानित हुनेमध्ये सबैभन्दा पाको उमेरको 94 वर्षीय लक्ष्मी कपाली रहनु भएको थियो। र काठमाडौँ महानगरपालिकाले पहिलो पटक विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता सञ्चालन गर्ने भएको छ। महानगरपालिकाको आर्थिक सहयोगमा भोलिदेखि शनिबारसम्म नेपाल खोखो संघले सामुदायिक विद्यालय स्तरीय प्रतियोगिता आयोजना गर्न लागेको हो। महानगरपालिकाको शिक्षा अधिकृत केशव गेवालीले शिक्षा र खेलकुदका कार्यक्रमलाई समानान्तर तथा समान प्राथमिकताको साथ सञ्चालन गर्ने योजना अनुसार खोखो प्रतियोगिता गर्न लागि बताउनुभयो। महानगरपालिकाले 30 लाख प्रदान गर्ने र संघको 6 लाख लागतमा प्रतियोगिता हुँदैछ। संघका अध्यक्ष दीपक महर्जनले प्रतियोगितामा सामुदायिक विद्यालय तह कक्षा 10 अध्ययनरत छात्र छात्रा दुवै समूहका खेलाड़ीले भाग लिनेछन्। खेल लिग कम नकआउटका आधारमा खेलाइनेछ। प्रतियोगिताको निर्णयका लागि 30 निर्णायक मण्डल रहनेछन्। किर्तिपुरमा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टोलीले 50,000 सहित मेडल र प्रमाणपत्र तथा दोस्रो हुनेले 25,000 र तेस्रो हुनेले 10,000 रूपियाँ प्राप्त गर्नेछन्। बिहान 9 बजेको राष्ट्रिय र 4 बजेको भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राजसभा महाधिवेशनको बन्द सत्र अझै शुरू हुन सकेन। अहिले बिहान परिचय पत्र वितरण गरी शुरू गर्ने तयारी। भक्तपुरमा एक युवकको हत्या, 3 पक्राउ र ललितपुरको बुंगमतीमा रातो मच्छिन्द्रनाथको आज पिङको बिचा पूजा। बिहान 9 बजेको नेपाल खबर सकियो। 10 बजे नेपाली भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर

हेलो हेलो गुड मर्निंग नमस्ते नमस्कार है सम्पूर्ण हार्दिक स्वागत को साथ में कार्यक्रम लकी लाइन तपाईको रेडियो सेट में हम उपस्थित भइसकेका छौं प्राविधिक मित्रको साथमा आवाजमा छु तपाई हरेकै प्यारो प्रस्तुता सुविधा पुरी दर्शनै हुनुहुन्छ हामीलाई यो समयमा चाहिँ पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो कार्यक्रम लकीलाई सुनिरहनु भएको छ र आउन सक्नुहुनेछ 9964 49 70 को लाइन हुँदै कार्यक्रम

0: सहभागिता जनाउन सक्नुहुनेछ। तपाईहरुको लागि हाम्रो टेलिफोन लाइन एकदमै खुला भएको छ। कतिपय जना साथीहरु हाम्रो कार्यक्रम लक्कीको पर्खाईमा हुनुहुन्थ्यो होला। तपाईँको पर्खाईको समय समाप्त भइ नै सकेको छ। 97 64 49 70 को लाइन भएर कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहन्छु। पक्कै पनि धेरैजना साथीहरू असार लागेको छ नि त, असारको माहौल त हुन्छ होला है। कतिपय ठाउँमा धानको रोप्ने माहौल एकदमै तात्ती भएको होला, काम गर्ने पनि हुन्छ अलिकति। गाउँ घरमा अरू समय भन्दा पनि असार महिनामा चाहिँ अलिक बढ़ी काम हुन्छ र कामलाई पनि हामीले निरन्तरता विदेशी कार्यक्रममा सहभागिता जनाउनु पर्ने हुन्छ। केही छैन, तपाईँले हामीलाई थोरै समय दिएर भए तापनि कार्यक्रममा सहभागिता जनाउनु होला है साथीहरू भन्न चाहन्छु म। पक्कै पनि धेरैजना साथीहरू यदि कामतिर हुनुहुन्छ, मेलापाततिर हुनुहुन्छ, खेतबारीतिर काम गर्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रममा अन्तिम सुन सुनेर मजाले हामीलाई साथ सपोर्ट पनि गर्न सक्नुहुनेछ भन्न चाहन्छु। कतिपयजना साथीहरू स्कूल कलेज जाने तयारीमा हुनुहुन्छ होला, जाँदै हुनुहुन्छ होला, खाना खाँदै हुनुहुन्छ होला, खाना बनाउँदै हुनुहुन्छ होला, पक्कै पनि कार्यक्रम सुन्दै हुनुहुन्छ होला। कतिपयजना साथीहरूले घाँस चौरातिर जंगलतिर जानु भएको छ होला, उकाली ओडाली भन्झ्याङ छेउथारी गरिरहनु भएको छ होला। तपाईँ जस्तो अवस्थामा रहे तापनि कार्यक्रममा अन्तिम सुन सुनेर हामीलाई साथ सपोर्ट गर्नुहोला भन्न चाहन्छौ हामी। एकजुट तपाईँलाई हामी महत्वपूर्ण प्रश्नहरू राखिरहेको हुन्छौ र तपाईँले यदि मिलाइहाल्नु भयो भने, तपाईँले दुईवटा प्रश्नको सही उत्तर दिनुभयो भने चाहिँ लकी नम्बर प्राप्त गर्नुहुनेछ। त्यसैले दुईवटा प्रश्नमध्ये तपाईँले एउटाको मात्र सही जवाब दिनुभयो भने तपाईँलाई हामी चाहिँ तेस्रो प्रश्न राख्नेछौ। तेस्रो प्रश्न बोनसको रूपमा रहनेछ। कोही साथी चाहिँ हाम्रो टेलिफोन लाइनमा हुनुहुन्छ है भन्ने थियो, उहाँको फोन डिस्कनेक्ट भएको छ। पुनः प्रयास गर्नुहोला। 97 64 49 70 को लाइन भएर कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहन्छु। कोही साथी टेलिफोन लाइनमा हुनुहुन्छ, स्वागत गरौं भन्दै थियो। उहाँको फोन पनि डिस्कनेक्ट भएको छ, पुनः प्रयास गर्नुहोला। कहिलेकाहीँ नेट इन्टरनेटले गर्दा फोन नलागिरहेको हुन सक्छ। यति बेला हुनुहुन्छ अर्को साथी टेलिफोन लाइनमा, स्वागत गरौँ। कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दिनुहुन्छ? उदयपुरबाट लक्ष्मी ब्रेङसिंह बोल्दिनुहुन्छ। लक्ष्मीजीको लागि मैले पहिलो प्रश्न राखेँ, मन्दिर सुन्नु होला है। तपाईँको लागि पहिलो प्रश्न रहेको छ, विश्वको पहिलो कृत्रिम रगत कुन हो र यसलाई कुन देशले बनाएको हो? विश्वको ध्यान दिएर सुन्नु होला, प्रश्न सजिलै छ। विश्वको पहिलो कृत्रिम रगत कुन हो र यसलाई कुन देशले बनाएको हो? तपाईँको आन्सरलाई हामी लग गर्दैछौ। एकुसै जुवाफ रहेको छ होमोपियारो, कुन देशले भन्नुहुन्छ भने द अफ्रिकाले है। त्यसै गरी तपाईँको लागि मैले दोस्रो प्रश्न राखे, फादर्स अफ पब्लिक हेल्थ भनेर कुन रोगलाई चिनिन्छ? तपाईँको आन्सरलाई हामी लग गर्दैछौ। बधाई छ लक्ष्मीजी, दोस्रो प्रश्नको सही जवाब दिनुभएको छ। तपाईँको लागि मैले तेस्रो प्रश्न राखे, मानिसको प्रत्येक आँखाको तौल कति रहेको हुन्छ? औषमा भन्नुहोस् है, तपाईँको आन्सरलाई हामी लगाउँदैछौ। बधाई छ लक्ष्मीजी, लक्की नम्बर प्राप्त गर्नुभएको छ। तपाईँको लक्की नम्बर रहेको छ 18 है। अहिले पनि हामी सुटौ साथी हुनुहुन्थ्यो लक्ष्मी बैंसी हुनुहुन्थ्यो उदयपुरबाट, उहाँले पनि सही जवाब दिदी साथी छुट्नु भएको छ। र यति बेला हुनुहुन्छ हाम्रो टेलिफोन लाइनमा अर्को साथी, स्वागत गरिरहनु। कहाँबाट को हुनुहुन्छ? हेलो,
1: नमस्ते।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दिनुहुन्छ? सबिन तामाङ खोटाङबाट बोल्दिनुहुन्छ। नानी सबिनजी, के गरिदिनुहुन्छ समयमा? ल ठिक छ, सबिनजीको लागि मैले पहिलो प्रश्न राखिनँ, उहाँले ध्यान दिएर सुन्नु होला है। प्रस्तुत पाइको लागि यस्तो छ मानिसको शरीरमा कतिवटा हाडहरू रहेका हुन्छन् तपाईँको आन्सरलाई हामी लक गर्दैछौ बधाई छ सुनिलजी तपाईँले पहिलो प्रश्नको सही जवाब दिनुभएको छ तपाईँको लागि मैले दोस्रो प्रश्न राखिहाले मानिसका प्रत्येक पाखुरामा कतिवटा हाडहरू रहेका हुन्छन् मानिसको प्रत्येक पाखुरामा कतिवटा हाडहरू रहेका हुन्छन् आठ खुटा भन्नुहुन्छ तपाईँको आन्सरलाई हामी लगाउँदैछौ आठवटा नभएर यसको सही जवाब रहेको छ 32 है तपाईँको लागि मैले तेस्रो प्रश्नतर्फ गए बोनसको रूपमा राख्दैछु ध्यान दिएर सुन्नुहोला सन् 2026 सार्वजनिक हेनली पासपोर्ट इन्डेक्स 2026 अनुसार नेपाल कति स्थानमा रहेको छ सन् 2026 जुनमा सार्वजनिक हेनली पासपोर्ट इन्डेक्स 2026 अनुसार नेपाल कति स्थानमा रहेको छ तपाईँको आन्सरलाई हामी लक गर्दैछौ बधाई छ सुनिलजी लक्की नम्बर प्राप्त वर्ड रहेको छ तपाईँको लक्की नम्बर रहेको छ 2100 साथी हुनुहुन्थ्यो हुनुहुन्थ्यो कहाँको साथी भन्नुहुन्छ भने कोटाङको साथी उहाँले पनि सही जवाब दिने लकी नम्बर प्राप्त गरेर साथी सुत्नु भएको छ र भनेपछि हामी जाँदैछौ कार्यक्रम लक्कीको पहिलो सुट विश्राम दिन पहिलो सुट विश्राम पश्चात फेरि पनि कार्यक्रम लक्कीलाई लिएर तपाईँको रेडियो सिटमा हामी उपस्थित हुने नै छौ
1: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
2: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
3: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
4: सूचना सूचना सूचना
5: यदि तपाईँको बच्चामा सोमसात पैताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वृद्ध स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरिब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768 अङ्कमा 9852555768 निजी स्रोतमा महिला शिक्षक आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय तह संख्या 1 प्राप्त किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियमानुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कार्यमा परीक्षा मिति र सम्पर्क मितिको भन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित नै क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रसिद्धता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए त्यो प्रमाणपत्रको फोटोकपी दुई प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्न वा गार्मास 2019 @gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98 42 99 63 53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 98 51 18 73 82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98 51 17 43 81 श्री गार्मा माध्यमिक विद्यालय सोनी टिपकुण्ड नगरपालिका साथ सुरु

0: radio next to your heart.
1: Solo FM 101.2 MHz.
2: Lucky is sponsored by Bursa Electronic and Service Center. Sunu dut kundinirin palika paas soleri sunu kumbu.
3: Lucky.
4: गायकु लक्कीको यो पनि रहेको थियो पहिलो शुद विश्राम पहिलो शुद विश्रामलाई पनि हामीले बकरी पार गरेर भनेपछि कार्यक्रममा लिएर तपाईँको रेडियो फिडमा हामी उपस्थित भइसकेका छौ। फटाफ कल गर्नुहोस् है साथीहरू 97.6 70 लाइन भएर मजाले कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहन्छु। म गुणसाथीको आगमन भने भइसकेको छ, स्वागत गरिने हामी कहाँबाट को हुनुहुन्छ? हेलो नमस्ते हजुर।
5: Good morning.
4: Good morning, नमस्ते। कहाँ बाटो के बोल्दिनुहुन्छ? रेन्जी शिल्पा बोल्दिनुहुन्छ? रेन्जीजी पहिलो प्रश्न राखौँ है। पहिलो प्रश्न तपाईँको लागि यस्तो छ, मानिसका मुखमा कतिवटा हाडहरू रहेका हुन्छन्? पन्ध्रवटा भन्नुहुन्छ। ओहो, तपाईँको आन्सरलाई हामी लक गर्दैछौँ है। बधाईको रेन्जीजी, पहिलो प्रश्नको सही जवाब दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्न राखी मैले, दोस्रो प्रश्न ध्यान दिएर सुन्नुहोला। मानव शरीरको सबैभन्दा लामो हाड कुन हो र कहाँ हो? यसको सही जवाब रहेको छ फिमर भन्छ। त्यो हाडको नाम चाहिँ कहाँ हुन्छ भने टिग्रामा हुन्छ है। ल ठिक छ, तपाईँको लागि मैले तेस्रो प्रश्नमा गएँ, तेस्रो प्रश्न भएको छ, ध्यान दिएर सुन्नुहोला। तपाईँको लागि तेस्रो प्रश्न यस्तो रहेको छ, चिनिया राष्ट्रपति सी जिनपिङद्वारा हालै उत्तर कोरियाको भ्रमण कहिले गरिएको हो? कति भन्नुहुन्छ? तपाईँको आन्सरलाई हामी लगाउँदैछौँ। साथीहरू सुनखुम्पुको साथी हुनुहुन्थ्यो रेन्ज शेर्पा, उहाँले पनि सही जवाब दिने प्रयासमा भने साथी सुत्नु भएको छ है। यसै गरी तपाईँ पनि आउन चाहनुहुन्छ भने हाम्रो टेलिफोन लाइन खुला रहेको छ 97.6 लाइन चाहिँ तपाईँको लागि खुला छ। हाम्रो टेलिफोन नम्बर त धेरैजना साथीहरूलाई थाहा छ है, थाहा नहुने साथीहरूले कृपया तपाईँले नम्बर टिपेर फोन डायल गरिहाल्नुहोला भनेर म अनुरोध गर्न चाहन्छु। सिक्ने र सिकाउने प्रक्रियामा हामी निरन्तर कार्यक्रम लखीको वसाईले लिएर उपस्थित हुने गर्दछौ। कहिले काहीँ प्राविधिक समस्या हुन सक्छ, बत्ती गएको हुन सक्छ, मौसम बिग्रिएको हुन सक्छ, त्यो अवस्थामा मात्र हामी तपाईँको साथमा हुँदैनौ है। नत्र भने तपाईँको साथमा हामी सधैँभरि छौ, तपाईँको बौद्धिक क्षमताको विकास गर्नको निमित्त। धेरैजना साथीहरू धान कुदो रोप्न व्यस्त हुनुहुन्छ जस्तो लाग्दैछ मलाई है। अनि धान रोप्नको लागि खेत पनि बनाउनु पर्ने हुन्छ, जोत्नु पर्ने हुन्छ है। त्यतातिर धेरैजना साथीहरू व्यस्त हुनुहुन्छ होला, असार लागिसकेको छ साथीहरू, असारमा काम गर्नुपर्ने हुन्छ नि त। त्यही भएर काम गर्दै गर्दै गर्दै यसै कार्यक्रममा सुन्नुभयो भने तपाईँले गरिएको कामलाई पनि अलिकति सहज रूपमा तपाईँले फिल गर्न पाउनुहुनेछ। त्यही भएर यसै कार्यक्रम सुन्न नबिर्सिनुहोला भन्न चाहन्छु। सोलु एफआई 101.2 MHz तपाईँले यदि टाढा टाढा हुनुहुन्छ, देश विदेशतिर हुनुहुन्छ भने पनि हामीलाई मजाले सुन्न सक्नुहुनेछ। नेपाली पात्रो फेसबुकबाट तपाईँले मजाले हामीलाई पाउनुहुनेछ। कोही साथीको आगमन टेलिफोन लाइनमा भइसकेको छ भन्दै थियो, उहाँको फोन डिस्कनेक्ट भएको छ। साथीले मिस्कल हानेर मलाई जिस्काउने काम चाहिँ नगर्नु न हो भनेर म धेरै कार्यक्रममा भनिरहेको छु, तर पनि मान्नुहुन्न है। कहिलेकाहीँ मिस्कल आफसे आप जानु स्वाभाविक हो, तर जानी जानी हाम्रो गल्ती हो भन्ने कुरा हाम्रो साथीहरूले बिर्सिनु हुँदैन है। र यदि तपाईँले कार्यक्रममा सहभागिता जुनाउने अलग बाथरूम छैन, तपाईँको चार्ज छैन मोबाइल घरमै ब्यालेन्स लाउन सक्छ, फोन नलाग्न सक्छ भने चाहिँ तपाईँले हामीलाई कार्यक्रममा सुनेर प्रश्नहरू राखेको प्रश्नहरू सुनेर तपाईँले चाहिँ नोट गर्नुहोला, पढ्नुहोला, रट्नुहोला र आफ्नो बौद्धिक क्षमताको विकास गर्नुहोला। पछि तपाईँले लोकसेवाको तयारी गर्दै गर्दा पनि यस्ता यस्ता प्रश्नले तपाईँलाई महत्वपूर्ण भूमिका खेल्न सक्छ है। र भने म केही प्रश्नलाई निरन्तरता दिन चाहन्छु। प्रश्न रहेको छ, नेपालको राष्ट्रियगानका रचयिता को हुन् भनेको छ, यसको सही जवाब रहेको छ। पक्कै पनि धेरैजना साथीहरूलाई थाहा होला उहाँको वास्तविक नाम हो प्रदीप कुमार राई हो भने उहाँको अरूको नाम पनि छ व्याकुली माइला भनेर पनि हामी चिन्छौं है। धेरैजना साथीहरूलाई थाहा होला पक्कै पनि। र त्यसै गरी अर्को प्रश्न रहेको छ, नेपालमा कहिलेदेखि प्रजातन्त्र दिवस मनाइन्छ भनेको छ, यसको सही जवाब रहेको छ विक्रम सम्वत 2007 साल फागुन 7 गतिबाट जुन मनाउन थालिएको हो। तपाईँले नोट गर्दै जानुहोला। त्यसै गरी अर्को प्रश्न राख्दैछु म तपाईँहरूको लागि, मानव शरीरमा कतिवटा हड्डी हुन्छन्, जम्मा अघि नै भनिहालेँ मैले, जम्मा जम्मी 206 वटा चाहिँ हाम्रो मानव शरीरमा हाडहरू मिलेर हाम्रो शरीर बनेको हुन्छ भन्ने कुरा। र त्यसै गरी अर्को प्रश्न रहेको छ, नेपालको सबैभन्दा ठूलो ताल कुन हो भन्दा राणा ताल है। एकदम सिम्पल प्रश्न र प्रश्नहरू राख्दै गर्दा अब भनिहुँदो श्रान्ति विश्रान्ति र जाने समय भइसकेको छ। म तपाईँहरूको कलको प्रतीक्षामा रहनेछु। तपाईँले पनि 57250970 लाइनमा कल गर्न नभुल्नुहोला भन्दै चाहिँ कार्यक्रम लक्खीको हामी जाँदैछौ दोस्रो अन्तिम विश्राममा।
3: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार लट्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504030।
1: समय नै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 34 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याद यही देश 17 गतेदेखि असार 15 गतेसम्म कक्षा संचालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510 55 छ 98 41 63 53 37 98 42 84 87 सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस कल्लेरी सोलुखुम्बु।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईंको वर्षमा जन्मसाथ पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणे स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारी का लागि सम्पर्क नम्बर 9852055768
0: अंकमा 9852055768
3: पछि कक्षा 11 कहाँ पढ्ने होला
4: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
5: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
3: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ
5: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबिल काठमाडौँ जाऊ
4: किनेर अंकल त्यो राम्रो कलेज हो र
5: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
4: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
5: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
3: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
5: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
3: लोकेशन कहाँ हो अंकल
5: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
4: त्यसो भए त म त यही जाने भए
3: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
5: कक्षा 11 भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइमा प्रतिभा र भविष्य बनाउने कलेज
6: जहाँबाट तर्किन्छ सगरमाथा जहाँबाट सचल्किन्छ दुधकोशी त्यहीबाट गुन्जन छ तपाईँ हाम्रै आवाज
7: धर्म रीति रिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सुन एफएम 101.2 मेगाहर्ट्ज
8: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलु खुम्बु
7: लक्की
9: कार्यक्रम लक्खीको यो हुने रहेको थियो दोस्रो अन्तिम विश्राममै दोस्रो अन्तिम विश्रामलाई पनि हामीले पार गर्दै भने कार्यक्रम लक्खीलाई लिएर फेरि पनि तपाईँको रेडियो सिटमा हामी उपस्थित भइसकेका छौं र सुनिरहन्छ हामीले यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुन 101.2 मेगाहर्ट्जमा कार्यक्रम लक्खीलाई सुनिरहनु भएको छ दोस्रो अन्तिम विश्राम रहेको थियो दोस्रो अन्तिम विश्रामलाई पनि पार गर्दै गर्दै भने यसै कार्यक्रमलाई लिएर तपाईँको रेडियो सिटमा हामी उपस्थित भइसकेका छौं र केही प्रश्नहरूलाई मैले निरन्तरता दिन चाहे प्रश्न रहेको छ चिनिया राष्ट्रपति श्री जिनपिङद्वारा हालै उत्तर कोरियाको भ्रमण कहिले गरिएको हो भनेको छ यसको सही जवाब रहेको छ 2026 जुन 8 र 9 है तपाईँले नोट गर्दै जानुहोला त्यसै गरी अर्को प्रश्न राखी नै हाल्छु मैले कार्यक्रम सुनिनुहुन्छ नै नोट गर्दै पढ्दै रहँदै जानुहोला किनकि प्रश्नहरू एकदमै धेरै दोहोरी रहेको हुन सक्छ दोहोरीको प्रश्नहरूलाई तपाईँले सहजै मिलाउन सक्नुहुनेछ त्यसै गरी अर्को प्रश्न रहेको छ सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष टी20 समेत प्रतियोगिताको उपाधि जित्ने राष्ट्रको नाउँ भनेको छ यसको सही जवाब रहेको छ नेपालले चाहिँ जितेको 19 रनले विषय भएको थियो कोही साथी हुनुहुन्छ स्वागत गरौं कहाँबाट को हुनुहुन्छ हेलो नमस्ते
10: नमस्कार
11: हजुर कहाँ बाटो पुग्नुभयो हुन्छ
10: हजुर म यता खोटाङको हलिसी दुवासुङबाट राम किलुङ राई
11: राम किलुङ राई खोटाङको खोटाङको कहाँ भन्नुभयो
10: हलिसी दुवासुङ
11: हलिसी दुवासुङबाट है अनि हामीलाई सुन्दै हुनुहुन्छ राम किलुङजी
10: हजुर मैले तपाईँको यो फेसबुक पेज मार्फतबाट न्युज सुनिरहेको छु
11: ओहो ल ठिक छ अहिले त्यतातिर रेडियो टिपेन जस्तो छ नि होइन ठिक छ रामकिलिङ जीको लागि चाहिँ मैले पहिलो प्रश्न राखि नै हाल्छु ध्यान दिएर सुन्नु होला है एकदम सजिलो प्रश्न छाया छवि क्रिएसनद्वारा आयोजित 17-20 दिने अवार्डमा वर्ष 2081 को उत्कृष्ट चलचित्रको बाटो विजेता चलचित्रको भयो ध्यान दिएर सुन्नु होला छाया छवि क्रिएसनद्वारा आयोजित 17-20 दिने अवार्डमा वर्ष 2081 को उत्कृष्ट चलचित्रको उपाधि विजेता चलचित्रको हो तपाईँको आन्सरलाई हामी लग गर्दैछौ यसको चाहिँ जवाफ रहेको छ अन्जुलाई त्यसै गरी मैले तपाईँको लागि दोस्रो प्रश्न पनि राखिने हाल्छु ध्यान दिएर सुन्नुहोला आर्थिक संरक्षण 2082-83 अनुसार कुल ग्रासको उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहेको छ आर्थिक संरक्षण 2082-83 अनुसार कुल ग्रासको उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहेको छ 24% लग गर्दैछु उदाइसु रामकिलुङजी पहिलो नभए तपाईँले दोस्रो प्रश्नको सही जवाब दिन सफल हुनुभएको छ तपाईँको लागि मैले तेस्रो प्रश्न राखे तेस्रो प्रश्न रहेको छ विश्व फुटबलको सर्वोच्च निकायले पहिलो फिफा शान्ति पुरस्कार कसलाई प्रदान गरेको थियो डोनाल्ड ट्रम्प तपाईँको आन्सरलाई हामी लग गर्दैछौ बधाई सुरञ्जीजी तपाईँले लकी नम्बर प्राप्त गर्न सफल हुनुभएको छ तपाईँको लकी नम्बर रहेको छ 22 ओके हामी सुटौ साथी बन्धु खोटाङको साथी राम किरणजी हुनुहुन्थ्यो उहाँले पनि लकी नम्बर प्राप्त गरिदिए भनेपछि साथी छुट्नु भएको छ र यसै गरी तपाईँ पनि आफ्नो लकी नम्बर सुरक्षित गर्न चाहनुहुन्छ भने हाम्रो टेलिफोन लाइन खुल्ला भएको छ 97-64-50-74 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहन्छु र असार लागेको समय भनिने हामी असार लागेको छ गाउँमा असार लागेको छ धान कोदो रोप्ने समय भएको छ त्यतातिर व्यस्त पर्म अर्म गर्नमा बिजी हुनुहुन्छ होला र भन्दैछु मैले एकदमै धेरैजना साथीहरूलाई र भनेपछि कार्यक्रमको अन्तिम चरणमा पनि हामी आइसकेको छौ साथीहरूको फोन एकदम कम आइरहेको छ पिता लिनुपर्ने हुन्छ कार्यक्रमलाई सुझाएको निर्धारित समयले मिठो काटिसकेको छ साथीहरू त्यही भएर के गर्नु तपाईँहरूसँग यसरी मजाले कुराकानी गर्न पाउँदा रमाइलो हुन्छ छुट्टी आनन्द हुन्छ तर पनि के गर्न समयको बावजुदले गर्दा सुतिनु पर्ने हुन्छ है र भनेपछि कार्यक्रमलाई विदा लिनुपर्ने हुन्छ कार्यक्रमबाट यति जेसम्म कार्यक्रमलाई सुनेर साथ दिनुहुने तपाईँ तमाम श्रोता फोन ट्राई गर्नुहुने लकी नम्बर चाहिँ आज विशेष भन्नुपर्दा तीनजना साथीले लकी नम्बर प्राप्त गर्नुभएको छ लक्ष्मी बेनसिंह सबिन तामाङ र रामकिलुङ राई हुनुहुन्छ उहाँहरूलाई विशेष धन्यवाद सबिन तामाङ र रामकिलुङ राई चाहिँ खुटाङको हुनुहुन्छ भने लक्ष्मी बेग सिंह हुनुहुन्छ उदयपुरको साथी सुभाई भई यसरी नै कार्यक्रममा सहभागिता जनाएर लकी नम्बर प्रदान गर्दै जानुहोला भन्न चाहे मैले उहाँहरूलाई र अरू साथीहरूलाई पनि कार्यक्रममा सकेसम्म सहभागिता जनाउनुहोला भन्न चाहन्छु र तपाईँको यो मेरो आवाजलाई तपाईँको रेडियो सेट मोबाइल सेटसम्म पुर्याउनको लागि भरपूर सपोर्ट मिलिरहेको थियो प्राविधिक अनुहुन्थ्यो सरस्वतीजीलाई पनि म विशेष धन्यवाद भन्दै चाहिँ आजको कार्यक्रम लकीको बसाईबाट पनि म कार्यक्रम प्रस्तुता शर्मिला पनि हुने विधा नमस्कार शुभ दिन
8: लक्की स्पॉन्सर्ड बाय वर्षा इलेक्ट्रॉनिक एंड सर्विस सेंटर सोनू दूध कुंड नगर पालिका पास पल्ले सोनू खुबो लक्की
12: कान्छा ठट्टै माग्यो वैशाख जान लाग्यो होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
13: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
12: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
13: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
12: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन सेन्टर जापानी भाषा पढ्ने अनि जापान जाने
13: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
12: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
13: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति खेर हुने रहेछ
12: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
13: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
14: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
12: 9850 17979
14: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन किच्चेपाटी काठमाडौँ
15: खै जन्मदाता दिनुहोस् त
16: जन्मदाता गरेको छैन नि म्याडम
15: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
16: मलाई त थाहा नै थिएन म्याडम
15: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
16: पहिला कसैले भनौँ
17: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
18: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ

0: साथी हेरौँ नि के खतरा समाचार आइसक्यो भाइ अब चाहिँ के हुनु
1: खोजे के आयो त्यस्तो यत्तिकै पत्ते आइसक्यो रोमन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते आउनुपर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नआतिन यसो त जल्ले पनि लेखिहाल्छ नि
0: मिथ्या भ्रामक मान्छ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
4: सूचना सूचना सूचना
5: यदि तपाईँको दशामा चौसा पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काभ्रे पनिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अङ्कमा 9852055768

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनवा समेक 1.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunwafm.com बाट संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 10 बजेको सुरु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। नेकपा एमाले पार्टीका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषयमा राजनीतिक प्रतिवाद गर्ने भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई हिजो बेलुका सुर्खेतबाट पक्राउ गरिएको हो। पौडेल पक्राउ परे लगत्तै एमाले विज्ञप्ति निकालेर विधेयक यसको राजनैतिक प्रतिवाद गर्ने जनाएको छ। एमाले पौडेलको पक्राउ सस्तो लोकप्रियता र स्टन्ट भनेको छ। पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षर विज्ञप्तीमा पौडेलको गिरफ्तारीलाई गैर कानूनी वदनीय पूर्ण र राजनैतिक प्रतिशोधबाट प्रेरित कदमका रूपमा उल्लेख गरिएको छ। साथै एमाले वर्तमान सरकार सर्वस्वतावाद र अविनायकवादको बाटोतर्फ उन्मुख भएको दावी गर्दै विपक्षी दलका नेतामाथि प्रतिशोधपूर्ण गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ। मनसून प्रवेश भएको क्षेत्रमा गैराती ठूलो वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गैराती सबैभन्दा धेरै गण्डकी प्रदेशको लमजुङ स्याङ्जा कास्कीमा पानी परेको छ। हिजो कोशी बागमती मधेस प्रदेशको सबै तथा गण्डकी प्रदेशका धेरै जसो र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसून प्रवेश भएको छ। विभागका सूचना अधिकारी दिनकर कार्यस्थलले केही ठाउँमा ठूलो वर्षासहित पूर्वदेखि गण्डकी प्रदेशसम्म वर्षा भएको जानकारी दिन भयो। आज कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा तथा लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा मेघ गर्जन र सट्याङसहित पानी पर्ने सम्भावना छ।

अब अन्तर्राष्ट्रिय समाचार जलवायु परिवर्तनको कारणले पछिल्लो आधा शताब्दीमा विश्वभर उच्च तापक्रमका कारण हुने तनाव अर्थात हिट स्ट्रेसको सामना गर्नुपर्ने मानिसको संख्या अत्याधिक बढ़ेको छ। अत्याधिक तापक्रम आर्द्रता र अन्य कारणले शरीरमा तातो जम्मा भइरहने तनावलाई हिट स्ट्रेस भनिन्छ। गर्मी मौसमले मानिसलाई प्रभावित गर्ने सामान्य तरिका मध्ये हिट स्ट्रेस पनि रहेको अध्ययनले देखाएको छ। अन्तिममा खेल समाचार। नर्वे फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। नर्वेले सेगेन गनलाई 3-2 गोलले हराउँदै 28 वर्ष अघि नकआउट चरणमा पुगेको हो। अमेरिकाको न्यूजर्सी स्टेडियममा आज बिहान भएको खेलमा नर्वेका एलिन हालान्डरले 2 तथा मार्क्स पेडरसनले 1 गोल गरेका छन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385020016 फोन वा sorayafmnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस्त, अहिलेलाई सोलो हालचाल सकियो। अपरान्न 4 बजेको यो सोलो हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै गर्नुहोला। नमस्कार।

ओलुखुम्बु जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरूरी सूचना। के तपाईँले आफ्नो खेतबारीमा स्थानीय रैथाने सेतो सिमी उत्पादन गर्नुभएको छ र त्यसलाई उचित मूल्यमा बिक्री गर्न बजार खोज्दै हुनुहुन्छ? त्यसो भए ढिलाण नगर्नुहोस्। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुरुखुम्बुले स्थानीय रैथाने बालीको प्रवर्तनको लागि कृषकहरूबाट सिधै सेतो सिमी खरिद गर्दछ। आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। याद राख्नुहोस्, समय निकट हुँदैछ। सूचना प्रकाशित भएको 5 दिन भित्र अर्थात असार 8 गते भित्र आवेदन दिइसक्नु पर्नेछ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0385190 9724421 र 9840180 70, साथै व्हाट्सएप नम्बर 9742414122 र इमेल ठेगाना nfc@gmail.com। अमिताभ कुमार यादव, शाखा प्रमुख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय।

Thank you.

Your turn up, the punchy, and the

0: बच्चा बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार खडा खाँदै निर्देश गर्छ सर.
1: यस बाउजी को हुनुहुन्छ? यता
2: बोलाउनुहोस्.
1: रेडियोमा बाल बालिकालाई स्तम्भमा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने.
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु. हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ. हिँड्नुहोस्.
2: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको. यसो नबोलाउन हजुर.
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ. 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ.
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ.

0: यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई फर्म मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु
1: बाबा म आज स्कुल जाने मन छैन आज जाने है
2: सन्चो भएन
1: होइन यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले हुन्छ
2: ए कुरा त्यस्तो थियो बाहिर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
3: नमस्ते कति टाइमले पाल्नु भयो
2: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैथे
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई पिट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
4: नमस्ते म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
5: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकिएन
6: के भो दौडिदिई पो आइस् त
5: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
6: अनि कुहोस्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
7: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर लिया तथा सोलह मई अक्सिड प्रिंटिंग प्रेस सुनोदित कुंडी नगर पालिक पास सलेरी सुनखुम्बू विगत देखने ग्राहक विश्वास जीती आयो न्यू स्टार कलर लिया तथा सोलह मई अक्सिड प्रिंटिंग प्रेस थप सेवा का साथ में सब सुंद हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेक्किनी ताल्चा वाल मिक्सर मोनो सावर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिण्डर ग्यास सुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरमत गरिन्छ पार पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ नम्बर 0385203099 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909249 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु

0: हाम्रो के दोष तर पक्रिनु भएको सर? बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
1: हामी त जन्ती गएका त हौ सर।
0: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
2: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
0: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
1: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
0: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
5: हो र त्यस्तो त?
1: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
5: के होइन मिस,
1: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यतै पख्नुस् त पख्नुस् के गर्नु भएको
1: देख्नु भएन औषधि हालेको
0: नौमा शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा दिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
0: हेर्नुहोस् त यसरी बाली नानीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ कि
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबारी नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् भाइ रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत पिसादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
2: सचेत बनाऊ
3: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन हो

0: आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यो। अरूको पनि केही छ कि?
2: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड। ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
0: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
5: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
0: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
5: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
0: यो दाइजोको कुरा चाहिँ नगरौ। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

मैले तिमीलाई रम्बर छु मैले तिमीलाई रम्बर छु मैले तिमीलाई रम्बर छु मैले तिमीलाई रम्बर छु मैले तिमीलाई रम्बर छु मैले तिमीलाई रम्बर छु मैले तिमीलाई रम्बर छु

మధుర మయూరైనా మధుర మయూరైనా.

0: नमस्कार सेनसेनेका दिदी, नमस्कार नमस्कार। बुझिसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
1: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो मानि पनि मान्छ नि।
0: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
1: हामीले बच्चाको नामसँग जुराइसक्यौं नि दिदी।
0: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार विज्ञापन हो।
3: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलोभन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: यता नआऊ भरि तलै बस, छाचुक नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुनु सुन नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: जेसुकै भन, म 6 दिन चाहिँ 4 दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
6: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुनु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: हो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: नेपाल
8: सरकार विज्ञापन बोर्ड।

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: संक्षेप सोलु एफएम स्टूडियो टाइम
2: डिजिटल
0: कलर लैब तथा ध्वलामय अफसेट प्रेस सोलु दुतुन नगर पालिका 5 सोलु खुम्बु
2: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
3: देख्नु भएन औषधि हालेको
2: नौना शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
3: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
2: हेर्नुहोस् दाई यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
3: विषादीले धेरै जोखिम हुन्छ कि
2: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
3: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
2: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
3: हस् नानी मैले बुझे म परम्परागत पिसादी नै प्रयोग गर्छु
4: नेपाल सरकार विज्ञापन
5: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
4: सोलु खुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 टापिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइन्छ तलब आपूर्ति पुरस्कारमा प्रदान गरिनेछ पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सोभन्दा माथि थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 3 4 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र 3 4 होस्टेल सञ्चालक 98 41 15 90 82 सोलु तुण्ड नगरपालिका वडा नम्बर 10

आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन एफएम। सुन एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बे विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य भूता भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: It's not the mood of Sadaibari, it's the best night of the day.

0: か、インスタグラム、ご視聴、ご視聴をサブロックしてください。
1: सुरुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा सातौं क्षेत्रमा नस्ता तट्न गाई बस्तु चलाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सिभिल जिम्मेवारी उपभोक्ता समिति सुनिखुम्बु। यौन हिंसाबाट बचाउ र बचाउ। यौनचन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा किनकी असन्तोष साथीलाई परिचित नदिँदा र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद पनि गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय खोस्ती प्रदेशद्वारा जनहितमा

भएको कान्छी यस्ता घण्टा घरमा आमा छन् भएको कान्छी यस्ता घण्टा घरमा आमा छन्।

न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि

0: राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलुदूत कुण्ड नगरपालिका पाँच सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस टेबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059090094 र 98638064 18।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: సాక్షి వారియల్ వచనము. నేపాల్ సర్కార్ విజ్ఞాపన్ బోర్డ్.
1: खै जन्मदाता दिनुहोस् त.
2: जन्मदाता गरेको छैन नि म्याडम.
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि.
2: मलाई त थाहा थिएन म्याडम.
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
3: नेपाल सरकार विज्ञापन बोर्ड.

Banger.

0: राई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो। म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारथ मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु कुमार नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: ए बाबु, मैले मेरो त हात खुट्टा अनि नसा झन्झन गर्छ। तिमीले हैरान बनायो मेरो पनि के हो के खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भन्ने तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, बरु सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावरसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843976852, 9824417718, 9843449096 र 9861323472। आमजी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन।

0: सिंह भन्ने त सबै बुझिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सिनु होला यति कार्पेट कार्पेटको शिरसा
1: डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हामी मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados.
2: सन् 1970 को दशकको तुलनामा 5 डिग्री सेल्सियससम्म तापक्रम वृद्धि उच्च तापक्रमका कारण हुने तनाव अर्थात हिट स्ट्रेस विश्वव्यापी रूपमा बढ्दै र अग्रता जोगाउन नसक्दा अल्जेरियासँग पराजित हुँदै जोर्डन विश्वकपबाट बाहिरियो आज राति पौने 11 बजे पोर्चुगल र उज्बेकिस्तान खेल्दै नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनमा उम्मेद्वारका प्रस्तावक र समर्थक बसेकाहरू कुनै पनि पदमा उम्मेद्वार हुन नपाउने भएका छन् पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले सूचना मार्फत उम्मेद्वारको प्रस्तावक र समर्थक बस्नेहरू आफै उम्मेद्वार बन्न नपाउने जानकारी गराउनु भएको छ सभापति पदका लागि 1 जना प्रस्तावक र 51 जना समर्थक आवश्यक पर्छ पदाधिकारी र केन्द्रीय सदस्यका हकमा उम्मेद्वारले सम्मान 21 जना समर्थक र 1 जना प्रस्तावक जुटाउनु पर्छ यसैबीच महाधिवेशन प्रतिनिधि विभागका कारण रोकिएको बन्द सत्र शुरू हुँदैछ पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी र भूपदेव शाहले निर्वाचन केन्द्रीय समिति तथा असन्तुष्ट पक्षसँग छलफल गरेर विवाद टुंगोमा पुर्याउनु भएको छ बन्द सत्र दिउँसो 2 बजेदेखि शुरू हुनेछ खोप खरीद प्रक्रियामा ढिलाई हुँदा देशभर रेबिज भाइरस विरूद्धको खोप ईआरभी अभाव भएको छ रेबिज रोगबाट बचाउन सरकारले हरेक वर्ष झण्डै 3 लाख भन्दा बढ़ी खोप खरीद गर्दै आएकोमा यसपालि ढिलाई हुँदा देशैभरि सरकारी स्वास्थ्य संस्थामा खोपको अभाव भएको छ झण्डै 5 लाख भायल ईआरभी खोप खरीदको लागि पटक पटक टेण्डर आह्वान गरे पनि व्यवसायीहरू नआएपछि खरीद प्रक्रियामा ढिलाई भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय का सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो गएको चैतमा पहिलो पटक त्यसपछि पटक पटक गरी तेस्रो पटकसम्म बोलपत्र आह्वान गर्दा पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़ेकाले व्यवसायहरू सहभागी नभएको उहाँले बताउनु भएको छ अन्तर्राष्ट्रिय रूपमै बजार मूल्य बढ़ेका कारण पुरानो दरमा खोप खरीद सम्भव नभएको र त्यस अनुसार नयाँ दर मिलाएर टेण्डर प्रक्रिया अघि बढ़ाउनु पर्दा एन्टी रेबिज भ्याक्सिन खरीद प्रक्रियामा ढिलाइ भएको उहाँले जानकारी दिनुभएको छ साथै उहाँले अबको 1 हप्तामा खोप खरीद प्रक्रिया अघि बढ़ने र अभाव भएको क्षेत्रमा आकस्मिक व्यवस्थापन प्रक्रिया पनि अघि बढ़ाएको सहप्रवक्ता अधिकारीले बताउनु भएको छ विश्व स्वास्थ्य संगठनसँग समन्वय गरेर आकस्मिक रूपमा एन्टी रेबिज भ्याक्सिनहरू अस्पतालहरूमा उपलब्ध गराएर व्यवस्थापन गरिरहेको पनि उहाँको दावी छ विश्वव्यापी श्रम बजारमा डिजिटल प्लेटफर्म वा गिग अर्थतन्त्रको प्रभाव व्यापक बन्दै गएको छ यसैलाई केन्द्रमा राखेर संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठनले प्रविधिको क्षेत्रमा कार्यरत श्रमिकको हकहित र श्रम अधिकार सुनिश्चित गर्ने उद्देश्यले विश्वकै पहिलो कानूनी रूपमा बाध्यकारी ऐतिहासिक सम्झौता पारित गरेको छ जेनेभामा सम्पन्न आईएलओको 114 वार्षिक अन्तर्राष्ट्रिय श्रम सम्मेलनले प्लेटफर्म अर्थतन्त्रमा मर्यादित श्रम सम्बन्धी महासन्धि नम्बर 193 बहुमतले पारित गरेको हो यस ऐतिहासिक महासन्धिको पक्षमा 406 सदस्यले मतदान गरेका थिए भने विपक्षमा मात्र 8 मत परेको थियो र 36 सदस्य मतदानमा तटस्थ रहेका थिए सरकार रोजगारदाता र कामदार प्रतिनिधि सम्मिलित आईएलओको यो निर्णयलाई विश्वभरका करोड़ौं गिग कामदारको सुरक्षाका लागि कोषे ढुंगा मानिएको छ जेनेभामा सम्पन्न आईएलओको 114 वार्षिक अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिएर

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। एतिन्जेल हामीले रासुपा महाधिवेशनमा प्रस्तावक र समर्थक बस्नेहरू उम्मेद्वार हुन नपाउने, बन्द सत्र शुरू हुँदै खरीद प्रक्रियामा ढिलाइ हुँदा देशभर रेबीज भाइरस विरूद्धको खोप अभाव, अबको एक हप्तामा खरीद प्रक्रिया अघि बढ़ने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। झापाको गौरीगंजमा आज बिहान चट्याङ लागेर एकजनाको ज्यान गएको छ। गौरीगंज 300 पत्री टोलका 30 वर्षीय बलबहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। भोजपुरको आमचोक नौ घर भई स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरागढ़ी बस्दै आएका श्रेष्ठलाई बिहान खेतको आली खन्ने क्रममा चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रंजन अवालेले जानकारी दिनुभयो। आज कोशी प्रदेशका पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा पनि आज मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज सुनसरी मोरङ धनकुटा र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। आज सुनको भाव तोलामा 1600 रूपियाँले घटेको छ। अस्ति र हिजो बढ़ेको सुनको भाव आज घटेको हो। भाव घटेर आज सुन तोलाको 2,87,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 1,400 रूपियाँले बढ़ेर तोलाको 2,88,700 रूपियाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदीको भाव पनि तोलामा 140 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,590 रूपियाँमा झरेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,730 रूपियाँ रहेको थियो। अब विदेशको खबर। जलवायु परिवर्तनको कारणले पछिल्लो आधा शताब्दीमा विश्वभर उच्च तापक्रमका कारण हुने तनाव अर्थात हिट स्ट्रेसको सामना गर्नुपर्ने मानिसको संख्या अत्यधिक बढ़ेको छ। अत्यधिक तापक्रम, आर्द्रता र अन्य कारणले शरीरमा तातो जम्मा भएर हुने तनावलाई हिट स्ट्रेस भनिन्छ। गर्मी मौसमले मानिसलाई प्रभावित गर्ने सामान्य तरिका मध्ये हिट स्ट्रेस पनि रहेको एक अध्ययनले देखाएको छ। नेचर क्लाइमेट चेन्ज जर्नल मा प्रकाशित नयाँ अध्ययनले सन् 1970 को दशकदेखि सन् 2024 सम्म हिट स्ट्रेस कसरी बढ़्यो भन्ने अध्ययनमा रेकर्ड गरिएको छ। रातमा विशेष गरी कमजोर व्यक्तिका लागि जब बढ़ेको तापक्रमबाट राहत मिल्दैन र शरीरको तापक्रम घटाउन सक्दैन त्यो मानिसको स्वास्थ्यका लागि अत्यन्त खतरनाक हुने अध्ययनले देखाएको छ। यस अध्ययनका प्रमुख लेखक रेबेका एमर्टनले हरेक महादेशमा हिट स्ट्रेसको समस्या बढ़िरहेको भए पनि पछिल्लो समयमा यूरोपमा तीव्र गर्मीको लहरबाट पीड़ित बनिरहेको बताउनु भएको छ। साथै स्पेन, पोर्चुगल, इटली र फ्रान्स जस्ता केही देशहरूमा अहिले महसुस गरिने तापक्रम सन् 1970 को दशकको तुलनामा 5 डिग्री सेल्सियससम्म बढ़िरहेको एमर्टनले बताउनुभयो। फ्रान्समा सोमबार यो वर्षको दोस्रो अत्यन्त तीव्र गर्मीको लहरका क्रममा दुई बाल बालिकाको ज्यान गएको छ। सन् 1970 को दशकको तुलनामा झण्डै 1 अर्ब अतिरिक्त मानिसहरूले अहिले अत्यधिक हिट स्ट्रेसको सामना गरिरहेको पनि अध्ययनले देखाएको छ। अब खेल खबर। विश्वकप फुटबलमा नवप्रवेशी जोर्डन समूह चरणबाट बाहिरिएको छ। आज भएको खेलमा जोर्डनले अग्रता जोगाउन सकेन। जोर्डन अल्जेरियासँग 2-1 पराजित भयो। जोर्डनका लागि खेलको 36 मिनटमा निजार अल रशेदानले गोल गर्दै अग्रता दिलाएका थिए, तर 69 मिनटमा अल्जेरियाका नादिर बेन बौली र 82 मिनटमा अम्माइन गौरीले गोल गरे। समूह जेमा अल्जेरिया 3 अंकसहित तेस्रो स्थानमा छ। साविक विजेता अर्जेन्टिना शीर्ष स्थानमा रहँदै समूह विजेता बनेको छ। यसै गरी समान तीन अंक रहेको अस्ट्रिया दोस्रो स्थानमा छ। पहिलो पटक विश्वकप खेलेको जोर्डन अंकविहीन छ। विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार पौने 11 बजे पोर्चुगल र उज्बेकिस्तान खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रपा महाधिवेशनमा प्रस्तावक र समर्थक बस्नेहरू उम्मेद्वार हुन नपाउने। प्रतिनिधि विभागका कारण रोकिएको बन्द सत्र शुरू हुँदै खरीद प्रक्रियामा ढिलाइ हुँदा देशभर रेबिज भाइरस विरूद्धको खोप अभाव। अबको एक हप्तामा खरीद प्रक्रिया अघि बढ़ने। डिजिटल प्लेटफर्ममा काम गर्नेहरू श्रमिकको परिभाषामा समेटिए। ऐतिहासिक महासन्धि नम्बर 193 पारित। सन् 1970 दशकको तुलनामा 5 डिग्री सेल्सियससम्म तापक्रम वृद्धि। उच्च तापक्रमका कारण हुने तनाव अर्थात हिट स्ट्रेस विश्वव्यापी रूपमा बढ़दै र अग्रता जोगाउन नसक्दा अल्जेरियासँग पराजित हुँदै जोर्डन विश्वकपबाट बाहिरियो। आज राति पौने 11 बजे पोर्चुगल र उज्बेकिस्तान खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना तालिम झुण्डेसी सड़क निर्माण कार्य फुटिङ हुँदै महसुतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नसित खाम्ची आसपासका स्थानीय बासिन्दाहरूलाई घाँसदाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आउटाउट गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको छ। सड़क उपभोक्ता समिति सालुङ सुलुखुम्बु
1: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सूर्य एफएम। सूर्य एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

Give me that time.

0: E o Pali Peró toma, toma rato, toma peró.
1: अट्टिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चढे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुरु दुपकुमा नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुपकुण्ड नगरपालिका पाँच फोलिरी सुरु हुँदो।
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुरु खुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
4: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलु खुम्बु आँखा उपचार केन्द्र सोलु खुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलु खुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलु खुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ, चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213।
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु।
5: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
2: सोलु खुम्बु जिल्लाको सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङ्पा स्थित ओमछु आधारभूतमा भूमिक विद्यालयका लागि एकजना बच्चु अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
5: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ, तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
2: पद अंग्रेजी शिक्षक

के चुनाव आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्ने छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफुल शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुल शेर्पा होस्टेल संचालक 98 41 15 90 82। नगरपालिका वडा नम्बर 10।

उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बे दूषक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809590094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: आउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
5: बोर्ड राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ मेरो साथी
6: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुरुत कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
8: ए बाबु लौ न मेरो त हात खुट्टा अनुमासा झमझम गर्छ तिमासले भैरान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
9: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि हिँड्न नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउँछ दिदी बरु सँगै जाउँ
10: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाट कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजार बाजु पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843986952 9824417 18 9843349696 र 9861323472 आन्जी औषधालय सोलुदुत कुण्डु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन हो।
5: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उखड़ा को मिलन सकना।
6: होंडा का विशेषता
7: जापानीज उच्च प्रवृत्ति उत्पादित
6: उत्कृष्ट माइलेज
7: राम्रो रिसेल मूल्य
6: टिकाऊ र भरपर्दो
7: अफरोड का लागि पनि उपयुक्त
6: BS6 तथा नया नया वर्षन बजार में लॉन्च भइरहेको
7: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
6: हाम्रा सेवाहरू
7: ओखलढुङ्गा र खोटाङ को दिक्कल बजार बाटै फाइनेंस को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने
6: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
7: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
6: अनलाइन बाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
7: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भिजाङ ओखलढुङ्गा।
6: सम्पर्क नम्बर 0375902222 9852880022 र 9842803000।

0: सबै बिर्सिसकेका आफ्नो त यति कार्पेटको विगत दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शीर्षा
1: के भयो के को हल्ला खुल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश नमिम्ति आउ नेपाल सरकार विज्ञापन बोर्ड
5: दर्शक सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गराउनु त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
8: नेपाल सरकार विज्ञापन
9: जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिमर छैन भन्ने बजारमा
10: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दशौं वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिमर छँदै छ नि
9: यो कहाँ किन्न पाइन्छ अनि पाँचको साइज कहाँ कहाँ उपलब्ध छ नि
10: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सुनि सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न छोपाई गर्न ड्याङ बनाउन केरा लगाउन हिलो बनाउन समेत यही टिलरबाट मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
11: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्पोज सर्भिस प्रणाली सिद्धी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528880222 साथै 98010208595 मिस कल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ

0: आइया भनेर पो बसेछ त बिरान भोच हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुन्द नगरपालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गर्ने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
0: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु
4: Surya FM is studio time.
5: It's 1 PM. Dusko ek baje.
6: Time check ko saath ma. New Star Digital Color Lab tatha Dwaramai Offset Press. Sonu Dutu Nagarpalika 5 Sonu Kumbu.

जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरूरी सूचना। के तपाईँले आफ्नो खेतबारीमा स्थानीय रैथाने सुकुसी उत्पादन गर्नुभएको छ र त्यसलाई उचित मूल्यमा बिक्री गर्न बजार खोज्दै हुनुहुन्छ? त्यसो भए ढिलाइमा गर्नुहोस्। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुरुखुम्बुले स्थानीय रैथाने बालीको प्रवर्तनको लागि कृषकहरूबाट सिधै सेतो सिमी खरिद गर्दछ। आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। याद राख्नुहोस्, समय निकै थोरै छ। सूचना प्रकाशित भएको 5 दिन भित्र अर्थात असार 8 गते भित्र आवेदन दिइसक्नु पर्नेछ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0385190974421122 र 9840180070। साथै व्हाट्सएप नम्बर 9742441222 र इमेल ठेगाना nhc@gmail.com। अमिताभ कुमार यादव, शाखा प्रमुख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

ভাবি কে হলাম।

0: आर्थिक वर्ष 2084 का लागि प्रवेश प्राप्त संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन कार्यविधि 2082 भन्दछन् स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक रूपले 2083 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुख्य 2082 साल चैत्र 9 गते आयोजना बैंक सूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राखिनु अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coc.gov.in हुन पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा कुनै अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
1: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
0: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल गरीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ।

इस सवारी साधन को इंजन नंबर और 33 नंबर देखने गोरी को फोटो सवारी साधन को पूर्ण भाग देखने गोरी को फोटो संलग्न राख्नु पर्ने छ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: बाल बालिकालाई लागू औषध दुरूपयोग लागू औषध सामाजिक अपराध हो। कोही कसैले प्रयोग नगरौ। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ। बाल बालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुची प्रदेशद्वारा जनहितमा सारी सन्देश।
0: सवारी साधनको इन्जिन र त्रिपुरी सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र केसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।
0: सड़क प्रयोग गर्दा ध्यान दिऊ।
1: सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ। सड़कको नाली, ठाउँ तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर हटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचौ र बचाउ, यौनजन्य हिंसा सामाजिक अपराध हो, बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ, बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ, बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
0: अदलीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुबाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन, सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। नै न दिदी सम्झाइदिनु पर्यो। यो त लागौँछु कोलकातामा बेच्ने जस्तै लक्ष्य छ त, कतै लागौँछ त भाइ, के भएको तिमीलाई घाँटी भन त?
3: खै दिदी के भन्नु र, साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिनँ र खाएँ, त्यसपछि बिस्तारै बारी हुँदै गयो, अहिले त लत लागेछ छाट्नै सकिनँ, अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्कै सत्य छार्नुपर्छ, तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी धन्यवाद, अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले सेवकलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
2: मानिसमा लत सिर्जना गरी दुबेसरी तुलाउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो गरौं। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।
4: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी?
5: कलेज खोज्दैछु यार, कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो, अनि अतिरिक्त क्रियाकलाप पनि, उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
4: अरे यार त्यसो भए त सिद्धे बौद्ध तुसारको केम्स कलेज पाउ न, तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
5: हो, बौद्ध तुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमेनिटिज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेदार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
6: आउनुहोस् केप्स कलेज चुनी आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
4: केस कलेज बौद्ध टुसाल।
5: थप जानकारी का संपर्क 9712501507 9712501507। सफलता को सही क्षण हो केस कलेज।
0: सड़क निर्माण कार्य संबंधी अत्यंत जरूरी सूचना। सालुङ झुम्बेसी सड़क निर्माण कार्य फुटिंग हुँदै मनुष्य तर्फ तीव्र गति में अगाड़ी बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लोभीक नसित खम्ची आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आउँदा जाँदा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र सुनिश्चित सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा पनि गरिन्छ।
6: सड़क उपभोक्ता समिति सालुङ सुलुखुम्बु।
2: हत्तेरिका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे पत्तै पाएन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
6: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
6: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
2: नसुनु बहिनी, सुरु दुखकुण्ड नगरपालिका ओडानी पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई खाने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक फ्रिज वाइरिङका सामान जे खोज्यो त्यही तयार।
6: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
2: म त ढुङ्ग खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000। सुन दुपकुण्ड नगरपालिका पाँच चल्लिरी सुनखुम्बु।
7: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
8: सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आना निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9861034213।
8: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु।
9: तपाई शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
10: शिक्षकको छ आवश्यकता।
6: सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तातिङ च्याङ्पा स्थित ओमछु आधारभूतमा भूमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। युवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तुभन्दा माथि थप शुभ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शेर्पा होस्टेल संचालक 98 41 15 90 82 नगरपालिका वडा नम्बर 10।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं, गुणस्तरीय वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बी विश्वक लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ, वस्तु सेवाको मूल्य मात्रा म्याचसही नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्ति नगरौं, निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोषको प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Not the most of the body, it's the best I've ever seen.

सूचना सूचना सूचना सुरुङ जुनबेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा घाँसपात काट्न गाई बस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुरुङ जुनबेसी उपभोक्ता समिति हिंसाबाट बचाउ र बचाउ। लुम्चनी हिंसा सामाजिक अपराध हो। बाल बालिका लुम्चनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा समिति आफन्तको साथीलाई परिचित नातेदार जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्पाद गर्ने गरौ। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: डिफ्रेज स्विच एसी पाउनका साथै मरमत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809609094 र 9833868।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्म दर्ता दिनुस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: बाउ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
0: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
1: नेपाल सरकार विज्ञापन
3: बोर्ड राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै गएँ जाउँ न मेरो साथी
4: म पनि राईको साझा स्टोर्समा नै जान लागेको ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने भयो आज
5: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु उत्कुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
1: ए बाबु न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर करार छ थाकेर हैरान भए पनि हिँड्न नदिने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
7: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986952 9824417 18 9843449696 र 9861323472 आन्जी औषधालय सोलुदुत कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्।
8: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार विज्ञापन हो।
12: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चौकमा।
13: होन्डाका विशेषताहरू:
14: जापानिज ऊर्जा प्रविधिबाट उत्पादित
13: उत्कृष्ट माइलेज,
14: राम्रो रिसेल मूल्य,
13: टिकाउ र भरपर्दो,
14: अफरोडका लागि पनि उपयुक्त
13: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको,
14: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी। ओखलढुङ्गा र खोटाङको डिक्चेल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने।
13: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
14: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने।
13: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
14: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस टाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भुजाङ, ओखलढुङ्गा।
13: सम्पर्क नम्बर 0375902222, 9852888022 र 9842380300।

0: मधुबन एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल कलर ल्याब तथा ध्वलामाई अफसेट प्रेस सोलू दुतु नगरपालिका 5 सोलू खुम्बु
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ शून्य एफएम शून्य एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: बाल बालिकालाई लागू औषध दुरूपयोग गर्दछ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

सवारी साधनको हिँडो तेजस रुखोपन सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री।

0: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्षिण अनुपति शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म कक्षा संचालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म
0: पढ़ाइ हुने समूहहरू
1: कम्प्युटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मेनोपिकी समूह शिक्षा शास्त्र समूह
0: कानून समूहमा 30 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ 98-41-63-53-37 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु।

0: समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन क्षति तथा विद्युत सेवामा अपरोपि निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको निर्देश। पुलमा आगो लागेको, तार नत्रीको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
1: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरू
0: अंकल एफई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: सुनेर अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्र भित्र
1: त्यस्तो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज

सूचना सूचना यदि तपाईको दशामा समस्या पोतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनः स्थापना केन्द्र एसआरडीसी काभ्रे कमिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लागि सम्पर्क नम्बर 9852555768 अंकमा 9853055768 स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना यस गाह्रोमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ। वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय तह संख्या एकजना वार्डको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म। सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म। गर्मा मापी कर्मा परीक्षा मिति रोकथाम सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता मूल्य गरी आवश्यक कागजातहरू एफए र एसएलसीदेखि मासिक योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842996653 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 9851183782 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851173481 श्री गार्मा माध्यमिक विद्यालय सुरु तुकुन्द नगरपालिका 7 सुरुखुम्बु।

0: आर्थिक अवस्थता सम्बन्धी सूचना गार्मा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोनु दुकुन्द नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुने यसै सूचना मार्फत जानकारी गराइन्छ। पद शिक्षक श्रेणी प्रथम तृतीय पदको तिथि अस्थायी करार पद संख्या 2 आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षाबाट उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भए 40 वर्ष मुनाकेको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयले माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बनासी तलब भत्ता उपलब्ध गराइनेछ। दरखास्त दिने अंतिम मिति 2083 साल असार 11 गते सम्पर्क मिति असार 12 गते विद्यालय समयभित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि 2-2 प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
1: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नेछ। बोर्ड निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक सल्लेरीमा रहेको सही नम्बर 2301-92-00-1 जम्मा गरी सुको सकले ब्रोजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-42-09-76-53 र 98-41-38-96-20।
1: विनेश्वर तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुनि गुप्त नगरपालिका साथ
2: होइन
3: एकांशा, गीत गाउँदै कता हिँड्ने?
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
3: खोज्दै हिँडे संसार भेटिन्छ नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिउँला है।
2: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
3: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
2: होइन, यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति खेर हुने रहेछ?
3: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
4: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
3: 98-50-17-979
4: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट। OBGI Education Consultancy Nepal, Chabahin Kichepati, Kashmir.

खुम्बू जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरुरी सूचना। तपाईँले आफ्नो खेतबारीमा स्थानीय रैथाने सुतुसिनी उत्पादन गर्नुभएको छ र त्यसलाई उचित मूल्यमा बिक्री गर्न बजार खोज्नुहुन्छ, त्यसो भए ढिलाण्ड गर्नुहोस्। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुरुखुम्बुले स्थानीय रैथाने मालिकको प्रवर्तनको लागि कृषकहरूबाट सिधै सेतुसिनी खरिद गर्दछ। आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। याद राख्नुहोस्, समय निकै थोरै छ। सूचना प्रकाशित भएको 5 दिन भित्र अर्थात असार 8 गते भित्र आवेदन दिइसक्नु पर्नेछ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0358190977421122 र 9840180070। साथै व्हाट्सएप नम्बर 9760441222 र इमेल ठेगाना nhc@gmail.com। अमिताभ कुमार यादव, शाखा प्रमुख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना
1: अगणी सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सकिनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौं। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सकिनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
2: काठमाडौँको
3: ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
2: म त कहाँ पढ्ने अन्यलमा छु भने।
3: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशमा मिलेर पढ्यो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
2: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
3: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
2: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
3: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनेन्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ।
2: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
3: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने, उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336 48-12-445।
0: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्तावित सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दछन्। स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आधार सम्बन्धी सूचना विस्तृत आएको वेबसाइट ppc.coc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। दिउँसो दुई बजेदेखि हुने भनिएको रासपाको बन्द सत्र अझै शुरू भएन। नेतृत्व चयनका लागि भोलि मतदानको कार्यतालिका। सुविधाको खोजीमा नेपाली डाक्टरहरू विदेशिँदै, स्वास्थ्य क्षेत्रमा चुनौती बढ्दो। पश्चिम तराईमा चर्को गर्मी कायमै। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना। डलरको तुलनामा जापानी एन झण्डै 40 वर्ष यताकै न्यून बिन्दुमा। विदेशी विनिमय बजारमा पुनः हस्तक्षेप गर्न सक्ने सरकारको संकेत। र फिफा विश्वकपमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार मतदान हुने भएको छ। सभापति सहित 900 जना केन्द्रीय सदस्य चयन गर्न विद्युतीय माध्यमबाट मतदान गरिने तयारी पूरा भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज हुने बन्द सत्रपछि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढ़नेछ। यद्यपि यसअघि दिउँसो दुई बजेदेखि हुने भनिएको बन्द सत्र भने अझै शुरू भएको छैन। भोलिको चुनावलाई व्यवस्थित र छिटो बनाउन 80 विद्युतीय उपकरण प्रयोग गरिनेछ। महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन नसकेका प्रवासमा रहेका प्रतिनिधिका लागि राष्ट्रपाले विकास गरेको आफ्नै मोबाइल एप मार्फत मतदान गर्ने व्यवस्था मिलाएको जनाएको छ। राष्ट्रपाको नयाँ नेतृत्व चयनका लागि हुने चुनावमा सभापति सहित 900 केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। निर्वाचन आचार संहिता अनुसार कुनै पनि उम्मेद्वारका प्रस्तावक तथा समर्थक स्वयं उम्मेद्वार बन्न नपाउने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ। पार्टीको आगामी कार्यदिशा र नेतृत्व तय गर्ने महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको निर्वाचन प्रति महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताबीच विशेष चासो देखिएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उपस्थित गराएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेल हिजो बेलुका सुर्खेतबाट पक्राउ पर्नु भएको थियो। त्यसपछि रातारात काठमाडौँ ल्याएका उहाँलाई आज सम्पत्ति शुद्धिकरण विभागमा उपस्थित गराइएको हो। यसरी नेकपा एमाले पार्टीका उपाध्यक्ष पौडेल पक्राउ परेको विषयमा राजनैतिक प्रतिवाद गर्ने भएको छ। पौडेल पक्राउ परे लगत्तै एमाले विज्ञप्ति निकालेर विरोध सहित प्रतिवाद गर्ने जनाएको हो। आकर्षक तलब, उत्कृष्ट सेवा सुविधा तथा व्यावसायिक अवसरको खोजीमा नेपाली डाक्टरहरू विदेशी क्रम तीव्र बन्दै गएको छ। हालै सार्वजनिक भएको तथ्याङ्कले नेपालमा डाक्टरहरू उत्पादन भइरहे पनि ठूलो संख्यामा रोजगारी र उच्च अध्ययनका लागि विदेश जाने गरेका देखाएको छ। नेपाल मेडिकल काउन्सिलका अनुसार सन् 2025 2122 जनाले चिकित्सकीय दर्ता प्रमाणपत्र लाइसेन्स प्राप्त गरेका थिए, तर त्यही अवधिमा 2390 जना डाक्टरले विदेश जान आवश्यक पर्ने असल चारित्रिक प्रमाण पत्र लिएका छन्। काउन्सिलको चारित्रिक प्रमाण प्रमाणीकरण शाखाका प्रमुख प्रदीप रिजालका अनुसार सन् 2020 यता 13,140 डाक्टरले लाइसेन्स प्राप्त गरेका छन् भने 11,068 जना चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्। बढ़दो डाक्टर पलायनले नेपालको स्वास्थ्य सेवा प्रणालीमा दक्ष जनशक्तिको अभाव सृजना हुने चिन्ता समेत बढ़ाएको छ। नेपालमा मनसून प्रवेश गरी अधिकांश प्रदेशमा वर्षाको गतिविधि बढ़न थाले पनि तराईका केही क्षेत्रमा तातो लहरको जोखिम अझै कायमै छ। त्यहाँ अत्यधिक गर्मी महसुस भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षा भए पनि पश्चिम तराईका केही ठाउँहरूमा अत्यधिक गर्मी रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको प्रभाव रहेको छ। धनगढ़ीमा अधिकतम तापक्रम 38-40 डिग्री सेल्सियस तथा नेपालगंजमा 39-41 डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ। यस्तै विरेन्द्रनगर, घोराही र भैरहवा लगायतका क्षेत्रमा तातो दिनको अवस्था रहेको विभागले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको छ। विशेष गरी कोशी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागका थोरै ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी क्षेत्रका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ। काठमाडौँ उपत्यकामा पनि मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। मेघगर्जन, चट्याङ वर्षा र आकस्मिक बाढ़ी तथा तातो लहरबाट प्रभावित हुन सक्ने क्षेत्रका नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0557-494-333, 4-93-555।
0: सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। पूर्वी नेपालको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार काँकरभिट्टा नाकामा यात्रु तथा मालवस्तुको जाँचलाई थप व्यवस्थित, छिटो र प्रभावकारी बनाउन एकीकृत जाँच इकाई पुनः संचालनमा ल्याइएको छ। हिजोदेखि संचालनमा आएको इकाईमा मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा सशस्त्र प्रहरी बल, नेपालको सीमा सुरक्षा गृहमाका सुरक्षाकर्मीले एउटै ठाउँबाट संयुक्त रूपमा यात्रुका सामान तथा मालवस्तुको परीक्षण गर्ने व्यवस्था शुरू गरेका छन्। एकीकृत जाँच प्रणाली फेरि संचालनमा आएसँगै सीमा सुरक्षा, भन्सार निगरानी तथा यात्रु सेवामा समन्वयात्मक सुधार हुने अपेक्षा गरिएको छ। भोजपुरको सदानन्द नगरपालिकाले गरीबी न्यूनीकरण, रोजगारी सृजना र कृषि व्यवसायीकरणलाई लक्षित गर्दै प्रांगारिक कफी खेती विस्तार कार्यक्रम सञ्चालन गरेको छ। नगरपालिकाले आर्थिक वर्ष 2082-83 झण्डै 3 करोड़को लागतमा कफी खेती विस्तार तथा व्यवसायीकरण परियोजना अघि बढ़ाएको हो। नगरपालिकाका प्रमुख प्रशासक अधिकृत मातृका प्रसाद दाहालका अनुसार परियोजनाका लागि 1,65,00,000 बजेट समेत विनियोजन भएको छ। अब विदेशको खबर, अमेरिकी डलरको तुलनामा जापानी मुद्रा ऐन झण्डै 40 वर्ष यताकै न्यून बिन्दुमा झरेको छ। मध्यपूर्व तनाव, अमेरिका र जापान बीचको ब्याजदर अन्तर तथा दीर्घकालीन मौद्रिक नीतिका कारण ऐनमाथि लगातार दबाव बढ़दै गएको समाचार संस्था एएफपीले जनाएको छ। डलर कमजोर बन्दै गएपछि जापान सरकारले विदेशी विनिमय बजारमा फेरि हस्तक्षेप गर्न सक्ने संकेत दिएको छ। अर्थमन्त्री सात्सुकी कातायामाले आवश्यक परे दृढ़ कदम चाल्न तयार रहेको बताउनु भएको छ। अमेरिका अर्थमन्त्री स्कट बेसेन्टसँगको वार्तापछि कातायामाले जापान र अमेरिका बीच आवश्यक परे निर्णायक कदम चाल्ने विषयमा समान समझदारी रहेको उल्लेख गर्नुभएको छ। जापानले गएको महिनामा मात्रै ऐनलाई समर्थन गर्न 70 अर्ब डलर भन्दा धेरै खर्च गरिसकेको छ। अब खेल खबर, फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह के को यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन्। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग 1-1 बराबरी खेलेको थियो। यस्तै उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। पोर्चुगलका स्टार खेलाड़ी क्रिस्टियानो रोनाल्डोले यसपालिको विश्वकपमा गोल गर्न बाँकी नै छ। आजको खेल 41 वर्षीय रोनाल्डोका लागि आफ्नो प्रदर्शनलाई लिएर उठेका का प्रश्नहरू को जवाफ दिने मौका हुनेछ। फुटबल इतिहास में पोर्चुगल र उज्बेकिस्तान पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसैगरी दुई टोली बीच कुनै अन्तर्राष्ट्रीय मैत्रीपूर्ण वा आधिकारिक खेल भएको छैन। फिफा वरियतामा पोर्चुगल 9 र उज्बेकिस्तान 54 स्थानमा रहेका छन्। विश्वकपमा राति पौने 2 बजे समूह एल का इंग्ल्याण्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन धर्मशालामा हुनेछ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पानामालाई 1-0 हराएका थिए। फिफा वरियतामा इंग्ल्याण्ड 4 र घाना 65 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पौने 5 बजे समूह एलका पनामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रंगशालामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पनामा 40 स्थानमा रहेका छन्। विश्वकपमा बिहान पौने 8 बजे समूह केका कोलम्बिया र डीआर कंगो खेल्दैछन्। यो खेल मेक्सिको ग्वाडाल जारा रंगशालामा हुनेछ। फिफा वरियतामा कोलम्बिया 12 र डीआर कंगो 43 स्थानमा रहेका छन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। दिउँसो 2 बजेदेखि शुरू हुने भनिएको राज्यसभाको बन्द सत्र अझै शुरू भएन। नेतृत्व चयनका लागि भोलि मतदान हुने। सुविधाको खोजीमा नेपाली डाक्टरहरू विदेशी। स्वास्थ्य क्षेत्रमा चुनौती बढ्दो। तराईका केही ठाउँमा गर्मी कायमै। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना। डलरको तुलनामा जापानी एन झण्डै 40 वर्ष यताकै न्यून बिन्दुमा। विदेशी विनिमय बजारमा पुनः हस्तक्षेप गर्न सक्ने सरकारको संकेत। र फिफा विश्वकपमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्ने।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा
7: डाँडा पखालाले धेरै दुःख दियो। 3 दिन भइसक्यो निको भएको नि डाक्टर साहब।
8: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
7: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
8: डाँडा पखाला दशा होइन, यो त फोहोरको कारण हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। चफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
7: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
8: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
7: हजुर।
8: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
7: हस् डाक्टर साहब, हजुरले भने जसरी गर्छु।
9: नेपाल सरकार विज्ञापन हो।
10: मरे नि के हो?
8: हेर त रगतै रगत भयो, चाहिँ म त त्यस्तो हेर्न नि सक्दिनँ।
10: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोको बाटो काटेको।
8: अरे हेर त, धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मरिदियो कि बाँच्ने हो, केही ठेगान छैन।
10: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त,
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
11: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
12: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: खै जन्मदाता दिनुहोस् त।
7: जन्मदाता गरेको छैन नि म्याडम।
8: जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
10: मलाई त थाहा नै छैन मेरो
8: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
10: त्यति
13: मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
11: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
13: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
11: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
9: नेपाल सरकार विज्ञापन बोर्ड
14: हिमालमा घाम पर्दा मिठो बोली बोल्छ हिमालमा घाम पर्दा मिठो बोली बोल्छ स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ सहर बजार गाउँघरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो
15: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक फर्निचर एन्ड मोटरसाइकल ओथ साथ सोलु दुधकुण्डे नगरपालिका साथ 0.6

नमस्ते नमस्कार अनि लोकसंगीत अभिवादन र सम्पूर्णमा हार्दिक हार्दिक स्वागतको साथमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाजा लिएर उपस्थित भइसकेका छौं। प्राविधिक मित्रको साथमा आभार।

आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला जस्तोसुकै अवस्थामा भए पनि एकदमै सुस्त मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्त्यसम्म सुनेर साथ दिनुहोला र पक्कै पनि धेरैजना साथीहरू हाम्रो कार्यक्रम आफ्नै बाटोको प्रतीक्षामा हुनुहुन्थ्यो होला तपाईँको प्रतीक्षाको समय पनि समाप्त भइ नै सकेको छ र आज चाहिँ हामी विशेष गरी मंगलबारे बसाईमा रहेका छौं र मंगलबारे बसाईमा चाहिँ हामीले लिएर आएका छौं नयाँ लोक भाषा र अरू दिनमा चाहिँ हामी पुराना लोक भाका चाहिँ सुनाउने र मनोरञ्जन लिएर दिने गर्थ्यौं र आज चाहिँ तपाईँहरूले चाहिँ नयाँ लोक भाका सुन्दै नयाँ जो सागरका साँची अगाडि बढ्न सक्नुहुनेछ र त्यसकारण चाहिँ हाम्रो कार्यक्रमलाई चाहिँ अन्त्यसम्म सुनेर साथ दिनुहोला र यदि तपाईँहरू खेतबारीमा हुनुहुन्छ अनि एक्लै काम गर्दै हुनुहुन्छ गोठालोतिर हुनुहुन्छ भने त तपाईँहरूको लागि चाहिँ गीत संगीत निकै नै जरुरत छ जस्तो लाग्छ मलाई र हामी काम गर्दै गर्दा त्यसै गरी गोठालो मेलापात गर्दै गर्दा चाहिँ गीत संगीत चाहिँ धेरै नै आवश्यक हुन्छ हामीलाई गीत संगीत सुन्छौ भने चाहिँ हामीलाई काम चाहिँ जतिसुकै गाह्रो पाए भए पनि सहज तरिकाले गर्न सकिन्छ अनि अल्छी काम गर्दै गर्दा त अल्छी पनि लाग्छ र हामीले गीत संगीत सुन्छौ भने चाहिँ अल्छी पनि हटेर जान्छ र हामीले पुराना गीतहरू त दिनकै सुन्दा पनि दिक्की लागिसकेको पनि हुन सक्छ त्यसकारण चाहिँ आज चाहिँ हामीले नयाँ लोक भाका सुनेर चाहिँ नयाँ जो सागरका साथ अगाडि बढ्नेछौँ र तपाईँहरू पनि हामीले तपाईँहरूका निमित्त राखेका लोक भाका चाहिँ सुनेर मनोरञ्जन लिनु होला नयाँ जो सागरका साथ अगाडि बढ्नु होला आफ्नो कामलाई अगाडि बढाउनु होला भन्न चाहन्छु र हामी ढिला नगरिकन नयाँ लोक भाका हामी निकै मिठा लोक भाकातर्फ नै जानेछौ निकै नै मिठा नै भन्छु नै लोक भाका भर्खरै मात्रामा सर्वजानिक गरिएको लोक भाका रहेको छ पतञ्जलिको ढोलको लोक बाजा रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ मिलन लामा र ज्ञानी परिवारको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ पहिलो अनि छोटो विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: मरेगी क्या हो
1: तेरे तो रगत ही रगत वो चामो तो तीस तो यार नहीं चाक दी ना
0: तेरी क्या कुछ तो जिब्रा क्रॉस बाटो बाटो काटो पर रे क्या दिन बाटो वो बाटो काटे को ले ले ले ले ले ले ले ले ले ले ले ले ले ले ले
1: अरे ये तो दम्मा हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्यो कि बाँच्यो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौँ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
0: जन्मदाता गरेको छैन नि म्याडम
1: लौ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
0: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
4: साथी हेर नि क्या खतरा समाचार आइसक्यो भाइ अब चाहिँ के हो
5: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआथेन यसो त जल्ले पनि लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
5: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: speaks to your heart. Zulu FM 101.2 MHz.
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 04

कार्यक्रम आफ्नो ताका आफ्नै बाकाको योगानी पहिलो अनि छोटो विश्राम रहेको थियो। पहिलो अनि छोटो विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमले नै निरा तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुनाफमा कार्यक्रम आफ्नो ताका आफ्नै बाका सुन्दै हुनुहुन्छ र तपाईँहरूले चाहिँ हामीलाई चाहिँ रेडियो मार्फत मात्र नभएर पनि अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ। राजाबलीको समयमा त सबैको घरमा रेडियो नहुन पनि सक्छ र तपाईँहरूले यदि तपाईँहरूको घरमा चाहिँ रेडियो छैन भने चाहिँ हामीलाई चाहिँ तपाईँहरूले चाहिँ अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.sunafm.com नेपाली पात्रो हाम्रो पात्रो र त्यसै गरी हाम्रो सुनाफएम फेसबुक पेज मार्फत पनि तपाईँहरूले हामीलाई सुन्न सक्नुहुनेछ र पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर हुनुहुन्छ होला, खाजा बनाउँदै हुनुहुन्छ होला, खाजा खाँदै हुनुहुन्छ होला, मेलापातमा हुनुहुन्छ होला, गोठालोमा हुनुहुन्छ होला, उकाली ओह्राली बेह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, जस्तो सुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्त्यसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र विशेष गरी आज चाहिँ हाम्रो सोलुखुम्बुतिरको मौसम चाहिँ पानी अघि थोरथोरै पानी पनि परिरहेको छ र घाम पनि लागिरहेको छ र आज चाहिँ हाम्रो सोलुखुम्बुतिरको मौसम एकदमै मिश्रित खालको रहेको छ। घाम पनि लागिरहेको छ, पानी नै परिरहेको छ, धुम्मा धुम्मा पनि भइरहेको छ र तपाईँहरूकोतिर चाहिँ के कस्तो छ, जस्तो अवस्थामा भए पनि एकदमै सतर्कता अपनाउनुहोस्। अब बर्खाको टाइम सुरु भइ नै सकेको छ, त्यसकारण पनि निकै नै पानीहरू पर्दा चाहिँ बाढी पहिरोको सम्भावना पनि धेरै नै रहेको छ होइन। धेरै ठाउँमा त बाढी पहिरो भएर पनि धेरै क्षति पनि भइ नै सकेको छ र यदि तपाईँहरू टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने निकै नै सतर्कता अपनाउनुहोस् र सकेसम्म चाहिँ टाढाको यात्रा नगर्नुहोस् र आफू र आफ्नो परिवारको ख्याल गर्दै अगाडि बढ्नुहोस् भन्न चाहन्छु। र फेरि पनि हामी ढिला नगरिकन अर्को निकै नै रमाइला अनि मनसुनी लोक बाका तर्फ नै जानेछौं र यो लोक बाका पनि भर्खरै मात्रामा बजारमा सार्वजनिक गरिएको मिठो लोक बाका रहेको छ। रुखको वरदान बेलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ निकै चर्चित लोकप्रिय गानी दर्शक अनि श्रोताको मनमुटमा बस्न सफल गायक गायिका हुनुहुन्छ खेम सेन्चुरी दिदीका बयम्बु मगरको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुनेछौं र यो लोक बाका पश्चात फेरि उपस्थित हुनेछौ।

कति राम्री हो तिमी तिमी मलाई चौपट्टै मन पर्यो भन्ने जहाँका रहेको थियो र योगबाट चाहिँ हामीले सुन्दै चाहिँ मनोरञ्जन लिइ पनि सकेका छौँ र पक्कै पनि तपाईँहरूले पनि मनोरञ्जन लिनुभयो होला, सँगसँगै गाउनु भयो होला, सँगसँगै नाच्नु भयो होला र धेरैजना साथीहरू त भर्खरै मातामा निस्किएका लोक बाखा भएर पनि धेरै ध्यान दिएर सुन्नु भयो होला होइन, आज मात्रै पनि सुन्दै हुनुहुन्छ होला अनि मनोरञ्जन पनि लिनुभयो होला र जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनु होला भन्न चाहन्छु र यो समयमा चाहिँ हामीलाई सुन्दै हुनुहुन्छ पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुलाफोन 101.2 MHz कार्यक्रममा आफ्नै पाखा आफ्नै बाटा सुन्दै हुनुहुन्छ र यदि तपाईँहरू आज बाटा कार्यक्रम सुन्दै हुनुहुन्छ भर्खरै मात्रबाट हामीलाई सुन्दै हुनुहुन्छ भने तपाईँहरूले हाम्रो कार्यक्रमको नियम पनि थाहा नहुन सक्छ र तपाईँहरूको लागि चाहिँ मैले अवगत गरिहालेँ र हामीले चाहिँ हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र धेरैजना साथीहरूको मनमा एउटा प्रश्न पनि उठिने रहेको होला र यो लोक भाषामा चाहिँ श्रोताको फोन चाहिँ लिँदैन कि क्या हो भन्ने पनि मनमा तपाईँहरूको मनमा प्रश्न उठिरहेको होला र तपाईँहरूको टेलिफोन लाइन चाहिँ हामी हप्ताको चार दिन चाहिँ लिनेछौँ र जसमा चाहिँ सोमबार बिहिबार शुक्रबार र शनिबार चाहिँ तपाईँहरूको टेलिफोन लाइन लिएर चाहिँ तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्नेछौँ र तपाईँहरूले चाहिँ अन्य बार चाहिँ हामीलाई चाहिँ हप्ताको चार दिन चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र धेरैजना साथीहरू यो समयमा खाजा लिँदै हुनुहुन्छ होला, खाजा बनाउँदै हुनुहुन्छ होला अनि मेला पातमा हुनुहुन्छ होला र डाँडा पाखा उकाली ओह्राली बेराली बन्ज्याङ चौतारी पनि गर्दै हुनुहुन्छ होला र जस्तो सुकै अवस्थामा भए पनि एकदमै स्वस्थ रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र हामीले राखेका तपाईँहरूको लागि हामीले राखेका निकै नै मिठा अनि निकै नै भर्खरै मात्रामा बजारमा सर्वजनिक गरेका लोक भाका चाहिँ ध्यान दिएर सुन्नु होला र तपाईँहरू खेतबारीमा काम गर्दै हामीलाई सुन्दै हुनुहुन्छ भने रेडियो चाहिँ तपाईँको नजिक राखेर चाहिँ अनि बलमले ठूलो पारेर चाहिँ सुन्नु होला अनि हामीले राखेका लोक भाका चाहिँ सुन्दै मनोरञ्जन लिनु होला र आफ्नो कामलाई पनि अगाडि बढाउनु होला भन्न चाहन्छु र फेरि पनि म बिना नगरिकन अर्को नयाँ लोक भाका तर्फ नै जानेछौ निकै नै मिठा अनि मन्छुले लोक बाका रहेको छ निकै नै माया प्रेमले सजिएको लोक बाका रहेको छ सानो मन नगरा बोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ कुलेन्द्र विश्वकर्मा र त्यसै गरी मिलिन रहेको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्राम तर्फ मुरिनेछौ र विश्राम पश्चात फिर उपस्थित हुनेछौ।

0: मरेगी
1: हेर त रगत रगत भो चामो त त्यस्तो हेर्न नि सक्दिन
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने खराब दिन बाटोको बाटो काटेको
1: अरे हेर त धन्न हेर्ने टुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मरिदियो कि बाँच्यो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: लौन दुखलाई पन्छौन लौन लौन नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी टोरे, तपाईँले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज।
1: ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै उखल ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल ओक साथ सोलु दुधकुण्डे नगरपालिका छ 0.7

कार्यक्रम आफ्नै पाठा आफ्नै बाटाको युवानी देश रानी अन्तिम विश्राम रहेको थियो। देश रानी अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुनाथमा 101.2 MHz कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र आज चाहिँ हामी विशेष गरी मंगलबारे बसाईमा छौँ र मंगलबारे बसाईमा चाहिँ तपाईँहरूका लागि चाहिँ हामीले नयाँ लोक बाका लिएर आउने कुरा त धेरैजना साथीहरूलाई अवगत नै भइ नै सकेको छ र आज चाहिँ हामी नयाँ लोक बाका सुन्दै नयाँ जोश जाँगरका साथ चाहिँ अगाडि बढ्नेछौ र धेरैजना साथीहरू यो समयमा चाहिँ आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला, गोठालो गर्दै हुनुहुन्छ होला र लोकबाग चाहिँ विशेष गरी गोठालो गर्दै सुन्न चाहिँ मलाई चाहिँ धेरै मजा लाग्छ होइन। गोठालो गर्दै सुन्न चाहिँ एकदमै धेरै नै मजा हुन्छ र आफ्नो एक्लै काम गर्दा र धेरै कामहरू गर्दै गर्दा चाहिँ लोकबाका चाहिँ अलिकति सुन्न चाहिँ आवश्यक छ र अरू गीत भन्दा चाहिँ लोकबाका चाहिँ सुन्दा पनि आनन्द लाग्छ र जसले पनि धेरै नै मन पराउने गर्छ लोकबाका चाहिँ हामी र विशेष गरी बुढापाकाले चाहिँ धेरै नै लोकबाका सुन्ने गरिन्छ र हामी नयाँ पुस्ताले पनि लोकबाका चाहिँ सुन्नुपर्छ, मनोरञ्जन लिनुपर्छ र आज भोलि त विशेष गरी त लोकबाका बुझेर चाहिँ अन्य लोकबाका नभएर चाहिँ अन्य विधाका गीतहरूतिर पनि हामी सबैजना लाग्दैछौँ होइन। त्यसै गरी त्यसमा चाहिँ पविदाका गीतहरू आधुनिक गीत र त्यति मात्र नभएर चाहिँ हामी विदेशी गीत पुरा पनि रमाउन थालेका छौँ र त्यसकारण चाहिँ हाम्रो लोकबाका चाहिँ लोफ हुँदै गइरहेको अवस्थामा पनि हामी देख्न सक्छौ र जसरी हामीले अन्य विधाका गीतहरूलाई चाहिँ प्राथमिकतामा राखेर सुन्छौ मनोरञ्जन लिन्छौ त्यसै गरी हामीले चाहिँ लोकबाकालाई पनि प्राथमिकतामा राखेर सुन्नुपर्छ मनोरञ्जन लिनुपर्छ भन्न चाहन्छु र त्यसै गरी लोकबाकामा चाहिँ माया प्रेमको कुरा दुःख सुखका कुरा होइन मान्छेको जीवनको बेगाईलाई समेटिएको हुन्छ त्यसकारण सुन्दा पनि निकै नै आनन्द लाग्छ र बाँच्न शैली निकै सरल तरिकाको हुन्छ होइन त्यसकारण चाहिँ सुन्दा पनि हामीलाई चाहिँ जसले पनि हामीले लोकबाकालाईमा समेटिएको शब्दहरूले चाहिँ भन्न खोजेको कुरा चाहिँ के हो भन्ने कुरा हामीले सन्देश त हामी सबैले बुझि नै हाल्छौँ होइन। त्यसकारण चाहिँ लोकबाका सुन्नु चाहिँ निकै नै जरुरी छ भन्न जस्तो लाग्छ मलाई र आज पनि चाहिँ हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि आइ नै सकेको छ र कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ र हाम्रो कार्यक्रम आफ्नै पाखा आफ्नै बाकालाई छुट्याएको निर्धारित समयले भने डाँडा काटिनै सकेको छ र एकछिन बेरसम्म हाम्रो कार्यक्रम आफ्नै पाखा आफ्नै बाकालाई चाहिँ अन्तिम समय सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु र मेरो बन्द कोठाको आवाजलाई तपाईँको रेडियो सेवा मोबाइल सेवसमा पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ निकै नै रसिले हसिले साथी हुनुहुन्छ रेविका राईजीलाई पनि विशेष विशेष धन्यवाद भन्दैछु। कार्यक्रमको अन्त्यमा निकै नै मन्छुरी अनि रमाइलो लोकबाट रहेको छ तीन द्वितीय फुली लोक लोकबाट रहेको छ र जसमा चाहिँ आवाज बढ्नु भएको छ निशा गुरूङ र शीतल गुरूङ आवाजमा सजिएको यो मिठो लोकबाका छाप्दैछ। आजको कार्यक्रममा आफ्नै पाखा आफ्नै बाकाको विशेष गरी मंगलबारे बसाईबाट म कार्यक्रम प्रस्तुत सुर्की लम्बेश्वरका पनि विदा हुन चाहन्छु। नमस्कार।

0: तपाई जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
0: खै जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: साथी हेर नि के खत्रो समाचार आइसक्यो अब चाहिँ
5: के आयो त्यस्तो यत्तिकै पत्याइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नआतिन यसो त जसले पनि लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
5: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक बन्द हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो पनि गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ

नमस्कार पूर्वी पर्की पहिलो सामुदायिक रेडियो सोनिया एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soniyafm.com बाट संसारभर एकैसाथ प्रसारण भइरहेको अपराह्न 4 बजेको शुरू हालसा लिएर आइपुगे म सरस्वती पुरी। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा निर्वाचन हुने पक्का भएको छ। सभापति रवि लामी छानेले सहमतिबाट छान्दा आफूलाई मन परेको साथीबाट अझ नजिकको छान्न नचाहेको स्पष्ट पार्दै स्वास्थ्य निर्वाचनमा जाने बताउनु भएको हो। रासोपाको प्रथम महाधिवेशनको बन्द सत्र शुरू गर्दै सभापति लामी छानेले गुट उपगुट नबनाई स्वस्थ प्रतिस्पर्धामा जान निर्देशन दिनुभएको हो। कुनै गुट उपगुट नबनाई निर्वाचनमा जान निर्देशन दिँदै लामी छानेले फोन फोनमा नाम नपठाउन गुट नबनाउन पनि आग्रह गर्नुभयो। सरकारले सबै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सरकारले दिने भनेको सेवा सुविधा लिएर 5 दिनभित्र बसेको स्थान खाली गर्न निर्देशन दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले 5 दिनभित्र सरकारले दिने भनेको 25,000 रूपियाँ लिएर होल्डिङ सेन्टर छान्न निर्देशन दिएको हो। सरकारले शुरूमा एकमुष्ट 25,000 का दरले पैसा दिने त्यसपछि मासिक 15,000 दिने भनिसकेको सूचना अधिकारी टोप बहादुर बानियाले जानकारी दिनुभएको छ। यस्तै त्यो विषयको सूचना सबै होल्डिङ सेन्टरमा समेत टाँसिएको छ। यदि 25,000 रूपियाँ लिएर पनि जाने विकल्प नभएकाको हकमा अर्को निर्णय हुने बताइएको छ। शुरूमा अब यो प्रक्रियाबाट कतिजना जानुहुन्छ हेरौं, त्यसलाई जाने उपाय नभएको लागि के गर्ने भन्ने बारे फेरि छलफल र अर्को निर्णय हुने उहाँले जानकारी दिनुभएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा पेश गरिएको छ। पूर्व उप प्रधानमन्त्री समेत रहेका पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रको आधारमा सोमबार पौडेललाई सुर्खेत प्रहरीले पक्राउ गरेको थियो। उहाँलाई आज काठमाडौँ पुर्याइएको हो। अदालतमा अहिले म्याथकका लागि सरकारी वकिलहरूले र पक्राउ गर्नु नै गलत भन्दै पौडेल पक्षका वकिलहरूले बहसको तयारी गरेका छन्। उहाँले गरेको शेर कारोबारी सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बन्ध उच्च स्रोतले बताएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी डलरको तुलनामा जापानी मुद्रा ऐन झण्डै 40% यताकै न्यून बिन्दुमा झरेको छ। मध्यपूर्व तनाव अमेरिका र जापान बीचको ब्याजदर अन्तर तथा दीर्घकालीन मौद्रिक नीतिका कारण ऐनमाथि लगातार दबाव बढ़दै गएको समाचार संस्था एपीले जनाएको छ। डलर कमजोर बन्दै गएपछि जापान सरकारले विदेशी विनिमय बजारमा पुनः हस्तक्षेप गर्न सक्ने संकेत दिएको छ। अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नव प्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह केको यो खेल राति 11:15 अमेरिकाको हस्टन रंगशालामा हुनेछ। प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन्। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग 1-1 बराबरी खेलेको थियो। यस्तै उज्बेकिस्तानसँग कोलम्बियासँग 3-1 पराजित भएको थियो। तपाईँको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835/16 फोन वा सोलुवा फ्यान न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईँले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सोलु हालचाल सकियो। साँझ 5 बजेको सोलु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवा फ्यान सुन्दै रहनुहोला। नमस्कार।

0: मरिन्थ्यो हो
1: हेर त रगतै रगत भयो च्यामो त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्नु कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
0: जन्मदाता गरेको छैन नि म्याडम
1: जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
0: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
5: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
5: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
4: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
5: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
4: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
5: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँ पारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
5: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
4: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
2: डर लाग्नु निद्रा नलाग्नु
3: अनौठा विचार आउनु
2: निराशा बढ्नु खुसी नहुनु
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
2: छटपटी हुनु चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन हो।
7: के भयो? के को हल्ला खल्ला हो यो?
8: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
12: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
13: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा सानो सानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: साथी हेर न क्या खतरा समाचार आइसक्यो
2: भाई
1: अब के हो
2: यतिकै पत्याइस रोहन सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्तिन यसो त जल्दै लगिहाल्छ नि
1: अनि मिथ्या भ्रामक पाउँछ के उनीहरूको चाहिँ
2: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज।
2: नेपाली गीतहरुको संग्रहालय।

गुड आफ्टरनून, नमस्ते, नमस्कार, सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम गीती गीतको विषय लिएर सदाको जस्तै आज पनि उपस्थित भइ नै सकेका छु र सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुन एफएम 110.2 मेगाहर्जमा कार्यक्रम गीती गीतलाई सुनिराख्नु भएको छ। यदि अपराधिक मित्रबाट मलाई सिर्की लामो शेर्पाले सपोर्ट गरिदिनुहुन्छ भने म आवाजमा छु रेविका राय र आज पनि हामी पाँच विधाका गीतका क्लिप्सहरू लिएर चाहिँ उपस्थित ढिला नगरी सुनो आज बसे गीतका टिप्सहरू।

0: भर्खरै मैट्रम हंड्रेड मीटर गीत का क्लिप सुनी सकता अब पालो तपन्न बी चौसठी 49 57 70 को लाइन हुई कार्यक्रम में सहभागिता जनाउन सकूने तपाई को टेलीफोन लाइन एकदम खुला टेलीफोन लाइन में कहीं मित्र साथी स्वागत दी हालो हेलो नमस्ते
1: नमस्ते
0: नमस्ते नमस्कार कहाँ उदयपुर तपाईको नाम
1: सलिना परिया
0: सलिना परियार अनि सलिना जी यो समयमा के गर्नुहुन्छ प्रोग्राम सुन्दै बसिराख्नु भएको छ हाम्रो सलिना जी कस्तो हुनुहुन्छ एकदम आराम कुशल हुनुहुन्छ ल ठिक छ त अनि सलिना जीले खाजा लिनुभयो त लेटिक छ त हामीलाई नभनिकन आफूले मात्र खानुभएको खाजा चाहिँ
1: फेरि बोलाउनु पर्ला हजुरलाई
0: लेटिक छ त अनि सलिनाजीले खाजामा के लिनुभयो नि ओहो आलु र चिउरा खानुभयो छ लेटिक छ त सलिनाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ र आज सलिनाजीले कुन गीत रोज्नुहुन्छ नि ओके पक्कै पनि सलिनाजीको लागि यो गीत 10 मिनट नजिकका बाँधन साथीलाई सम्झन सक्नुहुनेछ है भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइ नसकेको छ टिफिन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो भन्दै थिए साथीको फोन लाइन आइसकेको छ स्वागत गरिहालो नमस्ते नमस्ते नमस्कार कहाँबाट बोल्नुहुन्छ उदयपुरबाट सुमन परियार उदयपुरको कुन ठाउँबाट बोल्नुहुन्छ सुमनजी
2: उदयपुर
0: लेटिक छ त्यहाँनिर सुमनजी यो समयमा के गरिदिनुहुन्छ ओहो गाई बाख्रा हेरिदिनुहुन्छ अनि गाई बाख्रा चाहिँ कतिवटा छ नि सुमनजीको गाई बाख्रा चाहिँ कतिवटा चराउँदै हुन्छ नि सुमनजी ले ठिक छ त सुमनजी र कार्यक्रममा सहभागिता जनाउनु भएको छ भर्खरको साथी सलिना दिदी एकदम मिठो गीत रोजेर छुटिसक्नु भएको छ यही गीतमा छुट्टा नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है
2: ए हुन्छ फर्स्टमा त केटी हजुरको लागि सलिना परियार सुमना परियार सीता परियार र ममता परियार मन्दिरा परियार भन्दै छुट्टिन्छौ कि दिदी
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो डिब्रुबाट सुमन परियार उहाँ पनि छुटिसक्नु भएको छ र उहाँले गीतहरू रोजाएर पनि जानेछौ है जुन चाहिँ सलिना परियार र सुमन परियारको आवाज रोजाईतर्फ पनि हामी जानेछौ एकदम मिठो गीत रोज्नु भएको छ जुन चाहिँ राष्ट्रिय भावले सजिलो एकदम मिठो गीत रहेको छ मेरो देश नेपाल भन्ने गीतको बोल रहेको छ यो मिठो गीत हामी सुन्दै कार्यक्रम गीती गीतको पहिलो अनि छोटो विश्राम जानेछौ विश्राम पश्चात फेरि पनि कार्यक्रम गीती गीतलाई लिएर उपस्थित हुने सस्तो वेगन होला
3: चम्किने छ घामसँग

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईको दशमत सुनसा पोटारा घुमको क्लबफुट समस्या छ भने उपचार लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एचआरडीसी काभ्रे कुमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसुनमा तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क रहनेछ। थप जानकारी का लागि सम्पर्क नम्बर 98025 55 78 अंकमा 9853055 768। सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। सालुङ झिण्डेसी सड़क निर्माण कार्य फुटिङ हुँदै नमुसेतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लोभेग नसित खाम्जे आसपासका स्थानीय बासिन्दाहरूलाई घाँसदाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आवश्यक हुँदा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र सुनिश्चित सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको छ। सड़क उपभोक्ता समिति सालुङ सुलुखुम्बु। हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो। नसुने बहिनी, सुरु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सुलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरू कुल नारायण श्रेष्ठ 97 63 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुपकुण्ड नगरपालिका 5 सलिरी सुलुखुम्बु।

0: युद्धगीतको पहिला नै छोटो विश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। फेरि पनि स्वागत गर्न चाहन्छु। हेरेर सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुले फिएम 102.2 MHz कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ र आउन चाहनुहुन्छ भने 97 64 49 57 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल्नु। हेलो, नमस्ते। गुड आफ्टरनुन, नमस्ते, नमस्कार। कहाँबाट बोल्दै हुनुहुन्छ? उदयपुरबाट सीता परियार। सीताजी, यो समयमा के गरिदिनुहुन्छ नि? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। के मार्फत सुन्दै हुनुहुन्छ, अनलाइन या रेडियोबाट सुन्दै हुनुहुन्छ नि?
1: रेडियोबाट
0: सुन्दै हुनुहुन्छ। रेडियो त एकदम मजाले सुन्नुहुन्छ होला नि उदयपुरतिर? ठिक छ त, यसरी नै सुनेर साथ दिनुहोला, माया गर्नुहोला र कार्यक्रममा पनि सहभागिता जनाउनुहोला है सीताजी। ठिक छ त, एकदम खुसी लाग्यो सीताजी। र सीताजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ र आज सीताजी नै कुन गीत रोज्नुहुन्छ नि? ठिक छ त, हाम्रो सीताजीको भोइस नै यति राम्रो छ, माउन्टेन झन् यति राम्रो हुनुहुन्छ होला है। ठिक छ त सीताजी, एकदम मिठो गीत रोज्नु भएको छ। यो गीत मार्फत आफ्नो नजिकका बान्धन साथीलाई सम्झन सक्नुहुनेछ है? ओके, बाई बाई साथी हुनुहुन्थ्यो उदयपुरबाट सीता परियार, उहाँ पनि छुट्टी सक्नु भएको छ। आउन चाहनुहुन्छ भने 97 64 49 57 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते।
2: नमस्ते, नमस्कार दिदी।
0: नमस्ते, नमस्कार गोरीजी हो? ठिक छ त, गोरीजीको आवाजबाट मैले चिनिहालेँ नि। गोरीजी, यो समयमा के गरिदिनुहुन्छ नि? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ नि गोरीजीले, खाजा लिनु भयो त?
2: हजुर, मेरो खाजा भइसक्यो दिदी, अनि तपाईँको बाँकी छ?
0: हाम्रो बाँकी छ, भन्नु पर्ला अब प्रोग्राम सक्ने बित्तिकै खाजा हुन्छ भन्नुपर्छ है। सुन्छ नि पक्कै पनि। र गोरीजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ र भर्खरको साथीले एकदम मिठो गीत रोजेर छुटी सक्नु भएको छ, यी गीत मार्फत आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
2: हुन्छ, बसमा यति मिठो भएमा कार्यक्रम सञ्चालन गर्नुहुने दीपावलीको लागि भन्न चाहन्छु, अनि लगायत हाम्रो
0: ओके, बाई बाई साथी हुनुहुन्थ्यो उदयपुरबाट गोरी मगर, उहाँ पनि छुट्टी सक्नु भएको छ र अब हामी गीत रोजाइतर्फ पनि जानेछौ है। जुन चाहिँ गोरी र सीता परिवारको रोजाइतर्फ पनि हामी जानेछौ। एकदम मिठो गीत रोज्नु भएको छ, राम्री पनि भागी छु भन्ने गीतको बोल रहेको छ है, जुन चाहिँ एकदम मिठो पनि गीत रहेको छ र कतिजना साथीले पक्कै पनि यो गीत त मन पराउनुहुन्छ होला है। यो गीत हामी एकैछिन सुनौ, त्यस पछाडि फेरि उपस्थित हुनेछौ।

भर्खरै मात्रामा हामीले एकदम इन्टरभ्यू सुनिसकेका छौ। अब पालो तपाईँको 97.49 54.70 को लाइन दुई कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र अब हामीसँग तीनवटा गीत बाँकी नै रहेको छ। आउन सक्नुहुने एकदम एकदम खुला रहेको छ र विशेष गरिकन अहिलेको समयमा कतिजना साथीहरू चाहिँ खाजा बनाउँदिनुहुन्छ होला, खाजा खाइदिनुहुन्छ होला, कतिजना साथीहरू मेलापाततिर हुनुहुन्छ होला, धान रोपिदिनुहुन्छ होला, कोदो रोपिदिनुहुन्छ होला है। गाउँघरमा त त्यस्तै आज भोलिको समयमा त्यस्तै सिजन चलिरहेको छ र कतिजना साथीहरू अहिलेको समयमा चाहिँ स्कूल कलेजबाट फर्कदै पनि हुनुहुन्छ होला, जस्तो सुकै अवस्थामा भए पनि कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे, आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै चाहिँ अगाडि बढ्नुहोला भन्न चाहन्छु। र हामीसँग गीतहरू तीनवटा बाँकी रहेको छ र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 97.64 49 70 लाइन दुई कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र आफूले मनपर्ने गीत रोजेर आफ्नो नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ है। र अब हामी गीततर्फ नै जानेछौ। एकदम मिठो गीत रहेको छ, गीतको बोल रहेको छ म यस्तो गीत गाउँछु भन्ने गीतको बोल रहेको छ, जुन चाहिँ प्रेम गीत मुभीबाट लिएको एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको दोस्रो अनि अन्तिम विश्राम जानेछ। विश्राम पश्चात फेरि पनि कार्यक्रम गीत गीतलाई लिएर उपस्थित हुनेछौ।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेबीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: यदि तपाईँको बसामा जन्मसाथ पैसा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98525 अङ्कमा 9853055768।
0: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
2: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै योग्य दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
2: भर्ना म्याद यही तेज 17 गतेदेखि असार 15 गतेसम्म कक्षा सञ्चालन 2083 असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 असोज 20 गतेसम्म
0: पढ़ाई हुने समूहहरू
2: कम्प्युटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह
0: कानून समूहमा 60 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 98510 55 छ 98 41 63 53 37 98 42 84 87 सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु।

0: समावेशी रेडियो समावेशी आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ट्ज
2: कार्यक्रम विविधको दोस्रोले अन्तिम विश्रामपछि फेरि पनि उपस्थित भइनै सकेका छु। फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्ट्जमा कार्यक्रम लोकीलाई कार्यक्रम गीतलाई सुनिरहनु भएको छ। र आउन चाहनुहुन्छ भने तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुला रहेको छ। 98964570 को लाइन हुँदै कार्यक्रमलाई गीत गीतलाई सुनिरहनु भएको छ र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुला रहेको छ। र विशेष गरिकन तपाईँहरूले सुन्दै हुनुहुन्छ अहिले फ्रिक्वेन्सीमा 101.2 मेगाहर्ट्जलाई सुन्दै हुनुहुन्छ भने तपाईँले अनलाइनबाट पनि एकसाथ सुन्न सक्नुहुनेछ। www.solefm.com सर्च गरेर तपाईँले हाम्रो पात्र नेपाल पात्रबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ। र टेलिफोनमा कोही मित्र हुनुहुन्थ्यो, साथीको फोन डिस्कनेक्ट भइसकेको छ, पुनः प्रयास गर्नुहोला भन्न चाहे 97964570 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र तपाईँको लागि त्यसको लाइन चाहिँ एकदम खुल्ला रहेको छ। र अब हामी गीत पनि जानेछौँ, एकदम मिठो गीत रहेको छ, सम्हालिन्छ कहिले मन भन्ने गीतको बोल रहेको छ, जसमा उहाँको बोल्नु भएको छ सुगम पोखरेलको आवाजमा सजिलो मिठो गीत रहेको छ। यो मिठो गीत ल्याउने एकैछिन छोडौ।

भर्खरै मार्चमा हामीले एकदम मिठो जिर्सी लिइसकेका छौ र अब हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा पनि हामी आइ नै सकेका छौ है। साथीहरूको फोन लाइन आयो भने हामी लिन्छौ, नानी नभए हामी कार्यक्रमबाट विदा माग्ने नै छौ। आउनु चाहनुहुन्छ भने 97264950570 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। र धेरैजना साथीले आज धेरैजना साथीले कल गर्नुभयो, कल ट्राई गर्नुभयो होला है, अन्तिम समयसम्म रेडियो सुनेर साथ दिनुभयो होला या सबैजनालाई विशेष गरिकन एक मुष्टमा धन्यवाद दिन चाहन्छु। र अवश्य पनि हामी साथीहरूको फोन लाइन पनि लिन सक्दैनौ किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिनै सकेको छ। र सम्पूर्ण साथीलाई कल गर्ने अनि कल ट्राई गर्ने प्रयास गर्ने सम्पूर्ण साथीलाई र रेडियो अन्तिम समयसम्म सुनेर साथ दिने सम्पूर्ण साथीलाई विशेष गरिकन एक मुष्टमा म रेडियोदेखि आभार प्रकट गर्न चाहे। आगामी दिनमा पनि यसरी नै तपाईँहरूले माया अनुसार सपोर्ट दिनुहोला भन्न चाहन्छु। र मेरो बन्द कोठाको आवाज तपाईँको रेडियो सेट अनि मोबाइल शीर्षमा पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र सिर्की लमु शेर्पालाई पनि विशेष गरिकन आभार प्रकट गर्दै अन्तिममा एकदम मिठो गीत बाँकी नै रहेको छ है। जुन गीतको बोल रहेको छ तिमी यति राम्री छौ कि भन्ने गीतको बोल रहेको छ। जसमा आवाज भन्नुभएको छ प्रमोद खरेल र अनु चौधरीका आवाजमा सर्वे एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई छाड्दै आजको कार्यक्रम गीत गीतको बसाईबाट म कार्यक्रम प्रस्तुता देवीका राई पनि बिदा चाहन्छु। नमस्ते, नमस्कार।

0: लाई शर्मिला बधाई छ एसी उत्तीर्ण गरेकोमा।
1: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
0: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
1: म त कहाँ पढ्ने अन्यलमा छु भने।
0: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशसम्म मिलेर पढियो, अब पनि सँगै पढौँ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
0: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
1: हो र, कुन कुन विषय पढाइदो रहेछ त्यहाँ?
0: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ।
1: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
0: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने, उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी, सरस्वती नगर चाबहिल, काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336, 48-12-445।
2: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना।
3: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दछन्। स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र भएको स्थानीय तह

नमस्कार। पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सोलह एफएम 101.9 मेगाहर्ट्ज बाट देशका विभिन्न भाग र www.solehfm.com बाट संसार भर एकसाथ प्रसारण भइरहेको साँझ 5 बजेको सोलो हालचाल लिएर आइपुगी म सौमिला पुरी। राष्ट्रीय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम महाधिवेशनको बन्द सत्र शुरू भएको छ। बन्द सत्र केही बेर अघि शुरू भएको हो। सभापति लामी छानेले घण्टी बजाएर बन्द सत्रको शुरूआत गर्नुभएको हो। बन्द सत्रमा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री दालेन्द्र सिंह बालन शाह उपस्थित हुनुभएको छैन। अन्य पदाधिकारी र धेरै जसो प्रतिनिधि हलमा हुनुहुन्छ। बन्द सत्रलाई सम्बोधन गर्दै सभापति लामी छानेले आफूहरूलाई नागरिकले विश्वास गरेको भन्दै परिणाम दिनुपर्नेमा जोड़ दिनुभएको छ। नयाँ नेतृत्व छान्नको लागि भोली चुनाव हुँदैछ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्द सत्रपछि चुनावको प्रक्रिया अघि बढ़नेछ। मतदान 80 वटा विद्युतीय उपकरणको प्रयोग हुने राष्ट्रपतिले जनाएको छ। महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि राष्ट्रपतिको आफ्नै एम बाट मतदान गर्ने व्यवस्था छ। एक सभापति र 900 जना केन्द्रीय सदस्य छान्न मतदान हुने प्रमुख केसीले जानकारी दिनुभएको छ। कुनै उम्मेद्वारका प्रस्तावक र समर्थक उम्मेद्वार हुन पाउने छैन। पूर्वका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष विष्णु पौडेललाई सभापति सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। पौडेललाई विभागले बेसिन्धुनामा राखेर अनुसन्धान गर्न मंगलबार अदालत समक्ष माग गरेको छ। सम्पत्ति शुद्धिकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टलाई शंकास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धिकरण विभागले सिफारिश अनुसार उहाँलाई सुर्खेतबाट पक्राउ गरेको हो। पौडेललाई सोमबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रको आधारमा सुर्खेतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो। उहाँ वीरेन्द्रनगर नगरपालिका 3 स्थित शुभ होटलबाट पक्राउ पर्नु भएको हो। उहाँलाई सड़क मार्गबाट आज बिहान काठमाडौँ ल्याइएको हो। राष्ट्रीय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामी छानेले पार्टीभित्र गुट प्रकोट बन्द लागेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। भर्खरै शुरू भएको बन्द सत्रलाई सम्बोधन गर्दै लामी छानेले घुटपटले सही परिणाम नदिने बताउनु भएको छ। साथीहरूमा हामीसँग पनि घुटपिट यस्तै रह्यो भने हामीबाट आउने परिणाम पनि उस्तै हुन्छ। फरक आउँदिन लामी छानेको भनाइ छ। फरक परिणाम निकाल्ने हो भने केही फरक गर्दिन। हिंसोको शैलीले फरक परिणाम निकाल्ने विवास्त कसैले नसोच्ने उहाँको आग्रह रहेको छ। उहाँले गलत मनुष्यका साथ प्रतिनिधि ल्याएको हुन सक्ने पनि आशंका गर्नुभएको छ। यदि गलत तरिकाले कसैको तपाईंलाई यो हलसम्म ल्याएको छ भने त्यो कुरा सही रोक्नुहोस्। कसै मित्रले यहाँसम्म अघि महाधिवेशन प्रतिनिधि बनाएर ल्याएको छ भने उसलाई धन्यवाद दिनुहोला भनेर उहाँले जानकारी पनि गराउनु भएको छ। सरकारले सबै होर्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सरकारले दिने भनेको सेवा सुविधा लिएर 5 दिनभित्र बसेको स्थान खाली गर्ने निर्देशन दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले 5 दिनभित्र सरकारले दिने भनेको 25,000 रूपियाँ लिएर होर्डिङ सेन्टर स्थान निर्देशन दिएको हो। सरकारले शुरूमा एकमुष्ट 25,000 को दरले पैसा दिने त्यसपछि मासिक 15,000 दिने भनिरहेको छ। सूचना अधिकारी टोम बहादुर बानियाले अब हुने अब खाता खोलेर 5 दिनभित्र उक्त रकम लिएर जान भनेर निर्देशन दिनुभएको छ। यो मन्त्री स्तरमा निर्णय भएर हामीले यसको व्यवस्था हेरिरहेको छौं। त्यस्तै यो विषयको सूचनामा सबै हेडिङ सेन्टरहरूमा समेत टाँसिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी डलरको तुलनामा जापानी मुद्रा ऐन झण्डै 40 वर्ष यताकै न्यून बिन्दुमा सरेको छ। मध्यपूर्व तनाव अमेरिका र जापान बीचको बासर अन्तर तथा दीर्घकालीन मौद्रिक नीतिको कारण ऐनमाथि लगातार दबाव बढ़दै गएको समाचार संस्था एफएपीले जनाएको छ। डलर कमजोर बन्दै गएपछि जापान सरकारले विदेशी विनिमय बजारमा पूर्ण हस्तक्षेप गर्न सक्ने संकेत दिएको छ। अर्थमन्त्री सात्सुकी कातायामले आवश्यक परे दृढ कदम चाल्न तयार रहेको बताउनु भएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसँगको वार्तापछि कातायामाले जापान र अमेरिका बीच आवश्यक परि निर्णायक कदम चाल्नु विषयमा समान समझदारी रहेको पनि उल्लेख गर्नुभएको छ।
अन्तिममा खेल समाचार फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नर्वेशी उज्बेकिस्तान खेल्दैछ। समकेको यो खेल राति पौने 11 बजे अमेरिकाको हर्स्ट रंगशालामा हुनेछ। प्रतियोगितामा दुवै टोली पहिलो जितेको खोजमा छन्। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग 1-1 बराबरीमा खेलेको थियो। यस्तै उज्बेकिस्तान कोल्बियासँग 3-1 पराजित भएको थियो। पोर्चुगलका स्टार खेलाड़ी क्रिस्टियानो रोनाल्डोले यसपालिको विश्वकपमा गोल गर्न बाँकी नै छ। आजको खेल 31 वर्ष रोनाल्डोको लागि आफ्नो प्रदर्शनमा लिएर उठेको प्रश्नको जवाब दिने मौका हुनेछ। फुटबल इतिहासमा पोर्चुगल र उज्बेकिस्तान पहिलो पत्र प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि यी दुई टोलीबीच कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण वा आधिकारिक खेल भएको छैन। फिफा वरियतामा पोर्चुगल र नवौं उज्बेकिस्तान 54 स्थानमा छ। विश्वकपमा राति पौने 2 बजेसम्म एल्का इंग्ल्याण्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पानालाई 1-0 हराएको थियो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0-35-20-0 फोन वा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा विध विशुक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नफाको उद्देश्य भूता भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्तिमा गौ निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: Not the moon was found by body, it's a mess, my roji.

0: 시내에서 앞으로 퍼지도록 그러자이.
1: सूचना सूचना सूचना सुरुंग जुन बेची जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में घासपात काट्न गाई बस्तु चलाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। क्षेत्र में अनावश्यक रूप में न जान देश आपका बाल बालिका तथा चौपाया समेत सुरक्षित राखी जुन देश की उपभोक्ता समिति लुञ्चनी हिंसा सामाजिक अपराध हो। बाल बालिका लुञ्चनी हिंसा को दुखी मा हुन सक्छन्। हिंसा समिति असन्तोष साथीलाई परिचित नदिँदा जेसुकी हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क पनि गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहित

0: स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। इस गारमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ। वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय तह संख्या एकजना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा बाह्र वा सोच रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
1: सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म। गर्मा माथि कर्मा परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियम अनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति। दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98 42 96 56 53। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98 51 18 73 79। संस्था प्रतिनिधि एजुकेशन सेक्रेटर लिडर छिरिङ तामाङ 98 51 17 43 81। श्री गार्मा माध्यमिक विद्यालय सुनि तुकुण्ड नगरपालिका 7 सुनिखुम्बु।

0: उचित औपचारिकता सम्बन्धी सूचना गार्मा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलुदुकुन्द नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुन यस्तै सूचना मार्फत जानकारी गराइन्छ।
1: पद शिक्षक श्रेणी प्रथम तृतीय पदको तिथि अस्थायी करार पद संख्या 2 जना आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष मुनाकीको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयमा माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता अन्य सेवा सुविधा नेपाल सरकारी उक्त पदको लागि तोकी बनोसी तलब भत्ता उपलब्ध गराइनेछ।
0: दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते सम्पर्क मिति असार 12 गते विद्यालय समय भित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको फिचिङ लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि 2-2 प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
1: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नुहुनेछ। बोर्ड निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक समितिमा रहेको सही नम्बर 2021/0092001 जम्मा गरी सुको सकलै ब्रेजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 42 89 76 53 र 98 41 38 96 20।
1: दिनेश सिंह तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुलुदुकुन्द नगरपालिका साथ सुनिखुम्बु।
2: ठट्टै मागो वैसा जान लाग्यो जाँदैन बाछा खेर पर्ख लिन आउला।
3: होइन एकांशा, गीत गाउँदै कता हिँड्ने?
4: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
3: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिउँला है।
4: मेरो त माग छैन यही हो, जापान जान कुन इन्स्टिट्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
3: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
4: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
4: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कतिखेर हुनेछ?
3: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
4: ल दिदी, म त हिँडे ओडेन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
5: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर 6 तला काठमाडौँ। सम्पर्क
3: 98 50 17 979
5: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इंस्टीट्यूट ओबीजीआई एजुकेशन कंसल्टेंसी नेपाल चावहन किच्चेपाटी काठमाडौं।

0: घरेलू दरवेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। याद राख्नुहोस् समय निकै थोरै छ। सूचना प्रकाशित भएको 5 दिन भित्र अर्थात असार 8 गते भित्र आवेदन दिइसक्नु पर्नेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0385190 97244421 र 98401280 70 साथै व्हाट्सएप नम्बर 97244421 र इमेल ठेगाना nfc@gmail.com। अमिताभ कुमार यादव शाखा प्रमुख खद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय।

0: चलितपुर जिम एण्ड फिटनेस सेन्टर उद्घाटन कार्यक्रममा हार्दिक निमन्त्रणा।
1: बलियो शरीर बलियो आत्मविश्वास स्वास्थ्य शरीर सफल जीवन। सोलुखुम्ब जिल्लाकै पहिलो जिम एण्ड फिटनेस सेन्टर सोलुखुम्ब सदरमुकाम सलिरी नयाँ बजारमा नगर प्रमुख श्री नाङ्गी जाङ्गो शेर्पा र ओडादस्थ श्री फुर्पा ग्याल्जुङ शेर्पाज्यूको बहुनेतामा उद्घाटन गर्ने कार्यक्रम रहेको हुँदा उक्त उद्घाटन कार्यक्रममा उपस्थितिको लागि सम्पूर्ण उद्योगी व्यापारी कर्मचारी विद्यार्थी खेलाड़ीहरूलाई यसै सूचना मार्फत निमन्त्रणा गरिन्छ।
2: उद्घाटन कार्यक्रम हुने मिति यही असार 11 गते बिहीबार बिहान 8 बजे स्थान सोलुखुम्ब जिम एण्ड फिटनेस सेन्टर नयाँ बजारको हल परिसर जगमापी खोलावारी।
0: प्रोप्राइटर विपिन राई, सम्पर्क नम्बर 9813-1497-62।
1: सुनि दुखुण्ड नगरपालिका 6 सल्लेरी सोलुखुम्ब।
3: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश।
4: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: নাগরিক চাহিদা শক্তি সঞ্চালন অদলিত বা গ্রহী মহানুভাবরে যাতায়াত ব্যবস্থার কারণে বা প্রবাহের সেবা প্রাপ্তিকে সহজকরণ লাগে নাগরিক সহায়তা কক্ষ সঞ্চালন করি উক্ত কক্ষবাট নৈতিক সেবাহরে প্রাপ্ত সেবা প্রাপ্তিকে লাগে নাগরিক সহায়তা কক্ষ বা সম্পর্ক রাখা অনুরোধ করি সেবা প্রাপ্তিমা প্রত্যেক প্রলোভনা নগরে আত্ম সেবা লীন হার্দিক অপিল করছেন সেবা প্রাপ্তিমা কোনো গ্রাস আইন গ্রাসী অধিকার কারণে প্রমুখ কোচী প্রদেশ সরকার আঞ্চলিক মামলা তথা কানুন মন্ত্রণালয়ে বিরাজমান
1: तिमीलाई पनि बधाई छ अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि
2: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके अनि तिमी नि
1: म त कहाँ पढ्ने अन्यलमा छु भने
2: के अन्यलमा पढ्नु हो हामी कक्षा दशमा मिलेर पढ्यो अब पनि सँगै पढौँ न तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि
1: हो र कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ
1: ए ल उसो भए म पनि रिलायन्स नै जान्छु अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि
2: ल सुन देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा सुविधा सम्पन्न भौतिक पूर्वाधार विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिनी काठमाडौँ गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व सम्पर्क 01-4822-336 48-12-445
0: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
3: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना दण्ड व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बहिसूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 5 गते घटनामा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालयलाई स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हुन पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदलित वा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहन सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट नीतिक सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्ष वा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा प्रतिको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछन् सेवा प्राप्तिमा कुनै ग्रास आइन कृषि अधिकार कार्यालय प्रमुख कृषि सम्पर्क राख्न सक्नुहुनेछ
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान
0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खडा गरिनेछ यदि यातायात व्यवस्था कार्यालय
3: मन्त्रालयहरूले जारी गरेको सकल बिलबुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सत्कल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: আছেন নিজেদেরকে রকম ভক্ত বাড়ির সাধনপুর নগর একটি গড়ের সম্বন্ধে সূচনা আদরণীয় সেবাগ্রাহী মহানুভাব হেরু তপাইলে আপনার সবারি সাধনকে বার্ষিক রূপমা বুঝাউনু পর্ সবারি কর নবীকরণ বস্তু লগায়ত অন্য কর সম্বন্ধে বিতরণ হেরাকা লাগে সম্বন্ধিত ইয়াতায়াত কার্যালয়মা গর কর প্রিন্ট মান্য ব্যাংক ভোচর গর্ণ অগি সবারি কর তথা বস্তু একটি গর্ণ তথা কর বুঝাইপছি প্রাপ্ত হুম বিমা আপনি বুঝাইকে করকো রকম আপনি সবারি নম্বর একটি গর্ণ হুম এসেই সূচনা মারফত অনুরোধ গরিছ
1: কোটি প্রদেশ সরকার আন্তরিক মামলা তথা কানুন মন্ত্রণালয় বিরাটনগর
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
4: बालबालिकालाई लागु औषध दुरूपयोग गर्दछ
5: लागु औषध सामाजिक अपराध हो कोही कसैले प्रयोग नगरौं बालबालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं बालबालिकाको संगतमा ध्यान दिउँ लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ बालबालिकासँग नियमित संवाद गर्ने गरौं बालबालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश
0: सवारी साधनको इन्जिन र तेत्तिस रूपहरू सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
6: सड़क प्रयोग गर्दा ध्यान दिउ
7: सड़क सीमा अतिक्रमण नगरौं सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मार्गसुधार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
0: यौन हिंसाबाट बचौ र बचाऊ
7: यौनसन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
8: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
9: अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
10: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुबाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो। यो त लागु कोलकातामा बस्ने जस्तै लक्ष्य छ त कोटेश्वर लागु छ त भाइ के भएको तिमीलाई घाँटी भन त
11: खै दिदी के भन्नु साथीहरूले गाँजा खानु जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
10: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरको हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमी त हो
11: हुन्छ दिदी धन्यवाद अब म सधैँ झाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले सेवाजीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर
10: बारिशमा लज सिर्जना गरी धुबेसरी तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा नभोषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती बालो नागु औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलुखु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्
12: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
13: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
12: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसारको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
13: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमेनिटिज संकायमा नयाँ भर्ना खोलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मात्र सिकाइमा जोड दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेदार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
14: केप्स कलेज आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
12: केप्स कलेज बौद्ध टुसाल
13: थप जानकारीका लागि सम्पर्क 9712501507 9712501507
14: सफलताको सही छनौट
8: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना सालु झुण्डुसी सड़क निर्माण कार्य फुटिङ हुँदै नवसुतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नसित खम्ची आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र नजान तथा अवसाद गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि
3: सड़क उपभोक्ता समिति सालुङ सुलुखुम्बु
10: हत्तेरिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु
15: अब सामान्यमा काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिसुरीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुमा सबै थुक पाइन्छ त
16: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो
15: ल सुनु बहिनी सुरु दुखुन्दा नगरपालिका ओडानी नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोजो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
17: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुन्दा नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सुनु दुखुन्दा नगरपालिका पाँच फैलिदी सुनु खुम्बु
18: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव
19: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँगो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपिडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
17: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-58-70-3-5 र 98-61-34-213
19: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र सुस्थ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचौ र बचाऊ, यौनसन्नी हिंसा सामाजिक अपराध हो, बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं, बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं, बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
0: अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुने के भएछ त? दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन, सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछ कोलकातामा देखिने जस्तै लक्षिन्छ त, कतै लागौँछ त भाइ, के भएको तिमीलाई? दिदी भन त।
3: खै दिदी, के हो मेरो? साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने, त्यसपछि बिस्तारै बारी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन, अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब चाहिँ छाड्नुपर्छ, तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ झाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
2: बारिशमा लज सृजना गरी धुमेचरी तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा नगोसत हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थमा

Ati Maya Kashmir. Anikatai, afnai thau ka kura.

0: Wherever you are, stay connected with the one.
1: अर्को हप्ता अन्तिम आर्थिक प्रस्ताव खुल्ने गरी हुने गरी छ. गोलपत्र आह्वानमा हामीले जसै योजना गरेका छौँ त्यस अनुसार खरिद प्रक्रिया अनुसार ल्याएर श्रवण गर्न सक्छौ भन्ने हामी अहिलेसम्म आशावादी छौँ.
2: जस्तो पटक पटक यहाँले टेन्डर आह्वान गर्दाखेरि कोही पनि इच्छुक नहुनु विश्व बजारमा चाहिँ मूल्य वृद्धि एउटा कारक मात्रै हो कि बढेको मूल्य अनुसार यहाँले समायोजन गर्न नसक्नु पनि अर्को हो.
1: मूल्य वृद्धि भएको रेटमा उहाँहरूले पेश गर्नु भएको छ त्यो रेट तोकिएको डरेट भन्दा निकै मासी भएपछि हामीले खरिद गर्न सक्ने अवस्था भएन. त्यो फेरि पुनः रिटेन्डरमा जानु परेको अवस्था हो र हाम्रो कारणले भन्दा पनि यो हाम्रो पसभन्दा बाहिरको अवस्थाले हो. तर यति हुँदा हुँदै पनि सरकारले रेबिजको खोप उपलब्ध गराउने कुरालाई एकदम प्राथमिकतामा राखेर रा, ठूलो मात्रामा खरिद गर्ने यो गोलपत्र आह्वान गर्ने प्रक्रियाबाट नआए पनि सुन्दै खरिद गर्न मिल्ने प्रक्रियाहरूबाट सेन्ट्रल टेन्डर गरेर सबैलाई उपलब्ध गराउने व्यवस्थाको वैकल्पिक उपाय गरेर पनि खोपहरूको व्यवस्था गर्दै गरेका छौँ. अहिले पनि त्यसै अनुसार व्यवस्था भइरहेको छ.
2: यसरी हेर्दा व्यवस्थापनको लागि जुन चरणमा यहाँले कामहरू गरिरहनु भएको छ यति हुँदा हुँदै केही जिल्लाहरूमा खोप अभावको कुराहरू आइरहेको छ. व्यवस्थापन प्रक्रिया चाहिँ कसरी अगाडि बढ़ाइरहनु भएको छ?
1: जुन ठाउँमा रेबिज विरुद्धको खोप आवश्यक पर्छ ती ठाउँहरूमा पहिलेदेखि भएका प्रणालीहरू छन्. यी प्रणालीहरूमा केही केही चुनौतीहरू हाम्रो पसभन्दा बाहिर भएका चुनौतीहरूले खोप हाम्रो सेन्ट्रल प्रक्रियामा नआइपुगेको मात्रै हो. तर त्यसको हामीले ससाना अरू विकल्पहरूबाट खरिद गरेर ल्याएका अस्पतालहरूबाट खरिद गर्ने सम्बन्धित पालिकाबाट खरिद गर्ने सम्बन्धित प्रदेशबाट खरिद गर्ने गरेर व्यवस्थापन गरिएको कुराहरू जान्छ भने हामीले आकस्मिक रूपमा दात्री निकायहरूबाट पाएको खोपहरू जुन जुन ठाउँहरूमा खोप छैन जहाँ एकदमै धेरै रेबिज विरोधको आवश्यकता पर्छ ती ठाउँहरूमा पठाउने काम हामीले गरेका छौँ. त्यसै अनुसार व्यवस्थापन हुँदै गएको छ.
2: अब कतिपय अभाव भइरहेको ठाउँमा चाहिँ आकस्मिक व्यवस्थापन पनि गर्न जरुरी छ त्यसको लागि चाहिँ यहाँले के गरिरहनु भएको छ?
1: अनि आकस्मिक व्यवस्थापनकै लागि हामीले सम्बन्धित अस्पतालहरूमा सम्बन्धित पालिकाहरूमा सोझै खरिद गर्न मिल्ने कानून अनुसार त्यसरी खरिद गरेर व्यवस्थापन गर्नका लागि सहजीकरण गरेका छौँ. अर्को व्यवस्था हामीले विश्व स्वास्थ्य संगठन जस्ता निकायहरू आकस्मिक अवस्थालाई व्यवस्थापन गर्न ल्याइदिनु भएको खोपलाई जहाँ आवश्यक छ जहाँ एकदमै उच्च माग छ जहाँ त्यो खोप नहुँदाखेरि हामी रेबिज रोकथाम गर्नलाई गाह्रो हुने चुनौती हुने अवस्था छ ती ठाउँहरूमा हामीले उपलब्ध गराउने गरेका छौँ.
2: रेबिजको खोप लाउनु परिहाल्यो भने र खोपको कतै अभाव छ भने चाहिँ उहाँहरूले कहाँ कसरी सम्पर्क गर्ने होला?
1: सकेसम्म त्यस्तो अभाव हुन नदिने प्रतिबद्धता पनि जाहेर गर्छौँ. त्यसै अनुसार काम पनि गरिरहेका छौँ. सर्वसाधारण सबैले बुझ्नुपर्ने कुरा के हो भने कुकुरले टोक्ने कुरा हामीले कम नगरौं जेलसम्म, कुकुरको टोकाइबाट हामी नबचौं जेलसम्म, अथवा जंगली जनावरको टोकाइबाट हामी नबच्ने जेलसम्म रेबिज विरुद्धको खोप लगाएका भरमा हामीलाई चाहिँ रोगै निको हुन्छ कहिले रोगै लाग्दैन भन्ने खालको हामीले त्यसरी सोच्न हुँदैन. यो रेबिजको पूर्ण रूपमा उपचार गर्नका लागि भएको विकास अथवा औषधि त्यस्तो खालको नभएको हुनाले घरमा पालेका जनावरहरूलाई हामीले खोप लगाऊ त्यो खोप हाम्रो देशमा उत्पादन हुन्छ रोकथामका अरू प्रभावकारी उपायहरू गर्यौं भने हामीले अलिक सहजता महसुस गर्ने खालको.
3: महन्ते स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर समीर कुमार अधिकारी नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला. आकर्षक तलब उत्कृष्ट सेवा सुविधा तथा व्यावसायिक अवसरको खोजीमा नेपाली डाक्टरहरू विदेशी क्रम तीव्र बन्दै गएको छ. हालै सार्वजनिक भएको तथ्याङ्कले नेपालमा डाक्टरहरू उत्पादन भइरहे पनि ठूलो संख्यामा रोजगारी र उच्च अध्ययनका लागि विदेश जाने गरेको देखिएको छ. नेपाल मेडिकल काउन्सिलका अनुसार सन् 2025 2122 जना चिकित्सकीय दत्ता प्रमाणपत्र लाइसेन्स प्राप्त गरेका थिए तर त्यही अवधि 2390 जना

0: डाक्टरले विदेश जान आवश्यक पर्ने असल चारित्रिक प्रमाणपत्र लिएका छन्। बढ़दो चिकित्सक पलायनले नेपालको स्वास्थ्य सेवा प्रणालीमा दक्ष जनशक्तिको अभाव सृजना हुने चिन्ता समेत बढ़ाएको छ।
1: शेयर बजार आज दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 26.16 अंकले घटेर 2675.48 बिन्दुमा झरेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहको शेयर घटेकामा उत्पादन र प्रशोधन समूहको सूचक 1.92% लगाउन लागेको छ। आज 239 कम्पनीको शेयर घटेकामा 23 बढ़ेको छ। यस्तै 10 कम्पनीको शेयर घटबड भएको छैन। आज बुन्दल हाइड्रोको शेयर 15% घटेको छ। समग्रमा बजार घटेको दिन टक्सार टुक्वा खोला हाइड्रो पावर र एमलिङ हाइड्रो पावरको शेयर 15% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.44 अर्ब कारोबार भएकामा आज 353 कम्पनीका 1,40,000 कित्ता शेयर 4.36 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: ऋषि सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले नेपालको शिक्षा क्षेत्रलाई थप व्यवस्थित गुणस्तरीय र प्रतिस्पर्धी बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। बैठकमा बोल्दै सांसदहरूले शिक्षा क्षेत्र देशको विकासको आधार भएकाले यसलाई स्थिर प्रभावकारी र दीर्घकालीन योजना अनुसार अघि बढ़ाउनु पर्नेमा जोड़ दिएका थिए। नेपाली कांग्रेसका सांसद जगत तिमी सिन्हाले विश्वविद्यालयहरूबाट बजेट निर्माण र शैक्षिक कार्यक्रम तय गर्ने महत्वपूर्ण समयमा पदाधिकारी परिवर्तन हुँदा शैक्षिक व्यवस्थापनमा असर पर्न सक्ने भन्दै समयमै आवश्यक निर्णय लिन सरकारलाई सुझाव दिनुभयो। यस्तै नेकपा एमालेकी सांसद सम्झना देवकोटाले नेपालमा उच्च शिक्षा अध्ययनका लागि आकर्षक वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो।
1: कांग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभामा प्रवेश गरेपछि पालिका अध्यक्ष पद रिक्त भएको छ। केन्द्रीय निर्वाचन आयोगले दल त्याग गरी पद रिक्त भएको सम्बन्धी सूचना आज निकालेको हो। सूचना अनुसार कांग्रेसबाट निर्वाचित जुम्लाको कोटीचौर गाउँपालिकाका अध्यक्ष बुढा लगायत पश्चिम नवलपरासीको पालीमण्डन गाउँपालिकाका उपाध्यक्ष फातिमा खातुन र अनुसारी रूपन्देहको बुटौल उपमहानगरपालिका तीनका अध्यक्ष विष्णु ढकाल पनि पदमुक्त भएको आयोगको सूचनामा उल्लेख छ। अनुसारी र ढकाल पनि कांग्रेस पार्टी निर्वाचित जनप्रतिनिधि हुन्।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोद वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स

0: दैनिक विशेषज्ञ द्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सक द्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
0: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
2: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ। हर घर ये अयोध्या, हर घर में प्रकट ये राम, बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हरेक बिहार शुक्रवार राति 8 बजे मात्र विश्वम को रमाइलो टीवी में।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब गाउँकी खबर। हुलाक सेवा विभागले देशको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ। सूचना तथा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले आज आयोजित एक कार्यक्रममा टिकटको प्रथम दिवसीय आवरण ढाँचा प्रदान गर्नुभयो। विक्रम सम्बत 2019 स्थापना भएको नेपालको पहिलो आधुनिक पुस्तकालयको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी शान्ति मिश्रको योगदानको स्मरण स्वरूप हुलाक टिकट प्रकाशन गरिएको हो। कार्यक्रममा सचिव बस्नेतले 2016 स्थापना भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई आधुनिक स्वरूप दिने शान्ति मिश्रको लगन र मेहनत निर्णायक रहेको बताउनु।
3: हिमाली जिल्ला हुम्लामा असारै झरी नहुँदा बाली सुक्दै गएपछि किसान चिन्तित बन्न थालेका छन्। लामो समयदेखि पानी नपर्दा कोदो, चिनो, कागुनो, भट्ट, काउनी लगायतका तरकारी बालीसँगै सुक्न थालेपछि त्यहाँ किसान चिन्तित बनेका हुन्। जिल्लाको सिमीकोट गाउँपालिका वडा नम्बर 1 का किसान जानकी भण्डारीले असारमा पानी नपरेकाले बाली सुक्दै जान थालेको बताउनुभयो। सिमीकोट गाउँपालिका वडा नम्बर 2 का किसान रूपसी बोहराले असारको पहिलो हप्तासम्म पनि पानी नपर्दा उत्पादन घट्ने र खाद्य संकट पर्न सक्ने बताउनुभयो। जिल्लाको सबैभन्दा बढ़ी अन्न उत्पादन हुने सरकारी गाउँ पालिका 2 रित गाउँका किसान समेत लामो समय पानी नपर्दा बाली सुक्दै जान थालेको भन्दै चिन्तामा छन्।
4: वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव वन्यजन्तु द्वन्द प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रभावित परिवारका छात्र छात्राहरूलाई जनहित 10,000 रूपियाँका दरले छात्रवृत्ति रकम दिनुभएको हो। विभिन्न समयमा बाघ भालु गैंडा तथा हात्तीको आक्रमणमा परे अभिभावक गुमाएका यीदेखि कक्षा 12 सम्म अध्ययनरत विद्यार्थीलाई यो आर्थिक सहयोग प्रदान गरिएको हो। छात्रवृत्ति पाउने 9 जना विद्यार्थी मध्ये 4 जनाले यस वर्ष पनि निरन्तरता पाएको मन्त्री सचिवालयले जनाएको छ।
3: यसैबीच नेपालमा बाघको संख्या उल्लेखनीय रूपमा बढ़ेसँगै समस्याग्रस्त बाघको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। यही चुनौतीलाई सम्बोधन गर्न सरकारले चितवनको देव नगरमा टाइगर सेन्चुरी निर्माण गर्ने योजना अघि बढ़ाएको छ। अहिले देशभर 16 समस्याग्रस्त बाघ विभिन्न राष्ट्रिय निकुञ्ज र चिडियाखानाका खोरमा राखिएका छन्। मानव बस्तीमा प्रवेश गर्ने मानिस तथा घरपालुवा जनावरमाथि आक्रमण गर्ने वा घाइते अवस्थामा फेला परेका बाघलाई उद्धार गरी विशेष संरक्षणमा राख्ने गरिएको छ। यस्ता बाघको आहार, उपचार र हेरचाहमा वार्षिक ठूलो रकम खर्चाउने गरेको छ। चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत दिल बहादुर पूजा पुनका अनुसार एउटा बाघको व्यवस्थापनमा वार्षिक झण्डै 35 लाख रूपियाँ खर्च लाग्ने गर्दछ।
4: पूर्व नेपालको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार काकटभिट्टा नाकामा यात्रु तथा मालवस्तुको जाँचलाई थप व्यवस्थित, छिटो र प्रभावकारी बनाउन एकीकृत जाँच एकाई फेरि संचालनमा ल्याइएको छ। हिजोदेखि संचालनमा आएको एकाईमा मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय काँकडभित्ता तथा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा ब्यूरोका सुरक्षाकर्मीले एउटै ठाउँबाट संयुक्त रूपमा यात्रुका सामान तथा मालवस्तुको परीक्षण गर्ने व्यवस्था शुरू गरिएको छ। एकीकृत जाँच प्रणाली फेरि संचालनमा आएसँगै सीमा सुरक्षा, भन्सार, निगरानी तथा यात्रु सेवामा समन्वयात्मक सुधार हुने अपेक्षा गरिएको छ।
3: भोजपुरको सडानन्द नगरपालिकाले गरिबी न्यूनीकरण, रोजगारी सृजना र कृषि व्यवसायीकरण लक्षित गर्दै प्राङगारी कफी खेती विस्तार कार्यक्रम सञ्चालन गरेको छ। नगरपालिकाले आर्थिक वर्ष 2082-83 झण्डै 3 करोड़ रूपियाँको लागतमा कफी खेती विस्तार तथा व्यवसायीकरण परियोजना अघि बढ़ाएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद दाहालका अनुसार परियोजनाका लागि 1,65,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। किसानको लागत साझेदारीता समेत समावेश गर्दा परियोजनाको कुल आकार 2,89,00,000 रूपियाँ पुग्नेछ।
4: काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका गाडीहरूलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जोड़ दिएको छ। अहिलेसम्म उपत्यकामा 3,303 सार्वजनिक सेवाका ड्यास क्यामेरा, सीसी क्यामेरा तथा जीपीएस प्रणाली जडान गरिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ।

0: उपत्यकामा संचालित सार्वजनिक यातायातका साधनमा यात्रुको सुरक्षा गाड़ीको व्यवस्थापन तथा निगरानी प्रभावकारी बनाउन सीसी क्यामेरा र जीपीएस प्रणाली अनिवार्य जडान गर्नुपर्ने व्यवस्था भएको हो। काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काटले सार्वजनिक यातायातमा यात्रुमाथिको दुर्व्यवहार बढ़ी भाड़ा असूली गाड़ी संचालनको अवस्था लगायत विषयको निगरानी तथा नियन्त्रणका लागि क्यामेरा र जीपीएस प्रणाली प्रभावकारी हुने बताउनुभयो।
1: नेपाल दर्पणमा र विदेशका खबर। युरोपका धेरै देशमा गर्मी अति बढ़ेर तातो हावा चलेपछि सतर्क रहन रेड वार्निङ अर्थात उच्च तहको चेतावनी जारी भएको छ। अत्यधिक गर्मीले स्वास्थ्यमा नकारात्मक प्रभावहरू नियन्त्रण सक्ने अवस्थामा रेड वार्निङ जारी गर्ने गरिन्छ। युरोपका धेरै जसो देशमा गर्मी 40 डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। फ्रान्समा कतिपय ठाउँमा त आज 43 डिग्री सेल्सियस भन्दा पनि बढ़ी पुगेको छ। बेलायत सरकारले बुधबार र बिहिबार गर्मी उच्च हुने भएकाले सतर्क रहन नागरिकले आग्रह गरेको छ। यसै अर्थ मध्याहको तापक्रम 39 डिग्री भन्दा माथि पुग्न सक्ने चेतावनी दिएको छ। पछिल्ला केही रातको तापक्रम लगातार 20 डिग्री सेल्सियस भन्दा माथि रहेको छ। फ्रान्स स्पेन र इटलीमा पनि रेड हिट अलर्ट जारी भएको छ। जर्मनी र स्विजरल्याण्डले पनि आफ्नो नागरिकहरूलाई सतर्क रहन भनेका छन्। पछिल्ला दिनहरूमा युरोपमा गर्मीको लहर बढ़दै गएको छ।
0: गएको डेंगू संक्रमण नियन्त्रण गर्न सरकारले सेना परिचालन गरेको छ। स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूमा दैनिक 1000 भन्दा धेरै नयाँ बिरामी भर्ना भइरहेका बताएका समाचार संस्था एएफपीले जनाएको छ। राष्ट्रपति अनुराग कुमार दिशा नायकेको कार्यालयका अनुसार लामखुट्टेबाट फैलिने डेंगू नियन्त्रणका लागि सेना नौसेना र वायुसेनाका सदस्यहरू संयुक्त विशेष एकाइमा परिचालित भएका छन्। उनीहरूले लामखुट्टे प्रजनन हुने ठाउँ पहिचान गरी नष्ट गर्ने अभियान सञ्चालन गर्ने खबरमा उल्लेख छ। यस वर्ष श्रीलंकामा अहिलेसम्म झण्डै 50,000 जनामा डेंगू संक्रमण पुष्टि भइसकेको छ भने 29 जनाको ज्यान गएको छ। यद्यपि यो संख्या सन् 2017 महामारी भन्दा भने कम हो। त्यति बेला 1,86,000 जना संक्रमित भएका थिए भने 440 जनाको ज्यान गएको थियो। सरकारले भोलिदेखि देशव्यापी सरसफाई तथा लामखुट्टे प्रजनन स्थल नष्ट गर्ने अभियान शुरू गर्ने जनाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जलवायु परिवर्तनका कारण डेंगू जस्ता लामखुट्टे जन्य रोग तीव्र रूपमा फैलिँदै गएको चेतावनी दिइरहेको छ। स्वास्थ्य विभागका अनुसार राज्य तथा निजी अस्पतालहरू पहिले नै अत्यधिक दबावमा छन् र थप संक्रमणले स्वास्थ्य प्रणालीमा ठूलो चुनौती सृजना गर्ने जोखिम बढ़ेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह के को यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन्। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग 1-1 बराबरी खेलेको थियो। यस्तै उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। पोर्चुगलका स्टार खेलाड़ी क्रिस्टियानो रोनाल्डोले यसपालिको विश्वकपमा गोल गर्न बाँकी छ। आजको खेल 41 वर्षीय रोनाल्डोका लागि आफ्नो प्रदर्शनलाई लिएर उठेका प्रश्नहरूको जवाफ दिने मौका हुनेछ। फुटबल इतिहासमा पोर्चुगल र उज्बेकिस्तान पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि दुई टोली बीच कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण वा आधिकारिक खेल भएको छैन। फिफा वरियतामा पोर्चुगल 9 र उज्बेकिस्तान 54 स्थानमा छ। विश्वकपमा राति पाउने 2 बजे समूह एलका इंग्ल्याण्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा शुरू हुनेछ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पानामालाई 1-0 गोलले हराएका थिए। फिफा विश्वकप फिफा वरियतामा इंग्ल्याण्ड 4th र घाना 65 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पाउने 5 बजे समूह एलका पानामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्ट र रंगशालामा शुरू हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पानामा 40 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पाउने 8 बजे समूह केका कोलम्बिया र डीआर कंगो खेल्दैछन्। यो खेल मेक्सिको ग्वाडल जारा रंगशालामा हुनेछ। फिफा वरियतामा कोलम्बिया 12 र डीआर कंगो 43 स्थानमा छन्। खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: राज्यसभा महाधिवेशनको बन्द सत्रमा सांगठनिक प्रतिवेदन प्रस्तुत। सदस्य संख्या 5,23,000 पुग्यो। चुनावी प्रक्रिया आजै शुरू गर्ने तयारी।
1: पीटीपीको होल्डिङ सेन्टर खाली गर्न विस्थापितहरूलाई सरकारको 5 दिने अल्टिमेटम। प्रति परिवार 25,000 रूपियाँ दिने। सुकुम्बासी परिवार चिन्तामा।
0: खरिद प्रक्रियाको समस्याका कारण देशभरका सरकारी स्वास्थ्य संस्थामा रेबिज भाइरस विरूद्धको अभाव रोकथामका उपाय अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह।
1: श्रीलंकामा डेंगू नियन्त्रण गर्न सेना परिचालन। यस वर्ष अहिलेसम्म झण्डै 50,000 जनामा संक्रमण पुष्टि।
0: र फिफा विश्वकपमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी हृदय रिमाल र भोजनीलाई बस्नु पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त

0: साथीवाला दी मार्गदर्शन रेडियो नेमी चुकै नसु नलम मावे द्यातिवे मलम थोपनाङ वचियो द्यातिवाला आरौरतम शिरोप नसु दाकु दी रसला क्षेत्र पिवे शेवी छोपा मार्गदर्शन रेडियो TWR नेपाल GPO बक्स नम्बर 8975 EPC बक्स नम्बर 2561 काठमाडौँ नेपाल फोन नम्बर 01559103 मोबाइल नम्बर 9813000690 व्हाट्सएप नम्बर 9813000690 लोङसाङ दापुदी दसला छेथुप्न माछेवा सेक्ला तेरिला तसिदिले जय मस्ते
1: सोलुकुम्बु जिम एण्ड फिटनेस सेन्टर उद्घाटन कार्यक्रममा हार्दिक निमन्त्रणा बलियो शरीर बलियो आत्मविश्वास स्वास्थ्य परिदर्श सफल जीवन सोलुकुम्बु जिल्लाकै पहिलो जिम एण्ड फिटनेस सेन्टर सोलुकुम्बु सदरमुकाम सलिरी नयाँ बजारमा नगर प्रमुख श्री नन्दी जाङ्गो शेर्पा र ओडादस्थ श्री फुर्पा ग्याल्जोङ शेर्पाजीको बहुनेतामा उद्घाटन गर्ने कार्यक्रम रहेको हुँदा उक्त उद्घाटन कार्यक्रममा उपस्थितिको लागि सम्पूर्ण उद्योजक व्यापारी कर्मचारी विद्यार्थी खेलाड़ीहरूलाई यसै सूचना मार्फत निमन्त्रणा गरिन्छ। उद्घाटन कार्यक्रम हुने मिति यही असार 11 गते बिहीबार बिहान 8 बजे स्थान सोलुकुम्बु जिम एण्ड फिटनेस सेन्टर नयाँ बजारको हल परिसर जगमापी खुला गरी प्रोपाइटर विपिन राई सम्पर्क नम्बर 9813167962 सुनी दुपकुण्ड नगरपालिका 6 सलेदी सोलुकुम्बु
2: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
3: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
2: त्यस्तै जस्तो मान्छ हजुर पनि ल आँखा बन्द गरे
3: ल अब आँखा खोल त
2: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछ भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोली भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुकुम्बु
4: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार खोला खाँदा निर्देश समर्थ छ
5: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको काम लिएको हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
5: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
6: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
0: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ सरकार
8: नमूना दुधकुण्ड आयल फर्म स्टोर्स हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-2043 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमुना श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुनिखुम्बु
9: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज
10: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
9: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
10: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ
11: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मर्मत पनि गरिन्छ
9: प्रोप्राइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809-90-94 र 9863-68-64-18
10: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु
11: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्म दर्ता दिनुहोस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: बाउ जन्म दर्ता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
5: बोर्ड राईको साधन स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो म त एक्लै भए जाउँ न मेरो साथी
6: म पनि राईको साधा स्टोरसम्म नै जान लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु ठुला नगरपालिका 5 सल्लेरी
8: ए बाबु मैन मेरो त हात खुट्टा अनि नसा झन्झन गर्छ तिमीले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
9: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त आउँछु
10: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पायस फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986952 9824417 18 9843449696 र 9861323472 आन्जी औषधालय सोलुदुत कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: नमस्कार। पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुलेखन 110.2 MHz बाट देश का विभिन्न भाग www.sulekhan.com संसार भर एक साथ प्रसारण भईर साझ 7 बजे को सोलो समाचार लेकर आईपुग सरस्वती पुल संगे अंजु कार्की सोलो समाचार को शुरूआत में मुख्य खबर का शीर्षक सगरमाथा रोई गाइड दावा शेर्पा को प्रचार का लगी विश्वभर 81 लाख रूपया संतरण फाप्लो विमानस्थल एक वर्ष में 393 उड़ान अघिल्लो वर्ष को तुलना में उड़ान यात्री संख्या दुबई में कमी कोशी प्रदेश को बजेट में महाकुलुंग का सड़क खानेपानी पर्यटन र शिक्षा प्राथमिकता उज्यालो नेपाल पार्टी को सोलुखुम्बु निर्वाचन क्षेत्र इन्चार्ज को जिम्मेवारी पेम्बा छुरी शेर्पालाई हरेक वर्ष उखलना का 6 भन्दा बढ़ी नेपाली को विदेश में मृत्यु राष्ट्रपा का 73,000 बढ़ी सदस्य कोशी प्रदेश में देशभर 5 लाख बढ़ी नाघी एमाले नेता विष्णु पौडेल विश्रृंखला में राख सरकारी वकील को माग एमाले विष्णु पौडेल पक्राउ विरूद्ध संसद में सशक्त प्रतिवाद करने होल्डिंग सेंटर में रहकर सुकुमवासी 5 दिन भित्र हटना सरकार को निर्देशन भारत को लखन में आग लगे हुआ कमती में 15 जना को जान गयो उच्च तापक्रम का कारण होने तनाव अर्थात हिट स्टेज विश्वव्यापी रूप में बढ़
1: रीफा विश्वकप फुटबल में पोर्चुगल र नव प्रवेश उज्बेकिस्तान खेल
2: ए बाबू मैं मेरे तो हाथ खुट्टा अनुनासा झनझन करनाशी हैरान बनाए मेरे पी हो के खी एक बार को जिंदगी दुख दुख में बिताऊ पर्ने उपचार कता कराने हो
3: दीदी मैं गैस्ट्रिक भर तनाव हाथे हैरान भिंदा नलागे रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार हामजी औषधालय में हो रे उपचार कराने भर हामजी औषधालय तीर हिड़क नहीं मत आदि और संगे जाऊ
4: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाचोक दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 038520129 98 43 89 80 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुध कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा सगरमाथा आरोहणका क्रममा मृत्युलाई नजिकबाट जुटेर फर्कनु भएका उच्च हिमाली गायक दावा शेर्पा हिलारीको उपचार तथा पारिवारिक पुनर्स्थापनाका लागि विश्वभरबाट आइतबारसम्म करिब 81 लाख रूपियाँ भन्दा बढ़ी सहयोग रकम संकलन भएको छ। गत जेठ 15 गते पोलिस नागरिकसँग सगरमाथा आरोहण गायकका भूमिकामा जानुभएको खलढुङ्गाका 57 वर्षीय दावा शेर्पा आरोहण पूरा नभई फर्कने क्रममा सगरमाथा क्षेत्रमा घाइते हुनुभयो। थियो। छ दिनपछि जेठ 21 गते खम्बा स्थल क्षेत्रमा फेला पर्नु भएको उहाँको उपचारका लागि अन्तर्राष्ट्रिय स्तरमा शुरू गरेको गो फन्ड मी अभियान मार्फत उक्त रकम सुटेको छ। बेलायती नागरिक स्टेप सेलम्यान नेपालका अभियानका समन्वयकर्ता निरु शेर्पा दावाका जेठन र उहाँकी छोरी मेन्दो लमो शेर्पा सम्मिलितको संकलन अभियानले आधुन लक्ष्य भन्दा बढ़ी रकम संकलन गरेको छ। सेलम्यानले आइतबार मात्र पछिल्लो अपडेट सार्वजनिक गर्दै 40,000 पाउण्डको लक्ष्य अनुसार संकलन भएको जानकारी दिनुभएको छ। दावा शेर्पाबाट आएको धन्यवाद सन्देश गो फन्डिङ मार्फत राखिएको छ। शुरूमै 12,000 पाउण्डको लक्ष्य राखेर शुरू गरेको सहायता संकलन अभियानमा सर कोइरो लागेपछि लक्ष्य क्रमश बनाउँदै 35,000 पाउण्ड पुर्याइएको थियो। जेठसम्म 35,000 पाउण्डको सीमा पार भएर आइतबारसम्म 40,000 पाउण्ड भन्दा बढ़ी संकलन भइसकेको छ। सेलम्यानले सगरमाथा रहे सामाजिक संचारका प्रख्यात व्यक्तित्व र साहसिक यात्राका कन्टेन्ट क्रिएटरसँग समन्वय गरेको जुटाउनु भएको छ। वहाँ निकट भविष्यमै नेपाल आएर यो रकम दावाको परिवारलाई प्रत्यक्ष रूपमा हस्तान्तरण गर्ने योजनामा समेत हुनुहुन्छ। अभियानका नेपाल संयोजक निरु शेर्पाले यो ऐक्यबद्धता केवल एउटा परिवारको आर्थिक सहायता मात्र नभएर हिमालका पर्दा पछाडिका नायकहरू पर्वतारोहण श्रमिक प्रतिको सम्मान भएको इन्स्टाग्राम मार्फत उल्लेख गर्नु भएको छ। दयालु र मानवताको कुनै सीमा हुँदैन भन्ने यस अभियानले पुष्टि गरेको तथा हिलारी दावा एक जिम्मेवार पति र पिता भएकाले यो सहयोग उहाँको उपचार र परिवारको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने धारणा राख्नु भएको छ। पाउनुभएका हिलारी दावाले अस्पतालबाट निस्किएपछिका तस्विरहरू गो फन्डिङ मार्फत सार्वजनिक गर्दै विश्वभरका दाताहरूप्रति आभार प्रकट गर्नुभएको छ। उहाँले सगरमाथाको घटनामा आफूहरू नहराएको बड़ो दुर्घटनामा परेको स्पष्ट पार्नु भएको छ। आफूहरू करिब 8,400 मिटरको उचाइसम्म पुगे पनि साँझ परेकाले तीव्र गतिमा गाडी बढ़न नसक्नेपछि सुरक्षित रूपमा फर्कने निर्णय गरेको उहाँले बताउनु भएको छ। यसअघि सगरमाथाको सफल आरोहण गरी सक्नुभएका 7 पटकसम्म साउथ पोलसम्म पुगेको अनुभव रहनुभएका बाबाले साउथ पोलबाट ओर्लाने क्रममा प्रतिकूल मौसम र अत्याधिक भारका कारण आफ्नो गति ढिलो भएको र सोही क्रममा कुम्बा स्थल क्षेत्रमा लडेर गम्भीर घाइते भएको स्मरण गर्नुभएको छ। 6 दिनसम्म बेपत्ता हुनुभएका दावाले करिब 3 दिन आइस्फल क्षेत्रमा अलपत्र परेको र त्यो अवधिमा मृत्युको अत्यन्तै नजिक पुगेर भगवानको कृपाले नयाँ जीवन पाएको उल्लेख गर्नुभएको छ। अभियानका संयोजक स्टेफनका अनुसार हिलारी दावा हेम्स अस्पतालको सघन उपचार कक्ष आइसीयूबाट बाहिरिएपछि उहाँको स्वास्थ्य चुनौती अझै बाँकी छ। अत्यधिक चिसोमा लामो समय बिताएका कारण उहाँको रगत जम्ने अवस्थामा पुगेको र पक्षघातको जोखिम रहेको चिकित्सकहरूले अम्लाएका थिए। हाल उहाँको दायाँ खुट्टा गम्भीर रूपमा मर्किएको र चलाउन नसकेका कारण सुधार नआएसम्म शल्यक्रिया गर्नुपर्ने अवस्था छ। यसले हातका औंलाहरूको पोस्टफर्ड बाइटका कड़ा असर देखिएकाले केही औंलाहरू काट्नुपर्ने सम्भावनाबारे चिकित्सकले परिवारलाई पूर्व जानकारी गराएका छन्। यद्यपि खुट्टाका औंलाहरूमा भने पोस्ट स्टाइ बाइट देखिएको छैन। दुर्घटनापछि उहाँको टोल उल्लेखीय घटेकाले थोरै थोरै मात्रामा खाना खुवाउँदै उपचार अगाडि बढ़ाइएको छ। शारीरिक रूपमा निकै कमजोर रहनुभएका उहाँ स्पष्ट बोल्न र संवाद गर्न सक्ने अवस्थामा हुनुहुन्छ। खुम्बु क्षेत्रबाट जेठ 21 गते उद्धार गरिनुभएका बाबालाई हेलिकप्टर मार्फत स्वेगिन हेम्स अस्पताल भर्ना गरिएको थियो। उहाँलाई हेम्सले 28 गते डिस्चार्ज गरेको छ। अस्पतालका एक निर्देशक अनुसार उहाँको उपचारको बिल 4,00,000 रूपियाँ हाराहारी उठेको थियो। उक्त रकम बीमाबाट भुक्तानी हुने जानकारी बाबालाई डिस्चार्ज हुँदा गराइएको थियो। यो घटनाको पर्यटन प्रहरीकारले भ्रिकुटी मण्डपले छानबिन गरिरहेको छ भने अध्ययन प्रतिवेदन अझै सार्वजनिक भएको छैन।
5: सोलुक खुम्बु जिल्लाको प्रमुख हवाई प्रवेशद्वार मानिने फाप्री विमानस्थलमा यात्रु आवागमन र हवाई उडानमा गिरावट आएको छ। आर्थिक वर्ष 2082-83 साउनदेखि जेठ मसान्तसम्म हवाई उडान तथा यात्रु आवागमनमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गिरावट आएको हो। विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 राशिको समीक्षा अवधिमा कुल 393 उडान सञ्चालन भएका छन्। ती मध्ये 196 आगमन र 197 निर्गमन उडान रहेका छन्। यस अवधिमा कुल 1362 यात्रीले विमान सेवा प्रयोग गरेका छन्। जसमध्ये 614 जना यात्रीले सोलुखुम्बु आगमन गरेका छन् भने 748 जना यात्री विमानस्थल मार्फत जिल्लाबाट बाहिरिएका छन्। यसअघि आर्थिक वर्ष 2081-82 सोही अवधिमा फाप्लो विमानस्थलमा कुल 726 उडान सञ्चालन भएका थिए। तीमध्ये 363 आगमन र 363 निर्गमन उडान भएका थिए। सो अवधिमा कुल 2402 यात्रुले विमान सेवा प्रयोग गरेका थिए, जसमध्ये 1222 जना यात्रु फाप्लो आएका थिए भने 1180 जना यात्रु जिल्लाबाट बाहिरिएका थिए। तथ्याङ्कले आर्थिक वर्ष 2082-83 उडान संख्या 333 घटेको देखाएको छ। त्यस्तै यात्रु संख्या पनि अघिल्लो वर्षको तुलनामा 1040 कम आएको छ। आर्थिक वर्ष 2081-82 पर्यटकीय सिजनका कारण असोज र कार्तिक महिनामा सबैभन्दा बढ़ी हवाई चहल पहल देखिएको थियो। असोजमा 97 आगमन र 96 निर्गमन उडान भएका थिए भने 367 जना यात्रु फाप्लो आएका र 272 जना बाहिरिएका थिए। कार्तिकमा 105 आगमन र 106 निर्गमन उडान सञ्चालन हुँदा 366 जना यात्रु फाप्लो आएका तथा 407 जना यात्रु बाहिरिएका थिए। त्यसै गरी मंसिरमा 55 आगमन र 55 निर्गमन उडान मार्फत 211 जना यात्रु भित्रिएका तथा 206 जना बाहिरिएका थिए। वैशाखमा 62 आगमन र 62 निर्गमन उडान सञ्चालन हुँदा 172 जना यात्रु फाप्लो आएका र 180 जना यात्रु बाहिरिएका थिए। विमानस्थल प्रमुख आयुष थापाका अनुसार पछिल्लो समय सड़क सञ्जालको विस्तार, मौसम जन्य चुनौती, जीएनजी आन्दोलन तथा यात्रु चापमा आएको परिवर्तनका कारण हवाई सेवाको प्रयोगमा कमी देखिएको हुन सक्छ। यद्यपि दुर्गम हिमाली जिल्ला सोलुखुम्बुका लागि फाप्लो विमानस्थल अझै पनि सुरक्षित छिटो र भरपर्दो यातायातको प्रमुख माध्यमका रूपमा रहेको छ। नुक्लाको विकल्पमा सदरमुकाम नजिक रहेको फाप्लो विमानस्थल प्रयोग गर्ने गरिएको छ। फाप्लो विमानस्थलमा अवतरण गराइएका केही पर्यटक गाड़ी मार्फत खुम्बुपास लामो गाउँपालिका एक खरीखोलासम्म जीप मार्फत जाने गरेका छन्।
0: सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका लागि कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 बजेट मार्फत विभिन्न विकास योजनामा रकम विनियोजन गरेको छ। प्रदेश सरकारको सड़क, खानेपानी, सिंचाई, शिक्षा, पर्यटन, धार्मिक तथा सुरक्षा पूर्वाधारलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको हो। सड़क पूर्वाधारतर्फ कंगो मोटरेबल पुल निर्माणका लागि 30 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। यस्तै सोटाङ महाकुलुङ जोड्ने जुके लालखर्क चोरेम सड़क खण्डका लागि 50 लाख, वडा नम्बर 5 स्थित चाचालुङ नोर्कोमा सड़क खण्डका लागि 20 लाख रूपियाँ बजेट छुट्याइएको छ। खानेपानी क्षेत्रका योजनाका लागि बजेटको व्यवस्थापन गरिएको छ। वडा नम्बर 1 रहेको घट्टा साखम मुहान लिवा ओटी हिमचुली आधारभूत विद्यालय तथा महाकुलुङ अस्पताल खानेपानी आयोजनाका लागि 15 लाख, वडा नम्बर 5 चाचालुङ खानेपानी आयोजनाका लागि 15 लाख, वडा नम्बर 4 गुदेल खानेपानीका लागि 10 लाख तथा वडा नम्बर 4 र 5 पर्ने लावा दावा खमुहान खानेपानी आयोजनाका लागि 10 लाख बजेट विनियोजन गरिएको छ। कृषि उत्पादन वृद्धि तथा सिंचाई योजनामा बजेट समावेश गरिएको छ। वडा नम्बर 1 सुर्खे खोला डुंगा यार्सा छेमका सादी सिंचाई योजनाका लागि 5 लाख रूपियाँ, लिपो खोला बाफुदो मुहान देनाम सिंचाई कुलोका निर्माणका लागि 10 लाख रूपियाँ, पर्यटन प्रवधानतर्फ चेरेम गोठे कोठे पर्यटन पदमार्ग निर्माणका लागि 25 लाख रूपियाँ बजेटको व्यवस्थापन गरिएको छ। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि वडा नम्बर 1 किरौलो स्थित निङ्गा थेक्छेन छोलिङ गुम्फाको भान्साघर निर्माणका लागि 15 लाख रूपियाँ छुट्याइएको छ। यस्तै शिक्षा क्षेत्रको विकासका लागि वडा नम्बर 3 रहेको जनसुधार आधार विद्यालयको कम्पाउण्ड, खेल मैदान तथा छात्रा शौचालय निर्माणका लागि 10 लाख, किशोरी सशक्तिकरण कार्यक्रम संचालनका लागि 1,38,000 रूपियाँ बजेटको व्यवस्थापन गरिएको छ। सुरक्षातर्फ प्रहरी चौकी संस्थानको सिलिङ तथा शौचालय निर्माणका लागि 10 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। सशस्त्र तथा समपूरक अनुदानतर्फ कंको खोला बेलुबेस निर्माणका लागि 1,60,00,000 रूपियाँ बजेट, जन महाकुलका लागि
5: अहिले सबैभन्दा ठूलो आलोचना रहेको छ। यसले स्थानीय यातायात सेवा थप सहजता बनाउने अपेक्षा गरिएको छ। यस्तै एउटा नम्बर तीन स्थित सामतेन छोलिङ गुम्पाको जस्ता छाना तथा केरापा निर्माणका लागि 5 लाख वडा नम्बर 21 सहित स्मृतिको श्री कृषि समूहको खेल मैदान व्यवस्थापन तथा स्तरोन्नतिका लागि 7 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। सामाजिक सुरक्षा तथा स्वास्थ्यतर्फ अपाङ्गता रोकथाम कार्यक्रमका लागि 10 लाख 14 हजार लैंगिक हिंसा निवारण कोषका लागि 1 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। पशुपन्छी खोप व्यवस्थापनका लागि 40 हजार शैक्षिक सुधार कार्यक्रममा सेस्का माध्यमिक विद्यालय र सगरमाथा माध्यमिक विद्यालयलाई जनाही 5 लाख रूपियाँका दरले बजेटको विनियोजन गरिएको छ।
6: उज्यालो नेपाल पार्टीले सोलुखुम्बु निर्वाचन क्षेत्रको इन्चार्जको जिम्मेवारी पेम्बा छिरी शेर्पालाई सुम्पिएको छ। पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङद्वारा हस्ताक्षर पत्र मार्फत शेर्पालाई सो जिम्मेवारी प्रदान गरिएको हो। पार्टीको नीति सिद्धान्त विचार र जनमुखी अभियानलाई सोलुखुम्बु निर्वाचन क्षेत्रभित्र पर्ने सम्पूर्ण पालिका वडा तथा टोल तहसम्म विस्तार गर्ने उद्देश्यले शेर्पालाई सो जिम्मेवारी दिएको पत्रमा उल्लेख गरिएको छ। यसअघि 2082 सालको निर्वाचनमा सोलुखुम्बु निर्वाचन क्षेत्रबाट उज्यालो नेपाल पार्टीको उम्मेद्वारका रूपमा शेर्पाले निर्वाह गरेको भूमिका जनसम्पर्क सक्रियता तथा पार्टी प्रतिको प्रतिबद्धताको उच्च मूल्यांकन गर्दै पार्टीले उहाँलाई संगठन निर्माण विस्तार र सुदृढीकरणका लागि विशेष जिम्मेवारी सुम्पिएको जनाएको छ। नवनियुक्त इन्चार्ज शेर्पाले सोलुखुम्बु निर्वाचन क्षेत्रभित्र पर्ने स्थानीय तहहरूमा पार्टीको संगठन विस्तार गर्ने स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने सक्रिय सदस्य तथा समर्थक को विवरण संकलन गर्ने जिम्मेवारी पाउनु भएको छ। यसका साथै पार्टीको नीति तथा कार्यक्रम जनता समक्ष पुर्याउने र स्थानीय समस्या तथा जनगुनासो संकलन गरी पार्टी केन्द्रीय कार्यालयमा नियमित प्रतिवेदन पेश गर्नुपर्ने जिम्मेवारी समेत उहाँलाई तोकिएको छ। उज्यालो नेपाल पार्टी सुशासन समृद्धि सामाजिक न्याय जनसेवा र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै अध्यक्ष घिसिङ शेर्पाले आफ्नो जिम्मेवारी इमान्दारीता सक्रियता र चुनाव उत्तरदायी भावनाका साथ पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ। साथै संगठन विस्तार सम्बन्धी प्रारम्भिक प्रगति प्रतिवेदनमा आगामी 18-15 गते भित्र पार्टी केन्द्रीय कार्यालयमा पेश गर्न निर्देशन समेत दिएको छ।
5: ओखलढुङ्गामा वैदेशिक रोजगारमा जाने संख्या बढ़दै जाँदा मृत हुनेको संख्या वृद्धि हुँदै गएको पाइएको छ। पछिल्लो 8 वर्षको तथ्याङ्कले हरेक वर्ष औसतमा 6 जना भन्दा बढ़ीको विदेशमा मृत्यु हुने गरेको पाइएको हो। वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2076-77 देखि 2082-83 जेठमा सान्तसम्म जिल्लाबाट 25,155 जना वैदेशिक रोजगारमा गएका छन्। गरिब 8 वर्षको अवधिमा 58 जनाले विदेशमा ज्यान गुमाएका छन्। यो संख्या वार्षिक औसतमा 6 जना भन्दा बढ़ीको रहेको छ। तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी आर्थिक वर्ष 2078-79 र आर्थिक वर्ष 79-80 8 जनाको ज्यान गएको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाली कोशी प्रदेशमा 73,355 जना सदस्य रहेको जनाएको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्द सत्रमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा उक्त विवरण सार्वजनिक गरिएको हो। महामन्त्री कविन्द्र बुर्लाकोटीले पेश गरेको प्रतिवेदन अनुसार रासुपाको देशभर कुल सदस्य संख्या 5,23,465 पुगेको छ। प्रदेशगत विवरणमा कोशी प्रदेशमा 73,355 सदस्य रहेका छन्। प्रतिवेदन अनुसार सबैभन्दा धेरै सदस्य मधेस प्रदेशमा रहेका छन्। मधेसमा 1,21,899 सदस्य रहेका छन् भने बागमती प्रदेशमा 1,07,320 सदस्य छन्। त्यसै गरी लुम्बिनी प्रदेशमा 75,962, कोशी प्रदेशमा 73,355, गण्डकी प्रदेशमा 61,925, सुदूरपश्चिम प्रदेशमा 55,689 र कर्णाली प्रदेशमा 27,325 सदस्य रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
5: आर्थिक समाचार।
0: शेयर बजार आज दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 26.16 अंकले घटेर 9675.48 बिन्दुमा झरेको हो। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन र प्रशोधन समूहको सूचक 1.92% ओह्रालो लागेको छ। आज 239 कम्पनीको शेयर घटेकोमा 23 बढ़ेको छ। यस्तै 10 कम्पनीको शेयर घटबढ़ भएको छैन। आज बंगाल हाइड्रोको शेयर 15% घटेको छ। समग्रमा बजार घटेको दिन टक्सा र पिखुवा खोला हाइड्रो पावर एमालिङ हाइड्रो पावरको शेयर 15% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.44 करोड़को कारोबार भएकोमा आज 353 कम्पनीको 4.40 करोड़ किता सुएर 4.36 करोड़ रूपियाँमा किनबेच भएको छ। पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई 20 दिन थुनामा राखेर अनुसन्धान गर्न सरकारी वकिलले विशेष अदालतसँग अनुमति मागे।

0: छन् विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार सरकारी पक्षको बहस सम्पन्न भइसकेको छ भने हाल प्रतिवादी पक्षका कानून व्यवसायीहरूले बहस गरिरहेका छन्। दुवै पक्षको बहस सकिएपछि मात्र इजलासले थुनामा राख्ने वा नराख्ने बारे आदेश जारी गरिनेछ। यसैबीच नेकपा एमाले पार्टीका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सरकारले गैर न्यायिक ढंगले पक्राउ परेको भन्दै गरेको भन्दै संसदमा सशक्त प्रतिवाद गर्ने बताएको छ। पार्टी मुख्यालय च्यासनमा आज बसेको संसदीय दलको बैठकले सरकार तानाशाही स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको निष्कर्ष निकालेको प्रमुख सचेतक ऐन बहादुर महरले बताउनुभयो। सरकारले संविधान लोकतन्त्र र राष्ट्रिय हित विरूद्ध काम गरिरहेको वहाँको आरोप छ। सरकार विधिको शासन र कानूनी राज्यको बर्खिलाप रहेको छ। सरकार संविधान लोकतन्त्र र राष्ट्रकै विरूद्धमा रहेको छ। सरकारको कार्यशैलीले विधिको शासन कमजोर बनाएको तथा समृद्ध नेपाल सुखी नेपालीको वास्ते आकांक्षा समेत प्रभावित भएको प्रमुख सचेतक महरको दावी छ।
1: सरकारले होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीलाई पाँच दिनभित्र स्वस्थान खाली गर्न निर्देशन दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता क्रिकेट विकास समितिले एक सूचना जारी गर्दै सरकारले तोकेको सेवा सुविधा बुझेर सेन्टर छाड्न आग्रह गरेको हो। समितिले प्रति परिवार 25,000 रूपियाँका दरले एकमुष्ट रकम उपलब्ध गराउने र त्यसपछि मासिक 15,000 रूपियाँका दरले सहयोग प्रदान गर्ने जनाएको छ। समितिका सूचना अधिकारी टोप बहादुर बानियाका अनुसार मन्त्री स्तरीय निर्णय मार्फत उक्त रकम लिनका लागि सम्बन्धित व्यक्तिलाई बैंक खाता खोल्न र पाँच दिनभित्र प्रक्रिया पूरा गर्न समेत भनिएको छ। हालसम्म होल्डिङ सेन्टरमा 388 घर परिवार बसोबास गरिरहेका छन्। उनीहरूको स्क्रीनिङ पहिचान प्रक्रिया पूरा भइसकेको समितिले जनाएको छ।
0: सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढ़ाउने तयारी गरेको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले नेपालमा मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको आकर्षण रहेकाले कोटा थपका लागि नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको जानकारी दिनुभयो। वहाँले नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउनेहरूका लागि विद्यार्थी भिसामा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुरा भइरहेको बताउनुभयो। सचिव पौडेलको अनुसार विभिन्न देशका झण्डै 1,400 जना विद्यार्थीले नेपालका विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका छन्। तीमध्ये सबैभन्दा धेरै आकर्षण मेडिकल शिक्षामा रहेको उहाँको भनाई छ।
1: भारत र उत्तर प्रदेशको लखनऊको अलीगंज क्षेत्रमा हिजो एक कोचिङ इन्स्टिच्यूटमा आग लागिहुँदा कम्तीमा 15 जनाको ज्यान गएको छ। चिकित्सक अनुसार घटनामा धेरै जसोको तुवाले निसास्यो र श्वास प्रश्वासमा समस्या भई ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईले जनाएको छ। किङ जर्ज मेडिकल युनिभर्सिटीका मेडिकल सुपरिन्टेण्डेन्ट प्रेमराज सिंहका अनुसार अस्पताल ल्याउँदा 15 जनाको ज्यान गइसकेको थियो। अन्य 8 जनालाई पनि गम्भीर अवस्थामा अस्पताल पुर्याइएको थियो। आग लागेबाट भवनमा भएको लाइब्रेरी र कम्प्यूटर ट्रेनिङ इन्स्टिच्यूटमा क्षति पुगेको छ। यस बीचमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउने प्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोगको घोषणा गर्नुभएको छ।
0: जलवायु परिवर्तनको कारणले पछिल्लो आधा शताब्दीमा विश्वभर उच्च तापक्रमका कारण हुने तनाव अर्थात हिट स्ट्रेसको सामना गर्नुपर्ने मानिसको संख्या अत्याधिक बढ़ेको छ। अत्याधिक तापक्रम आद्र र अन्य कारणले शरीरमा तातो जम्मा भएर हुने तनावलाई हिट स्ट्रेस भनिन्छ। गर्मी मौसमले मानिसलाई प्रभावित गर्ने सामान्य तरिका मध्ये हिट स्ट्रेस पनि रहेको एक अध्ययनले देखाएको छ। नेचर क्लाइमेट चेन्ज जर्नलमा प्रकाशित नयाँ अध्ययनले सन् 1970 दशकदेखि सन् 2024 हिट स्ट्रेस कसरी बढ़्यो भन्ने अध्ययनमा रेकर्ड गरिएको छ।
1: फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवे प्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह केको यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा हुनेछ। प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन्। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग 1-1 बराबरी खेलेको थियो। यसले उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। पोर्चुगलका स्टार खेलाड़ी क्रिस्टियानो रोनाल्डोले यसपालिको विश्वकपमा गोल गर्न नै बाँकी छ। आजको खेल 41 वर्ष रोनाल्डो
0: का लागि आफ्नो प्रदर्शनलाई लिएर उठेका प्रश्नहरूको जवाफ दिने मौका हुनेछ। फुटबल इतिहासमा पर्सुकल र

0: पाकिस्तान पहिलो पटक प्रतिस्पर्धा गर्दैछ। यसअघि दुवै टोली बीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्णवा आधिकारिक खेल भएको छैन। फिफा वर्गीकरणमा पोर्चुगल नवौं र उज्बेकिस्तान चौवन्नौं स्थानमा छ। विश्वकपमा राति पाउने 2 बजेसम्म एल्का इंग्ल्याण्ड तथा खानाबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पानामालाई 1-0 हराएको थियो। फिफा वर्गीकरणमा इंग्ल्याण्ड चौथो र घाना 65 स्थानमा छन्। खेल खबरसँगै सोलुसुमा आचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सगरमाथाहरू गायक दावा शेर्पाको उपचारका लागि विश्वभरबाट 81 लाख रूपियाँ संकलन। फाप्लो विमानस्थलबाट 1 वर्षमा 393 उडान। अघिल्लो वर्षको तुलनामा उडान र यात्री संख्या दुवैमा कमी। कोशी प्रदेशको बजेटमा महाकुलुङका सड़क खानेपानी पर्यटन र शिक्षालाई प्राथमिकता। उज्याले नेपाल पार्टीको सोलुखुम्बु निर्वाचन क्षेत्र इन्चार्जको जिम्मेवारी पेम्बा छिरी शेर्पालाई। हरेक वर्ष खरुङ्गाका 6 भन्दा बढ़ी नेपालको विदेशमै मृत्यु। रासोपाका 73,000 सदस्य कोशी प्रदेशमा देशभर 5 लाख भन्दा बढ़ी। एमाले नेता विष्णु पौडेललाई डिस्ट्रिम थुनामा राख्न सरकारी ओकिलको माग। एमाले विष्णु पौडेल पक्राउ विरूद्ध संसदमा सशक्त प्रतिवाद गर्ने। होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई 5 दिनभित्र हट्न सरकारको निर्देशन। भारतको लखनऊमा आग लागि हुँदा कम्तीमा 15 जनाको ज्यान गयो। उच्च तापक्रमका कारण हुने तनाव अर्थात हिट स्ट्रेट विश्वव्यापी रूपमा बढ़्यो। र फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नव प्रदेशी उज्बेकिस्तान खेल्दै। समाचार शाखाका सहकर्मीहरूसँगै अन्जिता किरा सरस्वती पूर्वी विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सन्ध्याश्याम सुन्दै रहनुहोला। नमस्कार।
1: यदि तपाईँको वर्षमा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एचआरडीसी काभ्रे बनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768 अंकमान 9852555768।
2: खुम्बु जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरूरी सूचना।
1: तपाईँले आफ्नो खेतबारीमा स्थानीय रैथाने सेतोसिमी उत्पादन गर्नुभएको छ र त्यसलाई उचित मूल्यमा बिक्री गर्न बजार खोज्दै हुनुहुन्छ, त्यसो भए ढिलाड नगर्नुहोस्। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बुले स्थानीय रैथानी बालीको प्रवर्तनको लागि कृषकहरूबाट सिधै सेतोसिमी खरिद गर्दैछ।
2: आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। याद राख्नुहोस्, समय निकै थोरै छ। सूचना प्रकाशित भएको 5 दिनभित्र अर्थात असार 8 गते भित्र आवेदन दिइसक्नुपर्नेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0385190-9427-2421-22 र 9840-2180-70। साथै व्हाट्सएप नम्बर 9762-44-2122 र इमेल ठेगाना nhu@gmail.com। अमिताभ कुमार यादव, शाखा प्रमुख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सोलुखुम्बु।

0: voice to your heart.
1: Solo FM 101.2 MHz.
2: Very good, sir.
3: 11 महिनामा पेट्रोलियम पदार्थमा 2.73 अर्ब खर्च, युद्धको असरले बढ़्यो लागत, चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन, काभ्रेका दुई स्थानमा बर्ड फ्लू पुष्टिपछि संक्रमित पक्षी नष्ट गरिदिए।
2: सुकुमा सिटोलमा हाँस र लोकल कुखुरामा चाहिँ बर्ड फ्लू देखा परेर त्यहाँ चाहिँ हामीले आज चाहिँ नष्ट गर्यौं।
3: भारतको उत्तर प्रदेशमा कोचिङ सेन्टरमा आग लागि हुँदा 15 जना बालबालिकाको मृत्यु। फिफा विश्वकपमा राति पोर्चुगल र उज्बेकिस्तान खेल्दै आज इंग्ल्याण्ड र घाना पनि भिड्ने।
4: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: नेपालको कर्मचारी तन्त्रमा संरचनागत मात्र होइन कार्य संस्कृति र सेवा प्रवाह सम्बन्धी चुनौती पनि विद्यमान छन्। प्रविधि र भौतिक पूर्वाधारका दृष्टिले आधुनिक देखिए पनि नागरिकप्रति उत्तरदायित्व, सेवामुखी सोच र कार्य सम्पादन संस्कृतिमा अपेक्षा गरे अनुसारको सुधार हुन सकेको छैन। त्यसैले प्रशासनिक सुधारको केन्द्रबिन्दु संगठनात्मक पुनर्संरचना मात्र नभएर कार्य सम्पादन, पारदर्शिता, जवाबदेही र नागरिक मैत्री सेवा प्रवाहलाई सरकारले जोड़ दिनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको महाधिवेशन अन्तर्गत सभापति र केन्द्रीय सदस्य चयनका लागि मतदान प्रक्रिया शुरू भएको छ। रासपाका निर्वाचन आयोगका अनुसार उम्मेद्वारी दर्ता, दावी विरोध र मतदान नामावली सम्बन्धी प्रक्रिया शुरू भएको हो। बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथिको छलफल सकिएपछि निर्वाचन प्रक्रिया अगाडि बढ़ाइएको निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले सीआईएनसँग बताउनुभयो।
2: प्रकाशन भएको छ, म उम्मेद्वारको फर्महरू भर्न शुरू गर्यौं हामीले 7 बजीबाट। त्यो अनुसार चाहिँ अब हामी 9:30 बजीसम्म फर्म लिन्छौँ, त्यस पछाडि चाहिँ हामी 11 बजीसम्म त्यस्तो छ। अब त्यो त कार्यपालिका नोटिसमा आएको छ केन्द्रीय सदस्य मात्रै।
5: प्रतिनिधि छनौट विवादका कारण केही समय प्रभावित बनेको महाधिवेशन अब नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको हो। त्यसअघि महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा विवाद उत्पन्न भएपछि रोकिएको बन्द सत्र आज अपराह्नबाट शुरू भएको थियो। प्रतिनिधि छनौटको विषयलाई लिएर महाधिवेशन स्थलमा असन्तुष्टि र विवाद देखिएपछि हिजोका लागि तय भएको बन्द सत्र स्थगित गरिएको थियो। बन्द सत्र उद्घाटन गर्दै सभापति रवि लामिछानेले निर्वाचनमा गुट, उपगुट र प्यानल नबनाउन प्रतिनिधिहरूलाई आग्रह गर्नुभएको थियो। उहाँले स्वस्थ प्रतिस्पर्धा गर्न फोन वा गोप्य सूची मार्फत भोट माग्ने जस्ता गतिविधिबाट टाढा रहन निर्देशन पनि दिनुभयो। पार्टीभित्रका मतभेदलाई सड़कमा होइन छलफल मार्फत समाधान गर्नुपर्ने उहाँको भनाई छ।
6: मैले जो पहिला सोधे भने पनि हामी यसको सफलताको गीत गाउने, नाच्ने कि त्यसलाई परिणाममा बदल्ने भनेर सोधे भने तपाईँहरूले सोच्दै नसोधी भन्नुहुन्छ होला होइन परिणाममा बदल्ने भन्नुहुन्छ होला।
5: रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका लागि तोकिएको 5,000 रूपियाँ शुल्क ऐच्छिक बनाउने घोषणा पनि गर्नुभयो। आर्थिक समस्याका कारण कुनै पनि प्रतिनिधि मतदानबाट वञ्चित हुन नपरोस् भनेर यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो। उहाँले सांसद, मन्त्री, पुराना वा नयाँ सदस्यबीच कुनै विभेद नगरी सबैलाई उम्मेद्वारी दिने स्वतन्त्रता रहेको स्पष्ट पार्दै योग्य र सक्षम नेतृत्व छान्न प्रतिनिधिहरूलाई विवेक प्रयोग गर्न आग्रह गर्नुभयो। बन्द सत्रमा प्रस्तुत संगठनात्मक प्रतिवेदनमा पार्टी सदस्य संख्या 5,23,465 पुगेको उल्लेख छ। चितवनमा जारी पहिलो महाधिवेशनमा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा अधिकांश सदस्य 18 देखि 45 वर्ष उमेर समूहका छन्। होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले उपलब्ध गराउने राहत रकम लिएर 5 दिनभित्र बसोबास स्थल खाली गर्न निर्देशन दिइएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले 25,000 रूपियाँ एकमुष्ट सहायता तथा त्यसपछि मासिक 15,000 रूपियाँ उपलब्ध गराउने गरी सरकारी निर्णय अनुसार लाभग्राहीलाई बैंक खाता खोली रकम बुझ्न आग्रह गरेको हो। समितिका अनुसार यो निर्णय मन्त्री स्तरबाट भएको र कार्यान्वयनको जिम्मेवारी समितिले सम्हाल्ने भएको छ। होल्डिङ सेन्टरमा अस्थायी रूपमा बस्दै आउनुभएका नागरिकहरूलाई सधैँ त्यही राखिराख्न सम्भव नहुने भएकाले उहाँहरूलाई आफ्नै हिसाबले सुरक्षित कोठा खोजी व्यवस्थित हुनका लागि यो पाँच दिने सूचना जारी गरिएको सीआईजीसँग कुरा गर्दै समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भानले बताउनुभयो।
0: पहिले दिएको छौँ हामीले टाइम र खाता खोल्ने टाइम दिएको छौँ, अनि भेरिफिकेसन गरेको पनि धेरै भयो होइन, अनि सबै कुराहरू चाहिँ मोटामोटी रूपमा उहाँहरूलाई चाहिँ अब थाहा छ त्यो बारेमा होइन, अनि चाहिँ अब खाता नै नखोलेको छैन कतिपयले होइन, खाताको बुझाएको छैन, बुझाउनेहरूलाई एक छोरीलाई चाहिँ त्यो भयो नि भएर नै एक छोरीले चाहिँ लिइसक्नु भएको छ, निवेदन दिइसक्नु भएको छ होइन, अनि कतिपय त्यही भएर त्यो सम्भव हुने भएर चाहिँ नै त्यो दिएको हो होइन, त्यो त लास्ट नखोलेको हुनाले कतिपयलाई चाहिँ त्यो पनि हो। प्लस अर्को कुरा के भने भ्याउनेहरूले एक छोरी चाहिँ त्यो निवेदन दिएर ठिक छ भने पैसा लिइसकेको अवस्था पनि छ, केहीहरूको हकमा मात्र हो त्यो चाहिँ बसेर झिक्नेहरू हुन्छ नि एक छोरी जान नखोज्ने, अनि एक छोरीको नत्र धेरै जस्तो सेन्टरहरूमा हाम्रो दर्ता गरेर उहाँहरूले निवेदन दिइसक्नु भएको छ र हुन्छ त्यो अनुसारले हामी गर्छौँ भनिसकेको अवस्था छ।
5: हाल विभिन्न होल्डिङ सेन्टरमा 388 परिवार रहेका छन् भने उनीहरूको पहिचान गर्ने प्रक्रिया पूरा भइसकेको उहाँले बताउनुभयो। सुकुम्बासी बस्ती हटाइएपछि कुल 2,608 जनाले आफूलाई सुकुम्बासीका रूपमा दर्ता गराएका थिए। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहाईको माग गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले पौडेलको गिरफ्तारी कानूनी र न्यायिक प्रक्रिया अनुकूल नभएको निष्कर्ष निकाल्दै रिहाईको माग गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक ऐन महरले बताउनुभयो।
7: र यो पक्राउ यो फसपूर्ण छ, यो गैर न्यायिक छ, गैर कानूनी छ र यसले कानूनी राज्य र विधिको शासनको बर्खिलापा छ र यसको यो खालको गिरफ्तारीको यो खालको चाहिँ पक्राउको नेकपा एमालेको संसदीय दलले घोर भत्सना गरेको छ, विरोध गरेको छ र अविलम्ब बिना शर्त रिहाईको हामीले जोरदार नेपाल सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ।
5: पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो। आज म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको थियो। बहस सकिए पनि आदेश जारी भने भएको छैन। यसैबीच नेपाली कम्युनिष्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले आफू सहभागी रहेको सरकारद्वारा प्रस्तुत बजेटप्रति असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा संशोधन माग गर्ने निर्णय गरेको हो। एमाले सांसद धर्मराज पाठकले सरकारले अपूरो बजेट प्रस्तुत गरेको, विनियोजनका सिद्धान्त उल्लंघन गरेको, मन्त्रालयगत बजेट स्पष्ट नराखेको र योजना छनौटका मापदण्ड पालना नगरेको आरोप लगाउनुभयो। हाल कमल बहादुर शाह नेतृत्वको संयुक्त सरकारमा कांग्रेस र एमाले दुवै सहभागी छन्। चालू आर्थिक वर्षको 11 महिनामा नेपालले डिजल, पेट्रोल र एलपी ग्यास आयात गर्न 2,73,07,00,00,000 रूपियाँ भन्दा बढ़ी खर्च गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र अमेरिकी डलर बलियो हुँदा आयातको परिमाण घटे पनि खर्च भन्ने उल्लेख्य रूपमा बढ़ेको हो। कुल आयातमध्ये डिजलको सबैभन्दा ठूलो हिस्सा रहेको छ। 12,64,000 किलो लिटर भन्दा बढ़ी डिजल आयात गर्दा 1,52,00,00,000 रूपियाँ खर्च भएको छ। गत वर्षको तुलनामा डिजेलको परिमाण घटे पनि खर्च करिब 37,00,00,000 रूपियाँले बढ़ेको छ। त्यस्तै पेट्रोल आयातमा 68,00,00,000 रूपियाँ खर्च भएको छ भने एलपी ग्यास आयातमा 52,00,00,000 रूपियाँ बाहिरिएको छ। ग्यास आयात खर्च भने गत वर्षको तुलनामा केही घटेको छ। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले उच्च स्तरीय कार्यदल गठन गरेको छ। कार्यदललाई समस्या अध्ययन गरी 2 हप्ताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझाव सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। साझा खबरमा अब विदेशको खबर। भारत उत्तर प्रदेशको लखनऊमा एक कोचिङ सेन्टरमा बिहान आग लागी हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। घटनामा धेरै जसोको मृत्यु धुवाले निसासिएर भएको चिकित्सकहरूले बताएका छन्। अर्धचेत अवस्थामा 21 जना बालबालिका अस्पताल पुर्याइएको थियो। तीमध्ये 2 जनालाई सामान्य चोट लागेको थियो। मुख्यमन्त्री योगी आदित्यनाथले उक्त घटनामा मृत्यु भएका बालबालिकाका परिवारलाई 5,00,000 भारतीय रूपैयाँ तथा गम्भीर घाइते भएकाहरूलाई 50,000 भारतीय रूपियाँ राहत स्वरूप उपलब्ध गराउने घोषणा गर्नुभएको छ। र खेल खबरमा फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह के को यो खेल राति पौने 11 बजे अमेरिकाको हस्टन रंगशालामा हुनेछ। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग 1-1 को बराबरी खेलेको थियो। उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। विश्वकपमा आज राति नै पौने 2 बजे समूह एल का इंग्ल्याण्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको वोस्टन रंगशालामा हुनेछ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पानामालाई 1-0 हराएको थियो। त्यस्तै भोलि बिहान पौने 5 बजे समूह एल का पनामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पानामा 40 स्थानमा रहेको छ। विश्वकपमा बिहान पौने 8 बजे के का लागि के समूहको कोलम्बिया र डीआर कंगो खेल्दैछन्। यो खेल मेक्सिकोमा हुनेछ।
3: गएको 2 महिनामा 11 जिल्लामा 74 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि।
8: काठमाडौँ भ्यालीका विभिन्न स्थानहरूमा कागहरू मरेको हामीले पाएका छौं र उनीहरूमा रोग पनि पुष्टि भइसकेको छ।
3: संक्रमण फैलन नदिन किसानको भूमिका महत्वपूर्ण। रिपोर्टसँगै वर्षायाममा नदी किनारका बासिन्दाले गर्नुपर्ने कार्य, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: दक्षिण अनुवादी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास। विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका नाइटपुर।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल गीतामोड वीरगंज र काठमाडौँ कलम्फीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। काभ्रेका 2 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि संक्रमित कुखुरा र हाँस नष्ट गर्ने काम भइरहेको छ। जिल्ला पशु सेवा कार्यालयका प्रमुख बज्रकिशोर ठाकुरका अनुसार बनेपा नगरपालिका 13 साया स्थित एक लयर्स कुखुरा फार्ममा 1,650 कुखुरामा र पनौती नगरपालिकामा हाँस तथा स्थानीय कुखुरामा संक्रमण भेटिएको हो। साया स्थित फार्ममा कुखुरा नष्ट गरिसकिएको छ भने पनौतीमा संक्रमित पंक्षी नष्ट गर्ने कार्य जारी रहेको उहाँले सीआईएनलाई जानकारी दिनुभयो।
11: काभ्रे जिल्लामा के रहेछ भन्दाखेरि बर्ड फ्लू चाहिँ 2 ठाउँमा देखा पर्यो होइन। पहिलो नम्बर चाहिँ तपाईँको बनपा नगरपालिका वार्ड नम्बर 13 को साङ्गा भन्ने ठाउँमा बद्री खत्रीजीको लेयर्स फार्ममा त्यहाँ देखा पर्यो। कहिले भन्दाखेरि 2013/03/03 देखा पर्यो। हामीले 4 गते चाहिँ त्यसलाई नष्ट चाहिँ हामीले गऱ्यौँ भन्दाखेरि डिस्पोजल स्टम्पिङ आउट गरे पहिलो। दोस्रो चाहिँ आज हामीले स्टम्पिङ आउट पनौती नगरपालिका वार्ड नम्बर 7 सुकुमासी टोलमा हाँस र लोकल कुखुरामा चाहिँ बर्ड फ्लू देखा परेर त्यहाँ चाहिँ हामीले आज चाहिँ नष्ट गर्यौं।
3: खुल्ला रूपमा कुखुरा र हाँस पालिने तथा जैविक सुरक्षा कमजोर भएको क्षेत्रमा संक्रमणको जोखिम बढ़ी देखिएको कार्यालयले जनाएको छ। बर्ड फ्लू संक्रमण बढ़नुको कारण र नियन्त्रणको बारेमा हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक नवराज श्रेष्ठसँग कुराकानी गरेका छौं।
8: हामीले चाहिँ अब विभिन्न माध्यमबाट सूचनाहरू दिइरहेको छौँ, खास गरी जैविक सुरक्षाहरू पालन गर्नुहोस् भन्छ हामीले जोखिम विश्लेषण गर्नको लागि फिल्डमा जाँदाखेरि के देख्यौँ भन्दाखेरि अधिकांश फार्महरूमा चाहिँ जैविक सुरक्षाका उपायहरू एकदमै न्यूनतम अवलम्बन गरेको पायौं। खास गरी उहाँहरूले तारबार लगाएर चाहिँ कुखुरा पालन गर्नुपर्ने हुन्छ, खोरको एउटा सर्टेन स्ट्रक्चर मापदण्ड हुन्छ, कति टाढा हुनुपर्ने, प्रवेश गर्ने ठाउँमा चाहिँ स्प्रे गर्ने अथवा खुट्टा दुबाउने फुटबाथको व्यवस्थापन गरेको हुनुपर्ने अथवा मरेका पन्छीहरूलाई चाहिँ उपयुक्त स्थानमा उहाँले गाड्नुपर्ने, त्यस्तो कुराहरू चाहिँ हामीले देखेनौं। एकदमै भनौँ न खोर पुरानो भए पनि केही फरक नपर्ने तर खोरको संरचनाहरू पनि एकदम जीर्ण अवस्थामा देखिएको र फार्मको वरिपरि पनि फोहोरहरूको पनि राम्रो व्यवस्थापन नगरेको हुँदाखेरि त्यसले गर्दाखेरि कागहरूले आकर्षण गर्छ र कागहरू मरेका कुखुरा जथामा फाल्यो भनेदेखि कागले खान्छ अथवा कागले बोकेर अन्यत्र स्थानमा लिएर जान सक्छ जसले गर्दाखेरि चाहिँ संक्रमणहरू अझै फैलिन सक्छ। त्यहाँ भएको संक्रमण अन्यत्र पशु पन्छीमा पनि नलागोस् र उपभोक्ताले पनि त्यो रोगी पन्छीको मासु अथवा अण्डा उपभोग गर्न नपरोस् भन्नको लागि नै हामीले यो नष्ट गर्ने प्रावधान राखिएको हो। तसर्थ यो पहिलो काम भनेको चाहिँ यो नष्ट गर्ने जुन काम छ नि यो चाहिँ सबैभन्दा पहिलो हामीले उपभोक्तालाई संक्रमित मासु र अण्डा खानाबाट रोक लगाएको एउटा यो चाहिँ पहिलो बिन्दु नै त्यही हो।
3: बर्ड फ्लू पछि अब तेह्रथुमको बसन्तपुरको प्रसंग। तेह्रथुमको बसन्तपुरमा 11,45,00,000 लागतमा निर्माण गरिएको मिनी बजार सञ्चालनमा आएको छ। यसले स्थानीय किसानमा आर्गानिक कृषि उपजको संकलन भण्डारण र बजारीकरण सहज बनाउँदै बिचौलियामाथिको निर्भरता घटाउने अपेक्षा पनि गरिएको छ।
12: तेह्रथुमको लालीघाट नगरपालिका स्थित बसन्तपुर बजारमा स्थानीय कृषि उत्पादनको संकलन भण्डारण तथा बजारीकरणलाई व्यवस्थित गर्ने उद्देश्यले निर्माण गरिएको मिनी मार्केट आजदेखि सञ्चालनमा आएको छ। नगर क्षेत्रका किसानले उत्पादन गरेका अर्ग्यानिक तरकारी फलफल तथा अन्य कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्याउने लक्ष्यका साथ निर्माण गरिएको मिनी मार्केट भवनको उद्घाटन लालीघाट नगरपालिकाका नगर प्रमुख अर्जुन माधवले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख माधवले कृषि उत्पादनलाई बजारसँग जोड्दै किसानको आमदानी वृद्धि गर्ने उद्देश्यले भवन सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँका अनुसार उत्पादनपछि सुरक्षित भण्डारण र बजारको अभावका कारण किसानले भोग्दै आएको समस्या समाधानमा मिनी मार्केट महत्वपूर्ण बन्नेछ। मिनी मार्केट सञ्चालनमा आएपछि स्थानीय कृषि उत्पादनको बिक्री वितरण सहज हुने, किसानले आफ्ना उत्पादनको उचित मूल्य प्राप्त गर्ने तथा कृषि व्यवसायलाई थप प्रोत्साहन लिने अपेक्षा गरिएको छ। स्थानीय किसानहरूले पनि भवन सञ्चालनसँगै कृषि उपजको बजारीकरणमा सहजता आउने विश्वास व्यक्त गरेका छन्। उक्त भवन सघन शहरी विकास कार्यालय धनगुटाले 11,45,00,000 रूपियाँको लागतमा निर्माण गरी लालीग्रास नगरपालिकालाई हस्तान्तरण गरेको हो। नगरपालिकाले मिनी मार्केटलाई स्थानीय कृषि उत्पादनको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्षायामका बेलामा नदी किनारका बासिन्दा सबैभन्दा बढ़ी जोखिममा।
13: विगतमा कत्रा कत्रा बाढ़ी आयो, कुन कुन क्षेत्र डुबाउनु पर्यो, कति समय डुबाउनु पर्यो, नजिकैको कुन स्थान कहिले डुबाउनु भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने।
3: बाढ़ी र डुबानबाट जोगिन के गर्ने विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: तपाईका आवाज, तपाईका सहकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद
15: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन।
16: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
14: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद
16: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
14: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत विश्वभरि कार्यक्रम हेलो संसद।
17: समय
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
4: बर्खायाममा नदी किनारका बासिन्दाले के खेल्दैन, बारीबाट जोगिन सही सूचना कहाँबाट लिने होला? नमस्कार, हिलो मौसममा तपाईलाई स्वागत छ। म सन्तोष गंगरुवा। आजको हिलो मौसममा बर्खामा नेपालका अधिकांश भूभाग बाढ़ीको चपेटामा पर्ने गरेका छन्। यस्तो अवस्थामा समयमै सूचना प्राप्त भए जंगलको क्षति कम गर्न सकिने विज्ञहरू बताउँछन्। आज हामी यही विषयमा बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जनविज्ञ विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
18: हाम्रा नीति नियम कार्यविधि जति पनि छन् ती उत्कृष्ट छन्, तर त्यसको कार्यान्वयनमा हामी चुकिरहेका छौं भन्ने मुख्य आशयमा आधारित भएर ती सबै सूचनाहरूलाई, ती सबै तथ्याङ्कहरूलाई, चाहे त्यो पूर्व सूचनासँग सम्बन्धित तथ्याङ्क होस्, चाहे त्यो पछि

0: सहजीकरणको लागि चाहिँ एउटा अनलाइन प्लेटफर्म त्यो चाहिँ मोबाइल एप पनि हुन सक्छ त्यो विकास गर्नुहोस् मोबाइल एप अथवा ड्यासबोर्डको रूपमा जसमा सबै किसिमका सूचनाहरू एउटै एप्लिकेशन आओस् ताकि सबैले त्यसलाई त्यो चाहिँ सबै नागरिकको प्रयोजन पनि हुन सक्छ र जो कोहीले जुनसुकै ठाउँमा जुनसुकै विपद पर्दाखेरि पनि आफूलाई परेको आवश्यकता के हो त्यो चाहिँ जानकारी गराउन सक्नुहुन्छ र हामी डिजिटली नै त्यसलाई एप्रुभ पनि गर्न सक्छौँ र त्यसले चाहिँ हाम्रो जुन परम्परागत विपद व्यवस्थापनका प्रयासहरू छन् त्यसलाई चाहिँ आधुनिक बनाउँछ छिटो छिटो बनाउँछ प्रभावकारी बनाउँछ र जङ्गलको क्षति निम्तिहरू पनि सहयोग गर्छ त्यो निर्देश
1: मोबाइल फोन प्रयोगकर्ताले त सजिलैसँग मौसमबारे जानकारी लिन सक्ने भयो यदि त्यो आयो भने
0: र स्पष्ट रूपमा गृहमन्त्रीज्यूको निर्देशन छ कि अबको एक महिनाभित्र हामी त्यस्तो डिजिटल प्लेटफर्म विकास गर्नुहोस् र त्यो प्लेटफर्मको प्रयोग चाहिँ एक महिनाभित्र हुनुपर्छ भनेर राष्ट्रिय विपद जोखिम मौलिकता व्यवस्थापन प्राधिकरणले जुटेको मैले बुझेको छु र सम्भवतः एक महिना अगाडि नै यो प्लेटफर्म चाहिँ
1: बाढी पूर्वानुमान प्रणालीमा स्थानीय समुदायको भूमिका चाहिँ कतिको महत्वपूर्ण हुन्छ हुन सक्ला
0: सबैभन्दा महत्वपूर्ण भूमिका नै स्थानीय समुदायको कुनै पनि विपद हुने भने कि स्थानीय स्तरमा हामीले ठूला विपदको कुरा गर्दाखेरि त ठूलो क्षेत्र उभिन सक्छ तर त्यो कहीँ न कहीँ कुनै न कुनै स्थानीय पालिका स्थानीय समुदायमा त्यो विपद हुने हो त्यस कारणले सबैभन्दा ठूलो भूमिका स्थानीय समुदायको छ हामी पूर्व सूचना प्रणालीको कुरा गर्दाखेरि पहिलो पिल्लरको रूपमा चाहिँ जोखिमको ज्ञानको कुरा गर्छौँ त्यस कारण स्थानीय समुदायलाई जोखिमको ज्ञान आफू रहेको स्थानमा के को जोखिम हो बालीको हो दुवानको हो अथवा हिमताल विस्फोटको अन्य के हो त्यो ज्ञान चाहिँ हुनु जरुरी छ विगतमा कत्रा कत्रा बाली आयो कुन कुन क्षेत्र डुबाउनु पर्यो कति समय डुबाउनु पर्यो नजिकैको कुन स्थान कहिले डुबाउनु भएन त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो हामी त्यो सुरक्षित बाटो भनेर सुरक्षित स्थानमा पुग्नुपर्छ यी समग्र ज्ञान चाहिँ स्थानीय समुदायको दिन हामी कसैलाई हुँदैन त्यस कारणले स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ खास गरी हामीले दिने भनेको बाढी आउँदैछ ठूलो बाढी आउँदैछ भन्ने सूचना नै हो तर नजिकको सुरक्षित स्थान त्यो सुरक्षित स्थानमा सुरक्षित बाटोहरू पुग्यो त्यो बाटो यी समग्र ज्ञान चाहिँ स्थानीय समुदाय

0: कि नजिक को सुरक्षित स्थान तो हम सुरक्षित आश्रय स्थल भर सुरक्षित बाटो तो उचो भूगोल को होते पंचायत सभी दुबान भईराने क्षेत्र विगत में दुबान भैया घर ती कौन कौन हूं तो ज्ञान ताकि हम सूचना को सही उन्हीं प्रयोग कर सकोस।
1: अर्क प्रश्न भारत आने नदी को बाढ़ी बारे नेपालले कति समय अघि सूचना पाउँछ?
0: अब भारत बाट नेपालमा आउने नदी महाकाली नदी मात्र नै हो। महाकाली नदी को कई शाखा नदी भारत तर्फ बाट महाकाली आउँछन्। महाकाली तो हाम्रो तपाईको सागर नदी हो र भारतले चाहिँ सामान्यतया दार्चुला जुन छ दार्चुला को माथिल्लो क्षेत्र में धौली गंगा भन्ने एउटा ठूलो नदी छ जुन भारत तर्फ बाट आउँछ त्यसको सूचना चाहिँ हामीले के घंटा अगाड़ी दिने गर्दछ। जहांसम धौली गंगा ब्यारेज खोल्दाखेरि आउने बानी छ त्यसको सूचना चाहिँ हामी 24 घंटा अगाड़ी नै पाउँछौं र त्यो ब्यारेज खोलेर आउने अतिरिक्त बानी को सूचना के आधारमा हामीले आम सर्वसाधारणले सूचना पनि पठाइरहेका छौं र भर्खरै मात्रै भारत सरकारसँग नेपाल सरकारको द्विपक्षीय वार्ता काठमाडौँ सम्पन्न भएको पनि छ। त्यसमा नेपालको तथ्याङ्क पनि हामीले भारतलाई दिने गरी किनकि भारत का बासिन्दाहरू पनि नेपालबाट बढ्ने नदीबाट प्रताडित छन् र कतिपय भारत तर्फको तथ्याङ्क पनि हाम्रो आवश्यक पर्छ बाढी र बनाउनको कुरा गर्दाखेरि त्यो चाहिँ दिने गरी सहमति भएको छ र हामी गत हप्ता मात्रै भारत तर्फबाट पनि पाँचवटा विभिन्न क्षेत्रको मापनका तथ्याङ्कहरूको सूचना चाहिँ हामीले नियमित प्राप्त गरेको प्राप्त भएको छ। हामीले पनि भारतलाई उपलब्ध गराइसकेका छौँ र हाम्रो सम्झौताको मर्म के हो भने दुवै देशका बाढीबाट प्रभावित हुन सक्ने आम बासिन्दालाई चाहिँ मनसुन कमिटीमा जोगाउँ।
2: यो कुराकानी सँगै आजका लागि हिलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
3: राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया शुरू भएको छ। मुलिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले उपलब्ध गराउने राहत रकम लिएर 5 दिनभित्र बसोबास स्थल खाली गर्न निर्देशन दिएको छ। एमाले पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहाईको माग गरेको छ भने विशेष अदालतले पौडेललाई 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले उच्च स्तरीय कार्यदल गठन गरेको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले आफू सहभागी रहेको सरकारद्वारा प्रस्तुत बजेटप्रति असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ र भारतको उत्तर प्रदेशको लखनऊमा एक कोचिङ सेन्टरमा आग लागि हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। अवस्था आजलाई ताजा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार। शुभरात्रि।

0: पाँच बजे बिहान उठेर भरे दस बजे राति खुन महिलाहरू नै मेहनत गरेर हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
1: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
2: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
1: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
3: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
4: कार्यक्रम साझा आवाज,
1: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
5: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
6: प्रोपाइटर मधुमाया जीजी, पढे होइन प्रोपाइटर भनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
1: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सन्चे सोनी एफएम स्टुडियो टाइम
2: इट्स 8 पीएम रात को 8 बजे

0: तयार भइरहेका छन्। सेवालाई नागरिक मैत्री र गुणस्तरीय बनाउन आगामी दिनमा के कस्ता कार्यहरू गर्ने योजना छन्, जनशक्ति र उपकरणको अवस्था कस्तो छ, यिनै विषयमा आधारित भएर सहकर्मी दुर्गा केसीले प्रदेश आयुर्वेद अस्पताल लखनपुर झापाका प्रमुख डाक्टर रविन्द्र निरोडासँग कुराकानी गर्नुभएको छ। अब सुनौ यो कुराकानी।
1: डाक्टर सर्वप्रथम यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम प्रदेश डायरीमा। आरामै हुनुहुन्छ डाक्टर?
2: आरामै छु हजुर।
1: प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरले हाल प्रदान गरिरहेको मुख्य सेवाहरू के हुन् जानकारी गराइदिनुहोस् न।
2: प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरबाट हाल बिरामीहरूका लागि चाहिँ हामीले बहिरङ्ग सेवा ओपिडी सेवा सञ्चालनमा राखेका छौँ। विशेष त हामीले तीनवटा ओपिडी बहिरङ्ग सेवा मार्फत हामीले तीनवटा ओपिडी सञ्चालनमा राखेका छौँ। त्यसै गरी अन्तरङ्ग सेवा पनि हामीले सुचारू राखेका छौँ। त्यसै गरी हामीले विशेष गरी पञ्चकर्म अन्तर्गत का सेवाहरू विरेचन कर्म, भस्ती कर्म, नस्य कर्म, रक्तमोक्षणका कर्महरू होइन, त्यसै गरी पूर्व कर्म अन्तर्गतका सेवाहरू, शिरोधारा लगायतका सेवाहरू हामीले प्रदान गरिरहेका छौँ। थेरापीको हिसाबले हामीले फिजियोथेरापी सेवा पनि यहाँबाट दिने गरेका छौँ। बिरामीहरूलाई चाहिँ विभिन्न किसिमका समस्याहरू, हाड नसाका प्रब्लमहरू हुँदाखेरि होइन फिजियोथेरापी सेवा चाहिँ आकर्षणको रूपमा रहेको छ। त्यसै गरी हामीले यो मलद्वार सम्बन्धी समस्या हुने सेवाग्राहीहरूका लागि चाहिँ एउटा हामीसँग शल्य चिकित्सक चाहिँ दरबन्दीमा भए पनि नियमित जनशक्तिको रूपमा नभए पनि हामीले त्यसलाई चाहिँ मासिक रूपमा सेवा दिने गरेका छौँ। अन्य अस्पतालहरूबाट चाहिँ हामीले मासिक रूपमा बोलाएर भए पनि होइन त्यसरी हामीले चाहिँ केसहरू स्क्रिनिङ गरेर पाइल्सका, फिसुलाका, होइन फिसरका यस्ता विभिन्न मलद्वार सम्बन्धी हुने समस्याहरूको चाहिँ उपचार निरन्तर हामीले गरिरहेका छौँ। त्यसै गरी यता डायग्नोस्टिकतिर, निदानात्मक सेवातिर चाहिँ हामीले ल्याब सेवा छ हाम्रो, त्यसै गरी रेडियोलोजीको सेवा छ। रेडियोलोजीमा चाहिँ विशेष गरी युएससी सेवाहरू सञ्चालनमा रहेको छ, इसिजी सेवा सञ्चालनमा रहेको अवस्था छ। त्यसै गरी हाम्रो अस्पतालले चाहिँ रोगी व्यक्तिहरूलाई मात्र नभएर निरोगी रहनका लागि पनि र स्वस्थ जीवनशैली अपनाउनका लागि पनि स्वस्थ जीवन प्रबन्धनका विभिन्न क्रियाकलापहरू गरेर सेवा प्रदान गरिरहेको अवस्था छ। योगका सेवाहरू, थेरापेटिक योगका सेवाहरू, जेनरल योगका सेवाहरू, त्यसै गरी हाम्रो जीवनशैलीलाई कसरी स्वस्थकर राख्न सकिन्छ त्यस विषयमा चाहिँ आयुर्वेदको धारणा, आयुर्वेदबाट स्वस्थकर जीवनशैलीका लागि दिनचर्या, ऋतुचर्या, सद्वृत्त, आचार रसायन आदिका कुराहरू छन्। त्यस सम्बन्धी हामीले परामर्श सेवा दिने गरेको छ।
1: हजुर, यस अस्पतालमा हाल उपलब्ध प्रविधि, जनशक्ति र पूर्वाधारको अवस्था कस्तो छ होला डाक्टर?
2: अब यो 50 शैयाको अस्पतालको संरचना रहेको छ। जनशक्तिको हिसाबले

0: उपकरणको हिसाबले पनि एउटा बेसिक खालका उपकरणहरू हामीसँग सबै छ होइन, तर अब केही पूर्वाधारहरू अझै पनि कमी जस्तो देखिएको छ। अस्पताल ठुलो भइकन अब यहाँ चाहिँ अलिकति यो अस्पतालले चाहिँ आफ्नै एउटा चाहिँ औषधि उत्पादन गर्ने युनिट अस्पताललाई आवश्यक पर्ने संरचना यहाँ अझै पनि खाँचो देखिएको छ। त्यसै गरी अस्पतालको परिसरमा केही कर्मचारीहरूलाई आवासको प्रबन्ध गर्न सक्दाखेरि यहाँ 24 घण्टा सेवा दिनुपर्ने सेवा रहेकोमा त्यो आवासको प्रबन्ध गर्न अलिक चुनौतीको रूपमा पनि देखिएको छ। समग्रमा भन्दा अब अस्पतालले क्रमानुगत रूपमा विकास र अब चुनौतीका बावजुद पनि होइन चुनौतीका बावजुद सेवाहरू प्रवाह गरिरहेको छ।
1: आयुर्वेद उपचार पद्धति प्रति आम नागरिकको आकर्षण कस्तो पाउनु भएको छ?
0: आम नागरिकहरू आयुर्वेद प्रति अहिले जनआकर्षण बढ़ी नै रहेको अवस्था देखिन्छ। अब अलिक सचेतना पनि बढ्दै गएको अवस्था छ, नसर्ने रोगहरूको प्रकोप दिनानुदिन बढ्दै गएको अवस्था होइन, त्यसको चाहिँ एउटै मात्र विकल्प के हो भने हामीले हाम्रो जीवनशैली सुधार गर्नु पर्यो र अलिक प्रकृतिको नजिक भएर भने प्राकृतिक किसिमको चाहिँ चिकित्सा पद्धति होइन, जुन चाहिँ हाम्रो चाहिँ हाम्रा जडीबुटीहरू भए होइन यस्ता चाहिँ अनि हाम्रा आरबीआरहरूलाई चाहिँ सुधार गरेको खण्डमा चाहिँ हामीले त्यसलाई प्रतिकार गर्न सक्छौ भन्ने किसिमको बुझाइको चाहिँ होइन विकास जनचेतना पनि बढ्दै गएको अवस्थामा आयुर्वेदको चाहिँ फेरि आयुर्वेद जनमानसमा चाहिँ कस्तो छ यो जरेबाट चाहिँ रोगहरूको चाहिँ उपचार गर्ने पद्धतिको रूपमा जनमानसमा एक किसिमको यो धारणा पनि रहेको छ र जुन वास्तवमा पनि आयुर्वेदले गर्ने पनि त्यही हो, जो रोगको चाहिँ प्रादुर्भावै हुन नदिने किसिमले होइन रोग चाहिँ उत्पन्नै हुन नदिने किसिमले पनि स्वास्थ्यको रक्षा कसरी गर्न सकिन्छ भनेर आयुर्वेदमा बताइएको पनि छ र रोग लागिसकेको खण्डमा पनि त्यसलाई कसरी निर्मूल गर्न सकिन्छ जरेबाट त्यसलाई कसरी निको पार्न सकिन्छ भन्ने किसिमकै उपचार पद्धति भएको हुँदाखेरि जनआकर्षण चाहिँ बढी नै रहेको अवस्था छ।
1: हजुर, अस्पतालमा दैनिक औषधमा कति बिरामीहरू उपचारका लागि आउनुहुन्छ होला?
0: यस्तो छ, औषध हामीले सामान्यत 50-60 को हारामा बिरामीहरू आउने गर्नुहुन्छ। अब कहिले काहीँ त्यो संख्याहरूले बढ्न जान्छ, कहिले काहीँ 100 को हारिमा पनि बिरामीहरू पुग्नुहुन्छ, तर औषध हामीले भन्दाखेरि 50-60 को हारिमा अहिले हामीले सेवा प्रदान गरिरहेको अवस्था छ। अब केही कार्यक्रमहरू हामीले चलाइरहेका छौँ, जस्तो कुनै जस्तो स्वर्ण उपासन कार्यक्रमहरू चलाइरहेका छौँ, त्यसमा चाहिँ फेरि त्यो दिन चाहिँ सेवाग्राहीको संख्या उल्लेख्य वृद्धि भएको हुन्छ, किनभने अब हामीले त्यो कार्यक्रमहरू चलाउँदाखेरि बच्चाहरूलाई लक्षित गरेर कार्यक्रम चलाएको छ, त्यसमा चाहिँ हामीले 2000-3000 जना बालबालिकालाई प्रत्येक महिना त्यस्तो कार्यक्रम भएको दिन चाहिँ सेवाग्राहीहरूको संख्या त्यसरी बढेको पनि हुन्छ। तर औषधमा हामीले जेनरल ओपिडी लगायतका हाम्रा जुन यहाँबाट प्रदान गर्ने सेवाहरू छन् हामीले 50-60 को हारिमा सेवा प्रदान गरिरहेको अवस्था छ।
1: हजुर, झापा जिल्ला बाहेक अन्य कुन कुन जिल्लाबाट बिरामीहरू आउँछन् होला?
0: अब यहाँ चाहिँ कस्तो छ भने झापाको भयो, त्यसै गरी यतापट्टि इलामबाट भयो, उता पाँचथर भयो, ताप्लेजुङ भयो, प्राय यो भेग यतापट्टि पूर्वतिरका एक जिल्लाहरूबाट चाहिँ अलिक बिरामीको होइन फ्लो चाहिँ बेसी भएको मैले अनुभव गरेको छु। आउन चाहिँ यता धनकुटातिर पनि आइरहनु भएको छ, धनकुटा, तेह्रथुम होइन लगायत अन्य हाम्रा प्रदेशका चाहिँ विभिन्न जिल्लाहरूबाट चाहिँ आउने क्रम चाहिँ छ, तर बेसी गरी मैले पूर्वको जिल्लाहरूबाट चाहिँ अलिक बेसी चाहिँ यहाँनिर बिरामीहरूको चाप चाहिँ त्यसरी अन्य जिल्लाबाट आइरहनु भएको अवस्था छ।
1: विपन्न वर्ग, ज्येष्ठ नागरिक, बालबालिका, असहाय लगायत लक्षित वर्गहरूलाई सरल, सुलभ र सहज रूपमा सेवा प्रवाह गर्ने केही कार्यक्रमहरू छन् कि?
0: अब यस्तो छ, ज्येष्ठ नागरिक र स्तनपायी आमाहरूका लागि चाहिँ हामीले कार्यक्रम त त्यसरी संघीय कार्यक्रम मार्फत कार्यक्रमहरू त आएको छैन, तैपनि अस्पतालले चाहिँ उहाँहरूलाई जुन सेवा दिनुपर्ने हो, जस्तो स्तनपायी आमाहरूलाई चाहिँ शतावरी लगायतका चूर्णहरू होइन, त्यसै गरी ज्येष्ठ नागरिकहरूलाई अश्वगन्धा अमला लगायत रसायन औषधिहरू वितरण गर्ने जुन छ त्यो अस्पतालले नियमित रूपमा दिइरहेको अवस्था छ, र त्यसै गरी असहाय, अशक्त अनि ज्येष्ठ नागरिक समूहलाई चाहिँ हामीले अस्पताल व्यवस्थापन समितिबाट चाहिँ त्यस्ता उहाँहरूलाई चाहिँ अस्पतालले निर्धारण गरेको सेवा शुल्कमा 50% सहुलियत दिने सहुलियत दिएर उपचारहरू हामीले प्रदान गरिरहेको अवस्था छ।
1: हजुर, अस्पतालले लिएको लक्ष्य र योजना अनुसार नागरिकलाई सबै सेवा दिन सकेको छ त के छ अवस्था?
0: अब अस्पतालले जुन मैले भने नि अघि जस्तो चुनौती चाहिँ हामीलाई छ, जस्तो अस्पतालले प्रदान गर्नुपर्ने सेवाहरू सबै चाहिँ सेवाहरू सुचारू जस्तो गर्नको लागि 24 घण्टा यहाँ चाहिँ फुल फ्लेस्ड अस्पतालको आफ्नो क्षमता अनुसार सेवा दिनका लागि चाहिँ एकदम महत्वपूर्ण कुरा जनशक्तिकै कुरा हो। चुनौतीका बावजुद पनि हामीले अस्पतालले प्रदान गर्ने सेवाहरू चाहिँ हामीले हर सम्भव चाहिँ दिने प्रयास गरिराखेको अवस्था छ।
1: हजुर, अस्पतालले सेवा विस्तार तथा नयाँ सेवा प्रवाह गर्ने केही योजना बनाएको छ कि?
0: अस्पतालमा चाहिँ अब हामीले आउँदो वर्षहरूमा चाहिँ केही योजनाहरू थप गरेर अस्पतालको सेवा कसरी सुदृढ गर्न सकिन्छ भन्ने हिसाबले केही कार्यक्रमहरू प्रस्ताव गर्न खोजेको छ, जस्तो

0: आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले चाहिँ है अन्य चिकित्सा पद्धतिलाई पनि समावेश गरेर लानुपर्छ भन्ने हिसाबले चाहिँ यसपालि चाहिँ अब हामीले एउटा चाहिँ अकुपंचरका सेवाहरू यहाँबाट विस्तार गर्न सक्दाखेरि यसले अझै प्रभावकारी रूपमा चाहिँ सेवा दिन सक्छ भन्ने एउटा लागेको छ। त्यसै गरी हाम्रो विशेषज्ञ सेवाहरू चाहिँ होइन अझै विस्तार गर्न सक योजनाहरू होइन कार्यान्वयनमा ल्याउन सकियो भने अझै प्रभावकारी रूपमा सेवा चाहिँ प्रदान गर्न सकिने भन्ने हाम्रो योजना छ। र आउँदा वर्षहरूमा चाहिँ अन्य जस्तो दाँतका रोगीहरूलाई होइन अब दन्त सेवा दन्त चिकित्सा सेवा होइन त्यसै गरी केही लक्षित खालका रोगीहरूलाई चाहिँ विशेष खालको चाहिँ सेवाहरू जस्तो नसाका प्यारालाइसिसका समस्याहरू भएका होइन नसाका प्रब्लमहरू भएकाहरूलाई अथवा विशेष गरी ज्येष्ठ उमेर समूहका रोगीहरूलाई चाहिँ हामीले अलिकति जेरियाटिक केयरमा भयो होइन त्यसै गरी यो न्युरोलोजिकल र मस्कुलर स्केलेटल भनौँ अब नसा र हाड सम्बन्धित समस्याहरू भएकाहरूलाई चाहिँ त्यो किसिमको चाहिँ हामीले थेरापीका सेवाहरू चाहिँ अलिकति विस्तार गरेर सेवा दिन सक्दाखेरि अलिकति सेवा प्रभाव पर्ने थियो भन्ने हामीलाई लागेको छ।
1: हजुर, आयुर्वेद उपचार पद्धतिलाई थप प्रभावकारी बनाउन अस्पतालले के कस्ता कार्यहरू गरिरहेको छ?
0: अब अस्पतालले आयुर्वेद उपचार पद्धतिलाई प्रभावकारी रूपमा हामीले चाहिँ सेवा प्रदान गर्नका लागि चाहिँ यहाँ चाहिँ कस्तो छ भने सेवाग्राहीहरूलाई आउँदाखेरि उहाँहरूले चाहिँ निशुल्क रूपमा सकभर होइन औषधिहरू चाहिँ हामीले निशुल्क रूपमा प्रदान गर्नका लागि निशुल्क पाउने औषधिहरूको चाहिँ उपलब्धतालाई सुनिश्चित गर्ने खालका क्रियाकलापहरू गरिरहेका छौँ। केही औषधिहरू चाहिँ हामीले आफै पनि निर्माण गर्ने योजनामा कामहरू गरिरहेका छौँ। केही औषधिहरू निर्माण गरेर हामीले निशुल्क यही निर्माण गरेर पनि हामीले दिइरहेको अवस्था छ। यसका सेवाहरू अझै चाहिँ प्रभावकारी रूपमा अझै जन समुदायमा पुगोस् भन्ने हिसाबले समुदायमा लक्षित हुने गरी होइन समुदाय र अस्पतालको कनेक्सन हुने गरी त्यस्ता खालका कार्यक्रमहरू जस्तो स्वास्थ्य शिविरहरू भए होइन मोबाइल क्लिनिकहरू भए होइन यसरी चाहिँ हामीले यहाँका चाहिँ हाम्रो चाहिँ आयुर्वेद चिकित्सा पद्धतिबाट प्रदान गर्ने सेवाहरूलाई अझ चाहिँ विस्तार गर्ने अझ समुदायसँग कनेक्ट गर्ने हिसाबले पनि हामीले क्रियाकलापहरू अगाडि बढाइरहेको अवस्था छ।
1: अस्पतालले स्वास्थ्य जीवनशैली प्रवर्धन गर्न के कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ?
0: अब यसो छ, स्वस्थ जीवनशैलीलाई प्रवर्धन गर्नका लागि चाहिँ हामीले अस्पतालमा एउटा परामर्श स्वस्थ जीवनशैली सम्बन्धी परामर्शका क्रियाकलापहरू गर्छौँ जसमा उहाँहरूलाई चाहिँ आहार होइन विहार ऋतुचर्या दिनचर्या त्यसै गरी उहाँहरूको प्रकृतिको परीक्षण गरेर तपाईँको चाहिँ होइन यो किसिमको प्रकृतिका व्यक्तिहरूलाई यस्ता किसिमका चाहिँ रोगका सम्भावनाहरू हुन्छन् तपाईँले चाहिँ यस्ता किसिमका चाहिँ सावधानीहरू अप्नाउनु पर्ने हुन्छ निरोगी रहनका लागि भन्ने यस्ता स्वास्थ्य प्रबन्धनका आयामबाट पनि हामीले सेवाहरू प्रदान गरिरहेका छौँ। त्यसै गरी योगको चाहिँ होइन योगको जनरल योगका सेवाहरू भए त्यसै गरी थेरापेटिक योगका कुराहरू भए होइन विशेष गरी हामीले यही विषयहरूलाई प्राथमिकतामा राखेर स्वस्थ जीवनशैली प्रबन्धनका क्रियाकलापहरू सञ्चालन गरिरहेको अवस्था छ।
1: अस्पतालले हाल भोगिरहेका मुख्य चुनौतीहरू के के छन् होला?
0: अब मुख्य चुनौतीहरूको रूपमा मैले यहाँ देख्दाखेरि चाहिँ यहाँ जनशक्तिकै चाहिँ अलिकति मुख्य चुनौतीको रूपमा मैले अनुभव गरेको छु। त्यसै गरी अब अस्पतालको परिसरमा हामीले क्यान्टिन 24 घण्टा चलाउनु पर्ने हुन्छ मापदण्ड अनुसार, अब क्यान्टिनको व्यवस्थापन पनि एउटा चुनौतीको रूपमा देखिएको छ अहिलेसम्म। हामीले त्यसलाई चाहिँ चलाउन त चलाइरहेका छौँ होइन, तर जुन एउटा अलिकति फ्रेन्डली टाइपले होइन अब त्यो यहाँ भर्ना भएका सेवाग्राहीहरू उहाँहरूका कुराहरू त्यसै गरी यहाँका अस्पतालका कर्मचारीहरूलाई होइन यो परिसरमै एउटा चाहिँ क्यान्टिन चाहिँ 24 घण्टा चल्ने खालको होइन त्यो भइदियो भने चाहिँ हामीले चाहिँ यो अस्पतालको सेवालाई चाहिँ 24 घण्टा रन गर्नलाई चाहिँ हामीलाई अलिकति सहज हुन्थ्यो होइन। यस्ता कुरामा अलिकति हामीले चाहिँ चुनौतीको रूपमा लिइरहेको अवस्था छ। अब मैले अघि पनि भने हजुरलाई त्यो केही चाहिँ यहाँनिर अस्पतालको चाहिँ एसोसिएटेड स्ट्रक्चर्सहरू आवास अस्पतालको आवासका विषयमा पनि अलिकति चुनौतीको रूपमा रहेको देखियो, किनभने अब कर्मचारीहरूको संख्या बढ्दै जाँदाखेरि र 24 घण्टा अस्पतालमा सेवा दिनु पर्दाखेरि अस्पतालकै वरिपरि होइन स्टाफहरू कतिपय चिकित्सक स्वास्थ्यकर्मी सरसफाई कर्मचारीहरू नजिकै बसेर सेवा सञ्चालन गर्नुपर्ने हुन्छ, त्यसमा अलिकति त्यो किसिमको चुनौतीहरू, किनभने अब यहाँबाट अलिकति यो हाम्रो खेत एरिया छ अलिकति नजिकै चाहिँ यहाँबाट 15 मिनट जति लाग्छ सानो बस्ती पुग्नलाई पनि, त्यसले गर्दाखेरि यो यस्ता किसिमका चुनौतीहरू चाहिँ छ यहाँ।
1: हजुर, आयुर्वेद अस्पताललाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले कस्तो सहयोग गर्न आवश्यक छ होला?
0: अब प्रदेश सरकारले चाहिँ यसलाई चाहिँ अझै यसका सेवाहरूलाई अझै प्रभावकारी बनाउनका लागि हामीलाई जनशक्तिकै सपोर्ट एउटा दिनुपर्ने देखिएको छ। मुख्य रूपमा समुदायसँग कनेक्ट गर्ने खालका कार्यक्रमहरू अझै त्यसलाई बढाउनु पर्ने देखिएको छ। जिल्लामा चाहिँ अब हामीले किनभने यसको अनि प्रचार प्रसारमा पनि अलिकति यसको चाहिँ प्रचार प्रसारका कुराहरू होइन त्यसै गरी स्वास्थ्य प्रवर्धनका विविध क्रियाकलापहरूसँग समावेश गरेर यस्ता कार्यक्रमहरू चाहिँ चलाउनु पर्ने र त्यसमा चाहिँ प्रदेश सरकारले चाहिँ आगामी वर्षका कार्यक्रमहरूमा चाहिँ होइन हामीलाई चाहिँ सपोर्ट गरेको खण्डमा हाम्रो चाहिँ प्रभावकारिता हाम्रो बढाउन सकिन्थ्यो भन्ने लागेको छ।
1: हजुर, अन्त्यमा यस कार्यक्रम मार्फत आम नागरिकलाई के भन्न चाहनुहुन्छ?
0: अब यो प्रादेशिक आयुर्वेद अस्पताल भनेको चाहिँ हाम्रो यो 14 जिल्ला चाहिँ गइरहेका छौँ र आजको यस परिप्रेक्ष्यमा चाहिँ नसर्ने रोगले चाहिँ आक्रान्त भएको अवस्था छ होइन, जीर्ण रोगीहरू, प्रेसरका रोगीहरू होइन, त्यसै गरी मधुमेहका रोगीहरू, मृगोलाका रोगीहरू, फोक्सोका रोगीहरू, छालाका रोगीहरू लगायत विभिन्न किसिमका चाहिँ जीर्ण खालका रोगीहरूको लागि चाहिँ यो आयुर्वेद चिकित्सा पद्धति नै उत्तम विकल्पको रूपमा रहन्छ र यहाँ चाहिँ हामीले चाहिँ निरापद रूपमा होइन त्यो जसको चाहिँ प्रतिकूल असर अन्य चिकित्सा भन्दा हाम्रो आयुर्वेद चिकित्सा पद्धतिबाट गरिने उपचार पद्धतिको प्रतिकूल असर अत्यन्त न्यून हुने भएको हुँदा र यसको जरेबाट चाहिँ यसको चाहिँ सिद्धान्त चाहिँ त्रिदोष सिद्धान्तमा आधारित चिकित्सा पद्धति र यसले चाहिँ रोग लाग्न पनि नदिने होइन र रोग लागिसकेको अवस्थामा पनि यसले चाहिँ जरेबाट चाहिँ यसलाई चाहिँ निको पार्ने पद्धति भएको हुँदा विश्वस्त भएर होइन आयुर्वेद चिकित्सा प्रति आयुर्वेद चिकित्साको सेवा लिनका लागि चाहिँ हाम्रो प्रादेशिक आयुर्वेद अस्पतालले सम्पूर्ण नागरिकहरू माझमा प्रदेशका सेवाग्राहीहरूलाई आश्वस्त पार्न चाहन्छ।
1: हजुर हस्, डाक्टर साहब कुराकानीका लागि समय दिनुभएको यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस्, रेडियो नेपालले यस प्रादेशिक आयुर्वेद अस्पतालमा आएर यसरी चाहिँ अस्पतालका समग्र सेवाका विषयमा जनतामा आफ्नो अस्पतालका क्रियाकलापहरू भन्ने अवसर प्रदान गरिदिनु भएकोमा प्रादेशिक आयुर्वेद अस्पताल आभार पनि व्यक्त गर्न चाहन्छ। अझ धन्यवाद।
2: तपाईँ अहिले कार्यक्रम प्रदेश डायरी सुन्दै हुनुहुन्छ। अहिले भर्खरै सुन्नुभयो प्रदेश आयुर्वेद अस्पताल लखनपुर झापाका प्रमुख डाक्टर रविन्द्र निरौलासँग गरिएको कुराकानी। फेरि आयुर्वेद अस्पतालकै प्रसंग। पछिल्लो समय आयुर्वेदिक उपचारतर्फ बिरामीको आकर्षण बढ़िरहेको छ। विशेष गरी कोरोना महामारीपछि नागरिकमा आयुर्वेदिक उपचारतर्फ चासो बढ़ेको पाइन्छ। सरकारले पनि आयुर्वेदिक उपचारलाई प्रवर्धन गर्न विभिन्न कार्य गरिरहेको छ। अस्पतालमा अहिले कस्ता प्रकारका बिरामीहरू बढ़ी आउने गरेका छन् अनि सेवाग्राहीहरूले कस्तो प्रतिक्रिया दिने गरेका छन् त? सहकर्मी दुर्गा केसीले प्रदेश आयुर्वेद अस्पताल लखनपुर झापामा कार्यरत डाक्टर तिदीक्षा भट्टराईसँग छोटो कुराकानी गर्नुभएको छ।
1: दर्शक, यहाँलाई हार्दिक स्वागत छ।
3: धन्यवाद।
1: दर्शक, अहिले यस अस्पतालमा कस्ता कस्ता समस्या भएका बिरामी धेरै आउने गरेको पाइएको छ होला?
3: यस अस्पतालमा आज भोलि चाहिँ विभिन्न खालका बिरामीहरू आउँछन्। जसमा चाहिँ पारस्पेसल फिस्टुलाका समस्या भएका बिरामीहरू चाहिँ आज भोलि दिनका दिन बढ्दै जानुभएको छ। सँगसँगै गाइनोको समस्या भएर, महिनावारीको समस्या भएर, इन्फर्टिलिटीको केसहरूदेखि लिएर अनि साइनोसाइटिस, ग्यास्ट्राइटिस, एएनटीको समस्यामा यस्तै अरू पनि विभिन्न रोगहरू लिएर चाहिँ यहाँ आउनुहुन्छ।
1: यस अस्पतालमा आयुर्वेद उपचारतर्फ सेवाग्राहीको आकर्षण कस्तो छ?
3: आजभोलि चाहिँ लोकप्रियता बढ्दै गएको छ। मान्छेहरूलाई पनि यहाँनिर हस्पिटलको बारेमा धेरै ज्ञान पनि हुँदै आएको छ। अहिले विभिन्न ठाउँमा चाहिँ विभिन्न यो कोशी प्रदेशको विभिन्न क्षेत्रबाट चाहिँ यहाँनिर पेसेन्टहरू चाहिँ आएको देखिन्छ।
1: हजुर, आयुर्वेद उपचार पद्धतिको विशेषता के हो?
3: यसको विशेषता चाहिँ अब खास गरी आयुर्वेद अनुसार चाहिँ मेन कुरा भनेको रोग लाग्न नदिनु अनि रोग लागेको व्यक्तिलाई पनि उपचार गर्नु भन्ने एउटा मूल सिद्धान्तको आधारमा चाहिँ यसको उपचार गर्ने गरिन्छ। यसमा पनि अब विभिन्न आयुर्वेदका थ्योरी अनुसारले उपचारहरू गर्ने गरिएको छ। यसको सिद्धान्त चाहिँ हामीले फलो गरेर जान्छौँ। हामी वातपित्त कफ, अब धातुहरू, परीक्षाहरूदेखि लिएर यसैलाई आधार बनाएर चाहिँ हामी अगाडि बढ्छौँ।
1: यो वातपित्त कफ भन्नुभयो नि, यो चाहिँ हामीले कसरी थाहा पाउने?
3: यो चाहिँ मान्छेको प्रकृति अनुसार पनि निर्धारण भएर आएको हुन्छ होइन। मान्छेको अब सिम्टम कस्तो छ, शरीरको सिम्टम्सदेखि लिएर, उसले बोल्ने शैलीदेखि लिएर, राति सपना कस्तो देख्छदेखि लिएर, यो सबै कुराहरू एउटा हेर्ने मापन गर्ने एउटा सिम्टम्सहरूको आधारमा चाहिँ हामीले छुट्याउने गर्छौँ।
1: हस् डाक्टर साहब, आफ्नो अमूल्य समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
3: हजुरहरू पनि यहाँ आएर यसरी यहाँको बारेमा बुझिदिनु भयो, यो देख्दाखेरि खुसी लाग्यो। हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद।
2: कार्यक्रम प्रदेश डायरीमा अब जन आवाजको पालो। प्रदेश आयुर्वेद अस्पताल लखनपुर झापामा सेवा लिने नागरिकहरूको संख्या बढ्दै गएको पाइन्छ। प्रदेश आयुर्वेद अस्पताल लखनपुर झापामा सेवा लिने नागरिकहरूको संख्या बढ्दै गएको पाइन्छ। उपचार लिन आएका नागरिक सो अस्पतालको सेवाबारे के भन्छन् त? अब सुनौ केही नागरिकको आवाज जस्ताको तस्तै।
4: नाम अजय कुमार राजवंशी हो अनि बसोबास दमक चार हो। यो पाइलसुदेराइम भएर यहाँ आएको लगभग एक महिना जति भयो, पन्ध्र दिन। अब यो दोस्रो 15 दिन हो अनि अलिकति सहज भएको छ। अलिअलि दुखेस त च्याक च्याक चाहिँ हुन्छ, हुन त अलिक सजिलो भयो, पहिला भन्दा धेरै सजिलो भयो। अनि बेला बेलामा चाहिँ हल्का चिरिक चिरिक त्यही भएर फेरि अब चिरो चेक गरौँ के कसो हुन्छ भनेर आयौँ। अरू त सबै थोक ठिकै छ, नर्मलै छ। अरू आजको रिपोर्टमा चाहिँ अब के भन्नुहुन्छ उहाँहरूले, त्यही भएर अब ठुलो डाक्टर पनि भेटौँ भनेर आज आएको। होइन, पहिला पनि सिलगढी गए, सिल आए दुईचोटि भएन राम्ररीसँग, अनि एकचोटि कति सी लाउनु भनेर एकचोटि आयुर्वेदिक गएर हेरौँ कस्तो हुँदो रहेछ विकल्प भनेर, अनि आयुर्वेदिक दबाई खाएवरि अलिक निकै सहज भयो। पहिला पनि नोबेल गए बसे तर भएन, दुखिरहेको थियो। एकछिनमै के भन्छ बिरामी नै छैन, फेरि एकछिनमा चाहिँ पोल्ला हल्का दुख्ला दुख्ला जस्तो भएर, तर एकजनाले भन्नुभयो हाम्रो बगानको त्यहाँ जानु आयुर्वेदिकमा राम्रो गर्छ अरे, यहाँ आयौँ अनि 15 दिनको दबाई दिनुभयो। त्यहाँ दबाई खाएवरि निकै सहज भयो अलिक पहिला भन्दा चाहिँ। मुख बारेन भने चाहिँ भएन, मुख चाहिँ बार्नुपर्छ। मासु अब चिल्लो चाप्लो तेलहरू त्यति खानु भएन, त्यही सागपात अलिक सलादहरू जस्तै खानु भयो, अरू त छैन त्यस्तो केही। सेवा मेरो अनुसार त लगभग ठिक ठिकै छ, अब झनै राम्रो भयो भने अलिक टाढा टाढै छ। अब त्यही भएर अब सकभर त मलाई राम्रै लाग्यो, अब अझै राम्रो होस्, राम्रो बनेर जाँदा चाहिँ झनै राम्रो छ।
5: मेरो नाम पुष्पा कुमारी तात्पुरिया, खोइ अब सुनेको राम्रो हुन्छ भनेर, त्यही भएर अब अहिलेसम्म त राम्रै भइरहेछ, राम्रो लागिरहेछ, सहजै छ। अब त्यति चाहिँ भिडभाड चाहिँ हुँदैन, सहज बनाउनलाई त अब रोगहरू अब जति प्रकारको हुन्छ त्यति प्रकारको डाक्टर भइदिए राम्रो हुन्छ, सहज पनि हुन्छ।
6: नमस्कार, मेरो नाम प्रविना ढुङ्गाना हो, घर मेरो गौरादा 2 चापामा पर्छ। मेरो यो हात दुख्ने समस्या थियो अनि यो एक पाटो पाटो पनि दुख्ने अनि हात पनि दुख्ने, त्यही समस्या लिएर 2 दिन भयो अगाडि गरेको थिइनँ होइन, 2 दिनमा धेरै रिलिफ भएको छ। एकदम मलाई विश्वास छ पक्कै पनि निको हुन्छ होला जस्तो लागिरहेछ 2 दिनको अनुभवले। होइन, अब योभन्दा पहिले चाहिँ मैले आयुर्वेद उपचार गरेको थिइनँ होइन, अनि अब सबैले भन्नुभयो अब आयुर्वेदमा जाउँ त्यहाँ राम्रो हुन्छ, अनि एकचोटि अब कस्तो हुँदो रहेछ भनेर अनुभवका लागि पनि जाउँ न त भनेर म आएर थिएँ। मलाई अहिले चाहिँ यहाँ एकदम राम्रो बेटर फिल भएको छ कि, 2 दिन भयो मैले यहाँ आएको। अब टाढाबाट आउनेलाई चाहिँ अब गाह्रो अप्ठ्यारो हुन्छ होला, हामी नजिकै छौँ होइन, नजिकै भएकोले गर्दा त्यति साह्रो गाह्रो अप्ठ्यारो छैन।
1: यस अस्पतालको सेवालाई अझ सहज बनाउन के गर्नुपर्छ होला?
6: अब विभिन्न तहबाट यहाँ सेवा सुविधाहरू होइन हुनु पर्यो, मान्छेले त्यति अब यो त्यति धेरै ठुलो अस्पताल भइकन पनि मान्छे चाहिँ आएको देखिनँ मैले, अब किन होला, अब आयुर्वेदलाई त्यति मान्छेले अब प्राथमिकता नदिएको हो कि, धेरैले थाहा नभएर पनि हुनसक्छ यहाँनिर यस्तो पद्धति छ, उपचार पद्धति छ भनेर होइन, त्यसो नि हुनसक्छ। अब त्यसको लागि अलिकति विज्ञापनहरू हुनु पर्यो होइन।
7: मेरो नाम चाहिँ तारापथ गौतम, म यसो सङ्घ संस्थामा काम गर्छु। मेरो खासै त्यस्तो ठुलो समस्या त छैन, यो अलिक कहिले कहिले कब्जियत हुन्छ र त्यसको लागि। आयुर्वेदमा चाहिँ यस्तो छ कि अब यसले कुनै साइड इफेक्ट गर्दैन, अब यो रासायनिक केमिकल वाला औषधिले चाहिँ अब एउटा बिमार निको भयो भने भइहाल्यो, भएन भने 10 उत्पादन गर्छ, मान्छेलाई झन् दलदलमा फसाउँछ कि। अनि त्यसले लागि मैले आजसम्म यो केमिकल वाला औषधि चाहिँ खाएको छैन, म जति उपचार गर्छु आउँछु खालि आयुर्वेदमै आउँछु। कस्तो भने अब यतिको अस्पतालमा अन्त हो भने एकदम भिडभाड हुन्छ, ठुलो भिडभाड हुन्छ होइन, अब यहाँ मान्छेलाई विश्वास हुँदैन, मान्छे कमै आउने, अनि यहाँ मान्छे छिटो उपचार लिएर जानु सक्छ, र यसलाई अझै प्रभावकारी बनाउन चाहिँ अब बिमार अनुसारको डाक्टरहरू राख्यो भने अझ राम्रो हुन्छ। यसको सहज बनाउनलाई त त्यही हो, अब जति खालका बिमारी आउँछन् त्यो अनुसारको चाहिँ डाक्टरहरू बसेदेखि सुविधा हुन्छ होइन, अब कहिले डाक्टर हुने कहिले नहुने त्यो समस्या चाहिँ अलिअलि छ। अब त्यसलाई चाहिँ अब जति एउटा बिमार हुन्छन् त्यति डाक्टरहरू चाहिँ भइदिएदेखि ठ्याक ठ्याक ठ्याक ठ्याक काम हुन्छ, सजिलो हुन्छ।
8: सचेत बनाऊ,
9: पूर्व तयारी गरौ,
8: विपद व्यवस्थापनमा आत्मालो गरौ। विपद प्राकृतिक र मानवीय कारण ल्याउँछ, विपद कुनै पनि समय आउन सक्छ, कहाँ कहिले के पर्छ भन्न सकिँदैन।
9: कुनै स्थानमा आपतकालीन अवस्थाको सिर्जना भई जन र धनको क्षतिका साथै जीवनयापनका क्रियाकलाप र वातावरणमा प्रतिकूल असर पार्ने प्रकोपजन्य अवस्थाको उपस्थिति विपद हो।
10: हिमपात, असिना पानी, बाढ़ी पहिरो, आँधीहुरी, खडेरी, भूकम्प, महामारी, अनिकाल, हवाई तथा सड़क दुर्घटना, वातावरणीय प्रदूषण, पशु तथा चरा चुरुङ्गीमा लाग्ने फ्लू लगायतका घटना विपद अन्तर्गत पर्दछन्।
9: विपदको बेलामा बाल बालिका, अशक्त, सुत्केरी, गर्भवती र वृद्ध वृद्धालाई धेरै सहयोग चाहिन्छ।
10: पूर्व तयारी र सावधानीले जोखिम कम हुन सक्छ। विपदको बेला ज्यान जोगाउन एक अर्कालाई सहयोग गरौं।
9: विपदको जोखिम न्यूनीकरण गर्न वातावरण मैत्री विकासको अभ्यास गर्ने, भूकम्प प्रतिरोधी घर बनाउने, बाढ़ी पहिरो तथा सुक्खा पहिरोको जोखिम भएको स्थानमा मानव बस्ती नबसाउने र सम्भावित जोखिमयुक्त क्षेत्रको बस्तीलाई सुरक्षित स्थानमा सार्नुपर्छ।
10: अचानक कुनै विपद आइहालेमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र, स्थानीय जिल्ला तथा प्रदेश स्तरमा गठन भएका विपद व्यवस्थापन समिति, रेडक्रस र सुरक्षाकर्मीलाई खबर गर्न नबिर्सौं।
11: प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश, विराटनगरद्वारा जनहितमा जारी सन्देश।

यिनै सामग्रीसँगै हामी आजको प्रदेश डायरीको अन्त्यमा आइपुग्यौं। अर्को हप्ता फेरि प्रदेश सरकारका गतिविधि, योजना तथा कार्यक्रम र त्यसले पारेको प्रभाव समेटिएको जानकारी मूलक सामग्रीका साथ तपाईँलाई भेट्न आउने नै छौं। यतिन्जेलसम्म प्रविधिमा सहयोग गर्नुहुने प्राविधिक मित्र युग ज्ञान खाँलाई धेरै धेरै धन्यवाद। आजको कार्यक्रमबाट म कार्यक्रम प्रस्तोता बलराम दाहाल बिदा हुन्छु। हस्त।

de educación. Pero me choco bien por un poco, te pongo cate con eso, lo voy a pasar. Pero, no me choco, hay un montón, un gato, pero, y ese me dijo mucho aquí, a mi papi chaval, pues, hay un montón, no lo voy a ir. Pero, es que, परमेश्वरले तपाईलाई प्रेम गर्नुको लागि तपाईँ कति राम्रो हुनुपर्छ तपाईँको मनमा यस्तो प्रश्न कहिले आएको छ के परमेश्वरले बाल्यकालदेखि मेरो हृदयमा घात लुटाउन सक्नुहुन्छ र यो प्रश्न आफैलाई जन्म लिने आमाबाटै मनमा पाएको एक युवतीले गरेको हो उनको आमा बुवाले उनलाई अरू कसैले धर्म पुत्री बनाउन सक्छ भनेर अथवा अरब शुल्कको लागि कुनै संस्थालाई सोधेका थिए उनलाई जसले धर्म पुत्री बनाए ती दम्पतिले ती सानो केटीलाई भनेछ कि यदि तिमी असल भयो भने मात्र हामी तिमीलाई माया गर्छौ यसबाट ती सानो केटीको मनमा यो कुरा बुझ्यो कि परमेश्वरले पनि असल मान्छेलाई मात्र माया गर्नुहुन्छ यो असल छ राम्रो छ उसलाई मात्र मरेपछि परमेश्वरले स्वर्गमा लैजानु भनेछ उनले त्यो समयको बारेमा हामीलाई बताए जुन समयमा उनले यीशु प्रभुलाई आफ्नो मुक्तिदाता हुनुको लागि आफ्नो जीवनमा आमन्त्रण गरेकी थिइन् त्यो समयमा पनि उनको मनमा केही कुरा थियो कि उनी कहिले पनि त्यही असल बन्न सक्नुहुन्छ उनी परमेश्वरको प्रेम पाउन चाहन्थिन् तर उनमा आफ्नो त्यो प्रेम पाउन योग्य छु भन्ने आफ्नो विश्वास थिएन हो यो स्वाभाविक प्रश्न हो जुन म तपाईँलाई सोध्न चाहन्छु तपाईँलाई के लाग्छ परमेश्वरले तपाईँलाई प्रेम गर्नको लागि तपाईँ कतिको राम्रो हुनुपर्छ एकछिन एकछिन तपाईँले जवाफ दिनु अघि परमेश्वरले प्रेम गर्नुभएको पुरुष र महिलाहरूको जीवनलाई हेर्नुहोस् एक हत्याराको विषयमा सोध्नुहोस् जसले आफ्नो निष्को उग्र बन्दुमा चक्कु उठाएर एकजनालाई प्रहार गर्यो उसले चाकु प्रहार गरेको व्यक्ति एक मिश्री नागरिक थिए जब रगत बाङ्गामा बग्न लाग्यो अनि त्यो मिश्री नागरिकले आफ्नो अन्तिम सास फेर्यो यसरी त्यो मानिस एक हत्यारा भयो जुन मानिसलाई परमेश्वरले कुनै दिन मानवबाट जोगाएर त्यो दिनसम्म सम्हाली राख्नु भएको थियो मित्रहरू त्यो मानिस यो हत्यारा अरू कोही नभएर मुसा थिए जसलाई पछि परमेश्वरले मानिसहरूलाई मिश्र देशको दासत्वबाट छुटकारा दिनको निम्ति महान रूपले प्रयोग गर्नुभयो अब अर्को एकजना धार्मिक कट्टरपन्थीको जीवनलाई विचार गर्नुभयो जो धेरै इसाईहरूको मृत्युको लागि जिम्मेवार छ त्यहाँको नाम तार्ससका सामान थिए उनी परमेश्वरको शत्रु भए तापनि उनलाई बचाउन र पछि प्रेरित प्रेम बनाउनको लागि परमेश्वरले उनलाई पर्याप्त प्रेम गर्नुभयो भन्नुहोस् त परमेश्वरले तपाईँलाई उहाँको कामको लागि प्रेम गर्नको लागि तपाईँ कतिको अस्तु हुनुपर्छ तपाईँलाई यरियो सहरमा बस्ने ती विश्वया छ जसले दुई जासुसहरूलाई आफ्नो घरमा लुकाएर सुरक्षित त्यहाँबाट भाग्न सहयोग गरेकी थियो याद छ भने तपाईँलाई यो पनि याद छ होला कि राहब नामको त्यो महिला दाउदका पुर्खाहरू मध्ये एक थियो र यीशु ख्रीष्टको जन्म राहबकै वंशबाट भएको थियो स्पष्ट शब्दहरूमा भन्नुपर्दा तपाईँमा भएको खुबीहरू असल ज्ञानहरू तपाईँको पापको गहिराईले तपाईँप्रति परमेश्वरको महान प्रेमको तथ्यसँग कुनै सरकार राख्दैन मानिसको पापको बावजुद पनि परमेश्वरको प्रेमको तथ्य बाइबलको प्रत्येक पृष्ठलाई उजागर पार्ने महान सत्य हो परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ यो एक अकाट्य सत्य हो जुन सगरमाथा जस्तै छ जसको अगाडि सबै नयाँ नयाँ हुन् र अब गुरुबाट पहाडहरू साह्रै गोचो लाग्छन् यही कुरामा एकदम स्पष्ट हुनुहोस् कि परमेश्वरले तपाईँको

0: आजको कार्यक्रम सुने तपाईलाई कस्तो लाग्यो? आशा गर्छु निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईको कुनै प्रश्न जिज्ञासा र सुझाव छ भने साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामी पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल GPO बक्स नम्बर 8975 EPC 2561 काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690 फोन नम्बर 01-5591-053 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: हत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएन।
2: ए के भो दौडिदिई पो आइस त।
1: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
2: भन् को त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
3: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौती अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौ, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौ। जनहितको लागि सुन एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूस्टार कलर ल्याब तथा स्वरामाई अफसेट प्रिन्टिङ प्रेस सोलुदूत कुण्डी नगरपालिका पाँच सल्लेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यूस्टार कलर ल्याब तथा स्वरामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909450 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: सोलुखुम्बु जिम एन्ड फिटनेस सेन्टर उद्घाटन कार्यक्रममा हार्दिक निमन्त्रणा
2: बलियो शरीर बलियो आत्मविश्वास स्वास्थ्य शरीर र सफल जीवन सोलुखुम्बु जिल्लाकै पहिलो जिम एण्ड फिटनेस सेन्टर सोलुखुम्बु सदरमुकाम सल्लेरी नयाँ बजारमा नगर प्रमुख श्री नाङ्दे जाङ्गो शेर्पा र ओडादस्थ श्री फुर्पा ग्याल्जोङ शेर्पाज्यूको बहुनेतामा उद्घाटन गर्ने कार्यक्रम रहेको हुँदा उक्त उद्घाटन कार्यक्रममा उपस्थितिको लागि सम्पूर्ण उद्योगी व्यापारी कर्मचारी विद्यार्थी खेलाड़ीहरूलाई यसै सूचना मार्फत निमन्त्रणा गरिन्छ उद्घाटन कार्यक्रम हुने मिति यही असार 11 गते बिहीबार बिहान 8 बजे स्थान सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर नयाँ बजारको हल परिसर जगमापी खोलावारी
1: प्रोप्राइटर विपिन राई सम्पर्क नम्बर 9813-16-9762
2: सोलु दुखुण्ड नगरपालिका 6 सल्लेरी सोलुखुम्बु
3: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज
4: दिदी छिमको छिम किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
3: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दूत कुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
4: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थ

0: गाउँदा गाउँदा साथीभाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भए जाउँ न मेरो साथी
7: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
8: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सुलेकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुटकुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
9: ए बाबु न मेरो त हात खुट्टा अनि नसा झनझन गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
10: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ हाँकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउँ दिदी अरू सँगै जाउँ
11: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा

0: बिग्रिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98434986552, 98244718, 98443469096 र 98163314. आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटर साइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चोकमा।
7: होन्डाका विशेषताहरू:
8: जापानिज उच्च प्रविधिबाट उत्पादित
7: उत्कृष्ट माइलेज,
8: राम्रो रिसेल मूल्य,
7: टिकाउ र भरपर्दो,
8: अफरोडका लागि पनि उपयुक्त
7: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको,
8: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
7: हाम्रा सेवाहरू:
8: ओखलढुङ्गा र खोटाङको दिक्केल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीको मूल्यमा पाइने,
7: जुनसुकै मोडलका जेन्युन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
8: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
7: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
8: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भुजाङ, ओखलढुङ्गा।
7: सम्पर्क नम्बर 0375902222, 98528002222 र 98482030।

0: केवल मान्यता सबले बिर्सिसके आजकल आफ्नो त यति कार्पेट नै हो। विगत तीन दशकदेखि सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट कार्पेटको शहनशाह।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
10: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
9: यो कहाँ किन्न पाइन्छ? अनि 500 साइकल कहाँ कहाँ उपलब्ध छ नि?
10: यो नेपाल भर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
11: खेतबारी जोत्न, छोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
12: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिस कल गर्नुहोस्। नगतै तपाईलाई फोन आउनेछ।
13: आया आया भनेर पो बसेछ त। बिरामी हो क्या हो?
14: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
13: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
14: हो र, के डेन्टल रे?
15: एमएस डेंटल क्लिनिक सुलु दूत कुंडे नगर पालिका 5 बसंत बजार सल्लेरी सुलु खुम्बु
16: हमारा सेवा
15: दाँत सफा करने दाँत तल्काउने दाँत में सीमेंट भरने दाँत कलर को सीमेंट भरने नदुखाई दाँत निकालने दुखी को दाँत लाई नदुखने गरी जरा देखी उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पूरी सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत को एक्सरे गर्ने सुन चाँदी को दाँत राख्ने गिजा सुन्निने रगत आई राख्ने मुख गनाउने समस्या को उपचार गर्ने बच्चा को दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चा को उमेर नपुगी दाँत मा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्या को उपचार गरिने
17: नेपाल मेडिकल काउन्सिल मा दर्ता भएका चिकित्सकहरू द्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिक मा व्यवस्थित स्ट्यान्डर्ड स्टरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
18: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583087
19: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
20: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँगा र ल आँखा बन्द गर त
19: त्यसै जिस्किन हुन्छ हजुर पनि ल आँखा बन्द गरे
20: ल अब आँखा खोला त
19: वाओ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालगाडी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742284056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु दुतकुण्डा नगरपालिका कुडा नम्बर 5 सल्लेरी सोलुखुम्बु
21: बालक बालिकालाई काममा लगाएको पाइएमा काम अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
22: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
23: किन खोज्नु भएको होला हजुर
22: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
23: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
22: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
23: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
24: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
25: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ नेपाल सरकार विज्ञापन
26: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता
0: यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43
26: नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका सात गारमा चोर बौद्ध सुलुखुम्बु
1: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाने नि है
2: किन के भयो सन्चो भएन
1: होइन यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
2: ए कुरा त्यस्तो हो गएर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरु
3: नमस्ते कति टाइमले पाल्नुभयो
2: आज रिनाले स्कुल जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएरै राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
26: नेपाल सरकार विज्ञापन बोर्ड